साई बारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाउनु भएको हो। समसी अन्तर्गत यस अघि भएको खेलमा स्कटल्याण्डले हाइटीलाई हराउँदा मोरक्को ब्राजिलसँग बराबरीमा रोकिएको थियो। समचरणको दोस्रो खेलमा अस्ट्रेलिया अमेरिकासँग पराजित भएको छ। समूह डीको दोस्रो चरणको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 हराएको हो। खेलको 10 मिनटमा पेनाल्टी बक्समा पुगेको बल जोगाउने क्रममा क्यामरन बर्गिसले आत्मघाती गोल गर्नुभएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: अमेरिका फिफा विश्वकपको राउन्ड अफ 32 प्रवेश गरेको छ। सिएचएल स्टेडियममा सम्पन्न भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 खेलबाट 6 अङ्क जोडेको छ। अस्ट्रेलिया 3 अङ्कको साथ दोस्रो स्थानमा छ। यता फिफा विश्वकप अन्तर्गत समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई 2-0 पराजित गरेको छ। वेस्टर्न स्टेडियममा भएको खेलमा मोरक्कोको लागि स्माइल साइबरीले गरेको दोस्रो मिनटको गोल नै निर्णायक बन्यो। यो विश्वकपमा भएको सबैभन्दा छिटो गरिएको गोल हो। पहिलो खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 हराएको थियो। मोरक्कोले भने पहिलो खेलमा ब्राजिलसँग बराबरी गरेको थियो। काभ्रेको पनौतीमा बाँदरलाई राखेको विद्युतीय धरापमा परेर 1 महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो 3 बजेतिर पनौती नगरपालिका 12 महावीरकी अन्दाजे 68 वर्षीय कमला मुल्मीको बारीमा राखिएको विद्युतीय धरापमा परि मृत्यु भएको हो। बाँदरबाट काँक्रो जोत खेती जोगाउन करेन्ट फिट गरिराखिएको तरापमा परेर मुल्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। प्रहरीको मुचुल्का पछि सब पोस्टमार्टमका लागि धुलेखेल अस्पताल लगिएको हो। नेपालमा यो वर्ष मनसुन औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडासैनीले सरदर जुन 13 मनसुन प्रवेश गर्ने भए पनि यो वर्षको मनसुन हिजो जुन 19 औसतभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ। मुलुकभर मनसुन फैलिन समय लाग्ने बताइएको छ। सन् 1974 पनि यही समयमा नेपालमा मनसुन प्रवेश गरेको थियो। सन् 1982 सबैभन्दा ढिलो जुन 27 मनसुन आगमन भएको थियो। सन् 1981 अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् 2015 1169 मिलिमिटर मात्र भएको थियो। नेपालमा मनसुन ऋतुमा औसत 1382 मिलिमिटर वर्षा हुने गरेको छ। गत वर्ष भने मनसुन 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसुनमा धेरै वर्षा भएको छ। मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आंकलन गरिएको छ।
0: चालु आर्थिक वर्ष 2082-83 सकिन 1 महिना मात्र बाँकी रहँदा मध्य प्रदेशका सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ। प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा जम्मा बजेटको 21.24% खर्च गरेको छ, जसमध्ये चालुतर्फ 36% र पुँजीगततर्फ 13.76% बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशु कुमार झाले जानकारी दिनुभयो। चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले 46,98,33,51,000 बजेट ल्याएको थियो, जसमध्ये जेठसम्म 9,98,55,000 मात्र खर्च भएको छ। विनियोजित बजेट मध्ये सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले 69.65%, मुख्य न्यायाधिवक्ताको कार्यालयले 49%, अर्थ मन्त्रालयले 47%, प्रदेश सभा सचिवालयले 45%, वन तथा वातावरण मन्त्रालयले 39%, श्रम तथा यातायात मन्त्रालयले 35% बजेट खर्च गरेको छ भने सबैभन्दा कम खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयले 5% बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ। गत भदौ 23-24 भएको जेएनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, पटक पटक सरकार परिवर्तन भएको जस्ता कारणले बजेट कार्यान्वयन कमजोर भएको मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले बताउनु भएको छ।
2: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाउन 15 दिने सूचना जारी गरिएको छ।
1: संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न शुक्रबार 15 दिने सूचना टाँसिएको हो। अस्पतालको नाममा 5 बिघा 8 कट्ठा 9 धुर जग्गा छ। त्यसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर छ। शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाको गेटमा 15 दिने सूचना टाँसेको छ। 15 दिनभित्र संरचना नहटाए कानून अनुसार अघि बढ्ने कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिनुभयो।
0: अत्याधिक गर्मीका कारण कञ्चनपुरको विभिन्न नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार असार 8 गतेदेखि असार 19 गतेसम्म गर्मी बिदा दिने निर्णय गरिएको हो। अहिलेसम्मका खबर।

0: बाढ़ी वर्षा पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5 बोखिम र पाँचथरको याङबरक गाउँपालिका 2 दोभानमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। यस्तै इलाम नगरपालिका 9 राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा छ। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जीवेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यसै गरी मकवानपुरको कुलेखानी फाखेल हुमाने फर्पिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मर्मत भइरहेकाले आगामी 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। गण्डकी प्रदेशमा पहिरोका कारण मुख्य 2 सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे वीरमा खसेको पहिरोले बेसी शहर मनाङ सड़क खण्ड ठप्प पारेको छ। यसै गरी नवलपरासी पूर्वको गैडाकोट नगरपालिका 3 घोक र फातमा आज बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज 5 दीक्षान्त समारोह गर्दैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार आज यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका जम्मा 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुनेछन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नातकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन्। रजिस्ट्रार प्राध्यापक सिंहका अनुसार 5 दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नातकोत्तरमा 212 र विद्यावारिधितर्फ 19 योग्य भएका छन्। यस्तै पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नातकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधिमा 23 जना दीक्षित हुनेछन्। सोही संकायको मत्स्य विज्ञान स्नातकमा 6, स्नातकोत्तरमा 20 र विद्यावारिधिमा 21 जना छन्। वन विज्ञान संकाय हेटौँडातर्फ वन विज्ञान स्नातक बीएससी फोरेस्टीमा 348, स्नातकोत्तरमा 30, विद्यावारिधितर्फ 3 विद्यार्थी यसपटक दीक्षित हुने योग्य भएका छन्। विद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थापना कालदेखि हालसम्म विभिन्न संकाय र तहमा गरी जम्मा 5906 दक्ष जनशक्ति उत्पादन भइसकेका छन्। कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव देखिएको छ। अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि छ। यससँगै नेपालमा यो वर्ष मनसुन औसत मितिभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडा सैनीले सरदर जुन 13 मनसुन प्रवेश गर्ने भए पनि यो वर्षको मनसुन हिजो जुन 19 औसत भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ। मुलुकभर मनसुन फैलिन समय लाग्ने बताइएको छ। सन् 1974 पनि यही समयमा नेपालमा मनसुन प्रवेश गरेको थियो। सन् 1982 सबैभन्दा ढिलो जुन 27 मनसुन आगमन भएको थियो। सन् 1981 अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् 2015 1169 मिलिमिटर मात्र भएको थियो। नेपालमा मनसुन ऋतुमा औसत 1382 मिलिमिटर वर्षा हुने गरेको छ। गत वर्ष भने मनसुन 15 दिन अघि नै प्रवेश गरेको थियो।
0: यसपालि
2: KFBS, Gorkha Radio.

हामी सबैको आफ्नै BFBS गोर्खा रेडियोमा आज फेरि पनि तपाईँ हाम्रो आफ्नै नेपाली सिनेमा इन्डस्ट्रीको लेटेस्ट अपडेटहरू लिएर मुभी एन्ड मोर आइसकेको छ र साथमा मुभी एन्ड मोरलाई लिएर म सङ्गीता श्रेष्ठ आइसकेको छु। सो आजको मेरो कलेक्सनले तपाईँहरूलाई पछिल्लो केही दिन यतादेखिको नेपाली सिनेमा इन्डस्ट्रीको अपडेट्सहरू दिनेछ। कार्यक्रमको सुरुवात हाम्रो भइसकेको छ, सुरुवातमा म गीत सुनाउँछु, गीतपछि मात्रै म तपाईँहरूलाई जानकारी गराउनेछु आजको हाम्रो कलेक्सनको बारेमा।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा कुरा गरौँ हामी अभिनेत्री वर्षा शिवाकोटीको बारेमा, जसलाई हामी पशुपति प्रसादको एउटा त्यो सानो भूमिका जसमा चाहिँ उनले बोल्नु पर्दैन थियो, उनको डायलग थिएन, तर विदाउट डायलग पनि जसरी उनलाई सम्झियो होइन, सबैजनाले मन परायो त्यो क्यारेक्टरमा। आई थिङ्क वर्षा शिवाकोटीको अहिलेसम्मको फिल्मी करियरमा सायदै कुनै अन्य यस्ता सिनेमाहरू होलान् जसलाई लिएर हामी कुरा गर्छौँ, तर पशुपति प्रसादको कुरा गर्ने हो भने कहिलेकाहीँ डायलग बोलेर मात्रै एक्टिङ गर्नुपर्छ भन्ने छैन, डायलग नबोलेर पनि एक्टिङ गर्न सकिन्छ, पर्फर्मेन्स गर्न सकिन्छ, र त्यो पनि यस्तो पर्फर्मेन्स जसलाई चाहिँ दर्शकहरूले वर्षौँ वर्षसम्म सम्झिनेछ भनेर हामी त्यो कुरा गर्न सक्छौँ, जुन चाहिँ वर्षा शिवाकोटीको भागमा परेको थियो पशुपति प्रसादलाई लिएर। तर त्यसपछिका उनका सिनेमाहरू हेर्ने हो भने उनले अहिलेसम्म धेरै सिनेमाहरू दिइसके, तर जति अपेक्षा गरिन्छ होइन, वर्षा शिवाकोटीको नयाँ सिनेमा आउँदैछ अरे भनेर जुन कुरा गर्छौँ, त्यो सिनेमाहरू आउने र जाने चाहिँ हुन्छ, त्यो सिनेमाले त यस्तो विशेष छाप छोडेको भनेर चाहिँ त्यति धेरै थाहा छैन। यति बेला फेरि पनि कुरा गर्नु मन लाग्यो मलाई एउटा अर्को सिनेमा जसलाई लेख्ने काम या भनौँ सिनेमाको लेखन र निर्देशन दुवै राजबहादुर सानेले गरेका हुन्। सिनेमाको नाम राखिएको छ गङ्गा रानी भनेर। नाम या टाइटल सुनेर बुझ्न सक्छौँ कि यो सिनेमा पक्कै पनि एउटा फिमेलको बारेमा हुनुपर्छ, किनकि गङ्गा भनिरहेको छ अनि रानी भनिएको छ, पक्कै पनि कनेक्सन त केही होला। र सिनेमामा वर्षा शिवाकोटी छिन् भनेपछि नो डाउट उनलाई लिड एक्ट्रेसको रूपमा नै कास्ट गरेको हुनुपर्छ यो सिनेमामा। फिल्मको एउटा पोस्टर सार्वजनिक भएको छ, जुन पोस्टरमा हामीले देख्न सक्छौँ एआईबाट तयार गरेको यो सिनेमाको, यो पोस्टरमा हामी के देख्न सक्छौँ भने वर्षा शिवाकोटीलाई देख्न सक्छौँ पुरै रेड अटायरमा, साथमा एकजना नवकलाकार, र यो नवकलाकारको कुरा गर्ने हो भने रोशन केसीलाई कास्ट गरिएको छ यो सिनेमामा, उनको डेब्यु मुभी हो भन्नुपर्छ हामीले। र यो डेब्यु मुभी त्यति सजिलैसँग उनले पाएको पनि होइन, यो निर्माण टिमले गङ्गा रानीका लागि हामीलाई कलाकारहरू चाहिएको छ भनिसकेपछि अडिसन दिन पुगेका थिए रोशन केसी, र अडिसन पनि 1, 2, 5, 10, 15 बिचमा नभई लगभग 500 चाहिँ होइन यो अडिसनमा पार्टिसिपेट गरेका थिए, होइन आफ्नो आफ्नो अभिनय क्षमताहरू देखाएका थिए, त्यो मध्येमा चाहिँ सेलेक्सनमा परेका रोशन केसी हुन्, जसलाई चाहिँ वर्षा शिवाकोटीको साथमा कास्ट गरिएको छ यो सिनेमा गङ्गा रानीमा। यो सिनेमाको कथा के होला त भनेर कुरा गर्दाखेरि सरस्वती भन्नुपर्दाखेरि यो लभ स्टोरी जोनरमा बनाएको सिनेमा हो, जसमा चाहिँ त्यो हामीले वर्षौँदेखि प्र्याक्टिस गर्दै आएको, वर्षौँदेखि हामीले देख्दै आएको एउटा धनी केटी, अनि त्यसपछि एउटा चाहिँ उनी जतिको क्यापेबल नभएको ब्याकग्राउन्ड होइन, फाइनेन्सियली युवक भनौँ या जो उसको प्रेममा पर्छन्, र उनको स्ट्रगल। अझ यो सिनेमा कुरा गर्ने हो भने चाहिँ यो सिनेमामा चाहिँ यो एक्टरलाई चाहिँ एउटा म्युजिक इन्डस्ट्रीको लागि म्युजिकमा चाहिँ केही गर्न चाहने त्यो किसिमको एउटा युवक र एउटा धनाढ्य युवतीको बिचको प्रेम कथालाई चाहिँ देखाउन खोजिएको छ। टाइटल गङ्गा रानी भनेर राखिएको छ, केही त कनेक्सन होला, त्यो चाहिँ भोलिको दिनमा सिनेमा आइसकेपछि हामीलाई थाहा हुन्छ। तर यति बेला भने चाहिँ जुन यो सिनेमाको पोस्टर यो देख्दाखेरि चाहिँ वर्षा शिवाकोटीको एउटा अर्को नयाँ सिनेमा चाहिँ आउँदैछ भनेर चाहिँ कन्फर्म भएको छ, तर सिनेमाले छाप कस्तो छोड्ने हो आगामी दिनमा त्यो चाहिँ हेर्न बाँकी नै छ।

यो वर्षको एकदमै हिट सिनेमा अहिलेसम्मको लागि भनेर चिनिएको सिनेमा लाली बजार हो. त्यसमा डाउट नै छैन. हामीले धेरैचोटि यो बारेमा कुरा पनि गरिसक्यौँ होइन. राम्रो कमाई गरेको सिनेमा मध्येको एक भनौँ या यो वर्षको लागि चाहिँ नि यो सिनेमा लाली बजारले चाहिँ असाध्यै राम्रो व्यापार गरेको भनेर लिएको छ होइन. करिब करिब 9 करोड पनि क्रस गरिसकेको छ यो सिनेमाको कमाई. भनेपछि त सिनेमाले राम्रो गरेको. यो फिल्म आउनुभन्दा अगाडि जुन कन्ट्रोभर्सिज भयो त्यसले अझ धेरै सिनेमालाई हाइप क्रिएट गर्न हेल्प गर्यो, अझ धेरै यो सिनेमालाई चाहिँ तपाईँहरूमा अझ पुग्नलाई हेल्प गर्यो भन्दा पनि फरक पर्दैन. सिनेमाको एउटा गीत होइन जुन चाहिँ मै राम्री छु गीतको मलाई यति बेला कुरा गर्नु मन लाग्यो. हुन त योभन्दा अगाडि चाहिँ मायालुलाई भन्ने गीत पनि एकदमै राम्रो चलेको थियो सिनेमाको. तर यो गीत मै राम्री छु भन्ने जुन एउटा गीत छ नि, यो गीत चाहिँ यो गीतको भिडियो सार्वजनिक गरियो युट्युबमा तर इन्कम्प्लिट. सिनेमा रिलिज हुनुभन्दा अगाडि चाहिँ यो गीत बाहिर आयो, गीत चल्यो पनि धेरैले, यसमाथि रिल्स बनाए, टिकटक बनाए, धेरै बनाए, तर सिनेमाको यो गीत चाहिँ कम्प्लिट भर्जनमा चाहिँ राखिएको थिएन युट्युबमा. सिनेमा रिलिज भयो, राम्रो कमाइ गर्यो, हिट भयो, सबै कुरा भइसकेपछि अहिले आएर चाहिँ बल्ल पुरै अंश चाहिँ सिनेमाको बल्ल चाहिँ राखियो यो भिडियोको. सिनेमाभित्र चाहिँ यो फिल्मको जुन भिडियो बनाइएको थियो सिनेमाको लागि त्यसमा चाहिँ फिल्म हेर्नेहरूले चाहिँ फिल्ममा चाहिँ यो भिडियो कम्प्लिट देख्न त पाए, तर बाहिर युट्युबमा चाहिँ सार्वजनिक गर्दा यस सिनेमाको यो भिडियोलाई कम्प्लिट भिडियो सार्वजनिक गरिएको थिएन. तर यति बेला भने फिल्म हिट भइसकेपछि यो गीत मै राम्रै छु त नि मेरो के को दोष भन्ने जुन गीत छ नि, यो गीत चाहिँ कम्प्लिट भर्जन चाहिँ राखिएको छ. सो कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने पब्लिसिटी टुल्सको रूपमा पनि युज गरिन्छ, कहिलेकाहीँ ट्रिक्स हुन्छ, धेरै कुराहरू हुन्छ. तर लाली बजारको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले जुन कमाइ गर्यो त्यसले आफैमा पनि एउटा रेकर्ड चाहिँ राखेको छ यो वर्षको लागि, अहिलेसम्मको लागि. सो यो गीतको मैले कुरा गरेँ योभन्दा अगाडि तपाईँहरूलाई यो सुनाउँदा पनि पुरा सुनाउनु पाएको थिइनँ, तर आज चाहिँ यो गीतमा तपाईँहरूलाई पुरा सुनाउँदैछु हाम्रो मुभी एन्ड मोरमा.

0: SBS Gorkha Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio. Gorkha Radio. Movie and more.
2: हामीले यसै पनि माग्ने बुढा भन्ने बित्तिकै हाम्रो माइन्डमा आउँछ होइन, एउटा हँसिलो अनुहार होइन, जसलाई सबैजनाले माया गर्नुभयो होइन, सबैजनाले धेरै धेरै धेरै माया गर्नुभयो केदार घिमिरेलाई, जसले माग्ने बुढाको यो क्यारेक्टर निभाउनु भएको थियो एउटा सिरिजको लागि, जसलाई चाहिँ एउटा उहाँको आइडेन्टिटी नै बन्न समय लागेन। उहाँले गर्नुभएको सिनेमाहरूको कुरा गर्नुपर्दा हामी छक्का पन्जाको कुरा गरौँ, छमाया छपकैको कुरा गरौँ, हामी कुरा गरौँ राम कहानीको होइन, छक्का पन्जाको होइन, छक्का पन्जाको हरेक सिरिजको, छ एकान्छको, जुनसुकैको कुरा गऱ्यो भने पनि उहाँको अभिनय र उहाँको जुन डिमान्ड, उहाँलाई चाहिँ दर्शकहरूले बारम्बार हेर्न चाहने जुन उहाँप्रतिको त्यो चाम थियो, त्यो थियो र अहिले पनि त्यत्तिकै छ। तर फरक के भन्दाखेरि, अहिले यति बेला कुरा गर्दाखेरि केदार घिमिरे माग्ने बुढालाई लिएर कुरा गर्ने क्रममा चाहिँ इनफ्याक्ट उहाँले त माग्ने राजा भनेर पनि एउटा सिनेमा, उहाँको पछिल्लोपल्ट रिलिज भएको सिनेमा माग्ने राजा पनि थियो, जसमा चाहिँ आई थिङ्क यही माग्ने बुढालाई चाहिँ यो नाम दिएको थियो। सोचेको जस्तो सिनेमा त त्यो हुन सकेन, तर दर्शकहरूको उहाँप्रतिको माया चाहिँ त्यसमा चाहिँ केही पनि कमी आएको छैन। तर नेपाली कलाकारहरूको मोह भनेको चाहिँ होइन, सिनेमा या अभिनय बाहेकको उहाँहरूको मोह यसो हेर्ने हो भने चाहिँ वर्षौँ अगाडिदेखिको प्र्याक्टिस हेर्ने हो भने चाहिँ केही समय नेपालमा बिताइसक्नु भएपछि अमेरिकामा गएर उतै भासिने या अमेरिकामा गएर उतै सेटल हुने परिवारलाई लिएर त्यो किसिमको प्र्याक्टिस चाहिँ एकदम धेरै देखियो। अहिले यसो 20-25-30-35 वर्षदेखिको नै हेर्ने हो भने पनि त्यो प्र्याक्टिस चाहिँ धेरै देखियो। यति बेला केदार घिमिरे माग्ने बुढालाई लिएर पनि यही कुरा चलिरहेको छ कि यति लामो समयदेखि, भनौँ न लगभग 6-7 महिना भइसक्यो केदार घिमिरे चाहिँ अमेरिकामा बसोबास गर्दै आइरहेको पछिल्लो समयदेखि। यो बिचमा उनले अन्य कुनै सिनेमाहरूमा काम पनि गरेका छैनन्। र छक्का पन्जाकै सिरिज या दीपक राजगिरी र दीपाश्री निर्मलाको टिमको कुरा गर्ने हो भने उहाँहरूको टिममा चाहिँ प्राय जसो कहिले पनि केदार घिमिरे मिस हुँदैन हत्तपत्त। तर अहिले यति बेला जुन सिनेमाको छायाङ्कन भइरहेको छ होइन, छमाया छपकैको सिरिजको, यसमा पनि उनलाई कास्ट गर्ने कुरा थियो, केही समय उनलाई पर्खियो पनि टिमले, तर उनको आउनलाई चाहिँ ढिलो हुने या उनको आउने त्यो किसिमको छाटकाट नदेखिएपछि चाहिँ यो सिनेमामा पनि उनको त्यो क्यारेक्टरलाई चाहिँ रिप्लेस गरियो। सो यो हुँदै गर्दाखेरि एउटा कार्यक्रमको सिलसिलामा होइन, एउटा जुन गौँथली भन्ने सिनेमाको चाहिँ जुन प्रेस रिलिज हुँदै गर्दाखेरि चाहिँ उनको श्रीमती सीतादेवी तिमल सेनालाई, जो आफै पनि कलाकार हुनु, उनलाई सोधियो कि किन यति लामो समयदेखि केदार सर उतै हुनुहुन्छ, अब नआउने हो कि के हो भन्दाखेरि उहाँले के बताउनु भयो भने, मेरो छोरी अमेरिकामै छिन्, सो उनको रेखदेखको लागि चाहिँ उहाँ अहिले उता हुनुहुन्छ, यता चाहिँ म र छोरा छु, उहाँ चाहिँ उता हुनुहुन्छ, र यो परिवारभित्रको आपसी सल्लाह हो भन्ने किसिमको कुरा गर्नुभएको छ। र हुन पनि हो, लास्ट टाइम हामीले केदार घिमिरेलाई जेरी अन टपमा चाहिँ देख्यौँ, र जेरी अन टप पछि चाहिँ लगत्तै अमेरिका जानुभएका केदार घिमिरेलाई हामीले त्यसपछि नयाँ सिनेमामा अनुबन्ध भए, यो हुँदैछ त्यो हुँदैछ भनेर सिनेमासँग सम्बन्धित कुराहरूमा चाहिँ

कार्यक्रममा नेपाली सिनेमा सिनेमासँग सम्बन्धित कलाकारहरूको बारेमा जानकारी तपाईँलाई दिने गर्दछौँ। सो यति बेला म तपाईँहरूलाई अब म गीत सुनाउँछु र यो गीतपछि हामी फेरि पनि मुभी एन्ड मोरको अन्य विषयमा कुराकानी अफकोर्स गर्ने नै छौँ।

वर्ल्डकै सबैभन्दा प्रतिष्ठित मानिएको कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड जुन एउटा क्याटेगोरी थियो त्यो क्याटेगोरी अन्तर्गत जुरी प्राइज जुरी अवार्ड जित्न नेपाली सिनेमा हो एलिफेन्ट इन द फग. यो कुरा भन्दै गर्दा यो कुरा सुन्दै गर्दा होइन यो न्युजहरू यस्तो बारेमा जानकारी लिँदै गर्दा हामीलाई कति प्राउड फिल हुन्छ. हामी नेपाली हौ र नेपाली भाषामा बनेको नेपालीहरूले बनाएको सिनेमाले विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसरी अवार्ड लिन्छ भनेर अनुमान धेरैको थियो. तर जब रियालिटीमा यो चिजहरू टर्न भयो हामी सबैले एउटा सेलिब्रेट गर्ने समय पनि आयो. सायद त्यसैले होला यति बेला नेपालमा एलिफेन्ट्स इन द फगको टिमलाई चाहिँ चारैतिर सम्मान गरिने अनि उनीहरूलाई एप्रिसिएट गर्ने कामहरू भइरहेको छ. यो बिचमै लास्ट विक नेपाल फिल्म डेभलपमेन्ट बोर्डले पनि यो टिमलाई सम्मानित गर्दै 2,50,000 रुपियाँ पनि फिल्मका निर्देशक निर्मातालाई प्रदान गरेको छ र साथै फिल्मका सबै कलाकारहरूलाई चाहिँ नि खादा माला लगाएर सम्मान पनि गरियो. र एउटा कुरा यसो सोच्दाखेरि नि कुनै पनि एउटा सिनेमाले यो किसिमको रेकर्ड राख्यो अनि नेपालको गार्जियन अर्गनाइजेसन सिनेमाको लागि फिल्म डेभलपमेन्ट बोर्डले चाहिँ होइन यसरी बोलाएर सम्मान गरिनु त्यो आफैमा एकदमै खुसीको कुरा हो. त्यसमा भनेर साध्यै छैन. अझ यो इभेन्टको कुरा गर्ने हो भने त यो सम्मान कार्यक्रममा चलचित्र विकास बोर्ड मात्र नभई नेपाल पर्यटन बोर्डले पनि चाहिँ सामूहिक रूपमा आयोजना गरेको थियो कार्यक्रम, जहाँ चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल होइन त्यस्तै गरी सूचना तथा सञ्चार मन्त्री डाक्टर विकास तिमल सिन्हा अनि प्रधानमन्त्रीका हाम्रो देशका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार उहाँ आफै फिल्म निर्देशक पनि हुनुहुन्छ असीम शाह अनि त्यसै गरी बोर्डका अध्यक्ष दिनेश ऋषि लगायतका व्यक्तित्वहरूको उपस्थितिमा चाहिँ उहाँहरूलाई सम्मान गरियो, उहाँहरूलाई चाहिँ नि एप्रिसिएट गरियो. र यो पक्कै पनि आफैमा एउटा यस्तो कुरा हो जसबाट इन्सपायर भएर आई थिङ्क आगामी दिनमा धेरै अन्य टिमहरूले पनि यस्तो सिनेमा बनाउने यस्तो विषय खोज्ने यसरी प्रस्तुत गर्ने कि हामीले क्यान्स फिल्म फेस्टिभलमा पुग्नुपर्नेछ है नेपाली भाषाको सिनेमा लिएर भन्ने पनि धेरैले तर्खर गर्नेछ धेरैले प्रयास गर्नेछ जस्तो पनि देखिन्छ. र यो मात्रै होइन सायद यसबाट इन्सपायर भएर पनि होला अब हाम्रो देशमा चाहिँ भनौँ न नेपाली सिनेमा इन्डस्ट्रीमा चाहिँ फिल्म यसरी बनाउने टिमहरूलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्ने पर्छ र अबदेखिको आर्थिक वर्षमा करिब 3.5 करोड रुपियाँ चाहिँ बजेट विनियोजन पनि गराइने जानकारी पनि दिएको छ यसै कार्यक्रममा. सो द्याट आउने दिनमा चाहिँ कसैले एकदमै राम्रो विषयमा सिनेमा बनाउन खोजिरहेको छ फाइनेन्सियल इस्युले गर्दाखेरि कम्प्लिट हुन सकिरहेको छैन भने त्यस्तो केसमा चाहिँ त्यस्तो सिनेमालाई पनि मोटिभेट गर्ने हेल्प गर्ने सपोर्ट गर्ने भन्ने कुराहरू पनि चलेको छ. पक्कै पनि यो सिनेमा एलिफेन्ट्स इन द फगलाई जसले लेख्नुभयो जसले निर्देशन गर्नुभयो अविनाश विक्रम शाह उहाँको यति बेला चारैतिर कुराहरू भइरहेको छ. उहाँले यसरी पहिलो पाइला चाल्नुभयो इन्टरनेसनल फेस्टिभलहरूमा नेपाली सिनेमाको सुरुवात भयो अवार्ड लिने भनौँ न र हामी आशा गरौँ आगामी दिनमा नयाँ नयाँ जेनेरेसन नयाँ नयाँ टिमले यो अवार्ड यसै गरी नेपालमा भित्राउनेछ. त्यसको लागि गभर्मेन्टले टिमले सबैले चाहिँ होइन नेपाली सिनेमालाई इन्करेज चाहिँ गर्नैपर्ने हुन्छ. हाम्रो तर्फबाट धेरै धेरै धेरै बधाई यो टिमलाई एलिफेन्ट इन द फगको टिम अनि विशेष गरी अविनाश विक्रम शाहलाई.

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Movie and more.

नेपाली सिनेमा इन्डस्ट्रीका लागि सिनेमाहरू जस्तै अग्नि परीक्षाको कुरा गर्ने हो, कान्छा, मोटु, ठुली, भैरी, हेलो जिन्दगी, श्रीको कुरा गर्ने हो भने यी सबै जति पनि मैले नामले यी सबै सिनेमाहरूसँग जोडेका कनेक्टेड एकजना व्यक्ति हुन् जसलाई हामी एभरेस्ट सूर्य बोहराको रूपमा चिन्दछौँ। एभरेस्ट सूर्य बोहराद्वारा लेखिएको अनि निर्देशन गरिएको तयार गरिएको एउटा सिनेमा अब चाँडै तपाईँहरूमा जाउने तयारी छ। चाँडै भन्नाले असोजमा दसैँ तिहारको आसपास प्रायः सबै सिनेमाहरू जम्मा हुन्छ नि त रिलिज हुनुको लागि होइन। सो यसै गरी असोजको 16 गते रिलिज हुन लागेको छ उनको नयाँ सिनेमा जसलाई नाम दिएको छ चमेलीको पोई भनेर। यो सिनेमाको नाम आफैमा पनि एउटा इन्ट्रेस्टिङ छ के होला होइन, हतपत्त सिनेमाको नाम यस्तो हुँदैन र चमेलीको पोई भनेर नाम दिएको छ। र त्योभन्दा यो सिनेमाको एउटा पोस्टर सार्वजनिक भयो, जुन पोस्टरमा हामीले के देख्छौँ भने नेपालमा अति नै राम्रो कलाकार भनेर चिनिएका मुकुन्द भुषाल अनि सुरक्षा पन्त दुवैको चाहिँ जोडी यो सिनेमामा। र यो जोडीको सिनेमाको पोस्टरमा चाहिँ के देखेको छ भने मुकुन्द भुषाल जो चाहिँ भुइँमा लडेको जस्तो देखिन्छ र उसले हेल्प माग्नको लागि हात अगाडि बढाइरहेको जस्तो देखिन्छ भने पछाडिबाट चाहिँ सुरक्षा पन्तले उनको दुवै खुट्टा तान्दै गरेको देखिन्छ। यसो हेर्दाखेरि आफैमा पनि एकदमै कलरफुल अनि एकदमै रमाइलो मोमेन्टहरू, पक्कै पनि हाँस्ने हँसाउने यस्तै यस्तै विषयहरू होला यो सिनेमाको भन्ने जस्तो देखिन्छ। अहिलेसम्म एउटा पोस्टर सार्वजनिक भएको छ, तर यो पोस्टर देख्दाखेरि चाहिँ त्यो हामी अनुमान गर्न सक्छौँ। पक्कै पनि रमाइलो सिनेमाहरूलाई रमाइलोसँग पनि हामी हेर्न सक्छौँ, रमाउन सक्छौँ सिनेमा हेरेर। सायद त्यसैले पनि यो सिनेमालाई चाहिँ तपाईँहरूमाझ लिएर आउने तयारी गरेको हुनुपर्छ टिमले। तर इनफ्याक्ट यो सिनेमालाई योभन्दा अगाडि चाहिँ चैतको 13 गते प्रदर्शन गरिने भनेर कुराहरू चलेको थियो, सार्वजनिक पनि गरिएको थियो। तर लास्ट इयरकै चैतमा रिलिज हुने भनिएको सिनेमा अहिले आएर यो वर्षको अब असोजको 16 गतेबाट सार्वजनिक हुने भएको छ, तपाईँहरूमा जा आउने भएको छ। सिनेमाको टिमलाई हेर्ने हो भने एक सहायक कलाकारहरू सुरक्षा पन्त, मुकुन्द भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा होइन, यस्ता यस्ता कलाकारहरूको ग्यादरिङ रहेको, कास्टिङ रहेको सिनेमाले पक्कै पनि एउटा केही छाप चाहिँ छोड्छ होला। पोस्टरले नै त्यो उत्साह सबैमा ल्याएको छ कि हामी सिनेमा हेर्न जानुपर्छ, यो हलमा एकदमै रमाइलो होला जस्तो देखेको छ, हेर्न जानुपर्छ है भनेर जुन देखिएको छ त्यसले गर्दा पनि हुनुपर्छ यो सिनेमा चाहिँ इन्ट्रेस्टिङ चाहिँ हुन्छ। अनि अर्को रमाइलो कुरा चाहिँ के भन्दाखेरि यो सिनेमालाई पब्लिसिटी गर्ने, प्रमोसन गर्ने क्रममा चाहिँ के भनेको छ भने पत्नी पीडित पतिको कथा भनेको छ। क्या नर्मली हामीले के सुन्छौँ भने पतिद्वारा पीडित पत्नी, अलिकति यो भाइलेन्समा पर्यो, यो भयो, त्यो भयो, जस पतिद्वारा चाहिँ नि पीडित बनाइएको पत्नीको कथा भन्छौँ। तर यो कथा छ फरक, यो कथाको टाइटलमा हामीले के बुझ्न सक्छौँ भने पत्नीद्वारा पीडित एक पतिको कथा भनिएको छ। सो आई होप यो सिनेमालाई धेरैले रिलेट पनि गर्नुहुन्छ होला, मन पराउनुहुन्छ होला। र असोजको 16 गते सिनेमा रिलिज भइसकेपछि फिल्मको बारेमा डिटेल इन्फर्मेसन म तपाईँलाई त्यति बेला पनि दिनेछु। अहिले नभने यो सिनेमाको बारेमा मैले तपाईँलाई इन्फर्म गरेँ, आगामी दिनमा यो सिनेमाको नयाँ अपडेटसँगै म तपाईँलाई सेयर पनि गर्दै जानेछु। अहिले नभने हामी असोजको 16 गते तयार हौँ पत्नीद्वारा होइन प्रताडित या पत्नीद्वारा पीडित पतिको कथा चमेलीको पोई हेर्नको लागि। अहिलेलाई पनि हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई, म भने तपाईँलाई गीत सुनाउँछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेका गतिविधिहरूको कलेक्सन हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने मुभी एन्ड मोर आज पनि तपाईँहरू माझ आइसकेको थियो. आयो, मैले तपाईँलाई जानकारीहरू दिँदै गएँ, भन्दै गएँ के के नयाँ कुराहरू भयो भनेर. तर अहिले यति बेला पनि हामी यो मोडमा छौँ कि अब मैले तपाईँहरूसँग बिदा माग्नुपर्ने समय भएको छ कार्यक्रमबाट, किनकि टाइम सकिन लागेको छ. सो जाँदा जाँदै पनि तपाईँहरूको समय चाहिँ शुभ रहोस् भन्नको लागि म एउटा रमाइलो गीत म तपाईँलाई सुनाउँछु. यो गीत सुन्नुहोस्, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस्. बिएफबिएस गोर्खा रेडियो. नमस्ते.

0: Happy Line Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: विश्वकपमा समाचारको दोस्रो खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा हाइटीलाई 3-0 गोलअन्तरले हराउँदै ब्राजिलले शानदार जित निकालेको हो। ब्राजिलका लागि म्याथ्यु कुन्हाले 2 र भिनिसियस जुनियरले 1 गोल गर्नुभयो। समूह सीको दोस्रो खेलपछि ब्राजिलले यो विश्वकपमा पहिलो जित दर्ता गराएको हो। पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो। 56 वर्षपछि विश्वकपमा सहभागी भएको हाइटी दुवै खेलमा गोलविहीन भएको छ। हाइटीले समूह चरणका दुवै खेलमा हार बेहोरेको छ। यसअघि हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो। जितसँगै ब्राजिलले तालिकामा 4 अङ्क जोडेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ। भरतपुरमा रहेको टी रिजोर्टमा बस्ने बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने बताइएको छ। रासोपाको हाल 131 सदस्यीय केन्द्रीय समिति छ। अब विधान संशोधन गरेर त्यसलाई 151 बनाउने प्रस्ताव गरिएको छ। केन्द्रीय समितिबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्द सत्रमा पेश गरिनेछ। केन्द्रीय समितिको बैठक तथा महाधिवेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन जाने कार्यक्रम रहेको रासोपा चितवनका सभापति मिनी माधव नेपालले जानकारी दिनुभएको छ। रासोपाको पहिलो अधिवेशन भोलिदेखि 3 दिनसम्म चितवनको भरतपुरमा हुँदैछ। बागलुङको बडीगढ गाउँपालिका फोर्सामा पहिलो पटक सड़क पुगेको छ। 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 3,25,00,000 खर्च भएको छ। संगम घरती मगरको यो रिपोर्ट।
4: बागलुङ बडीघाट गाउँपालिकाको फोर्सामा पहिलो पटक सड़क पुगेको छ। बडीघाट 8 रन्सिङ किटेनीको पुरानो गाउँदेखि फोर्सा भेडीखोरसम्म जम्मा 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 4 वर्षको समय र 3,25,00,000 रुपियाँ रकम खर्च भएको गाउँपालिका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
5: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो, त्यो 5 किलोमिटर गर्दा हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो।
4: लगातार 3 वर्षदेखि परदेश र गाउँपालिकाले विनियोजन गरेको बजेटले काम अगाडि नबढेपछि यसपटक गाउँपालिकाले निर्णय नै गरेर पालिकाकै डोजरले निरन्तर सड़कको ट्र्याक खोल्ने काम गरेको थियो। पुरै चट्टान नै चट्टान भएको ठाउँमा ब्रेकरले मात्रै बाटो खन्दा समय र खर्च बढी लागेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
6: पालिकाको कर्मचारी, अपरेटर, तेल, डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थ्यो बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजे मिसिन ब्रेकर हान्दै भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदियो नि त अपरेटरलाई, निरन्तर आफ्नै घरको
4: पहिलो पटक सड़क पुगेपछि स्थानीयले खुसी भएर डोजर अपरेटरलाई पैसाको माला लगाइदिएको स्थानीय मेघबहादुर पाइजाले बताउनु भयो।
7: अपरेटरहरूले अब साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए, बिचरा अझै काम गर्न सकेनन् होइन, कति पहिलालाई त्यो भयो, तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो।
4: यो वर्ष प्रदेश सरकारले 50,00,000 रुपियाँ उक्त सड़कलाई विनियोजन गरेको थियो। प्रदेशको काम टेन्डरबाट भएको र गाउँपालिकाको डोजर झन्डै 6 महिना चलेको उहाँले बताउनुहुन्छ।
7: मेसिन गाउँपालिकाले चलाउने, तेल गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको। गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो, 1 महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदारको।
4: सड़कको ट्र्याक खुलेसँगै त्यस क्षेत्रका 300 घरधुरी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रूपमा समेत प्रयोगमा आउनेछ।
7: यो मध्य पहाडी भित्र अर्को एउटा सड़क हो कि कयौं अवस्थामा त्यसले वैकल्पिक बाटोको काम गर्दछ।
3: अमेरिकी अधिकारीले इजरायल र हिजबुल्ला युद्ध विराममा सहमत भएको बताएका छन्। इजरायलले लेबनानको दक्षिणी क्षेत्रका केही भागहरूमा आक्रमण गरेको केही घण्टापछि यो आएको हो। स्काईका मध्य पूर्व संवाददाता एडम पार्सन्स।
8: There was already a ceasefire that had been around for a couple of months that both sides had violated on an almost daily basis. There was then the deal struck by the United States and Iran, not signed by either Hezbollah or Israel, that mandated an end to conflict in Lebanon.
3: As a Naib Bahadur Sahaku, do you say 70 years?
2: Yo, BFBS, Gorkha Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घण्टाको बसाइमा, लगभग एक घण्टाको बसाइमा बस्नेछौ। साथमा गीत संगीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्री नेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ, आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्री नेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बीएफबीएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि। साँच्ची नै हामीले पाएको हो र यो, होइन हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मी प्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पढ्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो तपाईँको संस्थाको, भर्खर भर्खर सुरुवात थियो भनौँ होइन। मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू। तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए,
0: ए
1: हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्री नेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: 9 वर्ष लाग्छ,
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको, एज थियो
0: हजुर
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ थिएटर गरेँ मोडलिङ गरेँ होइन त्यो टिन इयर्स टाइम भरपूर सदुपयोग भएको थियो अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथ्यो त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरेल सरलाई मैले बिर्सिनुहुन्न उहाँले एकछिन आउन त यहाँ भन्छ थियो विनोद सरलाई भेटाइसक्यो हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ थ्याङ्क यू सो मच र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ हाम्रो विनोद खड्का सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ सिए हुनुहुन्छ होइन उहाँलाई पनि धन्यवाद
0: जे होस् बिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ र अब भनौँ न तपाईँको त अब काम सबैलाई थाहा छ विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू
1: हाम्रो 96 परिवार हुनुहुन्छ अहिले
0: लास्ट इयर मैले सोद्धा 90 भन्दै हुनुहुन्थ्यो होइन 6 बढिसकेछ बच्चाहरू कतिजना ठुलाहरू कतिजना छन्
1: आमाहरू 60 हुनुहुन्छ बच्चाहरू 17 अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ
0: हजुर हजुर बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन
1: हजुर
0: कोही त तपाईँले बाटोमा जन्मिँदा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है
1: हजुर
0: त्यो कथा अलिकति सुनौँ न
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने के म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अभ्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको
0: हजुर त्यही त अब बिचराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ रेस्क्यु गर्नु भएको छ त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न कस्तो थियो
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ वरिपरि एकदमै फोरै फोहोरको थुप्रोमा होइन अनि रोइराख्नु भएको किन रुनु भएको होइन त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको अनि हामीले रेस्क्यु गऱ्यौँ रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जान लाग्यो कि के गर्न लायो भन्ठान्नु भएछ अनि हामीले त्यो गाडीमा राख्यौँ अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसै नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने उहाँलाई लिएर आयौँ भने उहाँलाई त्यो खाना खाने आइडियै छैन कि अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल गयौँ हामी प्रसूति गृह गयौँ प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि बच्चा पाउनै न उहाँलाई मन नलागेको अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन मैले कुनै सपना देखिरहेछु जस्तो के त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने अनि फेरि त्यहाँ त्यो खालको बेवारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई मलाई लुस्दिने अब म त पछाडि छु मलाई लुस्ने होइन एक त मलाई पीडा भएको छ बच्चा पाउनु भनेको चाहन्छु नै कुरा पीडा होइन त्यो होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन् अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु मेरो पकेटमा ब्लेड छ झिक म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा हामीले कैयौँ आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ होइन त्यस्तो विडम्बना र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा दुईटा आमाको मिश्रित त्यो अनुहार देखेको छु होइन त्यो एकदमै पीडा लाग्छ मलाई
0: हामीलाई सुन्दै कस्तो लाग्छ होइन तपाईँले त प्रत्यक्ष देख्नु भएको छ स्याहार्नु भएको छ माया गर्नु भएको छ उनीहरूलाई मनोरोगीहरूलाई भनौँ होइन अब अहिले भर्खरै तपाईँले भन्नुभयो कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि होइन मेरो काख रित्तिएको छ मेरो काख खाली छ कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएको छ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ त्यस्तो छ सबैजना आउन चाहिँ आउनुहुन्छ हामीले आइएम सरी भन्ने चाहिँ आइएम सरी नै हुन्छ कि हजुरलाई होइन किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरि मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ अनि म चाहिँ यसो दा आमा हो उहाँको होस् नआइन्जेल उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ
0: हजुर हजुर अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङ्गको भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइरहेको छ कि यो एउटा कुरा चाहिँ
0: अब आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन मेन्टल्ली इमोसनल्ली होइन तपाईँ आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है
1: एकदमै म दिनै सक्दिनँ मैले त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ अर्को कानुनको दायराभित्र पर्दैन
0: हजुर हजुर
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ हजुर पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थे होला
1: अब यो धर्मतिर गएर सम्झिँदा पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थिएँ होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन जन्मेको थिएँ होला कि अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्या हुँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि। म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गुण नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ अनि पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु नि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिलेकाहीँ झर्को लाग्दैन?
1: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नु भएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नु हुँदैछ भनेपछि अब त झन् सुखको दिन आयो कि।
0: त्यही त अब होइन, मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउ खाउ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिलेकाहीँ यसो हाम्रो सृजना पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
1: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई घुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथे त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसकेको हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेह काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
0: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको, तपाईँको जन्म हामीले देख्दाखेरि
1: हजुर
0: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है।
1: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स गर्न
0: लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नुहुँदैछ यो फिल्डमा, त एउटा साइकोलोजी पढेर आएको मान्छे बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ।

0: श्रद्धा र हाम्रो श्री नेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा, भनौँ होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानसानो विधाहरूमा काम गरिरहेको थिएँ। अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदो रहेछन्।
0: हजुर, सिरियल पनि खेल्नुभयो, कुन खेल्नुभयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन। त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेह काकै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेह काक बनाउनलाई चाहिँ मदत गर्यो त्यो प्रोग्रामले।
0: हजुर हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न
1: सेवामा,
0: आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको जस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्री नेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यस्तो यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो, होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले, होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली, होइन, स्नेह काकलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि। अनि त्यो भएर एकदम थ्याङ्कफुल छु सबैप्रति।
0: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है?
1: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई, होइन, मम्मीले डक्टर इन्जिनियर बनाइसक्नुभयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन, त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
0: आमा छोरी दुवैजना भनौँ समाजसेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन। उहाँले पनि अनाथ आश्रम खोलेर चलाउनु भएको थियो अरे, होइन, मैले त हुन त भेटेको छैन। अहिलेसम्म छ
1: मम्मीको, अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै, भर्खर 9 महिनाको छ। अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नुभयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा, तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त।
0: हजुर,
1: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरहेको जस्तो लाग्छ कि।
0: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन। जे होस्, श्रोता र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ। उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ, कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
1: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ। एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल, उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
0: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नि, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो, श्रोताहरू आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेही काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? आफूले काम गरेको त लगाउनै हुन्छ, होइन, कसरी चल्दैछ त
1: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेछ अहिलेसम्म चाहिँ, त्यही भएर हामी गाँस

0: भन्दा माथि उठ्न सकेका छैनौ, किनभने आज कसैले खुवाइदिनु भयो, भोलि कसैले खुवाइदिनु भयो, अहिले नै खसीको मासु र भात मजाले खान्छन् होइन, भरे गुन्द्रुक पनि हुन सक्छ क्या। हो यो स्थिति अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाण पत्र हातमा लिँदाखेरि म त नारायण गोपाल होइन अनि लक्ष्मी प्रसाद देवकोटा भए क्या हो जस्तो पनि फिल भएको क्या, किनभने लक्ष्मी प्रसाद देवकोटा नि घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के। वर्ल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो। प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा मेरो दुईटा बच्चा कोनी बर्थडे थियो त्यो दिनमा उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि, तर भोलिपल्ट फेरि गुन्द्रुक त्यस्तो दिनहरू छ। अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफ बिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ हामी ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ क्या अहिले हामीले, अनि कसरी गर्ने त
1: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
0: हामीलाई परार भन्नुभएको, अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ, अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ। अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छ होइन, दाईहरूले आफ्नै गरेर खानु भएको छ, बुवाले आफै कमाएर गर्छ, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ, अनि मैले चाहिँ अंश देउन, म त्यो अंशमा चाहिँ मेरो छोरा छोरी लर राख्छु भनेर मैले मागिरहेको छु, अनि पोजिटिभ एन्सर आइरहेको छ। अब हेरौँ त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
1: पक्का हो। अनि जग्गा चाहिँ कहाँनिर छ?
0: मेरो लुबुमा छ।
1: ए हजुर,
0: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
1: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ आफ्नो मम्मीसँग, आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि होइन, त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको, भनौँ स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
0: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ।
1: हजुर हजुर,
0: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नु पर्छ, अनि अर्को 9:30 बजे चाहिँ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन, बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्नलाई, अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन् अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन् अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहन्छ, अनि उनीहरू योगा गर्छन् अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि, अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।
1: हजुर, अनि स्कुलहरूमा चाहिँ के छ, सबैले पढाइदिँदै होला स्कुलले?
0: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जतिको चाहिँ स्कलरसिप पाएका छौँ, अरू बच्चाको पाउन बाँकी छ।
1: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
0: हजुर आफैले,
1: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ, तपाईँले एउटा बच्चा पढाइदिने ट्राई गर्नुभएको छैन?
0: रिक्वेस्टमा चाहिँ पढ्नुभयो बच्चाहरू लगभग 9-10 जस्तो पढ्नुभयो होला।
1: ए हजुर हजुर, तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है, एकदमै व्यस्त। अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
0: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो, अहिले घट्दा 8 जनामा पुग्नु भएको छ, किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भयो सक्नु भयो कि अनि त्यो भएको भएर सरसफाई यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ। दुई चारजनाले त ब्याग बनाउने, 11 जनाको ग्रुप बनाए, उसले ब्याग बनाउँछ, कहिले के बनाउँछ, स्वेटर बनाउँछ होइन। अनि आमा यसको प्रचार गर्दैन, अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो।
1: ठिकै हो नि त, अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन, ट्रेनिङ गर्न जानै पर्दैन, घरमै बसेर सबै सिकेर होइन। अनि भनौँ न, बुकेहरू बनायो भने, कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ। त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन, तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ, ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन। भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है, हुनुहुन्छ, सबैलाई हेर्नु पर्यो, सबैको मिलाउनु पर्यो होइन। कहिलेकाहीँ अब स्टाफ त चाहियो नि, कहिलेकाहीँ अग्रेसिभ हुनसक्छ, त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको?
0: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ, अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि। अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ। 2-3 जना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ। अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल, हामी सबै त्यहाँ हुनुभएको होइन, हाम्रो सचिवजी हुनुहुन्छ, म छु, सबै यो साइकोलोजीकै स्टुडेन्ट भएकोबाट चाहिँ हामीलाई सजिलो भएको छ कि। त्यहीँभित्रै एउटा काउन्सिलर भएकोबाट चाहिँ सजिलो भएको छ। अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ। अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 जनालाई पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ।
1: ए भनेपछि त होइन, सेवा गर्नेहरू पनि सबैजना
0: सेवै गर्न
1: थालिसकेको रहेछ होइन। भनिन्छ नि, प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है। होला पनि सायद, तपाईँलाई हेर्छु म है, जहिले तहिले उज्यालो अनुहार, त्यस्तो लगभग 100 जना भनौँ, 95-96 जनाको परिवार, त्यसमाथि पनि मनोरोगीहरू, उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ, सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि?
0: यस्तो रहेछ कि, रिफ्लेक्सन, हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे।
1: हजुर हजुर,
0: त्यो रिफ्लेक्सन होला, त्यो प्रेमको रिफ्लेक्सन। मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन क्या, केही न केही हुन्छ, किनकि म एक्लै त कहाँ हो र, त्यो नेपाल आमाको होइन, सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ, केही न केही त हुन्छ। हजुरलाई फोन गरे पनि नुन 1 प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्छिन्छ भने त्यो पिर लिने होइन कि, आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन, त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरह हुन्छु कि।
1: त्यही त, तपाईँको अनुहारमै झल्किन्छ भनौँ, उज्यालो अनुहार होइन। अब यस्तो नि त, यो पनि त हो नि, जसले पठायो यो कामको लागि
0: उनी त छन्,
1: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन। श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त
0: हुनुहुन्छ नि
1: माथि, जसले हामीलाई सञ्चालन गर्छ होइन, उसैले पठायो होइन। त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन, भरोसा त उसैको छ। त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरी भन्ने चाहिँ भएन भनौँ होइन, जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ, त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: अनि अरू के छ, तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन, सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो, अनि यता टिकटकमा हाल्नु पर्यो, त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन?
0: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ,
1: हजुर,
0: त्यो भएकैबाट चाहिँ मैले त्यो बडी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
1: त्यही
0: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो. त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा. अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ. त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले.
1: ए हजुर, यो कामको लागि पठाउने त छँदैछ होइन.
0: उहाँले नै हो सब रच्नु भएको.
1: हो हो, मिलाउने हाम्रो हातमा केही छैन. हाम्रो हातमा केही छैन होइन. कहिले काहीँ याद गर्नु भएको छ यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ. त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा. कहिलेकाहीँ नसोचेको कुरा हुन्छ. कहिलेकाहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ. त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको एउटा भनाइ छ नि दाने दाने पर लिखाए खाने वालेका नाम भनेर होइन. त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा. हामी पनि त बाटोमा देख्छौँ कति देख्छौँ मै देख्छु तर त्यो भावना आउँदैन. यसो हेऱ्यो होइन बिचारा भने सक्यो. त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन. तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो.
0: हजुर, यो साथ दिनलाई चाहिँ हजुर आएछ. फेरि हजुर होइसिन्न थियो भने होइन विनोद सर मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेह काकमा. आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि मैले फोन गर्न सक्छु. यहीँ फोन गर्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोकाएछन् भन्छु भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि. त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा. मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ. र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु. आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन.
1: अच्छा, एउटा कुरा तपाईँले यति मिठो बोल्नुभयो बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थेन होला भन्नुभयो होइन यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो. तर अरू बेला किन आउनुहुन्न इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ त्यही माथि होइन अरू बेला किन आउनुहुन्न यो मेरो गुनासो.
0: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झे मैले पोडकास्ट यहीँ चलाएको यहीँ तल यसको दुई घर उतापट्टि होइन. म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन. अनि म मलाई पनि थाहा छ नि त कहिले काहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ म चाहिँ बिजी भएर हुन्छु अनि यतिकै ल है म जान्छु ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिलेकाहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काकमा. अनि हजुरहरूको बस्दा पनि सेम हो त्यो भएको भएर बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले.
1: है त है जे होस् श्रोताहरू व्यस्तता उहाँको छ होइन र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर जे होस् व्यस्त हुनुहुन्छ पोडकास्ट पनि चलाउनुहुन्छ उहाँ आफै मोडल हुनुहुन्छ थिएटर आर्टिस्ट हुनुहुन्छ सिरियलहरूमा पनि खेलिसक्नु भएको छ त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो किनभने इन्कमलाई त फेरि छोड्नु भएन रिल्स बनाउनु पर्यो टिकटकमा लाइभ बस्नु पर्यो. तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू हाम्रो श्री नेहाजीलाई भेट्नुहोला नेपाल स्नेह काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ. कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है.
0: हामीले प्योरली व्यवहारिसी ल्याएछौँ अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँलाई फेरि बेवारिसे हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ।
1: हजुर,
0: फ्यामिली भेटियो।
1: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
0: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो। अब त फाइलै पल्टाउनु पर्छ होला कि। 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए पनि 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि कटिसक्नु भयो।
1: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले। तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ। तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन, र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेह काखमा चाहिँ आउनुहोला प्लिज। मेरो यो तपाईँहरू सबै सबैलाई आग्रह, हाम्रो श्रीनेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला। र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्रीनेहा बहिनी होइन, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्यमानी, किनभने म मौका खोजिरह हुन्छु हजुरलाई भेट्नलाई, र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाएको आशीर्वादले पाएको हो यो। र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काखमा एकचोटि आइसेला हजुरलाई त्यहाँ हामीले पाऊँ, र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टा मात्र थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ, यसो हातेमालो गरिदिनु होला। र थ्याङ्क यू सो मच नारी, यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू, र BFBSलाई त सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ, थ्याङ्क यू।
1: हजुर श्रीनेहा बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन। जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा, र अल द बेस्ट पनि। हजुर श्रोताहरू, हाम्रो श्रीनेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुजन बालालाई पनि आज्ञा दिनुहोस्। नमस्ते, बाई।

0: उपत्यकाको सबैभन्दा लामो तथा प्रमुख यात्राका रूपमा परिचित रातो मशेन्द्रनाथको रथयात्रा अन्तर्गत आज भोटो यात्रा मनाइरहेछ। गुठी संस्थानका अनुसार जावलाखेलको रथका चारै कुनाबाट हिरामोती मणि माणिक्य जडित भोटो प्रदर्शन गरिनेछ। भोटो प्रदर्शनसँगै करिब 3 महिनादेखि सञ्चालन भइरहेको रातो मशेन्द्रनाथको रथयात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ। परम्परा अनुसार भोटो यात्रापछि रातो मशेन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ। 6 महिनासम्म बुगमतीमा राखेपछि साइत हेरेर फेरि पाटनको मच्छिन्द्र बहाल ल्याइने चलन छ। यसैबीच राष्ट्र प्रमुखले भोटो हेर्नुपर्ने प्रचलन अनुसार बेलुकी 5:30 बजे राष्ट्रपति रामचन्द्र पौडेल कार्यक्रममा सहभागी हुनुहुनेछ। यात्रा व्यवस्थापन समितिका विकास मान श्रेष्ठले भोटो देखाउने कार्यक्रमका लागि प्रधानमन्त्री वालेन्द्र शाह र संघीय सरकारका मन्त्रीहरू पनि बोलाइए पनि हालसम्म प्रधानमन्त्री शाहको सचिवालयले जाने नजाने बारे केही टुङ्गो नदिएको बताउनु भएको छ। प्रचलन अनुसार राष्ट्र प्रमुख सरिगुने सांस्कृतिक यात्रा पर्वमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ। वर्षा बाढी पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5 बोखिम र पाँचथरको याङबरक गाउँपालिका 2 दोभानमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। यस्तै इलाम नगरपालिका 9 राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा छ। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जीवेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यसै गरी मकवानपुरको कुलेखानी फाकेल हुमाने फर्पिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मर्मत भइरहेकाले आगामी 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। गण्डकी प्रदेशमा पहिरोका कारण मुख्य 2 सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे भीरमा खसेको पहिरोले बेसी शहर मनाङ सड़क खण्ड ठप्प पारेको छ। यसै गरी नवलपरासी पूर्वको गैडाकोट नगरपालिका 3 घोक र फातमा आज बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाउन 15 दिने सूचना जारी गरिएको छ।
1: संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न शुक्रबार 15 दिने सूचना टाँसिएको हो। अस्पतालको नाममा 5 बिघा 8 कट्ठा 9 धुर जग्गा छ। त्यसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर छ। शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाको गेटमा 15 दिने सूचना टाँसेको छ। 15 दिनभित्र संरचना नहटाए कानून अनुसार अघि बढ्ने कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिनुभयो।
0: आज पृथ्वीनारायण शाहका कान्छा छोरा नायक बहादुर शाहको 270 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बहादुर शाहको जन्म विक्रम सम्वत 1814 असार 6 गते नुवाकोट दरबारमा भएको थियो। बहादुर शाहले नेपालको एकीकरणमा गरेको योगदानको सम्मानमा प्रत्येक वर्ष असार 6 गते विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ। यस अवसरमा आज योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषदले बहादुर शाहको शालिक स्थल गोकर्णेश्वर नगरपालिका साथ दक्षिण डोकामा विशेष कार्यक्रम आयोजना गरेको छ। विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीलाई 3-0 गोल अन्तरले हराएको छ। फिलाडेल्फिया स्टेडियममा आज भएको खेलमा हाइटीलाई 3-0 गोलले हराउँदै ब्राजिलले शानदार जित निकालेको हो। ब्राजिलका लागि म्याथ्यु गुन्हाले 2 र भेनिसियस जुनियरले 1 गोल गर्नुभयो। समूह सीको दोस्रो खेलपछि ब्राजिलले यो विश्वकपमा पहिलो जित दर्ता गराएको हो। जितसँगै ब्राजिलले तालिकामा 4 अङ्कसहित समूह सीको शीर्ष स्थानमा पुगेको छ। हारसँगै हाइटी भने विश्वकप दौड़बाट बाहिरिएको छ। पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो। ब्राजिलले अब आफ्नो अन्तिम समूहको खेलमा स्कटल्याण्डको सामना गर्नेछ भने हाइटीले प्रतिष्ठाका लागि मोरक्कोसँग खेल्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ। भरतपुरमा रहेको सीएमटी रिजोर्टमा बस्ने बैठकमा पार्टीको प्रस्ताव
2: यो DFGS गोर्खा रेडियो हो।

हामी सबैले जीवनमा कुनै न कुनै गन्तव्य खोजिरहेका हुन्छौँ, तर कहिलेकाहीँ खुसी गन्तव्यमा होइन त्यहाँ पुग्ने यात्रामा लुकेको हुन्छ। हो नि होइन, हामीलाई कतै जानु छ तर त्यो बाटोको जुन यात्रा छ त्यो यात्रा एकदमै सुखद भयो भने गन्तव्य पुगेको पत्तो पनि हुँदैन। हामीलाई गन्तव्यमा पुग्नु छ भन्ने मात्रै हुन्छ, तर त्यो यात्राको सुखद सुखद अनुभूतिले हामीलाई यति खुसी दिन्छ कि के भन्नु। खुसी गन्तव्यमा होइन, त्यो खुसी हामीले यात्रा गर्ने जुन हाम्रो दूरी छ नि त्यो यात्रामा लुकेको हुन्छ। त्यो यात्रा कस्तो भयो भन्ने कुराले महत्त्व राख्दछ। सायद त्यसैले होला जीवनले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ। हामीले सिक्न चाहे पनि नचाहे पनि जीवनले केही न केही सिकाइरहेको हुन्छ। हरेक दिन पर्फेक्ट, हरेक दिन सफल नहुन सक्छ, तर हरेक दिनमा एउटा सुन्दर सुन्दर, एउटा राम्रो राम्रो, एउटा कुनै यस्तो क्षण अवश्य हुन्छ जसलाई हामीले अनुभूति गर्न सक्छौँ र भन्छौँ वाह आज यस्तो भयो। नराम्रो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, तर त्यो दिन हामीले एउटा अनुभव बटुल्यौँ। आजको दिनमा तपाईँले केही अनुभव पक्कै पनि बटुल्नुहुनेछ अथवा बटुलिसक्नु भएको छ। आजको दिनले के स्वाद चखायो, आजको दिनले कस्तो अनुभूति गरायो, यो सबै कुरा आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो दिनलाई निहाल्नुहोस्। अनि केही छन् रोचक कुराहरू भने यसो डायरीमा टिप्न पनि सक्नुहुन्छ। यो हुन्छ तपाईँको आफ्नो मनको डायरी। मनका आवाज हो यो रेडियो स्टेसन BFBS गोर्खा रेडियो, अनि तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँलाई थुप्रै थुप्रै माया अनि न्यानो अभिवादनका साथ हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु मनको आवाजमा। अनि हजुर, तपाईँको हाल खबर के छ? खुसी हुनुहुन्छ होला, सुखी हुनुहुन्छ होला, आनन्दमा हुनुहुन्छ होला। चाहे जस्तो सुकै परिस्थिति होस्, हामी जीवित छौँ यही सबैभन्दा ठुलो कुरा हो, त्यसै कारणले खुसी हुनुहोस्। र यो गीत तपाईँको नाममा समर्पित गर्दै आउनुहोस् मनको आवाजलाई अगाडि बढाउँ।

वातावरणले अनि परिस्थितिले मानिसको मनलाई बदलिदिन्छ, मानिसको सोचलाई बदलिदिन्छ। यो किन भने भन्दाखेरि एकछिनपछि बताउँछु म, होइन, एउटा स्टोरी छ, एक युवकको कथा छ। र किन त्यस्तो भयो भन्दाखेरि चाहिँ सहमति र असहमतिको कुरा आउँछ कि, जब कुनै कुरालाई तपाईँले मान्नुभयो, मैले मानिनँ भने त्यहाँ हाम्रो सहमति भएन अनि हामीलाई एकअर्काप्रति रिस पनि उठ्छ र एकअर्काको व्यवहारले दुखी पनि बनाउँछ। हामी कसैसँग असहमत हुन्छौँ अथवा सहमति जनाएनौँ भने त्यो कुरा हामीलाई चाहिँ चित्त बुझेन नि, कसैले केही भन्यो हामीलाई त्यो कुरा मन परेन अनि हामीले सहमति जनाएनौँ, असहमति जनाउन साथै के हुन्छ भन्दा मनमुटाव हुन सुरु गर्छ, त्यो चिज चित्त बुझ्दैन अनि हतार हतार हामीले त्यो भएन, यो यस्तो त्यो त्यस्तो भन्न थालिहाल्छौँ। त्यो गलत छ भनेर पनि साबित गर्न हतार नहौरे, किन भन्दाखेरि उसले भनेको कुरा केही उसमा आधार छ होला त उसले भन्यो नि। हामीलाई चित्त बुझेन भन्दैमा हामीले त्यसको खण्डन गरिहाल्नुपर्ने, हामीले त्यसलाई मन परेन भनिहाल्नुपर्ने, उसको कुरा बुझ्दै नबुझिकन आन्सर गर्न हामीलाई हतार हुन्छ। हो, त्यही कुराले गर्दा मनमुटाव हुन्छ। पहिला हामीले त्यो कुरालाई सुन्नु पर्यो, सुनेर बुझ्ने प्रयास गर्नु पर्यो, किनकि जब हामीले सुन्दै सुन्दैनौँ, बुझ्ने प्रयासै गर्दैनौँ भने त्यहाँ विवाद त जन्मिन्छ जन्मिन्छ। फरक विचार भएर विवाद आउने होइन रे कि, तपाईँको विचार एउटा होला, मेरो विचार एउटा होला, आफ्नो विचार आफूसँग सधैँ छ, यसमा बहस गर्नुपर्ने कुरै छैन। तर जब एक अर्काको कुरा सुन्दैनौँ, बुझ्ने प्रयास गर्दैनौँ, त्यति बेला चाहिँ बहस निस्किन्छ अरे। कुरै नसुनिकन होइन कि होइन, होइन कि होइन भन्न थाल्यौँ भने त झगडा त भइहाल्यो, अल तिम्रो कुरा तिमी नै राख भनेर अनि त्यो व्यक्ति ठुस्केर अन्त हिँडिदिन्छ। अनि कसरी मनाउने भन्दा, कुनै कुरा हामीलाई चित्त बुझेन कसैले भनेको कुरा भने हतार गरेर उसको कुरालाई खण्डन नगरौँ, किनभने त यो व्यक्तिले भनेर उसको कुरा सुनौँ, बुझौँ अनि मात्रै कुरालाई अगाडि बढाउँ। त्यसपछि त कुरालाई अगाडि बढाउनु पर्ने आवश्यकतै पर्दैन, किन भन्दाखेरि उसको विचार बुझिसकेपछि त यी उसले यो विषयका लागि यो कुरा भनेको रहेछ भन्ने त्यही स्पष्ट भइहाल्यो नि, होइन र? आज पनि मनको आवाजमा तपाईँलाई भनिहाले एक युवकको कुरा सुनाउँछु, एउटा सानो प्रसङ्ग छ, केही व्यवहारिक ज्ञानहरू छन् अनि राम्रा राम्रा गीत सङ्गीत छन्। सबै कुरा तपाईँका लागि बस्दिनेछु आजको मनको आवाजमा, साथै बस्नुहोला।

हाम्रो घरमा केटाकेटी होलान्, केटाकेटीहरू छन् भन्न साथै उनीहरूले कहिले चकलेटको अपेक्षा गर्छन्, कहिले के चिज डिमान्ड गर्छन्, कहिले खेलौना, कहिले यो चाहियो, कहिले त्यो चाहियो। उनीहरूको त्यो माग छ नि, उनीहरूको डिमान्ड डेली बढ्दै जान्छ। इमोसनल ब्ल्याकमेलर हुने रे के बच्चाहरू। यति माया गरेर, यति इनोसेन्ट भएर मागिदिन्छन् कि कलेजै निस्किने जस्तो गरेर उनीहरूले भनेपछि त त्यो नाइ भन्ने हिम्मतै हुँदैन हामीलाई, अनि हामीले दिन्छौँ। अब बच्चाहरूको कुरा एउटा भयो, ठुलो मान्छेहरूको कुरा एउटा भयो। उनीहरूले माग्छन्, माग्दाखेरि आवश्यकता के हो त्यो हामीले दिन्छौँ, अनि नचाहिने कुरा छ भने हामीले फकाई फुलाई के गरेर हुन्छ पछि ल्याइदिन्छु अथवा यो गर त्यसपछि दिन्छु आदि इत्यादि त्यो हामीले जानेका छौँ। तर यहाँ मैले भन्न खोजेको ठुलो कुरा चाहिँ के हो भन्दाखेरि, कहिलेकाहीँ उनीहरूलाई चाहिने भन्दा ठुलो उपहार हामीले दिन सक्छौँ। त्यो के भन्दाखेरि चाहिँ, त्यसको लागि पैसा खर्च गर्नु पर्दैन, त्यसको लागि कहीँ गएर बजारमा पसल गएर खोज्नु पनि पर्दैन, ठुलो ठुलो मलमा गएर किन्न पनि जानु पर्दैन। त्यो हो तपाईँ हामीले आफ्नो बच्चाहरूलाई दिने एकदम क्वालिटीको समय। दिनको 10 मिनट किन नहोस्, 15 मिनट किन नहोस्, आधै घन्टा किन नहोस्, त्यो समय चाहिँ छुट्याएर यो आधा घन्टा समय चाहिँ मेरो बच्चाको लागि, म उनीहरूसँग खुलेर बोल्छु, म उनीहरूसँग खुलेर खेल्छु, म उनीहरूलाई खुलेर पढाउँछु, म उनीहरूसँग खुलेर घुम्न जान्छु, म आज मर्निङ वाक जान्छु मेरो बच्चा बच्चीलाई लिएर, अथवा म इभिनिङ वाक जान्छु बच्चा बच्चीलाई लिएर, म मन्दिर जान्छु बच्चा बच्चीलाई लिएर, धेरै कुरा उनीहरूसँग गफ गर्दै, उनीहरूकै साथी भएर, उनीहरू सँगसँगै यो के हो त्यो के हो भन्दै खेल्दै मस्ती गर्दै उनीहरूको लागि यो क्वालिटीको टाइम दिन्छु भन्नुभयो भने, त्यो जस्तो ठुलो उपहार अरू केही हुनै सक्दैन बच्चाहरूको लागि। उनीहरूलाई यति राम्रो समय तपाईँले दिनुभयो, उनीहरूले त्यो तपाईँसँग बिताएको साथलाई, तपाईँसँग बसेर गरेको कुरालाई उनीहरूले कहिल्यै बिर्सिँदैनन्। उनीहरूले पाएको सम्पत्ति, उनीहरूले आर्जन गरेको धन, उनीहरूको दिमागमा तपाईँको याद जीवनभरिका लागि उनीहरूको मानसपटलमा स्टोर भएर बस्छ। यही हो तपाईँले दिने सबैभन्दा बहुमूल्य उपहार। अहिलेको आजको व्यस्त समयमा हामी सबैजना व्यस्त छौँ, त्यसमाथि यति धेरै ग्याजेटहरू छन्, यति धेरै टेक्नोलोजीका उपायहरू छन्, त्यसमा तपाईँ पनि भुल्नुहुन्छ, बच्चाहरू पनि भुल्छन्। तर त्यही बिचबाट आफूलाई निकालेर यो समय आफ्नो बच्चाहरूलाई दिने हो भने तपाईँ आफै छक्क पर्नुहुन्छ। तपाईँले त्यति समय दिँदाखेरि त्यो बच्चामा आएको सकारात्मक सोच परिवर्तन अनि तपाईँमा आएको एउटा अर्को नयाँ ऊर्जा धेरै धेरै फरक पर्छ। यसले मैले भनेको कुरा मान्नुहुन्न भने गरेर हेर्नुहोस्, आफ्नो बच्चाहरूलाई टाइम दिएर हेर्नुहोस् अनि यस्तै क्रियाकलाप गरेर हेर्नुहोस् न। टाइम दिने भन्दैमा आफू चाहिँ मोबाइलमा व्यस्त अनि फोनमा व्यस्त, को कोसँग कुरा गर्नलाई अनि बच्चालाई मैले सँगै बसेको छु भनेर त हुँदैन, उनीहरूसँगै इङ्गेज हुनु पर्यो अनि हेर्नुहोस् चमत्कार कस्तो हुन्छ। यो गीत चाहिँ तपाईँको लागि र तपाईँको बच्चाको लागि है।

0: Radio's Gorkhan Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मानिसले छ नि नाम भन्दा पनि आफ्नो चाहिँ नाम बढी सुन्न मन पराउँछ अरे के. अध्ययनले के देखाएको छ भन्दाखेरि चाहिँ कुरा गर्दा गर्दै उसको नाम लिएर बोलाउँदा कामको अनि उसको अलिकति प्रशंसा गरेर कसैले उसको नाम लिइदियो भने उदङ्ग पर्छ अरे भित्रैबाट प्रफुल्लित भएर आउँछ अरे होइन. अनि जसले उसको प्रशंसा गर्छ जसले उसको नाम लिएर कुरा गर्छ त्यो व्यक्ति चाहिँ उसको नजिकैको हो भन्ने भान हुन्छ अरे उसलाई. त्यही भएर तपाईँले कसैलाई आफ्नो बनाउनु छ भने त्यो व्यक्तिको प्रशंसा गर्नुहोस्, त्यो व्यक्तिको नाम लिएर कुरा गर्नुभयो भने त्यो व्यक्तिलाई चाहिँ तपाईँले आफ्नो बनाउन सक्नुहुँदो रहेछ. मनका आवाजलाई तपाईँले सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा. तपाईँको छेउमा मान्दिरा छु र अघि मैले एउटा कुरा भन्छु भनेको थिएँ नि होइन. एकजना युवकलाई म चिन्छु होइन, उनी पढाइमा एकदम अब्बल छन् तर उनमा धेरै क्षमता छ कि. धेरै जसो बाजाहरू बजाउन आउँछ, उनले कहिले पनि सिकेका छैनन् तर धेरै बाजाहरू आफै बजाउँछन्. जस्तो बाँसुरी बजाउँछन्, बाँसुरीबाट राम्रो राम्रो धुनहरू गीतहरू बजाउँछन्. उनले पियानो किबोर्ड पनि बजाउँछन् अनि उनले राम्रो पेन्टिङ पनि गर्छन्, सानातिना घरका कामहरू पनि गर्छन्. अब बत्ती बिग्रियो अथवा कुनै प्लम्बिङको काम भयो त्यो पनि आफै जानेर गर्छन्. त्यसको साथसाथै मिठो खानेकुरा पनि पकाउँछन्. अर्को कुरा चाहिँ उनले गिटार पनि बजाउँछन्, भायोलिन पनि बजाउँछन् अनि फाटफुट गाउँछन् पनि. यो सबै उनमा भएको आफै भित्र भएको क्षमता हो, उनले आजसम्म कतै सिकेका पनि छैनन्. अनि एक दिन चाहिँ के भयो भने एउटा कार्यक्रममा हामी सँगै गएका थियौँ अनि त्यो कार्यक्रममा चाहिँ जब व्यक्तिहरूले गीत गाए, व्यक्तिहरूले डान्स गरे, व्यक्तिहरूले आफ्नो कला देखाए नि, त्यहाँबाट फर्केर आएपछि चाहिँ उनले अब चाहिँ म्युजिक सिक्नु पर्यो जस्तो लाग्यो भनेर भने. पहिला त्योभन्दा अगाडि हामीले कैयौँचोटि म्युजिक सिक्नु तपाईँको क्षमता राम्रो छ भन्दाखेरि उनले कहिले पनि मानेनन्, कति भन्दा पनि मानेनन्. तर जब त्यो पर्फर्मेन्स त्यो प्रोग्राम हामीले हेरेर फर्क्यौँ उनी आफै इन्ट्रेस्टेड भए अनि त्यसपछि अहिले उनी म्युजिकको क्लास गरिरहेका छन्. भन्दा कुन चिजले कसलाई कति बेला कहाँ छुन्छ त्यसपछि व्यक्तिले त्यो चिजलाई ग्रहण गर्छन्. अरूले भनेर होइन कि भित्री मनले आफूले आफैलाई सम्झाएपछि जब आफू कन्भिन्स हुन्छ नि व्यक्ति त्यति बेला चाहिँ त्यो कार्य गर्न व्यक्ति इच्छुक हुन्छ र त्यसमा मन लगाएपछि त्यो कार्य उनीहरूले सफल पनि गर्ने गर्दछन्. अर्काले भनेर होइन कि जब स्वयंले आफैसँग प्रतिज्ञा गर्छ व्यक्तिले त्यति बेला चाहिँ काम सफल हुन्छ. यदि तपाईँको पनि मनमा कुनै यस्तो इच्छाहरू छ जुन गर्न तपाईँको भित्री मनले म गर्छु गर्न पाए हुन्थ्यो भन्ने त्यस्ता छन् केही इच्छा भने चाहिँ तपाईँले जसरी भए पनि खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै त्यो इच्छालाई तपाईँले पुरा गर्न सक्नुहुन्छ. केही छन् कि सोचिहाल्नुहोस् न.

यदि एउटा रुखलाई एउटा बिरुवालाई हामीले दिनदिनै उखल्दै हेऱ्यौँ कहिले यसमा फल लाग्छ कहिले यसमा फुल लाग्छ भनेर हामीले दिनदिनै निकाल्दै हेऱ्यौँ भने त त्यो कहिले त्यसले जरा समाउने माटोमा कहिले बढ्ने कहिले फुल्ने कहिले फल्ने त्यसै त्यो सुकेर मरेर जान्छ। त्यसैले सफलताको नतिजा पनि आजको भोलि खोज्ने होइन कि धैर्य गर्नुपर्छ। धैर्यतालाई हराउन दिनु भएन, आफ्नो हिम्मत र हौसलालाई हराउन दिनु भएन, विश्वास कायम राख्नु पर्यो। प्रयासको फुल प्रयासको फल अवश्य नै ऋतु आएपछि समय आएपछि फल्छ र त्यसको स्वाद हामीले चाख्न पाउँछौँ। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। मैले आज एउटा के सुने भन्दाखेरि सुनाउन चाहिँ कसैले सामाजिक सञ्जालमै सुनाउनु भएको कुरा हो होइन, तर अति नै मन पर्यो कि हाम्रो दैनिक जीवनमा यो काम लाग्छ। त्यसै कारणले मैले त्यहाँ सुनेको कुरा तपाईँले सुन्नु भएको पनि हुनसक्छ, नसुनेको पनि हुनसक्छ, तपाईँलाई थाहा भएको पनि हुनसक्छ, नभएको पनि हुनसक्छ। थाहा भएको भए पनि फेरि सुनेर केही बिगार गरेन, सम्झना गरायो। त्यहाँ के भनिएको थियो भने खाने टेबलमा छ नि, खाना खाने ठाउँमा जब हामी खाना खान्छौँ त्यति बेला चाहिँ हाम्रो अगाडि पानी पनि राखिएको हुन्छ, खाना पनि राखिएको हुन्छ होइन। त्यति बेला चाहिँ हामी परिवारको सदस्यहरूसँग बोल्छौँ, के कुराहरू हुन्छ नि त। सकभर खाना खाँदाखेरि नबोल्नु रे, यदि बोल्नु छ भने सकारात्मक कुरा मात्रै बोल्नु रे, किन भन्दा त्यहाँ पानी हुन्छ त्यहाँ खाना हुन्छ अनि हामीले खाइरहेका हुन्छौँ। हाम्रो मनमा विचार जस्तो आउँछ, हामीले जे कुराकानी गर्छौँ, हामीले कसैको कुरा काटिरहेछौँ कि हामीले कसैको बारेमा टिका टिप्पणी गरिरहेका छौँ कि, त्यो सबै त्यो खाना र पानीले सुनिरहेको हुन्छ अरे। अनि त्यही चिज हामीभित्र जान्छ, हाम्रो मनमा पनि त्यही कुरा, बोलीमा पनि त्यही कुरा, अनि त्यो खानेकुराले पनि सुनेको त्यही कुरा, र त्यसले चाहिँ जस्तो बोलेका छौँ, जस्तो विचार गरेका छौँ, जस्तो कुराहरू व्यक्त गरिरहेका छौँ, जे विषयमा कुरा गरिरहेछौँ नि, त्यस्तै असर त्यस्तै प्रतिक्रिया त्यस्तै हाम्रो जीवनमा हुन्छ अरे। भन्दाखेरि कति ठुलो कुरा रहेछ हेर्नुहोस् त, यो हरेक गाँसमा धन्यवाद भनेर खाँदा राम्रो भयो, अनि कुरा गर्दा पनि सकारात्मक कुरा गर्दा राम्रो भयो, प्रगतिका कुरा गर्दा राम्रो भयो, कसैको पनि आलोचना नगर्दा राम्रो हुँदो रहेछ। खाने बेलामा यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्ने रहेछ अनि एकदमै चपाई चपाई खानु रे। यो कुरा सुनेपछि त मलाई कस्तो भयो कि ओहो, कति सानसानो कुरा, कति जानेकै कुरा, तर हामी कहाँ भुलिरहेका रहेछौँ, के कुरा गर्दै खान्छौँ, ए जे मुखमा आए त्यही बोलिरहेका हुन्छौँ, कति नराम्रो व्यवहारका साथ हामीले खाना खाइरहेका रहेछौँ जस्तो लाग्यो। र मलाई जसरी आत्मग्लानी भयो, हो खाँदाखेरि चाहिँ यी कुरा विचार गर्नुपर्ने रहेछ भन्ने कुरा मलाई जब लाग्यो नि मेरो मनभित्र, त्यही भएर मैले तपाईँलाई सुनाएको। यदि त्यस्तो भइहालेको खण्डमा चाहिँ यो कुरालाई सम्झिनु होला, गाठो बानेर राख्नुहोस् है, यो कुरा एकदम राम्रो छ। र यस्तै राम्रो गीत म तपाईँको लागि

तपाईँ हामी यदि विद्यार्थी हौ भने सिक्न नछोडौं। यदि तपाईँ हामी केही नयाँ काम गर्दैछौ भने आफ्नो स्किल आफ्नो क्षमता बढाउन नछोडौं। यदि तपाईँ हामी अहिले सङ्घर्ष गरिरहेका छौँ भने त्यो सङ्घर्षमा निराशा आउन सक्छ, आशालाई नछोडौं। त्यसैले करियरमा अगाडि बढ्ने हो, आफ्नो करियरलाई एकदम लक्ष्यमा पुर्याउने हो भने डिग्रीले तपाईँ हामीलाई अवसरका ढोकाहरू खुलाउन सक्छ, तर तपाईँ हामीभित्र भएको क्षमता, तपाईँ हामीभित्र भएको त्यो स्किलले चाहिँ त्यो ढोकाभित्र पसेर त्यहाँ टिकिराख्नलाई, त्यहाँ सफलता प्राप्त गर्नको लागि मद्दत गर्दछ। त्यसैले पनि कहिले हाम्रो क्षमता पुरानो हुँदैन, कहिले हाम्रो कम्युनिकेसन गर्ने क्षमता पुरानो हुँदैन, टाइम म्यानेजमेन्ट गर्ने क्षमता पुरानो हुँदैन, प्रब्लम समस्याहरूलाई समाधान गर्ने क्षमता हाम्रो पुरानो हुँदैन, अनि हामीमा भएको सकारात्मक ऊर्जा छ नि त्यो कहिले पनि पुरानो हुँदैन। यी चिजहरूलाई आफूसँग राखेर अगाडि बढ्ने हो भने यी चिजहरूले हामीलाई पछाडि होइन अगाडि अवश्य लैजान्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

समय, मित्रता, आत्मविश्वास, परिवार आदि इत्यादि हाम्रो जीवनको अभिन्न अङ्ग हो। हाम्रो सम्बन्धमा यी चिजहरू आइरहन्छन् र व्यवहारमा यी चिजहरूले महत्त्व पनि राख्छ। तपाईँ यति बेला मनको आवाज सुन्दै हुनुहुन्छ। यो मनबाट नै तपाईँलाई पुनः स्वागत गर्दछु मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको नजिकै मनतिरा छु। र हामीले धेरै कुराहरू गर्छौँ होइन, सकारात्मक ऊर्जा हाम्रो जीवनमा आओस् भनेर सानसाना कुराहरू सुनाउँछु, कथाहरू सुनाउँछु, केही रोचक जानकारी पनि दिने गरेको छु, जसले हाम्रो जीवनलाई उज्यालो बनाओस्, जसले हाम्रो जीवनमा प्रेरणा भरोस्। जीवनमा कहिलेकाहीँ हामी आफूले गरेको प्रगति देख्दैनौँ कि, हामीलाई अझै पर पुग्नु छ, हामीले अझै केही गर्नु छ भनेर हामी सोचिरहन्छौँ, चिन्ता गर्छौँ, अरूलाई हेर्छौँ, उसको यस्तो भयो, उसले यस्तो गर्यो, मेरो चाहिँ केही भएन, मैले पनि गर्नुपर्ने, आजको यो वर्ष बित्यो, त्यो वर्ष बित्यो, केही प्रगति भएन भनेर हामीले चिन्ता पनि गर्छौँ। त्यस्तो होइन, हिजोभन्दा आज, अस्तिभन्दा हिजो, गएको हप्ताभन्दा आज, गएको महिनाभन्दा आज, गएको वर्षभन्दा आज, हामीले केही न केही गरेरै अगाडि बढेका छौँ। हामीले आफ्नो त्यो यात्रालाई पुरा गरेर अगाडि बढेका छौँ। उपलब्धि खासै हात नलाग्ला, तर त्यो समय जुन भोगेर हामी आयौँ नि, त्यो अनुभूतिको, त्यो पोको अनुभूतिको जुन हामी भित्रको अनुभव छ नि, त्यसलाई कसले चोर्न सक्छ र? त्यो अनुभूति एक वर्षको यात्रा तय गर्दाखेरि पाउनु भएको अनुभूति, त्यो अनुभूतिलाई त कसैले चोर्न सक्दैन। त्यो एक दिनमा हुने कुरा पनि होइन, तपाईँसँग त्यो अनुभवको भण्डार छ। त्यसैले तपाईँ हामीले सिकेका कुराहरू चाहिँ, हाम्रो अनुभव, हामीले भोगेका कुराहरू चाहिँ, यसले हामीलाई अझ बलियो बनाउँछ। त्यसै कारणले कम्पेयर होइन, आफूमा आत्मविश्वास जगाउनु चाहिँ हाम्रो जीवनमा एक एक पाइलामा हामीले कमाएको सफलता हो, हामीले कमाएको अनुभूति हो, हामीले कमाएको त्यो हाम्रो अमूल्य सम्पत्ति हो। सानो पाइला किन नहोला, त्यो अगाडि बढेको पाइला नै प्रगतिको पाइला हो। यसलाई कहिले पनि मैले केही गरिनँ, मेरो केही भएन भनेर नेगेटिभ अथवा नराम्रा कुराहरू नसोच्नु होला।

एकछिन भान्सातिर लागौँ। मलाई चिया खान चाहिँ अब मन लाग्छ भनौँ न, होइन चियाको पारखी त म पहिला थिइनँ, तर मेरो एकजना साथीले अफिसमा मलाई चिया खान सिकाए कि। म खान्न थिएँ, खान्न भन्थेँ, तर उनले के भन्थे भने केही हुन्न के, 3 बजीतिरको चिया कस्तो मिठो हुन्छ भनेर उनीहरूले त्यो चियाको तलतल उनीहरूलाई लाग्ने, अनि मलाई छोड्दै छोड्दैनथे, म पनि जान्थेँ त्यो चिया खानको लागि, अनि थोरै थोरै खान्थेँ के, खान्छे खाने अनि थोरै खान्थेँ। अनि मैले के गर्थेँ भने एउटा कपै किनेर लगेको थिएँ, त्यो टकिला खाने जस्तो कप के, सानो कप, जम्मा 1.5 डाडो हाल्यो भने पनि भरिने कप के। तपाईँले अब यसरी बुझ्न सक्नुहुन्छ, जम्मा ठिकै खालको कप, एउटा सानो सानो ठिकै खालको एक कप चिया चाहिँ त्यो कपमा हाल्यो भने 4 कप भन्थ्यो के। अब मैले दिनमा 4 कप खाए पनि 1-1 कप भन्थ्यो, अनि त्यसरी मैले चिया खान थालेँ, अनि त्यो चियाको स्वाद मलाई मुखमा झुन्डिन थालेँ। हेर्नुहोस् है, मलाई बानी लागेपछि अनि मैले त्यही कप घरमा पनि किनेर लिएर आएँ। चिया खान मन लाग्छ मलाई 3 बजेको समयमा दुधको चिया। त्यो चियाको सिलसिलामा मलाई एउटा चियाको पनि कुरा गरिहालौँ कि जस्तो लाग्यो, होइन। अनि त्यो अफिस छोडेपछि मलाई त्यो चिया खान यति मन लाग्यो, अब म पकाउँछु चिया, त्यस्तो खालको स्वाद आउँदै आउँदैन, यस्तो मिठो चिया हुन्थ्यो। अब त्यो चिया पकाउँदा पकाउँदा पकाउँदा त्यो चिया पकाउने मान्छेले दिएको चिया यति मिठो स्वाद बसेको, होइन, जिब्रोमा आफूले चिया पकायो मरे हुँदैन, कहिले के पुग्दैन, कहिले के खल्लो, कहिले के दिक्कै लाग्यो। अनि गर्दा गर्दा गर्दा हेर्नुहोस् है, 1 वर्ष लाग्यो चिया पकाउन आएन भन्दाखेरि चाहिँ लाज हुन्छ। अब चिया पकाउन त आएको हो, तर त्यो स्वादवाला चिया पकाउन नआएको, होइन। अनि गर्दा गर्दा गर्दा अहिले मैले जाने कि त्यस्तै चिया पाक्छ अहिले मेरो भान्सामा, अनि म अहिले निश्चिन्त हुन्छु कि मलाई चिया पकाउन आउँछ भनेर। पहिला पहिला त ओहो बेजतै हुन्थ्यो नि, मान्छे आएर चिया पकाउँदाखेरि जहिले नमिठो चिया, लाजको मर्दो हुन्थ्यो मलाई। अनि अहिले चाहिँ कमसेकम ठिकै ठिकैको चिया पकाउन सक्छु मैले।

तपाईँलाई थाहा छ, अब हामी एक्सर्साइज गर्छौँ, आफ्नो मसल्सहरूलाई चाहिँ एकदमै बलियो होस् भनेर बलियो बनाउँछौँ, खानेकुरा खान्छौँ, दौडिन्छौँ, जे जस्तो गरे पनि शरीर मेरो बुढो नहोस्, राम्रो होस्, यो शरीर बलियो होस्, मेरा मांसपेशीहरू बलियो होन् भन्ने हामी सोच्छौँ नि, होइन? र यसैका लागि कति कसरत पनि गर्छौँ। तर तपाईँलाई थाहा छ एउटा कुरा, हाम्रो शरीरको सबैभन्दा बलियो मांसपेशीहरूमध्ये मसल्सहरूमध्ये एउटा जिब्रो पनि हो रे, यो जुन स्वादे जिब्रो छ नि, यो जिब्रो पनि एकदम बलियो मांसपेशी हो रे। यो जिब्रो बलियो हो भने यो जिब्रोले बोल्ने शब्दहरू महाबलिय हुन्। राम्रा शब्द बोलौँ, जस्तो जिब्रोको मसल्स बलियो छ, यो जिब्रोबाट निस्केका शब्दहरू पनि त्यत्तिकै बलियो, त्यसको भ्यालु, त्यसको मूल्य हुने गरी हामीले शब्दको छनौट गरेर शब्दहरूलाई बोलौँ। यही तथ्यका साथमा आजको मनको आवाजबाट मन्दिरा बिदा माग्दछु। अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोसिलेहरू अवश्य ल्याउँला। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि 1087 जनपद प्रहरी परिचालन गरिने भएको छ। भोलिदेखि 9 गतेसम्म हुने महाधिवेशनको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा उच्च सुरक्षा व्यवस्था अपनाउन लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार महाधिवेशनको सुरक्षाका लागि 1087 जनपद प्रहरी परिचालन गरिनेछ। सड़कमा ट्राफिक व्यवस्थापनका लागि 162 ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो। प्रहरीले भरतपुरको वीरेन्द्र क्याम्पस पछाडिको चौर र भरतपुर केन्द्रीय बस पार्कमा सहभागीहरूले ल्याउने ठूला सवारीलाई राख्ने प्रबन्ध गरिएको छ। राजस्वपाको बन्द सत्रमा करिब 3,500 देखि 4,000 प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा 40,000 जना स्वतस्फूर्त रूपमा सहभागी हुने अपेक्षा गरिएको राजस्वपा चितवनका सभापति मिनी माधव खनालले जानकारी दिनुभएको छ। फिफा वर्ल्ड कप अन्तर्गत पाराग्वे र टर्की बीचको खेलमा पाराग्वेका स्टार खेलाड़ी मिगुएल अल्मेरोनले रातो कार्ड खाएका छन्। खेलमा टर्कीका खेलाड़ीलाई केही भन्दै गर्दा आफ्नो मुखले छोपेका कारण उहाँलाई मैदानबाट बाहिर पठाइएको हो। रेफ्री इभान अर्जाडाइन्स बर्टुन सिस्नर्सले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग लिँदै अल्मेरोनलाई सिधै रातो कार्ड देखाउनु भएको हो। विश्वकप 2026का लागि फिफाले एउटा नयाँ र कड़ा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाड़ीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख हात पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाड़ीलाई केही भन्छ भने उसलाई सिधै रातो कार्ड दिइनेछ। खेलाड़ीहरूले मुख छोपेर अपशब्द बोल्ने र रंगभेदी टिप्पणी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फिफाले यो नियम ल्याएको हो। सोही नियम उल्लंघन गरेका कारण अल्मेरोन मैदानबाट बाहिरिएका हुन्। बागलुङको बडीगार्ड गाउँपालिका फोर्सामा पहिलो पटक सड़क पुगेको छ। 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 3,25,00,000 खर्च भएको छ। संगम घरतीमगरको यो रिपोर्ट।
4: बागलुङ बडीगार्ड गाउँपालिकाको फोर्सामा पहिलो पटक सड़क पुगेको छ। बडीगार्ड 8 रन्सिङ किटेनीको पुरानो गाउँदेखि फोर्सा भेडीखोरसम्म जम्मा 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 4 वर्षको समय र 3,25,00,000 रुपियाँ रकम खर्च भएको गाउँपालिका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
5: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो त्यो 5 किलोमिटर गर्दा, हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो।
4: लगातार 3 वर्षदेखि परदेश र गाउँपालिकाले विनियोजन गरेको बजेटले काम अगाडि नबढेपछि यसपटक गाउँपालिकाले निर्णय नै गरेर पालिकाकै डोजरले निरन्तर सड़कको ट्र्याक खोल्ने काम गरेको थियो। पुरै चट्टान नै चट्टान भएको ठाउँमा ब्रेकरले मात्रै बाटो खन्दा समय र खर्च बढी लागेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
6: पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर यहाँकोले भन्थ्यो बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजे मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदियो नि त अपरेटरलाई, निरन्तर आफ्नै घरको
4: पहिलो पटक सड़क पुगेपछि स्थानीयले खुसी भएर डोजर अपरेटरलाई पैसाको माला लगाइदिएको स्थानीय मेघबहादुर पाइजाले बताउनु भयो।
7: अपरेटरहरूले अब साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए, बिचरा अझै काम गर्न सकेनन् होइन, कहिलेलाई त्यो भयो, तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो।
4: यो वर्ष प्रदेश सरकारले 50,00,000 रुपियाँ उक्त सड़कलाई विनियोजन गरेको थियो। प्रदेशको काम टेन्डरबाट भएको र गाउँपालिकाको डोजर झन्डै 6 महिना चलेको उहाँले बताउनुहुन्छ।
7: मेसिन गाउँपालिकाले चलाउने, तेल गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको। गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो, 1 महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो खेलबारको।
4: सड़कको ट्र्याक खुलेसँगै त्यस क्षेत्रका 300 घरधुरी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने मध्य पहाड़ी लोकमार्गको वैकल्पिक मार्गको रूपमा समेत प्रयोगमा आउनेछ।
7: यो मध्य पहाड़ी भित्र अर्को एउटा सड़क हो कि, कयौं अवस्थामा त्यसले वैकल्पिक बाटोको काम गर्दछ।
3: उपत्यकाको सबैभन्दा लामो र प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज बोटो जात्रा मनाइँदैछ। गुठी संस्थानका अनुसार जौलाखेलको रथका चारै कुनाबाट हीरा मोती मणि मणिक्य जडित फोटो प्रदर्शन गरिनेछ। फोटो प्रदर्शन सँगै करिब तीन महिनादेखि सञ्चालन भइरहेको रातो मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।

बिया बियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बियास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान शिवका विविध स्वरूपहरूको उपासना गर्ने परम्पराबाट अगाडि बढिरहेका छौँ। हामी यस परम्परामा रमाइरहेका छौँ र हाम्रा आफ्ना अभिष्टहरूको सिद्धि गराइरहेका छौँ। आशुतोष औडरदानीका रूपमा पूजित हुनुहुने भगवान् शिव अर्धनारीश्वर हुनुहुन्छ। उहाँका गणहरूको समुदाय सम्पूर्ण रूपमा पूजित छ र मनुष्यहरूको कल्याणका लागि देवताका रूपमा उहाँहरू सक्रिय हुनुहुन्छ। त्यसैले हामी त्यसै परम्पराको अनुयायन गर्दै शनिबारका दिन शिवजीका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ र त्यस्तो उपासनाबाट मनोवञ्चित वरदान अर्थात् कृपा प्राप्त गरेर हामी सुखी हुने चेष्टा गरिरहेका छौँ, सुखी भइरहेका छौँ र हामी दैनिक रूपमा भक्ति भावपूर्वक अगाडि बढिरहेका छौँ। यही प्रक्रियाबाट हाम्रो जीवन अगाडि बढिरहोस् यही भगवान् शिवसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। दैनिक रूपमा हामी कुनै न कुनै विषयहरूलाई लिएर चर्चा गर्ने गर्दछौँ र ती विषयहरूको चर्चाबाट हामी धार्मिक प्रवृत्तितर्फ अगाडि बढिरहेका छौँ भन्ने एउटा भावको विकास गर्ने चेष्टा गरिरहेका छौँ। यदि त्यस्तो भावको हृदयमा विकास भयो भने धर्मतर्फ प्रवृत्ति बन्छ र धर्म भनेको बाहिरी चिज होइन भनेर पटक पटक शास्त्रले भनेको छ। जुनसुकै दार्शनिक परम्पराको, जुनसुकै धार्मिक परम्पराको अध्ययन गर्ने, शास्त्रहरूको अलिक गहिरोसँग अनुशीलन गर्ने हो भने सबै शास्त्र, सबै परम्परा, सबै व्यवस्थाहरूले धर्म बाहिरी चिज हो भनेर भनेको पाइँदैन र धर्मलाई आन्तरिक विषय, आभ्यन्तरिक विषय मानिएको छ र हामी बाहिरी धर्मको स्वरूपलाई नै अन्तिम धर्मको स्वरूप हो भनेर मानिरहेका छौँ भनेर शास्त्रले भन्ने गर्छ। त्यसैले यस्ता विषयहरूबाट हामी कसरी आभ्यन्तरिक हुने, कसरी आन्तरिक भित्र हृदयतर्फ हाम्रो दृष्टि प्रवृत्त हुने, धर्मको यही लक्ष्य हो र धर्मले मनुष्यलाई आन्तरिक रूपमा व्यवस्थित बनाउँछ र निर्दुक्क भएर जीवनयापन गर्ने प्रवृत्ति बनाउँछ भनेर भनिएको छ। त्यसैतर्फको हाम्रो पनि यात्रा हो। भलै त्यो चरम रूपमा नभए पनि हामी बामी सर्दैछौँ, पखरा गर्दैछौँ र कुनै कुनै रूपमा हामी दैनिक रूपमा यससँग झुन्डिने चेष्टा गरिरहेका छौँ। अवश्य पनि धर्म महान छ, धर्मले मनुष्यको कल्याण गर्छ, त्यसैले हामी उसैको वरिपरि छौँ, गर्ने धर्मले नै हो भनेर बताइएको छ। यसै सन्दर्भमा वाल्मीकि रामायणले भन्छ, रामो विग्रहवान धर्म भनेर। वास्तवमा भगवान्को स्वरूप नै धर्मको स्वरूप हो। भगवान्को जस्तो स्वरूप छ त्यही धर्म हो। त्यसैले भगवान्तर्फ मनुष्यलाई अग्रसर गराउने धर्म नै प्रमुख रूपमा धर्मको मूल मर्म हो भनेर उल्लेख गरिएको छ। त्यसै अन्तर्गत आज हामी धर्मका धेरै विषयहरूको चर्चा नगरिकन आजको हाम्रो विषयको गम्भीरतालाई हेरेर हामी त्यतातर्फ अग्रसर हौँ। आदरणीय श्रोता, आज हामी ज्येष्ठ शुक्ल पक्षको दिन आइपुगेका छौँ र यस दिनलाई कुमार षष्ठीको नामले शास्त्रले उल्लेख गरेको छ, अर्थात् कार्तिकीय को आज नै प्रादुर्भाव भएको भनेर बताइएको छ। स्कन्द षष्ठी यसलाई भनिन्छ, कुमार षष्ठी भनेर भनिन्छ र स्कन्द कुमारको नामले परिचित देवताका सेनापति भगवान शिव पार्वतीका दोस्रा पुत्र, जो भगवान गणेश हुनुहुन्छ पहिलो पुत्र र कुमारजी हुनुहुन्छ अर्को पुत्र, र उहाँको आज प्रादुर्भाव भएको हुनाले जन्मोत्सव एक प्रकारको, त्यसैले उहाँको हामी संक्षिप्तमा चर्चा गरौँ। उहाँ देवताका प्रधान सेनापति हुनुहुन्छ, भगवान शिवका गणको मूल सदस्य हुनुहुन्छ, गणेशजी उहाँका दाजु हुनुहुन्छ, माता पार्वती माता हुनुहुन्छ र यसै सन्दर्भमा कुमार कार्तिकेयको यो जो जन्म भयो त्यसैको विषयमा आजको यस कार्यक्रममा कुमार षष्ठीको यो पावन पवित्र समयमा हामी चर्चा गरौँ आजको यस कार्यक्रममा। कुमार अथवा स्कन्द कुमार, कार्तिकीय षड्वदन भनेर उहाँलाई जान्ने गरिन्छ। उहाँ मयूरमा सवार हुनुहुन्छ, उहाँको वाहन सवारी मयूर हो। शिव पार्वतीका पुत्र हुनुहुन्छ र तारकासुर दैत्यको नाशक हुनुहुन्छ। उहाँले नै तारकासुर दैत्यलाई वध गर्नुभएको हो। देवताहरूको सेनापति उहाँ हुनुहुन्छ र तारकासुर दैत्यलाई मार्नका लागि नै उहाँले अवतार लिनुभएको भनेर उल्लेख गरिएको छ र उहाँका केही विषयहरूमा हामी चर्चा गरौँ। शिव पार्वतीको पुत्र बनिए तापनि उहाँको जन्मको एउटा प्रक्रिया छ, एउटा व्यवस्थित एउटा अवस्था छ, त्यसलाई हामी थोरै जान्ने चेष्टा गरौँ। शिव पार्वतीको रति क्रीडाबाट पुत्र उत्पन्न नभएकाले जब सतीदेवीको शरीर
पतन भयो त्यसपछि लामो समयसम्म शिवजी वैराग्ययुक्त हुनुभयो त्यसपछि भगवानको आज्ञा र देवताहरूको प्रार्थनालाई स्वीकार गर्दै शिव भगवानले माता पार्वतीसँग हिमालय कन्याको रूपमा पुनः विवाह गर्नुभयो र त्यो विवाह पश्चात उहाँहरूले गर्नुभएका लामो समयसम्मको क्रीडाबाट पुत्र उत्पन्न नभएकाले शिवको वीर्य अग्नि देवताद्वारा गङ्गामा स्थापन गरिएको थियो देवताहरूको आज्ञाबाट प्रार्थनाबाट र गङ्गाले त्यस वीर्यको तेजलाई धारण गर्न नसकेको हुनाले यथोचित स्थानमा लगेर स्थापित गर्नुभएको थियो र गङ्गाबाट कार्तिकेयको त्यही रूपमा उत्पत्ति भयो त्यही स्थानमा कार्तिकेयको उत्पत्ति भयो जहाँ गङ्गाजीले भगवानको तेजलाई स्थापित गर्नुभएको थियो त्यसैले गङ्गाजीबाट उत्पन्न हुनुभएको कार्तिकेय हुनुहुन्छ तर शिव पार्वती शिवकै शुक्रबाट जन्मिएको बच्चाले अथवा व्यक्तिले मात्रै तारकासुर दैत्यको वध गर्न सक्ने भएको हुनाले शिवजीकै वीर्यबाट उत्पन्न हुन जरुरी थियो र शिवजीबाट वीर्य प्राप्त गरेर गङ्गाजीले पुत्र उत्पन्न गराउनु भयो र गङ्गाजीले पुत्र उत्पन्न गराइसकेपछि छवटा कृत्तिकाले दुध पिलाएको हुनाले कार्तिकेय नाम रहेको र छवटा कृत्तिका रूपी माताको दुध एक दिन मात्रै पिएको र दुध पिउन छवटा मुखले पिएको हुनाले षड्बदन नाम रहेको हो भनेर उल्लेख गरिएको छ शिवको तेज अर्थात् वीर्य स्कन्दित भएर अर्थात् स्खलित भएर उत्पन्न भएको हुनाले स्कन्द कुमार नाम रहन गएको भनेर शास्त्रले उल्लेख गरेको छ त्यसै गरी स्कन्द इत्यवपन देवा स्कन्नम गर्भ परिश्रवे कार्तिकेयम महाबाहु काकुस्त ज्वलनोपमम अर्थात श्रीराम हे श्रीराम अग्नितुल्य तेजस्वी महाबाहु कार्तिकेय गर्भस्राव कालमा स्कन्दित भएका थिए त्यसैले देवताहरूले उनलाई स्कन्द भनेर बोलाए भनेर उल्लेख गरिएको छ पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ

आदरणीय श्रोता, हामी पीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी स्कन्द कुमार अर्थात् कार्तिकेयको विषयमा हामी चर्चा गरिरहेका छौँ। कार्तिकेय देवताहरूमा प्रमुख हुनुहुन्छ र देवताको प्रधान सेनापति हुनुहुन्छ। भगवान् शिव पार्वतीको पुत्र भएको हुनाले उहाँ विशेष रूपमा पूजित हुनुहुन्छ र उहाँ आफू पनि निकै शक्तिशाली हुनुहुन्छ र तारकासुर दैत्यले देवताहरूलाई दुःख दिएको र देवताहरू ब्रह्माजीसँग गएर बिन्ती गरेको र देव ब्रह्माजीले मेरो वशमा यो छैन, शिवजीको शुक्रबाट मात्रै जन्मिएको बच्चाले अर्थात् जन्मिएको व्यक्तिले मात्रै तारकासुरको वध गर्न सक्छ, तर शिवजी यतिखेर बच्चा जन्माउने सुरमा हुनुहुन्न, त्यसैले तपस्यामा लिन हुनुहुन्छ, समाधिमा मस्त हुनुहुन्छ, त्यसैले देवताहरूलाई केही उपाय गरेर शिवजीलाई समाधिबाट बाहिर ल्याउनलाई देवताहरूले कामदेवको प्रयोग गरेको देखिन्छ र कामदेवले शिवजीलाई निकै आफ्ना सम सेनाहरू लगाएर समाधिबाट बाहिर ल्याउने चेष्टा गरेको र अन्तिममा शिवजीले कामदेवलाई भस्म गरेको प्रसङ्ग यसै सन्दर्भमा आउँछ र यसै सन्दर्भका विविध चर्चाहरू शास्त्रहरूले गरेका छन् र गोस्वामी तुलसीदासजीले पनि यसको चर्चा गर्नुभएको छ। तुलसीदासजी श्री रामचरित मानसमा भन्नुहुन्छ, तारको असुर भयो त्यही काला, भुज प्रताप बल तेज विशाला, त्यही सब लोक लोकपति जिते, भए देव सुख सम्पत्ति रीते, अजर अमर सो जिति न जाई, हारे सुर करे विविध लडाई, तब विरञ्ची सन जाई पुकारे, देखे विधि सब देव दुखारे, सब सन कहा बुझाई विधि, धनुज निधन तब होई, शम्भु शुक्र शम्भुत सुत यही चित रन सोई, भनेर ब्रह्माजीले भन्नुभयो। र त्यही जो शिवजीको शुक्रबाट उत्पन्न हुनुभएको हुनुहुन्छ उहाँ कार्तिकेय हुनुहुन्छ र कार्तिकेयको जन्म भएपछि विविध लडाइँहरू भए र तारकासुर दैत्यको वध भयो। तब जनमेउ सरबदन कुमारा, तारको असुर समर जेही मारा, आगम निगम प्रसिद्ध पुराना, सम्मुख जन्म सकल जग जाना, भनेर गोस्वामी तुलसीदासजीले उल्लेख गर्नुभएको छ। यो आगम निगम अर्थात् सम्पूर्ण शास्त्र वेद पुराणहरूमा विख्यात भएको प्रसङ्ग भएको हुनाले यसमा मैले धेरै भनिरहनु छैन भनेर गोस्वामीजीले धेरै चर्चा गर्नुभएको छैन यसमा र जति चर्चा गर्नुभएको छ यहाँ समक्ष हामीले प्रस्तुत गरिसकेका छौँ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी आजको यस कार्यक्रममा तारकासुर दैत्यको वध गर्नका लागि प्रकट हुनुभएका कुमार कार्तिकेय स्कन्द कुमार अर्थात् शिव पार्वतीको पुत्र षड्वदनको नामले जो परिचित हुनुहुन्छ उहाँको चर्चा गरिरहेका छौँ, किनभने आज स्कन्द षष्ठी हो र उस स्कन्द कुमारलाई शिव पार्वतीले जन्म दिनुभएको हो, तर गङ्गाजी मार्फत जन्मिनु भएको र कृतिकाहरू छवटा कृतिकाहरूको स्तनपान छवटा मुखबाट गर्नुभएको हुनाले उहाँको नाम षड्वदन रह्यो र कृतिकाहरूको दुधपान गर्नुभएको हुनाले कार्तिकीय रह्यो, किनभने कृतिकाहरूको स्तनमा त्यतिखेर जब कार्तिकीय उत्पन्न हुनुभयो परम उत्तम दुध प्रकट भयो, त्यस समय स्कन्दले आफ्नो छवटा मुख प्रकट गरेर ती छवटै आमाको एकैपटक स्तनपान गर्नुभएको भनेर उल्लेख गरिएको छ। प्रादुर्भूतम तत क्षीरम कृतिका नामोत्तमम षड्नाम षडानन भूत्वा जग्राह स्तनजम पदाह भनेर उल्लेख गरिएको छ। त्यसैले यो जति पनि स्कन्द कुमारका विषयमा चर्चाहरू छन् ती सबै शास्त्रीय चर्चाहरू ठुलो र व्यापक रूपमा छन्, तिनीहरूको हामी यहाँ चर्चा गर्न सक्दैनौँ। जब स्कन्द कुमार उत्पन्न हुनुभयो तत्पश्चात अग्नि आदि सबै देवताहरूले मिलेर ती महातेजस्वी स्कन्दलाई देव सेनापतिको पदमा अभिषिक्त गरे भनेर वाल्मीकि रामायणले भनेको छ। सुरसेना गणपति मभ्य सिञ्चन महाद्युतिम ततस्तमरा सर्वे समेत्याग्नि पूर्वक्रमा भनेर उल्लेख गरिएको छ। यसरी देव सेनापतिको रूपमा प्रकट हुनुभएका स्कन्द कुमारले मनुष्यहरूको पनि निरन्तर रूपमा कल्याण गर्नुहुन्छ, आफ्ना पराक्रमहरूबाट आफ्ना विविध कृपारूपी विभिन्न स्वरूपहरूबाट मनुष्यहरूलाई कृपा गर्नुहुन्छ र मनुष्यले पनि स्कन्द कुमारको उपासना गर्ने गर्दछन्। त्यही विशेष अवसर हो आजको दिन स्कन्द षष्ठी, त्यसैले यतातर्फ हाम्रो प्रवृत्ति बढोस् यही स्कन्द कुमारसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक यशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहान भएको खेलमा पाराग्वेसँग 1-0 गोल अन्तरले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाट बाहिरिएको हो। यो सँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको दुई खेलबाट छ अङ्क छ। समान दुई खेल खेलेका अस्ट्रेलिया र पाराग्वेको समान 3-3 अङ्क छ। सबै टोलीले एक एक खेल खेल्न बाँकी छ। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबरको अनुदान सहयोग दिने भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धिमा परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026 देखि 2031 सम्म सञ्चालन हुने 6 वर्ष परियोजनाका लागि 1,20,00,000 अमेरिकी डलर अर्थात 1,81,00,000 रूपियाँ बराबरको रकम उपलब्ध गराउनेछ। यो आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हुनका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। आयोजनाले जलवायु मैत्री कृषि प्रविधि, सुदृढ धानको बिउ प्रणाली, सुधारिएको बाली कटानी पछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तार मार्फत धानको उत्पादकत्व वृद्धि गरेर नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ। परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका प्रादेशिक मन्त्रालयहरूसँगको साझेदारीमा काम गर्नेछ भने यसमा नेपाल कृषि अनुसन्धान परिषद र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थानको प्राविधिक सहयोग रहनेछ। परियोजनाले जलवायु अनुकूलित धानको बिउ प्रणाली बलियो बनाउन र नेपालको परिवर्तनशील जलवायु अवस्थाका अवस्था अनुसार धानका सुधारिएका जातहरूको प्रसार तीव्रता दिन विशेष जोड़ दिने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि 1,087 जना पद प्रहरी परिचालन गरिने भएको छ। भोलिदेखि 9 गतेसम्म हुने महाधिवेशनको सुरक्षालाई मध्यनजर गर्दै उच्च सुरक्षा व्यवस्था मिलाउन लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार महाधिवेशनको सुरक्षाका लागि 1,087 जना पद प्रहरी परिचालन गरिनेछ। सड़कमा ट्राफिक व्यवस्थापनका लागि 165 ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले बताउनु भएको छ। बाढी, वर्षा, पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सड़क विभागको तथ्याङ्क अनुसार आज बिहान 7 बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ। कोशी प्रदेशका 3 जिल्लामा बाढ़ीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका 5, बोखिम र पाँचथरको याङबरक गाउँपालिका 2 दोभानमा मध्य पहाड़ी लोकमार्ग बाढ़ीले गर्दा प्रभावित भएको छ। यस्तै इलाम नगरपालिका 9, राजदुवालीमा बाढ़ीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा छ। बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जीवेसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यसै गरी मकवानपुरको कुलेखानी, फाकेल, हुमाने, फर्पिङ हुँदै काठमाडौँ जोड्ने सड़क खण्ड मर्मत भइरहेकाले आगामी 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। गण्डकी प्रदेशमा पहिरोका कारण मुख्य 2 सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे भीरमा खसेको पहिरोले बेसी शहर मनाङ सड़क खण्ड ठप्प पारेको छ। यसै गरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका 3, घोक र फातमा आज बिहान खसेको पहिरोका कारण काली गण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग सम्झौता गरेपछि हर्मजको जलडमरूबाट जहाजहरू फेरि एकपटक स्वतन्त्र रूपमा आवाजावत गरिरहेको बताउनु भएको छ। एन्ड्रुज एयरफोर्स बेसमा बोल्दै डोनाल्ड ट्रम्पले महत्वपूर्ण ढुवानी मार्ग पुनः खोल्नुलाई ठूलो जितको रूपमा प्रशंसा गर्नुभएको छ।
1: There were a lot of them, about 700 of them, and they're pouring out. The oil is all over the place. You're going to see oil drop so low. I hope the companies are happy about it. But we have a lot of victories.
0: Awesome. I just want to call everybody. Namaskar. Mm-hmm.
2: BFBS Gurkhana.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। सदाजै आज पनि यस कार्यक्रमको शुभारम्भमा एउटा मिठो गीत सुन्यौ, आयो तिम्रो याद आयो। दीपक लिम्बुले गाउनुभएको यो गीत सँगै आजको सुनौलो बिहानी कार्यक्रम शुभारम्भ भइसकेको छ। आज शनिबार विकेन्डमा यहाँहरू बेसी मात्रामा व्यस्त व्यस्त हुनुहुन्छ र कतिपय श्रोताहरू विभिन्न कार्यक्रमहरू छन्। आज यस शनिबारको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरू छन्, स्पोर्ट्सहरूका इभेन्टहरू छन्, होइन? तपाईँहरूले खेल्ने भलिबल पनि आजै छ, गल्फ पनि छ, फुटबल पनि छ, र तपाईँहरू जुन स्पोर्ट्स खेल्दै हुनुहुन्छ तपाईँहरू सबै सबैले इन्जोय गर्नुहोला, गुड लक भन्न चाहन्छु। अनि त्यसै गरी अन्य विभिन्न इभेन्टहरू, विशेष गरेर विकेन्डमा तपाईँहरूले तय गर्नुभएका, आयोजना गर्नुभएका, तपाईँहरूलाई इन्भाइट गरिएका धेरैभन्दा धेरै कार्यक्रमहरू छन् र ती कार्यक्रमहरूमा पनि तपाईँहरूको सहभागिता रहनेछ, इन्जोय गर्नुहोला। आज विक्रम सम्बत 2083 साल असार महिनाको 6 गते हो। तदनुसार आज शनिबार 20 जुन सन् 2026। समय अहिले बिहानको 7:13 गयो। नेपालमा पनि दिनको 12 बज्नको लागि 2 मिनट मात्र बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 2:13 गएको छ। बीएफबीएस गरखा रेडियो साउन्ड क्लिपबाट तपाईँहरू सुनौलो बिहानी कार्यक्रममा हुनुहुन्छ। तपाईँलाई कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। आउनुहोस् अब यो कार्यक्रमको पहिलो घण्टामा आज पनि हामी मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दरभाव अनि तपाईँको आजको राशिफल पनि सुन्नेछौ र कार्यक्रमको दोस्रो घण्टामा भने आज तपाईँहरूले आयोग गोर्खाली अन्तर्गतका केही रिपोर्टहरू पनि सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी तपाईँहरूले कार्यक्रमको थर्ड आवरमा भने युथ ड्रिम्स हामी कार्यक्रम गर्थ्यौं, युवाहरूसँग विशेष गरेर गोर्खा ब्रिगेडका विभिन्न युनिटमा हुनुभएका यङ सोल्जर्सहरूसँग उनीहरूको विचार विमर्श, होइन, अनि इच्छा आकांक्षा र उद्देश्य आदि इत्यादिको विषयमा हामी कुराकानी गर्छौं। र आज पनि समय भएमा द ब्यान अफ द ब्रिगेड अफ गोर्खास्को रिक्रुट इन्टेक 2025 भाइहरूसँग हामी कुराकानी गर्नेछौ। तर आज विशेष गरेर गोर्खा ब्रिगेडको अर्को भनौ न यो एनुअल गल्फ इभेन्ट रहेको छ, गोर्खा हिल सुपर गोर्खा हिलको श्रोता र गोर्खा हिलको मैले भन्न खोजिरहेको थिएँ चन्द्र गुरुङ दाई, उहाँ प्रोप्राइटर हुनुहुन्छ र उहाँले एभ्री इयर आयोजना गर्ने गोर्खा हिल कम्पिटिसन भनौ न यो गल्फ कम्पिटिसन हो, आज एचिङ हिल गल्फ क्लबमा हुँदैछ। मैले सुनेको छु 100 भन्दा बढी गल्फरहरू हुनुहुन्छ अरे। एनिवे, उहाँहरूको आजको दिन के कस्तो रहनेछ अथवा यो कति बेला टी अफ हुन्छ अनि उहाँहरू कति कसरी खेल्दै हुनुहुन्छ, कुन फोर्मेटमा आदि इत्यादिको विषयमा हाम्रा सहकर्मी साथी योगराज राईजी गल्फ कम्पिटिसन हुने ठाउँमा भनौँ न एचिङ हिल गल्फ क्लबमा जानुहुनेछ र एचिङ हिल गल्फ क्लबबाट हामीलाई प्रत्यक्ष रिपोर्ट पनि दिनुहुनेछ। यसले गर्दा हामी युथ ड्रिम्स सुन्छौँ या सुन्दैनौँ, जे होस् आज हाम्रा अन्य साथीहरू पनि विभिन्न स्थानमा जानुभएको छ र आजकै दिनमा क्युओजिएलआर अनि तीर्थवर्थमा हुन गइरहेको अन्य कार्यक्रमहरूको रिपोर्ट पनि हामी समय भएमा राख्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने हामी कार्यक्रमलाई अघि बढाउँ। सोनु पौडेल र साथीहरूले गाउनुभएको यसमा रजिना रिमालले पनि स्वर भर्नुभएको छ, अब यो गीतबाट कार्यक्रमलाई अघि बढाउँ।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

समय बिहानको 7:26 गयो. आज बेलायतको मौसमको कुराकानी गर्नुपर्दा श्रोता, धेरैजसो स्थानहरूमा आज भने बिहानी पख बादल लागि पानी पर्ने सम्भावना रहेको छ र कुनै कुनै स्थानहरूमा भने कन्टिन्यू रूपमा बादल देखा पर्ने र आज विशेष गरेर उत्तरी तथा पश्चिमी क्षेत्रतिर भने पानी पर्ने सम्भावना रहेको छ. अनि त्यसै गरी आजको दिनमा इङ्ल्यान्डको साउथ इस्ट एरिया र दक्षिणी भूभागतिर भने विशेष गरेर हिजो जस्तै वेदर हुन सक्ने अनुमान गरिएको छ. आज उत्तरी क्षेत्रतिर भने चिसो हावासहित पानी पर्ने सम्भावना रहेको छ. आजको लागि अधिकतम तापक्रम भने 26 डिग्री सेल्सियस हो र लन्डनमा पनि प्राय गरेर आज जेन्टल रूपमा चिसो हावा चल्ने अनि धेरै समय बादल लाग्ने र समय समयमा घाम देखा पर्ने पानी पर्ने संकेत भने त्यति छैन भनिएको छ. र आज युकेमा सूर्योदय भने बिहानको 5:17 बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:21 हुनेछ. आज रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा मेघ गर्जन सहित वर्षा हुने, विशेष गरेर दक्षिण पूर्वीय क्षेत्रतिर भने मेघ गर्जन सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ. अनि दक्षिणी भूभागतिर रातको समयमा ह्युमिड अलि बढेको फिल हुनेछ श्रोता. अनि त्यस्तै गरी भोलि आइतबार, आइतबारको दिनमा पनि प्राय गरेर मौसम, भोलि भने फादर्स डे पनि हो र इङ्ग्लिस फादर्स डेको दिनमा तपाईँहरूको दिन भोलि एकदमै सनसाइन रहनेछ धेरैजसो स्थानहरूमा र कुनै कुनै स्थानहरूमा हल्का वर्षा भए तापनि भोलि आजको तुलनामा गर्मी बढ्ने अनि दक्षिणी भूभागतिर भने भोलिको दिनमा गर्मी बढ्ने अनुमान गरिएको छ. भोलिको लागि अत्याधिक गर्मी, आज 26 डिग्री सेल्सियस हो भने भोलि 31 डिग्री सेल्सियससम्म पुग्नेछ. हजुर, भोलि फादर्स डे, सम्पूर्ण फादर्स डे, भोलिको दिनमा फादर्स डेको पनि धेरै धेरै शुभकामना छ. आउनुहोस् अबको प्रस्तुतिमा पनि हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ.

यो त भयो वैदेशिक विनिमय दर अनि सुन चाँदीको दर भाउ. अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिऊ. खड्ग गर्बुजा, मीना गर्बुजा र साथीहरूले स्वर भन्नुभएको छ.

0: विश्वास गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
0: यो BFPS कुल कारवाही दियो।

बीएबीएस गोर्खा रेडियो सनकिलीबाट तपाई हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा। हामी एभ्री विकेण्डमा बिहानको 7 बजेदेखि 10 बजेसम्म सुनौलो बिहानी कार्यक्रममा हुनेछौ। आज भने तपाईँको साथमा छु म रूपा राणा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै यहाँहरूको साथमा मिठा मिठा गीतहरू हामीले पस्किरहेका छौं। आशा छ यहाँहरूले इन्जोय गर्नुभएको छ होला। यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउनको लागि यदि तपाईँमा पनि तत्परता छ अथवा भनौ न फुर्सदमा हुनुहुन्छ भने प्लिज हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01-303-246-730, इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेटिराख्नु भएको छ। जुन माध्यम सजिलो लाग्छ त्यसरी नै हामीलाई सम्पर्क गर्दै जानुहोला। आउनुहोस् अहिलेको लागि भने हामीलाई फेसबुक मेसेन्जरमा सम्पर्क गर्नुहुने हाम्रा धेरै साथीहरू हुनुहुन्छ र यसै क्रममा हामीलाई सम्झिनु भएको छ खर्क गुरुङ मामा अल्डसटबाट। नमस्कार, गुड मर्निङ रूपा भान्जी, रेडियो सुनेर मनोरञ्जन लिँदैछु र समय मिलेमा मलाई आज भने टिपिकल एउटा सङ सुनाइदिनु होला भन्नुभएको छ। ओके, उहाँले एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। अनि त्यसै गरी शोभा गुरुङ हुनुहुन्छ अल्डसटबाट, उहाँ पनि हाम्रो रेगुलर लिसनर, सधैँ सधैँ आउने गर्नुहुन्छ। उहाँले पनि आज शनिबारको सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ। सेरु घरती बर्मिङहमदेखि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, रेगुलर लिसनर। उहाँले पनि नमस्कार रूपा दिदी, म पनि रेडियो सुनिरहेको छु भन्नुभएको छ। इन्जोय गर्नु होला बाँकी समय पनि। र त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ शिवकुमारी गुरुङ दिदी। नमस्ते रूपा बहिनी, गुड मर्निङ, हजुरको लभली आवाज सुनेर इन्जोय लिँदैछु। थ्याङ्क यू सो मच दिदी त्यसो भन्नुभएकोमा। र दिदीले सधैँ सधैँ हामीलाई लभ आर्ट पठाइदिनुहुन्छ, हामी पनि तपाईँले पठाउनु भएको 6 लभ आर्टमा हामी त्यति नै थपेर तपाईँलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच। अनि त्यसै गरी हामीसँग भुवानी गुरुङ दाई हुनुहुन्छ फानबरबाट। नमस्कार रूपा बहिनी छज्यालो, हजुरको लोकप्रिय कार्यक्रम सुनौलो बिहानी सुनेर भरपूर मात्रामा मनोरञ्जन लिँदैछु कर्मथलोबाट भन्नुभएको छ। एकदमै खुसी लाग्यो दाई, हजुरलाई पनि भेरी गुड मर्निङ। र हाम्रा आदरणीय श्रोताहरू, प्राय गरेर यस विकेन्डमा पनि धेरैभन्दा धेरै साथीहरू आफ्नो ड्युटीबाटै हामीलाई सम्पर्क गर्नुहुन्छ। ड्युटी इज ब्युटी भनिन्छ नि, होइन? इन्जोय गर्नुहोला ड्युटीबाटै। र त्यस्तै गरी अन्य श्रोताहरू, ज जसले आज तपाईँहरू आफ्नो कर्मक्षेत्रमा हुनुहुन्छ र यो कार्यक्रम सुनिराख्नु भएको छ, अनि त्यस्तै गरी अन्य धेरै श्रोताहरू, तपाईँहरू पनि आफ्नो कर्मक्षेत्रमा हुनुहुन्छ, इन्जोय गर्नुहोला। र आजको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरू छन्। आज के हुँदैछ त? आज 20 जुन हो श्रोता। आजको दिनमा तपाईँहरूले इन्जोय गर्दै हुनुहुन्छ भने आज हेल्थ एन्ड वेलबिङ डे पनि परेको छ र आज यो कार्यक्रम एस्पर्टमा हुँदैछ। एस्पर्टको जुली रोज स्टेडियमबाट, यो विल्सबर्ग रोडबाट एस्पर्ट आस्पर्टमा पर्छ, पोस्टको TN249QX हो श्रोता। यसमा तपाईँको हेल्थ चेक पनि हुन्छ, किनभने नेपाली एसोसिएसन डक्टर अथवा नेप्लिस डक्टर एसोसिएसन युकेले यो कार्यक्रम रन गरेको छ र तपाईँको हेल्थ चेक साथै वेलबिङ एडभाइसहरू पनि उहाँहरूले दिनुहुनेछ, अनि फिटनेस र अन्य एक्टिभिटिज त छँदैछन्, अनि त्यस्तै गरी कम्युनिटी सँगको रमाइलो कुराकानी हुनेछ, अनि हेल्थी माइन्ड हेल्थी लाइफ, होइन, तपाईँहरूले पक्का इन्जोय गर्न सक्नुहुनेछ। र आज शनिबार 20 जुनमा बिहानको 9 बजेदेखि हुँदैछ यो कार्यक्रम, तर रनिङ अथवा वकिङ जगिङ तपाईँ जे गर्नुहुन्छ यो स्टार्ट भने बिहानको 10 बजे हुनेछ। ओके, त्यस्तै गरी आज किरात राई साम्पाङ राई जुम लेक युकेको पनि साखेवा सिली मार्ने अथवा साकेला समापन गर्ने कार्यक्रम हुन गइरहेको छ, ग्याम्बल लेन रिप्ले वकिङ मा हो श्रोता, 11 बजेदेखि बेलुकीको 8 बजेसम्म। अनि आजकै दिनमा अर्को कार्यक्रम
13 बुढा सुब्बा गोल्ड कप हुँदैछ। यो ट्युडर पार्क स्पोर्ट्स फेल्थममा हुँदैछ। 9-a-side फुटबल टुर्नामेन्ट हो। यदि तपाईँ जाँदै हुनुहुन्छ भने पोस्टको TW137EF र यसमा विभिन्न एज क्याटेगोरिजका टिमहरूले इन्जोय गर्नेछन्। आज फुटबल र मेन टिम अनि भेटरान र सुपर भेटरान टिमले इन्जोय गर्नेछन्। अनि आजको दिनमा अर्को एक कार्यक्रम सयपत्री नेपाली कल्चरल ग्रुप युकेले सयपत्री साँझ कार्यक्रम आयोजना गरेको छ। आज शनिबार 20 जुनमा बेलुकी 6 बजेदेखि हुँदैछ एम्पायर हलमा। र नेपालदेखि आउनुहुने कलाकारमा प्रकाश दूतराज, उहाँ फोक सिङ्गर एन्ड सङ राइटर पनि हो। उहाँको साह्रै मिठा मिठा गीतहरू छन्। रिमै भन्ने बोलको गीत पनि उहाँकै हो। र त्यसै गरी आजकै दिनमा म्याग्दी प्रवासी मोना युकेको यो भलिबल कम्पिटिसन पनि हुन गइरहेको छ। यसमा लेडिज अनि जेन्टलमेनको भलिबल हो। यसमा मेन टिममा अनि मेन टिम वुमेन अनि भेटरान टिमको पनि छ। अनि आज चेलो फाल्ने आदि इत्यादि रहेको छ श्रोता। यसको भेन्यू रसमुर सेन्ट एफसीमा हुँदैछ। पोस्टकोड GU11 अनि 1QB। म्याग्दी समाज युकेले आयोजना गरेको यो भलिबल प्रतियोगिता हो। त्यसै गरी आजकै दिनमा गोर्खा ब्रिगेडमा गोर्खा हिल गल्फ कम्पिटिसन पनि हुँदैछ एचिङ हिल गल्फ क्लबमा। र त्यहाँबाट हाम्रा सहकर्मी साथी योगराज राईजीले पनि हामीलाई विस्तृत रूपमा जानकारी गराउनुहुनेछ हाम्रो यो कार्यक्रममा। अनि त्यस्तै गरी आज गोर्खा ब्रिगेडको विभिन्न इभेन्टहरू पनि हुँदैछन् श्रोता। सायद यहाँहरूमध्ये धेरैले ती इभेन्टहरूमा आज शनिबारको दिनमा होइन धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्। र आज 20 जुनमा हुन गइरहेको छ जिएसपिएसको यो 15 जिएसपिएस कप हो श्रोता। आजको दिनमा हुन गइरहेको छ विन्चेस्टरमा। अनि त्यसै गरी आजको दिनमा क्युओजिएलआरको रेजिमेन्टल बर्थडे पनि हो। यहाँहरू सबैलाई यी सबै कार्यक्रमको लागि धेरै धेरै शुभकामना भन्दै आउनुहोस्। अब भने हामी अर्को साङ्गीतिक विश्राम लिउँ।

0: सत्तारूढ राष्ट्रपाले महाधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि विदेशबाट पनि भोट हाल्न मिल्ने व्यवस्था गरेको छ। चुनावका लागि विद्युतीय मतदान मार्फत विदेशबाट पनि भोट हाल्न पाउने व्यवस्था मिलाइएको राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। विदेशबाट आउन नसकेका प्रतिनिधिका लागि राष्ट्रपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 जना प्रतिनिधि मध्ये भरतपुर आउन नसक्नेले एप मार्फत मतदान गर्नेछन्। मतदाताले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्ने केसीको भनाइ छ। पहिलो चरणमा 1 जना सभापति र 99 जना सदस्यका लागि मतदान गरिनेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। केसीका अनुसार निर्वाचित भएका सदस्यबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि मतदान हुनेछ। आउँदो सोमबार दिउँसो मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको मतदान गर्ने राष्ट्रपाको तयारी छ। असार 8 गते रातिसम्ममा पहिलो चरणको चुनाव सकेपछि दोस्रो चरणको मतदान असार 9 गते गरिने केसीले जानकारी दिनुभएको छ। महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने पनि केसीले जानकारी दिनुभएको छ। सरकारले महिलालाई लक्षित गर्दै 7 वटै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी गरेको छ। 100 दिनको कार्यसूची अनुसार महिलाका लागि निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी गरिएको हो। कार्ययोजना अनुसार सरकार बनेको 100 दिनभित्र पहिलो चरणमा कम्तीमा 25 वटा बस चलाउने यातायात मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 वटा ब्लू बस चलाउने योजना छ। उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरेर 18 वटा बस चलाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। यसअघि राष्ट्रपा सभापति रवि लामिछानेको पहलमा चितवनमा महिलाका लागि ब्लू बस चलाइएको थियो। चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 7 लाख भन्दा बढ़ी पर्यटक मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घासाको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रिने नाकामा पर्ने घासामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,339 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक भएको प्रहरी निरीक्षक बस्याले बताउनु भएको छ। गत आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग सम्झौता गरेपछि हर्मुजको जलडमरूबाट जहाजहरू फेरि एक पटक स्वतन्त्र रूपमा आवजावत गरिरहेको बताउनु भएको छ। एन्ड्रुज एयरफोर्स बेसमा बोल्दै डोनाल्ड ट्रम्पले महत्वपूर्ण ढुवानी मार्ग पुनः खोल्नुलाई ठूलो जीतको रूपमा प्रशंसा गर्नुभएको छ।
1: Our country is doing so well. Those ships are flowing out of the Hormuz Strait like nobody's ever seen before, actually. There were a lot of them, about 700 of them, and they're pouring out. The oil is all over the place. You're going to see oil drop so low. I hope the companies are happy about it. But we have a lot of victories.
0: नेपालमा यो वर्षको मनसुन औसत मिति भन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ।
2: जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडा सैनीले सरदर जुन 13 मनसुन प्रवेश गर्ने भए पनि यो वर्षको मनसुन हिजो जुन 19 औसत भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ। मुलुकभर मनसुन फैलिन समय लाग्ने बताइएको छ। सन् 1974 पनि यही समयमा नेपालमा मनसुन प्रवेश गरेको थियो। सन् 1982 सबै भन्दा ढिलो जुन 27 मनसुन आगमन भएको थियो। सन् 1981 अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् 2015 1169 मिलिमिटर मात्र भएको थियो। नेपालमा मनसुन ऋतुमा औसत 1382 मिलिमिटर वर्षा हुने गरेको छ। गत वर्ष भने मनसुन 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसुनमा धेरै वर्षा भएको छ। मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आंकलन गरिएको छ।
0: फिफा विश्वकप अन्तर्गत पाराग्वे र टर्की बीचको खेलमा पाराग्वेका स्टार खेलाडी मिगुएल अर्मेरोनले रातो कार्ड खाएका छन्। यति नै नमस्कार।

समय बिहानको 8:10 गयो। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स। आज गोर्खा ब्रिगेडबाट भनौँ न गोर्खा ब्रिगेड ब्यान्डबाट ब्रिगेड अफ गोर्खासबाट आज आरआई 25 भाइहरूसँगको कुराकानी हामी सुन्नेछौँ। र अहिलेको लागि भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ। गङ्गा देवी थापा आमा फानबरदेखि आउनुभएको छ। उहाँले सधैँ सधैँ हामीलाई आफ्नै भोइसमा पठाउने गर्नुहुन्छ। अनि दिवान गुरुङ भाइ हुनुहुन्छ फिलिडदेखि। गुड मर्निङ रूपा दिदी, हजुरको ब्युटिफुल प्रोग्राम सुनिरहेको छु भन्नुभएको छ। थ्याङ्क यू सो मच भाइ, इन्जोय गर्नुहोला। उहाँ फिलिडदेखि आउनुभएको हो र हामी पनि तपाईँलाई सोही कामना व्यक्त गर्दछौँ। अनि चेम थापाज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच। मेक मल्लज्यू हुनुहुन्छ, उहाँ डन्स डबलबाट आउनुभएको छ। गुड मर्निङ रूपा बहिनी, आज पनि म तपाईँको कार्यक्रम ड्युटीबाटै हाजिर जनाएँ है हजुर भन्नुभएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुर, ड्युटी इज ब्युटी। ड्युटीबाट हामीलाई धेरै साथीहरूले विभिन्न स्थानबाट यो कार्यक्रम सुनिराख्नुहुन्छ। तपाईँको आजको दिन एकदमै सुखमय रहोस्। र आज प्राय गरेर धेरै स्थानबाट भनौँ न आज स्पोर्ट्स इभेन्ट पनि फुटबल भलिबल र आज गोल्फ पनि छँदैछ। हाम्रा सहकर्मी साथी योगराज राईजी भने बिहान 9 भने कार्यक्रमको थर्ड आवरमा उहाँ एचिङ हिल गोल्फ क्लबबाट हामीलाई आज हुन गइरहेको गोर्खा हिल गोल्फ कम्पिटिसन 2026 रिजल्ट त हामी पछि भन्ने नै छौँ श्रोता कुनै दिन। तर आज यो कार्यक्रममा कतिजना सहभागिता जनाउनु भएको छ, को हुनुहुन्छ, कुन कुन डिभिजनबाट खेल्दै हुनुहुन्छ आदि इत्यादिको विषयमा एचिङ हिल गोल्फ क्लबबाट विस्तृत रूपमा हामी जानकारी लिनेछौँ कार्यक्रमको थर्ड आवरमा। हजुर, आजको दिनमा तपाईँहरूलाई हामी हुन गइरहेका अन्य कार्यक्रम सम्बन्धी जानकारी पनि गराउँदै जानेछौँ। यदि तपाईँ फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न अथवा भनौँ न तपाईँको कार्यक्रम सम्बन्धी जानकारी गराउनको लागि हामीलाई सम्पर्क गर्दै जानुहोला। सम्पर्क टेलिफोन नम्बर 01303-246-730, इमेल bfbsgorkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई सम्पर्क गरिराख्नु भएको छ।

हजुर, हिजो शुक्रबार 19 जुनमा भएको यो वर्ल्ड कपको रिजल्ट पनि सायद यहाँहरूमध्ये धेरैले थाहा पाइसक्नु भएको छ। मेक्सिको 1, साउथ कोरिया 0, स्कटल्यान्ड 0, मरक्को 1 र युनाइटेड स्टेट 2, अस्ट्रेलिया 0 भएको छ। श्रोता, यहाँहरूले थाहा पाइसक्नु भएको थियो र हिजोको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा प्याराग्वे 1-0 पराजित भए अनुसार अब टर्की वर्ल्ड कपबाट यो समूह चरणबाटै भनौँ न ग्रुपबाट बाहिरिएको छ र अहिले अब नकआउट चरणमा पुगेको छ। अमेरिका भने को होस्ट हो अमेरिका र अमेरिकाको बारेमा तपाईँहरूलाई सायद धेरैलाई थाहा हुन पनि छ। यसको युएसको फ्याक्टहरू की फ्याक्ट भने अब यो को होस्ट गरिरहेको छ अहिले, अनि लास्ट टाइम क्वालिफाइड पनि भएको थियो सन् 2022 र बेस्ट वर्ल्ड कप रिजल्ट भने अहिलेसम्म 1930 थर्ड प्लेस आउन सफल भएको छ र फिफा वर्ल्ड ऱ्याङ्किङको 17 नम्बरमा रहेको छ। अनि हिजोको खेलमा अस्ट्रेलियासँग खेल्दा एकदमै हाई एनर्जी पर्फर्मेन्स देखाएको थियो र अहिले भने द लास्ट 32 प्लेसमा आउन सफल भएको छ। त्यसै गरी आजको दिनमा तपाईँहरूले वर्ल्ड कप हेर्दै हुनुहुन्छ भने यो टाइमले गर्दा पनि आजको दिनमा ग्रुप सीबाट ब्राजिल 3, हाइटी 0 भएको छ, अनि त्यस्तै गरी टर्की 0, प्याराग्वे 1, अनि ग्रुप एफबाट बेलुकी ठिक 6 बजे भने नेदरल्यान्ड्स भर्सेस स्विडेनको म्याच हेर्न सक्नुहुनेछ, अनि बेलुकी 9 बजे भने ग्रुप ईबाट जर्मनी भर्सेस आइभरी कोस्टको म्याच इन्जोय गर्नुहोला। अनि भोलि आइतबार फादर्स डे साथै योगा डे पनि हो। ज जसले योगा प्राणायाम ध्यान गर्नुहुन्छ नि भोलिको दिनमा विश्वभरि नै योगाको जन्मदिवस भनेर मनाइन्छ, अनि त्यस्तै गरी इङ्ग्लिस फादर्स डे पनि हो भोलिको दिनमा 21 जुनमा, र भोलि पनि यो टाइमले गर्दा बिहानको ठिक 1 बजे भने इक्वेडर भर्सेस क्युरोसाओको बीचमा खेल हुनेछ, ट्युनिजिया भर्सेस जापान, अनि त्यस्तै गरी स्पेन भर्सेस साउदी अरेबिया, अनि बेल्जियम भर्सेस इरान, युरुग्वे भर्सेस केप भर्डको म्याच भोलिको दिनमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ, अनि सोमबारको दिनमा पनि न्युजिल्यान्ड भर्सेस इजिप्ट, अर्जेन्टिना भर्सेस अस्ट्रिया, फ्रान्स भर्सेस इराक, नर्वे भर्सेस सिनेगल, जोर्डन भर्सेस अल्जेरिया, पोर्चुगल भर्सेस उज्बेकिस्तान, अनि इङ्ल्यान्ड भर्सेस घाना भने सोमबारको दिनमा बेलुकी ठिक 9 बजे हो। हजुर, इङ्ल्यान्ड भर्सेस घानाको खेल बेलुकी 9 बजे सोमबारको दिनमा पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुहुनेछ श्रोता, र रिजल्ट के हुन्छ हामी त्यसपछि भन्नेछौँ। हामी आशा गर्छौँ होइन, राम्रो भइरहेको छ अहिले इङ्ल्यान्डको टिमबाट। आउनुहोस् अहिलेको लागि भने गैरा घरे काइली म तपाईँको लागि सुनाउँछु, इन्जोय गर्नुहोला।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोश जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आज भने मसँग ब्यान अफ द ब्रिगेड अफ गोर्खासको यङ भाइहरू हुनुहुन्छ, इन्टेक 2025 न्यू सोल्जर्सहरू भनौँ न, न्यू म्युजिसियनहरू, चारजना म्युजिसियनहरू मेरो साथमा हुनुहुन्छ। उहाँहरूसँगको रमाइलो कुराकानी साथै गीतहरू पनि हामी सुन्नेछौँ। सबैभन्दा पहिला त भाइहरू तपाईँहरूलाई बीएबीएस कर्का रेडियोमा वेलकम छ, अनि क्रमैसँग तपाईँहरूको परिचय हामी सुन्दै जाउँ। र सुरुमा भाइ तपाईँको परिचय।
1: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन कुशल राई हो। म चाहिँ द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको अहिलेको इन्टेक 25 एउटा सोल्जर हो।
0: अनि त्यसै गरी नेक्स्ट भाइ।
2: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन पारस थापा मगर हो दिदी।
0: अनि त्यसै गरी हाम्रो अर्को भाइ।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन प्रशान्त तामाङ दिदी।
0: अनि त्यसै गरी भाइ।
4: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन सुरज विक्रम साह दिदी।
0: चारजना भाइहरू ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट, म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम साह र म्युजिसियन पारस थापा मगर मेरो साथमा हुनुहुन्छ। आज तपाईँहरूको साथमा हामी विशाल गीतहरू सुन्नेछौँ। उहाँहरू एकदमै अहिलेको जल्दो बल्दो सिङ्गरहरू नै हुनुहुन्छ। र आजभन्दा पहिला पनि ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट पार्टिसिपेन्ट हुनुभयो, उहाँहरूले मिठा मिठा गीतहरू सुनाउनुहुन्थ्यो, आज पनि हामी सुन्नेछौँ। भाइहरू अहिले सो फार तपाईँहरूको ब्यान्डमा के भइरहेको छ सुनाउनुहोस्।
3: हजुर दिदी, अहिले चाहिँ हामी पनि भर्खर भर्खर आयो दिदी, अनि हाम्रो नाममा चाहिँ अहिले चाहिँ हामीलाई चाहिँ इन्स्ट्रुमेन्टहरू छुटाइदिनु भएको छ दिदी, अनि त्यही सिक्ने क्रममै छौँ दिदी। हामी पनि लेसनहरू भइरहेको छ दिदी, अनि नयाँ नयाँ कुराहरू, अनि परेडमा पनि हामी ब्यान्डसँग अरू अरू ठाउँहरू पनि गयौँ। अस्ति कलेक्टिभ ट्रेनिङ थियो दिदी, त्यहाँ चाहिँ वेल्समा विभिन्न आर्क्याम्प सम्बन्धित विभिन्न ब्यान्डहरू पनि आएको थियो दिदी, त्यहाँ चाहिँ हामीले नयाँ कुराहरू सिक्ने मौकाहरू, अनि यही सिक्ने क्रममै छौँ दिदी अहिले हामी।
0: ओके, अनि तपाईँहरूले आफ्नो इन्स्ट्रुमेन्ट पाइसक्नुभयो?
3: हजुर दिदी।
0: प्रशान्त भाइ, तपाईँले कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
3: हजुर दिदी, मैले चाहिँ क्लारिनेट पाएको छु दिदी।
0: तपाईँले रोजेको कि लक्की भएर पाउनु भएको?
3: मैले रोजेको है दिदी।
0: ओके, अनि सुरज विक्रम भाइ कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
4: हजुर दिदी, मैले चाहिँ हाम्रो बेस ट्रम्बोन भन्ने पाएको छु दिदी।
0: त्यो पनि तपाईँले चुज गरेको?
4: हजुर दिदी।
0: ओके, किन चुज गर्नुभयो
4: दिदी? अब मलाई चाहिँ बेस ट्रम्बोन अलिक मनपर्छ दिदी, पहिलादेखि नै वेस्टर्न अलिकति इन्स्ट्रुमेन्टहरू चाहिँ हेरिराख्थेँ दिदी, अनि बेस ट्रम्बोन चाहिँ अलवेज कुनै परेडमा अगाडि बसेर बजाउने भएकोले मलाई चाहिँ वान अफ द राम्रो इन्स्ट्रुमेन्ट लाग्छ दिदी, त्यसैले त्यही चुज गरेको दिदी।
0: ओके, त्यो कसरी बजाइन्छ?
4: हजुर हजुर दिदी, अरू अरू अरू इन्स्ट्रुमेन्टमा चाहिँ हाम्रो नोटहरू निकाल्नको लागि चाहिँ विभिन्न कीहरू दाब्नुपर्ने हुन्छ दिदी, वेराज हाम्रो बेस ट्रम्बोन अथवा ट्रम्बोनमा चाहिँ हामीले चाहिँ स्लाइड गर्नुपर्ने हुन्छ दिदी, त्यसमा चाहिँ की हुँदैन, अनि स्लाइड गरेर नोटहरू प्रड्युस गरेर त्यसरी म्युजिकहरू गर्छौँ दिदी।
0: ओके, त्यो चाहिँ फ्रन्टमा हुने होला होइन, तपाईँहरूले डिस्प्ले गर्दा। ओके, कुशल भाइ कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
1: हजुर दिदी, मैले चाहिँ फ्लुट इन्स्ट्रुमेन्ट पाएको छु दिदी।
0: ओके, नेपालमा पनि प्ले गर्नु भएको थियो?
1: मैले चाहिँ नेपालमा चाहिँ पहिला बजाएको चाहिँ थिएन दिदी, मैले चाहिँ यहीँ आएर पहिलेदेखि बाँसुरी चाहिँ नेपालमा सुनेको दिदी, राम्रो लाग्थ्यो दिदी, त्यही भएर यहीँ रोजेर मैले पाएको दिदी।
0: नेपालमा बजाउने बाँसुरी र तपाईँको ब्यान्डमा बजाइने बाँसुरीमा केही फरक छ कि?
1: हजुर दिदी, फरक छ दिदी
0: है।
1: हजुर दिदी, उता जस्तै नेपालको बाँसुरीहरूमा चाहिँ गुरुजी दिदी
0: ठिकै छ, गुरुजी मलाई धेरैले गुरुजी भन्नुहुन्छ तपाईँहरू जस्तोले।
1: हजुर दिदी, उता नेपालमा बजाउने बाँसुरी र यता चाहिँ अलिक फरक छ दिदी, उता बजाएर यता बजाउनु चाहिँ अलिक सजिलो चाहिँ सजिलो हुन्छ दिदी, तर यस्तै नोटहरूमा चाहिँ धेरै फरक हुन्छ दिदी।
0: अनि बाँसुरीमा पनि केही फरक हुन्छ कि मेटलको हुन्छ कि अथवा काठको नै हुन्छ यहाँ पनि?
1: हजुर दिदी, यहाँ चाहिँ मेटलको हुन्छ दिदी, अनि उताको चाहिँ जस्तै एउटा बाँसुरीमा चाहिँ दुईवटा मात्रै नोट निस्किने हुन्छ दिदी, यताको चाहिँ त्यो जे होस् यताको बाँसुरीमा चाहिँ दिदी सबै नोटहरू चाहिँ निस्किन्छ दिदी।
0: ओके, अनि बाँसुरी पनि कतिवटा हुन्छ? एउटै प्रकारको तपाईँले कन्टिन्यू रूपमा बजाउनु पर्ने हुन्छ कि अथवा अरू थरी थरीको हुन्छ?
1: हजुर दिदी, यहाँ चाहिँ हामीले दुईवटा हुन्छ, एउटा चाहिँ फ्लुट भन्छ दिदी, अर्को चाहिँ पिकोलो भन्ने हुन्छ, सानो हुन्छ दिदी, तर त्यो चाहिँ यस हाई नोटको लागि चाहिँ प्रयोग गरिन्छ दिदी। अनि दिदी, यताको त्यो फ्लुट चाहिँ दिदी हामीले यतिकै बस्दाखेरि बजाइन्छ दिदी, अनि पिकोलो चाहिँ जस हामी यस्तो मार्चिङ ब्यान्डहरूमा जाँदाखेरि चाहिँ बजाइन्छ दिदी।
0: अहिलेसम्म तपाईँहरूको कुनै एक्सपिरियन्स ब्यान्डको डिस्प्लेमा
3: छैन?
0: फ्युचरमा तपाईँहरू नै हो गोर्खा ब्रिगेडदेखि लिएर यहाँको लोकल कम्युनिटीमा ब्यान्डको प्रस्तुति झमझम बजाउँदै होइन? ओके, तपाईँहरूको मन एकदमै एक्साइटमेन्ट छ? गुड। अनि त्यसै गरी हाम्रो पारस थापा मगर भाइ, तपाईँको इन्स्ट्रुमेन्ट के परेको छ?
2: हजुर दिदी, मैले चाहिँ क्लारिनेट नै पाएको छु दिदी.
0: अनि त्यो पनि तपाईँले रोजेको कि लक्की भएर पाउनु भयो?
2: मैले क्लारिनेट चाहिँ रोजेकै हो दिदी.
0: आजभन्दा पहिला ब्यान्डमा आउनुभन्दा अगाडि कुनै इन्स्ट्रुमेन्ट प्ले गर्नुहुन्थ्यो?
2: म चाहिँ खासै त्यस्तो बजाउन आउँदैन दिदी. म चाहिँ सिक्ने भनेर आएको दिदी.
0: गुड.
2: मैले चाहिँ अलि क्लारिनेट मन परेर नै क्लारिनेट चुज गरेको दिदी.
0: यो त भयो तपाईँहरूको ब्यान्डमा वाद्य वादनको भनौँ न तपाईँहरूको इन्स्ट्रुमेन्टको विषयमा हामीले कुराकानी गऱ्यौँ. तपाईँहरू नेपालमा के गर्नुहुन्थ्यो ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
3: म चाहिँ दिदी ब्याचलरमा यता जोइन गरेको थिएँ दिदी. ब्याचलर पनि पढ्दै भर्ती पनि भेट्दै गरेको थिएँ दिदी. अनि यता भर्ती लागेपछि पढाइ छोडेर यता आएँ दिदी.
0: प्रशान्त भाइ, तपाईँ फर्स्ट एटेम्पमै जोइन गर्नुभयो कि लक्की भएर अथवा अरू एटेम्प पनि गर्नुपर्ने भयो?
3: म चाहिँ दोस्रो एटेम्पमा चाहिँ सफल भएको दिदी.
0: फर्स्टमा के भयो तपाईँको?
3: फर्स्टमा चाहिँ दिदी अनलक्की, अब सेलेक्सन आउने बेलामा चाहिँ दोस्रो सेलेक्सनमा चाहिँ होइन दिदी, बिमारी भयो दिदी. अनि बिमारी भएर चाहिँ सेलेक्सनमा जाँदाखेरि चाहिँ अलिक राम्रो जस बाहिर गरे जस्तो मेहनत गरे जस्तो त्यहाँभित्र देखाउन सकेन. अनि अनलक्कीले चाहिँ पास चाहिँ भयो दिदी, तर यता फाइनलको लागि नाम चाहिँ आएन दिदी.
0: ओके. तपाईँ जस्तै ब्रिटिस आर्मी जोइन गर्नको लागि धेरै साथीहरू थिए होला, उहाँहरू सफल हुन सक्नु भएन, कहिलेकाहीँ उहाँहरूसँग कुराकानी हुन्छ?
3: हजुर दिदी, हाम्रोमा चाहिँ दिदी सँगै भिड्दा त्यति धेरैजना चाहिँ भिडे थिएनौँ दिदी. अनि जस जति पनि भिडे लगभग त्यति बेला चाहिँ तिनजना हामी सँगै भर्ती लागेर आयौँ दिदी. अनि एकजना चाहिँ भाइ हुनुहुन्थ्यो, उहाँ चाहिँ यसपालि भर्ती लागेर आउनुभएछ, त्यस खुसी लाग्यो त्यो चाहिँ.
0: अनि सुरज भाइ, तपाईँ पनि फर्स्ट एटेम्पमा भर्ती हुनुभयो कि?
4: होइन दिदी, म चाहिँ थर्ड अनि फाइनल एटेम्पमा चाहिँ भर्ती भएको दिदी. त्योभन्दा अगाडि चाहिँ दिदी म फिल्टर आउट सेन्ट्रल सेलेक्सनमा बसेर फिल्टर आउट भएको दिदी.
0: थर्ड टाइममा तपाईँलाई कस्तो लागेको थियो?
4: हजुर दिदी, मलाई चाहिँ अलिकति हुन्छ जस्तो लाग्यो दिदी. किन भन्दाखेरि दुई वर्षको एक्सपिरियन्स पनि थियो, अनि भित्र कस्तो के बोल्नुपर्छ, कसरी के गर्नुपर्छ भन्ने अलिकति आइडिया थियो दिदी. अनि त्यो कारणले चाहिँ अलिकति कन्फिडेन्स नै थियो दिदी.
0: त्यसले काम गर्यो होइन, कन्फिडेन्ट. अनि हाम्रो पारस भाइ.
2: हजुर दिदी, दिदी म चाहिँ सेकेन्ड अटेम्पमा भर्ती लाग्यो दिदी.
0: फर्स्ट अटेम्पमा के भयो?

0: दोस्रो एटेम्प जस्ट फाइनल एटेम्पमा चाहिँ
1: थर्ड एटेम्पमा तपाईँ सफल हुनुभयो
0: है,
1: त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो, त्यो कस्तो एक्साइटमेन्ट थियो सुनाउनुहोस् न।
0: हजुर दिदी, म चाहिँ दिदी जस्ट दुईचोटि मेरो चाहिँ दुईचोटि भिड्दाखेरि नै अगाडि चाहिँ फाइनलमा चाहिँ म पुग्न सकेको थिइनँ दिदी। त्यो बेला चाहिँ जस घरबाट पनि अब अलिक गाह्रो गाह्रै हुने रहेछ, अन्तिम एटेम्पमा चाहिँ नभिड जस्तो भन्नुभएको थियो दिदी, तर मैले चाहिँ जस हार नमानेर दिदी अब हुन्छ है भनेर हजुर दिदी जस्तो एउटा हजुर दिदी एउटा पोजिटिभ एटिट्युड लिएर चाहिँ जस दुःख गरेर भर्ती भयो दिदी, अनि जस फाइनलमा लाग्दाखेरि चाहिँ धेरै नै खुसी
1: ब्रिटिस आर्मी जोइन गर्नको लागि के दुःख गर्नुपर्छ सुनाउनुहोस् न
2: दी। अब हामी चाहिँ कन्टिन्यू अब आज गरेर भोलि फिजिकल बढ्ने कुरा हुँदैन दिदी, भर्ती देखाउन चाहिँ हामी 10,000 बेसी क्यान्डिडेट भन्दा चाहिँ हामी छानिएर एभ्री स्टेपबाट छानिएर जानुपर्छ दिदी।
1: यस,
2: फिजिकल एजुकेसन अब हाम्रो मेडिकल एभ्रिथिङ चाहिँ हाम्रो राम्रो हुनुपर्छ दिदी, अनि त्यही कुरालाई चाहिँ हामीले फिजिकल एजुकेसन र मेडिकललाई मेन्टेन चाहिँ गर्नलाई डिसिप्लिन चाहिन्छ दिदी, अनि त्यो डिसिप्लिन चाहिँ जो कोहीले चाहिँ अब मेन्टेन गरिराख्न सक्दैन दिदी, अनि त्यही डिसिप्लिनलाई कन्सिस्टेन्ट राखेर अगाडि बढिराख्नु, आफूलाई इम्प्रुभ आफूभित्र चाहिँ इम्प्रुभमेन्ट ल्याइराख्नु चाहिँ त्यही चाहिँ गाह्रो हो दिदी, अनि सब
1: रमाइलो त गर्नेछौ, साङ्गीतिक विश्राम मैले लिन खोजेको हो यो समयमा, तपाईँहरूकै स्वरमा हामी कुनै गीत सुनाउ। भाइहरू कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई?
3: पहिलो सङ्ग चाहिँ बसन्त जेपीटी रकर्सको छ दिदी।
1: जेपीटी रकर्स, तपाईँहरूलाई प्राय गरेर कस्तो खालको गीत मनपर्छ?
3: अब हामीलाई चाहिँ अहिले दिदी अब मोडर्न अब पुरान पनि मनपर्छ दिदी, तर प्रायः चाहिँ अब मोडर्नहरू सुन्ने भएर चाहिँ
1: अहिलेको मोडर्न समयमा होइन तपाईँहरूलाई रक पप टाइपको गीत मनपर्छ।
3: हजुर
1: गुड, अब हामी सुनौ भाइहरू।

0: हजुर, द ब्यान अफ द ब्रिगेड अफ गोर्खासका यङ सोल्जर्सहरू इन्टेक 2025का भाइहरूसँगको रमाइलो कुराकानी त छँदैछ श्रोता। हामी अब केही समय छोटो विश्राम लिउँ, साङ्गीतिक विश्राम, र त्यसपछि हामी कन्टिन्यू रूपमा उहाँहरूसँगको कुराकानीलाई हामी अघि बढाउनेछौँ।
1: यो PFBS गोर्खा रेडियो हो।
2: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्र

रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: बीएफबीएसको रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्स कार्यक्रममा। आज मसँग युथ ड्रिम्समा ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट रेक्रुट इन्टेक 2025 चारजना भाइहरू हुनुहुन्छ। उहाँहरू म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम शाह र म्युजिसियन पारस थापा मगर। उहाँहरू इन्टेक 25 हुनुहुन्छ र उहाँहरूसँग एकदमै रमाइलो कुराकानी त भइरहेको छ, साथमा यहाँहरूले एउटा मिठो गीत पनि सुन्नुभयो। अब भाइहरू तपाईँहरू यस्तो मिठो गाउनुहुन्न रहेछ होइन, तपाईँहरू पहिलेदेखि नै गाउनुहुन्थ्यो कि कहिलेदेखि सुरु गर्नुभयो तपाईँहरूले गीत गाउन?
1: मैले चाहिँ दिदी नेपालमा हुँदाखेरि हल्का सिक्दै थिएँ भनौँ न दिदी।
0: ए, तपाईँले नेपालमा पनि सिक्दै हुनुहुन्थ्यो?
1: हजुर दिदी, गीतहरू गाउँथ्यो दिदी।
0: अह, कुशल भाइ, त्यसो भए तपाईँको नेपालमा ब्यान्ड थियो?
1: त्यस्तो त थिएन दिदी, आफैले हल्का रुममा आफै यसो बजाउने, धेरै गीतहरू सुन्न चाहिँ मनपर्ने दिदी, अनि यसो सिक्दै थिएँ भनौँ न दिदी।
0: पारस भाइ, कहिलेदेखि गाउन सुरु गर्नुभएको?
2: दिदी, म चाहिँ म्युजिकल ब्याकग्राउन्डबाट आएको होइन दिदी, त्यही भएर
0: ठिक छ, अहिले सिकिराख्नु भएको छ होइन। गोर्खा कम्पनी आइटी सिकेट्रिकमा तपाईँहरूले 9 ट्रेनिङ गर्नुभयो, अनि त्यसमा तपाईँहरूको एउटा एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ
2: होइन,
0: तपाईँले के डिस्प्ले गर्नुहुन्थ्यो तपाईँको एक्स्ट्रा स्किल? पारस भाइ,
2: दिदी मैले चाहिँ डान्स चाहिँ गर्थेँ दिदी, सिङ्गिङ चाहिँ गर्थेन दिदी।
0: ओके, ठिक छ नि, तपाईँजना राम्रो डान्स गर्नु हुँदो रहेछ पारस भाइ। अनि कस्तो प्रकारको डान्स गर्नुहुन्छ
2: दिदी? अब हामीले चाहिँ कहिलेकाहीँ मोडर्न सङहरू, हिन्दी सङ प्लस कल्चरल डान्सहरू गर्थे।
0: तपाईँ त मल्टी ट्यालेन्टेड हुनुहुन्छ रहेछ होइन, खुसी लाग्यो। तर त्यो डान्स यहाँ देखाउन मिलेन होइन, ठिक छ। अनि त्यसै गरी हाम्रो प्रशान्त भाइ, गाउने कहिलेदेखि सुरु गर्नुभयो? तपाईँहरूको स्वर यस्तो मिठो छ होइन।
3: मैले चाहिँ दिदी नेपालमा हुँदा सानैबाट नै गाउने गर्थेँ दिदी, अनि गिटार पनि जस बजाउँथेँ दिदी, गिटारहरू बजाउने गाउने, अनि कहिलेकाहीँ यसो रिलहरू हाल्ने गाएर हो त्यस्तो गर्थेँ।
0: भनेपछि स्कुलको प्रोग्रामहरूमा पनि तपाईँले थुप्रै प्रस्तुतिहरू दिइसक्नु भएको छ?
3: हजुर दिदी, मैले थुप्रै सानैबाट स्कुल त्यो प्रोग्रामहरूमा चाहिँ गाउने गर्थेँ दिदी।
0: अनि कस्तो प्रकारको गीतहरू गाउनुहुन्थ्यो
3: त्यति बेला चाहिँ दिदी? अब देशभक्ति, अब देशभक्ति, अनि अलिअलि नयाँ नयाँ आउने गीत, हिन्दी गीतहरू त्यस्तै गाउने गर्थ्यो दिदी।
0: तपाईँको स्वरमा हामी देशभक्ति भावनाले सजिएको राष्ट्रिय गीत पनि सुन्नेछौँ होइन, अनि हिन्दी मुभीका गीतहरू पनि सुन्नेछौँ एकैछिन। अब हाम्रो सुरज भाइ, तपाईँले गाउन कहिलेदेखि सुरु गर्नुभयो?
4: हजुर दिदी, अरू नम्बरहरू जस्तै मैले पनि नेपालमै पहिलादेखि गीत चाहिँ गाउँथेँ दिदी, अनि पहिलादेखि नै गाउँदै आएको दिदी। अनि हामीले
0: स्कुल लाइफमा पनि तपाईँले गाउनुभयो स्कुलको?
4: हजुर दिदी, हजुर दिदी, स्कुलमा पनि गायौँ दिदी। अनि हामीले चाहिँ दिदी, हामी नम्बरहरूले चाहिँ जस क्याट्रिकमा एभ्री इन्टरटेनमेन्टमा चाहिँ हामीले पार्टिसिपेट भएर हामीले जस हाम्रो तर्फबाट चाहिँ गाइरहेको थियौँ।
0: मैले देखेको थिएँ एउटा कुन चाहिँ नि इन्टेकको दोहोरी पनि गाएको मैले देखाएको थिएँ, तपाईँहरू हो? ओके, अनि दोहोरी गाउन आउँछ
4: दिदी? हामीलाई त्यस्तो टुक्का हान्नु चाहिँ आउँदैन।
0: ओके, सवालको जवाफ दिन चाहिँ आउँछ होइन, पक्का त्यो नै हो अब दोहोरी भनेको होइन। अब राम्रो लय भाका हालेर गाउन त प्रोफेसनल कलाकारलाई आउँछ होइन, तर तपाईँहरूलाई कसैले केही गीतबाट प्रश्न गरी घर कहाँ हो भन्यो भने त हाम्रो घर पूर्व पश्चिम हो भन्न त आउँछ नि होइन र भाइ? सही हो। अब हामी एउटा मिठो गीत सुनौ तपाईँहरूकै स्वरमा, कुन चाहिँ गीत सुन्ने अब?
3: हुन्छ दिदी,
4: दिदी हाम्रो अर्को गीत चाहिँ माइली भन्ने हो दिदी, अनि यो चाहिँ हाम्रो अङ्किता पुन दिदीको हो दिदी, अब सुनाउँछौँ दिदी।
0: यस, अङ्किता पुनले गाउनु भएको मिठो गीत छ। अहिले तपाईँहरूको बिचमा अङ्किता पुन पनि निकै लोकप्रिय हुनुहुन्छ।
4: हजुर,
0: अब हामी सुनौ।

0: मेरी माईले अङ्किता पुलले गाउनु भएको यो गीत तपाईँहरूको मेल भोइसमा अझ सुट हुँदो रहेछ. मेरी माईले तपाईँहरूले यो माईले भनेको एकदमै साइली माइली गीतहरूमा होइन, हेमन्त राणाले गाउनु भएको साइली पनि त्यत्तिकै पपुलर थियो, यो माईले अङ्किता पुनले गाउनु भएको. तर तपाईँहरूले गाउँदा समान कोही हुनुहुन्छ तपाईँहरूलाई माया गर्ने जो माइली नेपालमा छोडेर आउनु भएको छ तपाईँहरूले?
1: मेरो चाहिँ छैन दिदी, नम्बरहरूको चाहिँ हुनुहुन्छ दिदी.
0: ए हो, भनेपछि तिनजना नम्बर यीहरूको छ? पारस भाइ र प्रशान्त भाइको चाहिँ छैन. भनेपछि हाम्रो कुशल भाइ र सुरज भाइ चाहिँ अलरेडी
2: बुक्ड.
0: ओके, एकदमै राम्रो कुरा हो, त्यो हुनु पनि पर्छ होइन. उहाँको प्रेरणाले सायद तपाईँहरूलाई अझ अघि बढ्न राम्रो हुन्छ होला होइन. अनि के छ त पारस भाइ र हाम्रो प्रशान्त भाइ, तपाईँहरूले कतै हन्टिङ सोचेकै छैन? तपाईँहरू काममा व्यस्त हुनुहुन्छ होइन. माया भन्ने कुरा कसैले आई लभ यु भन्यो भने बरु त्यो झुटो हुनसक्छ क्या होइन. दुई आत्माबाट छचल्किने एउटा प्रेमा लाभ नै हो क्या होइन. प्रेम भनेको दुईजना नम्बरीलाई सोध्यो भने थाहा हुन्छ.

आउनुहोस्, अब यो वर्षको लागि आरजीआर रेजिमेन्टल बर्थडेको अवसरमा तपाईँहरू पनि आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोस्। यो कार्यक्रम एकदमै भव्य सभ्य र अति नै रमाइलो हुन्छ र आरजीआर रेजिमेन्टल बर्थडेको अवसरमा त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। सायद यहाँहरूमध्ये पहिला पनि आउनुभएको छ होला। आरजीआरका सम्पूर्ण मेम्बर्सहरू अनि तपाईँहरू जहाँ हुनुहुन्छ आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला। मैले भनिराख्नु पर्दैन, त्यो तपाईँहरूलाई नै इन्टर्नल मा पनि इमेलहरू अथवा तपाईँहरूको टेक्स्ट मेसेजहरू भाइबरहरू भाइबर ग्रुपमा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। र यसपटक भने 32 आरजीआर रेजिमेन्टल बर्थडे हो। 1 आरजीआरको सर जोन मुर ब्यारेक्समा हुन गइरहेको छ, फोक्सटन केन्टमा, पोस्टकोड सिटी 23HJ हो। समय बिहानको 10 बजेदेखि हुनेछ अनि दिन हो शनिबार 27 जुनमा हुन गइरहेको छ। 27 जुनमा बिहानको 10 बजेदेखि त्यहाँ विभिन्न किसिमका एट्र्याक्सनहरू रहेका छन्। कि एट्र्याक्सनहरूमा सबैभन्दा पहिला त द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास र पाइप्स एन्ड ड्रम 1 आरजीआरबाट भरपूर मात्रामा डिस्प्ले हुनेछ। अनि त्यस्तै गरी विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरूमा तपाईँहरूले कल्चरल डान्स अनि लाइभ ब्यान्डको प्रस्तुतिहरू, एक्सटर्नल र इन्टर्नल स्टलहरू पनि रहनेछन्। त्यहाँ थुप्रै थुप्रै आर्ट एन्ड क्राफ्टको एक्जिबिसन हुनेछ, खुकुरी प्याटर्न डिस्प्ले पनि हुनेछ, राफल ड्र आदि इत्यादि। अनि त्यस्तै गरी तपाईँहरूको स्पोर्ट्समा आरजीआरको लागि सबैभन्दा पहिला त तुल आले कप फुटबल पनि हुनेछ। तपाईँहरूलाई थाहा छँदैछ तुल आले कप सिनियर ग्रुप र जुनियरको बीचमा खेल खेलिन्छ। यो बडो गजबको हुन्छ। सिनियरहरूको उनीहरूको डिसिप्लिन भनौँ न एक्सपिरियन्सहरू हुन्छ भने अनि जुनियरहरूको चाहिँ पक्का उनीहरूको जोस जागर, होइन, एकदमै फ्रेस लेग भनौँ न फ्रेस लेग, अनि त्यसमा पनि उनीहरू एकदमै फास्ट हुन्छन्। र कति कुरा एकदमै फास्ट हुँदाहुँदै पनि खेलमा भनौँ न अलिकति स्ट्रगल गर्न पुगेको पनि देखिन्छ। र कतिपय अवस्थामा डिसिप्लिन छ अनि खेलको एक्सपिरियन्स छ र पनि भनेको ठाउँमा कुद्न सकिएन, बल भनेको ठाउँमा जान सकिएन भने पनि त्यो पनि बडो गजबको हुँदो रहेछ। यो खेल हेर्न लायककै हुन्छ, इन्जोय गर्नुहोला। अनि त्यस्तै गरी टेकन्डो डिस्प्ले पनि हुनेछ, छेलो फाल्ने पनि सधैँछ। विशेष गरेर तपाईँहरू फ्री एन्ट्री हो, फ्री पार्किङ, जस्ट फुड कोर्टमा मात्रै तपाईँहरूले पे एज यु डाइन गर्न सक्नुहुनेछ, इन्जोय गर्नुहोला। 1 डे पिकनिक जस्तै हो अनि विभिन्न किसिमका कार्यक्रमहरू तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ, पुराना साथीहरूलाई भेट्न सक्नुहुनेछ। दिन एकदमै रमाइलो हुनेछ। तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना भन्दै आउनुहोस् अबको प्रस्तुतिमा। हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ।

0: Line Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले समुदायसँगको सम्बन्ध बढाउन पब्लिक रिलेसन कार्यक्रम गरेको छ। ताप्लेजुङबाट कृष्ण फुरम्बोको रिपोर्ट।
4: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फंक्सनको आयोजना गर्यो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ। तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
5: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नका लागि सहजीकरण पनि हुन्छ। त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
4: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र कुमार गुरुङले बताउनुभयो।
6: पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा के कस्ता किसिमका चाहिँ कामहरू गर्दो रहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
4: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मदत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
5: हाम्रो पेन्सनरलाई भिजिट गर्न जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो चिन्जान अब कुराकानी भइरहेछ भने यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो, त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
4: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरहरूलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नुपर्ने बाध्यता छ। विभिन्न कार्यका लागि अचानक आउने समस्याको समाधान गर्न तथा समुदायबाट सहजीकरणको सेवा प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण साबित भएको छ।
3: मनसुन भित्रीसँगै मौसम विभागले मुलुकका ठाउँ ठाउँमा बाढीको सतर्कता जारी गरेको छ। आज कोशी, बागमती र गण्डकीका ससाना खोला नदीमा बाढीको सम्भावना देखिएको भन्दै विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अप्नाउन सूचना दिएको हो। सुनसरी, मोरङ र आसपासका जिल्लामा ससाना नदी र खोलामा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म कोशी, बागमती र गण्डकीका ससाना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै नदी किनार का क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी सहित कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। प्रहरीले स्रोत नखोलेको 22 लाख रुपियाँ नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जनालाई पक्राउ गरेको छ। नुवाकोटका 47 वर्षे तारालाल विश्वकर्मा र पर्वतका 50 वर्षे होमबहादुर केसीलाई काठमाडौँबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार लाजिमपाटको एउटा बारमा अवैधिक मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। तारालाल विश्वकर्माको साथबाट स्रोत नखोलेको नेपाली नगद 22 लाख, अमेरिकी डलर 40 र दस्तखत गरेको तर रकम उल्लेख नगरेका चेकहरू बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी केसीले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको फाइनान्समा करिब 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ। सत्तारूढ राष्ट्रवादीले महाधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि विदेशबाट पनि भोट हाल्न मिल्ने व्यवस्था गरेको छ। चुनावका लागि विद्युतीय मतदान मार्फत विदेशबाट पनि भोट हाल्न पाउने व्यवस्था मिलाइएको राजसभा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको हो। विदेशबाट आउन नसकेका प्रतिनिधिका लागि राजसभाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशबाट 170 जना प्रतिनिधि मध्ये भरतपुर आउन नसक्नेले एप मार्फत मतदान गर्नेछन्। अहिलेसम्मको खबर यति नै। नमस्कार।

समय बिहानको 9:08 गएको छ। हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गर्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने कार्यक्रमको थर्ड आवरमा पनि हामी तपाईँहरूले नै रिक्वेस्ट गर्नुभएका गीतहरू सुन्दै जानेछौँ र तपाईँहरूले गीत सुन्नु र सुनाउनुको लागि हामीलाई सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा मिनी कालीकोटे राई पनि आउनुभएको छ। उहाँले भन्नुभएको छ, दिदी म पनि यो कार्यक्रम सुनिरहेको छु बिहानदेखि नै, अनि तपाईँको समय रहन्जेलसम्म म सुनिरहनेछु, हामी 10 बजेसम्म सँगै रहनेछौँ बहिनी, खुसी लाग्यो। अनि त्यसै गरी वीर बहादुर पुनज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। गुड मर्निङ रूपा सिस्टर, लवली प्रोग्राम सुन्दैछु, यदि मिल्यो भने मलाई पनि एउटा गीत भन्नुभएको छ, खड्ग गर्बुजाको गीत हामीले अघि पनि सुनेका थियौँ, समय भयो भने पक्कै पनि म तपाईँलाई अर्को एउटा गीत सुनाउनेछु, प्रतीक्षा साँच्नुहोला। अनि त्यसै गरी हामीलाई बेल्जियमदेखि हाम्रो नियमित श्रोता नै हुनुहुन्छ, उहाँले पनि हामीलाई सम्पर्क गर्नुभएको थियो। उहाँ हुनुहुन्छ पुन बलराम, उहाँ स्वयं सिङ्गर पनि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। र शुभ प्रभात रूपा बहिनी, बिहानको पारिलो घामसँगै तपाईँको अति नै लोकप्रिय कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। हामीलाई आजको यो कार्यक्रममा म एकैछिन हाम्रो बलराम दाई म तपाईँसँग आउनेछु र आज गोर्खा हेलको यो सुपर र यो गल्फ कम्पिटिसन हुन गइरहेको छ। हाम्रा सहकर्मी साथी युगराज राईजी त्यहाँ पुग्नुभएको छ, अब हामी त्यहाँबाट प्रत्यक्ष कुराकानी सुन्नेछौँ। अहिलेको लागि भने यो गीत सुनाऊ।

0: हजुर आदरणीय श्रोता, यो मिठो गीतलाई एकैछिन यहीँ रोक्न चाहन्छु। मैले यहाँहरूलाई जानकारी गराइरहेको छु, आज भने आज शनिबार 20 जुनको दिनमा एचिङहेल गल्फ क्लबमा भने आज गोर्खा हिल गल्फ कम्पिटिसन 2026 भइरहेको छ। अब यो खेल कहाँ कसरी भइरहेको छ, यो टुर्नामेन्टको फर्मेट अनि टिम बिल्डिङ मेथड्सहरू अनि अवार्ड्सहरूको विषयमा कुराकानी गर्नुहुनेछ हाम्रा सहकर्मी साथी योगराज राईजी, अहिले टेलिफोन लाइनमा हुनुहुन्छ। अब हामी ढिलो नगरेर उहाँलाई स्वागत गरिहालौँ। हेलो योग भाइ, गुड मर्निङ।
1: हजुर दिदी, गुड मर्निङ, अनि सम्पूर्ण श्रोतालाई पनि इचिङहेल गल्फ क्लबबाट नमस्कार भन्न चाहिँ चाहन्छु। र दिदीले भनिसक्नुभयो, आज चाहिँ अब यो गोर्खा गल्फ सोसाइटी युकेले चाहिँ आयोजना गरेको, अनि स्पोन्सर बाय अफकोर्स हाम्रो गोर्खा हिलले गर्नुभएको छ। हाम्रो गोर्खा हिलको प्रोप्राइटर दाई हुनुहुन्छ यही, उहाँसँग म कुराकानी गर्नेछु। अनि हजुरको हिरो दाई पनि भर्खर आएर यहाँ कफी पिउँदै हुनुहुन्छ है दिदी।
0: ओके, उहाँलाई पनि गुड लक भनिदिनु होला।
1: गुड लक, ओके राइट। हाम्रो चन्द्र दाईसँग कुराकानी गरौँ, उहाँको क्यालेन्डर एउटा इम्पोर्टेन्ट हो, जहाँ चाहिँ हाम्रो रिटायर गर्खासहरू अनि सर्भिङ गर्खासहरू सापर आउनुहुन्छ अनि टेकपाट गर्नुहुन्छ, र उहाँको अब स्पोन्सर गर्नुहुन्छ। अब आज के छ त्यस सम्बन्धी कुराकानी गरौँ। चन्द्र दाई नमस्कार।
2: नमस्कार योगराजजी।
1: ल, एकदमै खुसी लाग्यो, आज मौसम पनि पर्फेक्ट जस्तो लाग्छ होइन, दिउँसो अलिक घाम लाग्छ होला। यो आज कतिजना गल्फ सापहरू हुनुहुन्छ दाई? आज
2: सर्वप्रथममा त बेस सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म चन्द्रगुणको तर्फबाट एकदमै हार्दिक न्यानो भनौँ न, अहिले एकदमै स्वागत भन्न चाहन्छु। हजुरले सोध्नुभयो, आज हाम्रोमा 96 जनाले लिँदै हुन्छ, तर 2 जना हिजो मात्र क्यान्सल भएर सायद 94 जना खेल्दै हुनुहुन्छ।
1: ए राइट, कतिको एक्साइटेड हुनुहुन्छ त अब तपाईँले स्पोन्सर गर्नुहुन्छ, एउटा कम्पिटिसन त छँदैछ, एउटा भेट गर्ने राम्रो एउटा ऊ पनि हो, मौका पनि हो होइन। अफकोर्स तपाईँलाई अलिकति प्रेसर हुन्छ होइन?
2: हजुर, एकदम खुसी छु। साथ र सहयोग हो योगराजी, मैले मात्र गरेर हुँदैन होइन, एउटा मेरो त मन मात्रै हो, तर मसँग मलाई मद्दत गर्ने ब्याकग्राउन्डहरू थुप्रै छन् होइन, जस्तो जिजिएस युके जिजिएस केन्टको टोलीहरूले त हामीलाई त्यसै मद्दत गर्नुहुन्छ, बिएफले हरेक वर्ष यसरी प्रेसर गर्नुहुन्छ, यसैमा खुसी छु योगराज।
1: ए राइट, ओके। अब यो तपाईँले कहिलेबाट स्पोन्सर गर्न थाल्नुभयो, अलिकति यसको हिस्ट्री सोधौँ न।
2: खास गरी पक्का त 10 वर्षै हुन लाग्यो, तर अहिलेको उमा मैले एक्चुअली चाहिँ 8 वर्ष यो वर्ष रन गर्दैछु।
1: आज चाहिँ के छन् एट्र्याक्सनहरू अब गोर्खा हिलको तपाईँले आयोजना गर्ने भने पछि टाढा टाढाबाट धेरै आउने गर्नुहुन्छ होइन?
2: हजुर, हुन त यो समरमा भएर मैले त 140-150 जनाको इस्टिमेट गरेको थिएँ, तर अलिकति कम भयो धेरै बिहार उहाँहरूले गर्दाखेरि, तर आज 96 हुन्छ। अब भनौँ, अब अहिलेसम्म हामी यहाँ भेटघाट हुँदैछौँ है, यो हाम्रो भर्खरै चियापानको अब हुँदैछ, ब्रिफिङ हुन्छ यता, त्यसपछि सुरु भइसकेपछि यो चाहिँ हाम्रो फर्स्ट फेजमा जान्छ योगराजी होइन। सेकेन्ड फेजमा खेलाडीहरू जब 10 होल नम्बर 10-12 पुग्ने बेलासम्ममा उहाँलाई धेरै तिर्खा र पानीको एकदमै ऊ हुन्छ, भोक र तिर्खाको, त्यतिखेर चाहिँ मेरो परिवार, मेरो सिरान घर परिवार भन्ने फ्यामिली परिवार छन् होइन, एउटा बाजेका सन्तानहरू हामी छौँ, र भान्जा भान्जी छोरा बुहारी नानी नानी सबैले मलाई स्पोन्सर गर्नुभएको छ, र सबै आज हामी चाहिँ 6 बगीमा हामीले उहाँहरूलाई बियर खानुहुन्छ भने फ्री अफ चार्ज बियर, सफ्ट ड्रिङ्क, पानी, चक्लेट, फ्रुट सबै हाम्रो परिवारबाट सबैलाई 10 होल नम्बर त्यहाँबाट सम्पूर्ण खेलाडीहरूलाई थाकेको बेलामा हामी त्यो चाहिँ गर्छौँ, त्यो चाहिँ फ्री अफ चार्जमा हो भनेदेखिलाई जे खानुहुन्छ उहाँलाई फ्री हो सबै।
1: ल आउनुहोस् है दिदी।
0: होइन, गल्फ पनि खेल्न पाउनु कस्तो गजब के है, अब सबै कुराको व्यवस्था है दाई।
2: हजुर, अनि थर्ड फेजमा हाम्रो हात बाई भात हुन्छ सङ्कलित कम्युनिटी हलमा, र त्यसमा फेरि 2 जना डान्सर, टप डान्सरहरू हजुर पनि छन्, उहाँहरूको साथ मनोरञ्जन हुने कार्यक्रम छ।
1: तपाईँको फ्यामिलीहरू सबै देख्दै आज
2: सबै आइपुग्नु र भरे झन् भरि झन् उहाँ चाहिँ धेरै देख्नु
1: तपाईँ खेल्नुहुन्छ? खेल्नु
2: म खेल्दिनँ, म आजको यहाँको सबै मेरो
1: दिदी दाइले केही प्रश्न छ भने सोध्नुहोस् है फार अवे.
0: चन्द्र दाई अब तपाईँ एकदमै राम्रो गल्फर होइन, अब गल्फर हुन त तपाईँले आयोजना गर्नुभएको, तपाईँ अब स्पोन्सरसिप हुनुभयो, यो च्यारिटीको लागि पनि तपाईँले गर्नुहुन्छ होला जस्तो मलाई लाग्छ. र यो कम्पिटिसन छँदैछ, यो एकदमै इम्पोर्टेन्ट कम्पिटिसन हो, सम्पूर्ण गल्फरहरूले गोर्खा हिलको यो कम्पिटिसन चाहिँ छुट्टाउनै चाहन्न भन्नुहुन्छ, र पनि 150 तपाईँले सोच्नु भएको थियो तर आजको दिनमा धेरै इभेन्टहरू भएर उहाँहरू आउन सक्नु भएन, र एज अ एउटा गल्फर आजको दिनमा खेल्न पाए हुन्थ्यो भन्ने मनमा हुन्छ कि हुँदैन दाई?
2: हुन्छ नि, म त फेरि एउटा स्पोन्सर भएर के भने धेरै मान्छे आइदियो उति राम्रो हुन्छ,
0: एकदमै एकदमै
2: एकदमै तर आइदिनु भएको छ जो जो आइदिनु भयो बिहानदेखि भरे साँझसम्म. हेर्नुहोस् न, अब लङ वे टु ड्राइभ होइन, कोही दुई घन्टा ड्राइभ गरेर आउनुहुन्छ, बस्यो भरेसम्म, भरे राति हामी 10:30 बस्छौँ, 11 बस्छौँ, फेरि ब्याक टु जाँदाखेरि इट टेक्स थुप्रै घन्टा झन् 18 नै बढी हुन्छ उहाँहरूलाई होइन. तर जस एकदम खुसी छु आइदिनु हुन्छ, माया गरिदिनुहुन्छ. म त यो गल्फ सिकाउने म सबैभन्दा सुरु म बिहा ब्यासको हाम्रो उसलाई सम्झाउन चाहन्छु के लाल साईलाई, उहाँको एउटा उहाँले गर्दाखेरि मलाई यो गल्फमा ल्याउनु भयो भनेदेखिलाई मेरो गुरु चाहिँ होम गुरु होम राणालाई तपाईँले चिन्नुहुन्छ होला, होम गुरु मेरो एउटा गुरु मलाई सिकाउने उहाँले नै डोर्याउनु भएको हो. अहिलेसम्म त जित्न सकेको छैन, कुनै दिन जिताउँला भने म भन्दा सानो हेन्डिकेप हुनुहुन्छ उहाँ चाहिँ, जिताउँला भन्ने आशा राख्दैछु.
1: प्र्याक्टिसहरू
2: 3-4 हुनुपर्ने भन्नाले ग्रस नेट 2 उनै हो, त्यसपछि हेन्डिक्याप 17-24 पनि हुन्छ, 24 एउटा क्याटेगोरी छ भनेदेखि एउटा सिनियरको पनि छ एउटा. अनि इन्ट्रेस्टिङ कुरा के छ भने गएको वर्षहरू यसमा चाहिँ रूपाजी ट्रफी अनि क्यास पनि पाउनुहुन्छ उहाँहरूले आज जति पनि विनर गर्नुहुन्छ, अब अहिले नभनौ होइन क्यास नभनौ, तर यो सालदेखि मैले होल इन वान मा होल नम्बर 17 जसले होल इन वान गर्नुहुन्छ उहाँलाई चाहिँ 500
0: ओके, एकदमै इन्ट्रेस्टिङ दाई. यो स्टुडियोबाटै होल इन वान गर्नेलाई छ कि छैन दाई?
2: ल भन्नुहोस् भन्नुहोस्, हजुरको सीमा खेल्दै हुनुहुन्छ, उहाँलाई भनिहाल्नुहोस् है अहिले नै गुल्ला भन्नु.
0: ओके, एकदमै इन्ट्रेस्टिङ दाई, जो विनर हुनुहुन्छ उहाँ बडो लक्की हुनुहुनेछ, अब प्राइज सेयर गर्न त मिल्दैन होला होइन. ओके, एकदमै इन्ट्रेस्टिङ भयो दाई. अनि त्यसपछि अब यो कोर्सको पोलिसिज होइन, आज योग भाइले भन्दै हुनुहुन्थ्यो वेदर एकदमै फाइन छ भनेर, र यसको ब्याकअप प्लान अनि त्यसपछि बग्गी अलाउ रहेछ, तपाईँको 6 बग्गीमा जाँदै हुनुहुन्छ होइन, अनि अरू अब डान्सरहरू को आउँदै हुनुहुन्छ रहेछ दाई आज?
2: आज डान्सरमा शिवदास गुरुङ अनि अस्मिता राणा मगर दुईजना भरे उहाँहरूको पर्मिसन छ, र अरू त एकदम रमाइलो हुन्छ, आउनुहोस् न, मैले त हजुरहरूमा आउनुहरूमा पनि आउँछ भन्ने सुनेको छु मैले, जे होस् आउनुहुन्छ सम्पूर्णलाई, जति पनि यहाँको हाम्रो फ्यामिलीहरूलाई मैले त भनेको थिएँ आउनुहोस् रमाइलो गरौँ भनेर भनिरहेको छु होइन. एकदम खाना प्रशस्त, एकदम तपाईँ खाना खानुभयो एकदम राम्रो छ, आजको
1: खानाको त प्रब्लम छैन, भाँडा लगेर जानुपर्छ है,
0: सही कुरा,
1: त प्रायः जस्तो 100 30% मात्रै त्यहाँ हुन्छ, 60% सबै उब्रिएको हुन्छ नि,
0: एकदमै एकदमै, भनेपछि टेक अवेको व्यवस्था पहिले नै गरिरहेको होइन.
1: एनिवे दाई थ्याङ्क यू भेरी मच, अरू अन्तमा के भन्नुहुन्छ भरे
2: भरे भरे सबै समय फाइन भन्छ, तपाईँहरू आउनुहोस् भरे सँगै भाइ गरेर गरौँ होइन, नर अहिले त एकदमै ऊ छ, अब तपाईँले कसैलाई हुन्छ चेयरम्यानलाई दिनुहोस् एकछिन यसो भन्नुहुन्छ, सबैलाई गुड लक, अनि सम्पूर्ण खेलाडीहरूलाई म त के भन्नुहुन्छ भने गुड लक, अनि मेरो परिवार घर परिवारहरूलाई एकदमै धेरै धेरै धन्यवाद, उहाँको सपोर्ट बिना म रहन सक्दिनँ,
1: छोरालाई सिकाउनु पर्यो, छोरा हुन्छ दाइ, थ्याङ्क यू भेरी मच, थ्याङ्क यू थ्याङ्क यू. अब दिदी म 1-2 हाम्रो अध्यक्षजीसँग कुरा गर्छु,
0: अवश्य अवश्य, तपाईँलाई प्रशस्तै समय छ भाइ,
1: हाम्रो चाहिँ गोर्खा गल्फ सोसाइटीको चाहिँ अध्यक्ष हुनुहुन्छ हाम्रो गिरिन्द्र गुरुङ, अलिकति उहाँको नाम बिगार्छु भने डस्टबिनलाई
0: गिरिङ्गो
1: हजुर। ल आज तपाईँले आयोजना गर्दै हुनुहुन्छ, आज तपाईँ खेल्नुहुन्छ खेल्नुहुन्न, कुन फ्लाइटमा हुनुहुन्छ?
2: पाँचौँ फ्लाइट भइगयो,
1: पाँचौँ फ्लाइट। अब तपाईँले त आयोजना पनि गर्नु पर्यो, खेल्नु पनि पर्यो, गर्दा अलिकति प्रेसर त हुन्छ होइन
2: भन्नु पर्यो, तर धेरै कामहरू चाहिँ अब ट्रेजरर र सेक्रेटरीले गरिसक्यो अरे, मलाई अलिकति हल्कै छ।
1: कस्तो छ त आज, अलिक पर्फेक्ट वेदर जस्तो लाग्छ होइन?
2: हजुर है, एकदम पर्फेक्ट वेदर जस्तो लाग्छ मलाई पनि, आशा छ घाम चर्किँदैन होला, यतिकै बसियो भने त गजब छ आज।
1: अनि अब त्यसै पनि अब हाम्रो त सिटी बजेपछि प्रेस नै दिन्छ के अरे होइन?
2: हजुर।
1: अब आज त यो गोर्खाले स्पोन्सर गरेको छ, अरू चाहिँ के छ तपाईँको जिजिएसको अब अपकमिङ मेन इभेन्टहरू?
2: आजको यो के अरे गोर्खा हिलले स्पोन्सर गरेको आठौँ चरणको के अरे कम्पिटिसन हो है, अब हरेक वर्ष दाइले गर्नुहुन्छ र नेक्स्ट मन्थको कुरा गर्दाखेरि चाहिँ हाम्रो पिपल स्टेट एन्ड के अरे पिपल स्टेट एजेन्ट भनौँ न एउटा मर्गेज प्रोभाइडर उनीहरूले गर्दै हुनुहुन्छ, त्यो पनि मेजर हो र त्यो भन्दा पछाडि अर्को मेजर छ हाम्रो यो मगर सङ्घले के अरे गर्दैछ अगस्तमा, अनि त्यसपछिको चाहिँ हाम्रो अर्को मेजर चाहिँ हाम्रो जिजिएसको एनुअल च्याम्पियनसिप हुन्छ। मेजरहरू चाहिँ तिनीहरू
1: ओके हुन्छ। अनि यो गोर्खा कपले प्रत्येक वर्ष चाहिँ स्पोन्सर गर्ने उमा चाहिँ तपाईँले गर्नुहुन्छ, कस्तो लाग्छ तपाईँलाई?
2: मेरो विचारमा राम्रो छ, किनभने हामी यसको इरादाहरू चाहिँ क्विकली हाइलाइट गर्दाखेरि अब सोसियलाइज हुने हो, जो मान्छे चाहिँ अब रिटायर अथवा सर्भिङ ब्रिगेड अफ गोर्खाजहरूको गोर्खाजको मेम्बरहरूलाई चाहिँ अब सोसियलाइज गर्ने, एटलिस्ट वर्षमा एक दुईचोटि भेट भएर, र अर्को कुरो चाहिँ फेरि एट द सेम टाइम हाम्रो सोसाइटी हाम्रो कम्युनिटीमा चाहिँ अलिकति यो गोल्फ चाहिँ अब म अलिकति चेक पार्ट गरेर अलिक स्वास्थ्यको लागि पनि अलिकति राम्रो छ भनौँ न, अब दुईवटा कुरा एकदम मेजर हाइलाइट गर्दाखेरि मेन कुरा चाहिँ त्यही सोसियलाइज गरौँ न।
1: हुन्छ ल, तपाईँ पनि खेल्दै हुनुहुँदो रहेछ होइन, एकदमै गुड लक भन्न चाहन्छु, अब भरे पनि निकै एट्र्याक्सन कार्यक्रमहरू रहेछ। थ्याङ्क यू भेरी मच। सम्पूर्ण गल्फर साहबहरूलाई के भन्नुहुन्छ?
2: सबभन्दा पहिले त अब मेम्बरहरू चाहिँ आइदिएन भने त अब यो इभेन्टहरू सक्सेस हुनै सक्दैन, गर्दाखेरि जो जो मेम्बरहरू चाहिँ गोर्खा गोल्फ सोसाइटीमा आबद्ध छन् र हरेक इभेन्टहरूमा चाहिँ एटेन्ड हुने कोसिस गर्नुहुन्छ उहाँहरूलाई चाहिँ अब एकदमै धन्यवाद छ हाम्रो टिमबाट अथवा गोर्खा गोल्फ सोसाइटीको टिमबाट, र यो के अरे यस्तो खालको यो इभेन्टहरू चाहिँ कन्टिन्यू होस् भन्ने हाम्रो चाहना हो, के अरे आशा छ हरेक वर्ष चाहिँ अलिकति सङ्ख्यामा अब मेम्बरहरू चाहिँ बढ्दै बढ्दै गइरहेको हुन्छ र इन्ट्रेस्टिङहरू हुँदैछ र टिमले चाहिँ कोसिस गर्दैछ कसरी यसलाई चाहिँ अलिकति इन्हान्स अलिकति राम्रो गर्न सकिन्छ भनेर, त्यही हो त अब थ्याङ्क यू भन्नु पऱ्यो ओभरअलमा।
1: हुन्छ, तपाईँहरूको ब्रिफिङ पनि यहाँ सुरु हुन आँटेको छ, थ्याङ्क यू भेरी मच, गुड लक हजुरलाई।
2: थ्याङ्क यू दाइ, थ्याङ्क
1: यू रूपा दिदी, यति नै गर्नु होला। अब अहिले चाहिँ उहाँको ब्रिफिङ यहाँ सुरु हुन आँटेको छ
0: र
1: त्यसपछि उहाँहरूको अब यस ती अपडेट लाग्नुहुन्छ। हाम्रो गोर्खा हिलको दाजुहरूको सबै फ्यामिलीहरू पनि भर्खरै यहाँ आउनुभएको छ र दिदी थ्याङ्क यू भेरी मच समयको लागि, अनि सम्पूर्ण गल्फर साहबहरूलाई चाहिँ जस्ट गुड लक भन्न चाहन्छु, अनि भरे हाम्रो भेट गर्छौँ। थ्याङ्क यू।
0: ओके योग भाइ, थ्याङ्क यू भेरी मच। तपाईँ पनि खेल्नु होला आजको गल्फ, कतै प्राइजमा पाइन्छ कि फर्स्ट प्राइज होइन? ओके थ्याङ्क यू योग भाइ, थ्याङ्क यू, बाबाई। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो एचिङ हिल गल्फ क्लबबाट हाम्रा सहकर्मी साथी योगराज राईजीले दिनुभएको यो रिपोर्ट हामीले सुनिरहेका थियौं, र आजको दिनमा 94 गल्फरहरू हुनुहुन्छ, लास्ट इयर भने योभन्दा धेरै पनि हुनुहुन्थ्यो, र आजको दिनमा धेरैभन्दा धेरै एक्टिभिटिजहरू भएको हुनाले उहाँहरू विशेष गरेर बिहे व्रतबन्धका एक्टिभिटिजहरूमा पनि सरिक हुनु पर्यो, यसले गर्दा पनि आज गल्फ खेल्न पाउनु भएन कति गल्फरहरू, र उहाँले यो रिपोर्ट पछि पनि हामी भयो भने भनौँ न रेकर्डेड भर्जनमा तपाईँहरूको साथमा राख्नेछौँ। अहिलेको लागि भने हामी छोटो विश्राम लिउँ।
3: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सर वेस्ट ससेक्स हेम्पसर इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
4: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 9:34 गयो। नेपालमा पनि दिनको 2:19 गएको छ भने ब्रुनाईमा दिनको 4:34 गयो। बीएबीएस गर्खा रेडियोबाट तपाईँ यस विकेण्ड

प्रति प्रेम सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष अवसर हो। बाबा केवल एक व्यक्ति मात्र होइन, उहाँ हाम्रो साहस, भरोसा र जीवनको पहिलो शिक्षक पनि हो र आफ्ना अनेकौं रहरहरू त्यागेर सन्तानको भविष्य उज्यालो बनाउन जीवनभर संघर्ष गर्ने महान पुरुष हुनुहुन्छ बाबा। सही कुरा दाई, अनि उहाँलाई समय दिनुहोस्, माया व्यक्त गर्नुहोस्, किनकि हामी यो दिन फेरि एक वर्ष कुर्नुपर्ने हुन्छ र बाबाहरू आज हाम्रो बीचमा हुनुहुन्न। उहाँहरूको माया, शिक्षा र सम्झना सधैँ हाम्रो हृदयमा जीवित रहनेछ। बाबा आज हाम्रा आँखा अगाडि नहुन सक्नुहुन्छ, तर हामीले पाएको हरेक सफलता, बाँच्ने हरेक मूल्यमा उहाँले सिकाउनु भएको संस्कार, प्रेरणा सधैँ हाम्रो साथमा रहिरहनेछ। सबै बाबाहरूलाई फादर्स डेको हार्दिक शुभकामना र स्वर्गीय बाबाहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली। धन्यवाद ललित एन्ड सती लन्डन। अन्तमा सम्पूर्ण आजका गल्फरहरूलाई पनि शुभकामना छ। थ्याङ्क यू सो मच दाई, मिठो भावना बाबाप्रतिको। जुन भोलि फादर्स डे हो र भोलिको दिनमा मात्रै फादर्स डेको दिनमा मिठो खाना, मिठो वचन अथवा मिठो केही गिफ्टहरू मात्रै, राम्रो गिफ्टहरू मात्रै दिएर पनि हुँदैन, वर्षौँभरि हामीले उहाँहरूलाई सम्झिन सकिन्छ भन्नुभएको छ दाई दिदी। थ्याङ्क यू सो मच। जुन शब्दहरू अति नै हृदय स्पर्शी र मार्मिक शब्दहरू लेखेर पठाउनु भएको छ तपाईँहरूले, बाबाको साहस, भरोसा र सन्तानको, विशेष गरेर सन्तानको उज्जवल भविष्यको लागि जीवनभर सङ्घर्ष र होइन आफ्नो इच्छा आकाङ्क्षालाई पनि थाँटी राखेर उहाँहरूले आफ्नो सन्तानकै माया र भविष्यको लागि निरन्तर लागि पर्नुहुन्छ र आमाले हामीलाई यो धरतीमा ल्याइदिनुभयो र बाबाले यो संसारसँग परिचित गराउनुहुन्छ होइन। कुनै कुनै ठाउँमा लड्न पनि सिकाउनुहुन्छ। जब हामी भनौँ न यो हिँड्नको लागि हाम्रा खुट्टाहरू लर्बराइरहेको अवस्थामा पनि उहाँहरूले यसरी पो उठ्नुपर्छ त भनेर सिकाउनुहुन्छ। यो एकदमै हामीले बाबालाई कहिले पनि, जति आमाको महत्त्व छ जीवनमा, बाबाको पनि त्यत्तिकै महत्त्वपूर्ण स्थान रहेको छ। यो तुलनात्मक रूपमा कम्पेयर गर्नै मिल्दैन क्या, यो तुलना गर्नै मिल्दैन होइन। त्यस कारण बाबा आमा दुवैलाई हाम्रो हृदयदेखि नै एकदमै भनौँ न, यो जहिले आमाको मुख हेर्ने दिन, कहिले बाबाको मुख हेर्ने दिन होइन, यो मदर्स डे, फादर्स डेको अवसरहरू आउँछ, त्यो दिन मात्र होइन हरेक दिन हाम्रो बाबा आमालाई सम्झिनुपर्छ भन्दै अब भने हामी अर्को एउटा जन्मदिनको पनि गीत सुनौ र ललित दाई र सती दिदीलाई यो मिठो भावना र एकदमै हृदय स्पर्शी शब्दहरूको लागि पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब क्याप्टेन राम मल्लजी आउनुभएको छ क्याट्रिकदेखि, उहाँ गल्फ खेल्न आउनुभयो कि भएन आज, उहाँ पनि राम्रो गल्फर हुनुहुन्छ र उहाँले लेख्नुभएको छ, हेलो रूपा दिदी, नमस्ते। नमस्ते भाइ। समयले साथ दिएमा आज मेरो छोरा सुशील मल्लको जन्मदिन परेको हुनाले एउटा जन्मदिनको गीत सुनाइदिनुहुन अनुरोध गर्दछु। हजुरको रोजाइमा कुनै पनि गीत सुनाइदिनु होला भन्नुभएको छ। हामी सम्पूर्ण लेबासेको मल्ल परिवारको तर्फबाट बाबु सुशील मल्ललाई जन्मदिनको शुभकामना, हामी बिएबिएस परिवारको तर्फबाट पनि भन्दै अब हामी निमा रुम्बाले जन्मदिनको गीत गाउनुहुन्छ बाबु सुशीलको लागि। ह्याप्पी बर्थडे सुशील।

0: तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर आउनुहोस्. अब भने हाम्रो अर्को श्रोता हुनुहुन्छ बेल्जियमबाट बलराम पुन्दाई. उहाँ आफै कलाकार पनि हुनुहुन्छ र उहाँले हामीलाई लेख्नु भएको छ, शुभ प्रभात रूपा बहिनी. बिहानको पारिलो घामसँगै तपाईँको अति नै लोकप्रिय कार्यक्रम सुनेर आनन्द लिइरहेको छु. थ्याङ्क यू दाई. र एना ले पञ्चे बाजा भोलि नेदरल्यान्ड्सको आम्स्टरडाममा हुन गइरहेको नमस्ते फेस्टिभलमा हामी जाँदैछौँ. बेल्जियम नेदरल्यान्ड्सवासीहरूलाई अनि बिएबिएस गर्खा रेडियो सुनिराख्नु भएको छ सम्पूर्ण लिसनर्सहरू जो यो एरियामा बसोबास गर्नुहुन्छ, तपाईँहरू आउन सक्नुहुन्छ र पञ्चे बाजामा नाच्न अनि मेला भर्नको लागि तपाईँहरूलाई वेलकम छ. आज समय मिल्यो भने मेरो रोजाइको गीत पनि सुनाइदिनु होला भन्नुभएको छ बेल्जियमबाट बलराम पुन्ज्यू. उहाँले देवी आलेको स्वरमा देवी थापा देवी ओके उहाँले गाउनु भएको गीत रोज्नु भएको छ र देवी घरतीले गाउनु भएको गीत हो. उहाँको पिक्चर सहित सिङ्गर बलराम पुन र देवी घरतीको यो बोला बोला भन्ने बोलको धनी बोला बोला बोलीको धनी ओके एकदमै यो गीत मैले सुनाउने कोसिस गरिरहेको थिएँ. हामीसँग लाइनमा अर्को श्रोता पनि हुनुहुन्छ, म उहाँलाई एकैछिन लिन्छु. हेलो नमस्ते. हजुर लाइनमा को हुनुहुन्छ? हेलो नमस्ते. हजुर मलाई सुन्नु भएन. एकैछिन हामी यो गीत मैले सुनाउने कोसिस गरिरहेको थिएँ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. र लाइनमा कोही हुनुहुन्छ भने फेरि पनि हामीलाई फोन डायल गर्न सक्नुहुनेछ. अहिलेको लागि भने हामी अर्को एउटा गीत सुनौँ. यो गीत मैले यहाँ प्ले गर्न खोजिरहेको छु, प्ले हुन सकिरहेको छैन, के भइरहेको छ. एनिवे श्रोता अब एकैछिन अर्को गीत सुनौँ.

0: हजुर, यो गीतलाई एकैछिन यहीँ रोक्न चाहन्छु। हाम्रा आदरणीय श्रोताहरू, समय अब भने बिहानको 10 बज्नको लागि करिब करिब 7 मिनट बाँकी रहेको छ र बलराम पुन्दाई बेल्जियमदेखि आउनुभएको थियो गीत सुन्न र सुनाउनको लागि। आज समयले साथ नदिएमा हामी कुनै दिन पक्कै पनि तपाईँको गीत सुनाउने नै छौँ। समय अब भने नेपालमा पनि दिनको 2:38 गएको छ भने ब्रुनाईमा बेलुकीको 5 बज्नको लागि अब 7 मिनट बाँकी रहेको छ। आउनुहोस्, आजको दिनमा बेलायतका विभिन्न स्थानहरूमा धेरैभन्दा धेरै कार्यक्रमहरू हुँदैछन्। अब अर्को एउटा इम्पोर्टेन्ट कार्यक्रम आजकै दिनमा हेल्थ एन्ड वेलबिङ कार्यक्रम पनि हुन गइरहेको छ यो एस्पर्ट केन्टमा। यस विषयमा हामीसँग त्यहाँ पुग्नुभएको एकजना अर्गनाइजर नै हुनुहुन्छ, हाम्रो रमेश सरङ्कोटी सर। उहाँ हाम्रो टेलिफोन लाइनमा हुनुहुन्छ, हामी छुट्टो मिठो कुराकानी गरिहालौँ। रमेश सर, गुड मर्निङ।
1: गुड मर्निङ रूपारणाजी र सम्पूर्ण बिहेबी सुनेर बस्नुभएको श्रोताहरूलाई पनि यहीँबाट नमस्कार गरे मैले आजको हेल्थ एन्ड वेलबिङ डेबाट।
0: ओके, र यो कार्यक्रम कस्तो प्रकारको हो अनि कसले अर्गनाइज गरेको हो अनि तपाईँहरू पनि त्यहाँ हुनुहुन्छ अनि अब यो सबैले हातमा भनौँ न के अरे यो खुसीमा यो हैसे गर्दै अघि बढिराख्नु भएको कार्यक्रम हो। पक्कै पनि तपाईँहरू हरेक कम्युनिटीमा केही न केही गर्न चाहनुहुन्छ। सुनाउनुहोस् न, आजको एक्टिभिटिजहरू के कस्तो रहनेछ?
1: हजुर, म चाहिँ आज एस्टार मोर्गेजेस अर्थात् एस्टार फाइनेन्स सोल्युसनको तर्फबाट हामी यसमा पार्टिसिपेट भएको छौँ। तर यसको मुख्य अर्गनाइजर चाहिँ हाम्रो सगरमाथा नेपालीज कम्युनिटी, गोर्खा नेपालीज कम्युनिटी र एनडिए युके, नेपालीज डक्टर एसोसिएसन युकेको तत्त्वधान भएको हो। यसमा हामीले एस्टार मोर्गेजेसले तपाईँको यो आजको यो स्टेडियम अर्थात् हामीले जुन जुली रोज स्टेडियममा कार्यक्रम गर्दैछौँ यसमा चाहिँ हामीले सानो पार्टिसिपेसन अर्थात् स्पोन्सर गर्ने मौका पाएको हौँ। यो फर्स्ट टाइम भएको तर यसरी वन्डरफुल ब्युटिफुल कार्यक्रम, यदि तपाईँहरूले सुनिराख्नु भएको छ कार्यक्रम भने कृपया केन्द्र वरिपरि हुनुहुन्छ भने यो आसपोर्टको जुली रोज स्टेडियममा TN24 9QXमा हुँदैछ। यहाँ आउनुहोस्, यहाँ चाहिँ तपाईँको 3K 5K 10K रन हुन्छ। रन र वक भइसकेपछि फेरि विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरू छ र एस्टार मोर्गेज तर्फबाट तपाईँहरूलाई अब खुल्ले निम्तो गर्छौँ। साथसाथै मसँग यहाँ कोअर्डिनेटर हाम्रो किरण राई सर पनि हुनुहुन्छ, उहाँ सगरमाथा नेपालीज कम्युनिटीको वरिष्ठ उपाध्यक्ष, आजको कार्यक्रमको कोअर्डिनेटर हुनुहुन्छ। मैले उहाँलाई यो बारेमा दुई शब्द बोल्न पनि मैले अनुरोध गरेँ। किरण सर,
0: अवश्य।
2: हस्, नमस्कार हजुर, हजुरलाई नमस्कार र सम्पूर्ण बिएबिएसका श्रोताहरूलाई पनि नमस्कार, गुड मर्निङ भन्न चाहन्छु। हामी आज आसपोर्टको जुली रोज स्टेडियममा हाम्रो पहिलो सगरमाथा गोर्खा नेपालीज कम्युनिटी र नेपालीज डक्टर एसोसिएसनद्वारा आयोजित पहिलो हेल्थ एन्ड वेलबिङ डेमा उपस्थित छौँ। तपाईँहरू यहाँ लाइभ यही हुनुभएको भने अति रमाइलो हुन्थ्यो झन् है, बिएबिएस परिवार पनि।
0: हजुर, यो हाम्रो खुसीको कुरा हो। तर अब आज हेर्नुहोस् न, हाम्रो गोर्खा ब्रिगेडको यति धेरै एक्टिभिटिजहरू छ, हामी मेम्बर यहाँ काम गर्ने मेम्बर स्टाफ भनौँ एकदमै थोरै छौँ र एक्टिभिटिज बढी भएको हुनाले यो आजको तपाईँहरूको हेल्थ एन्ड वेलबिङमा आउन चाहेर पनि आउन सकिएन। हजुर, अब नेक्स्ट इयर भने डेफिनेटली हामी आउने नै छौँ। र यसमा यति बेला रेडियो सुनिराख्नु भएको श्रोताहरू, अब नेपाली डक्टर भनेपछि सबैलाई लोभ लाग्छ बेलायतमा, होइन? हामीले हाम्रो कतिपय रोगहरू पनि आफ्नै भाषामा भनेर इङ्ग्लिसमा ट्रान्सलेट गर्न सकिँदैन कति वर्डहरू, यसको लागि नेपाली डक्टरलाई त मेरो यो झमझम दुख्यो अथवा यो सिलिक सिलिक सल्का हानियो आदि इत्यादि त मजाले भन्न सकिन्छ नि, उहाँहरूले बुझ्नुहुन्छ। यसको लागि उहाँहरूसँग भेट्ने कतिको मौका मिल्छ होला आज?
2: आज उहाँहरूको एउटा स्ट्यान्ड छ, उहाँहरूको एउटा वर्कसपै छ, त्यहाँनिर उहाँहरूले इन्फर्मेसन भेट्न सक्नुहुन्छ। अझ त्योभन्दा इम्पोर्टेन्ट चाहिँ हाम्रो समूहमा अहिले बढ्दै गएको यो जुन चाहिँ प्रेसर रिलेटेड धेरै रोगहरू देखिन्छ, त्यसमा चाहिँ हामीले इम्पोर्टेन्ट कुरा चाहिँ सबैलाई एउटा सिपिआरको जेनरल नलेज हुनुपर्छ भनेर सिपिआर ट्रेनिङ गर्दै हुनुहुन्छ अन द फिल्ड उहाँहरूले। अनि अर्को चाहिँ हामी अब हामी ग्रोइङ पपुलेसन छौँ, हाम्रो नेपाली समाज अहिले युकेभरि हजुरले भनिहाल्नु भयो प्रत्येक विकेन्डमा धेरै भइरहेको हुन्छ, त्यो कारण गर्दाखेरि चाहिँ तपाईँको हाम्रो ग्रोइङ पपुलेसनमा नयाँ न्यू जेनेरेसन र ओल्ड जेनेरेसन दुइटै हुन्छ। त्यहाँ चाहिँ एउटा समस्या देखेको छ हाम्रो चोकिङको रिस्क, चोकिङको लागि भएकोले त्यसको लागि पनि उहाँले चाहिँ एउटा त्यहाँ डेमोन्स्ट्रेसन गरेर ट्रेनिङ अन द फिल्ड ट्रेनिङहरू जेनरल बेसिक ट्रेनिङहरू सबै जुन चाहिँ हामीले डे टु डे लाइफमा युज गर्न सक्छौँ त्यो त्यसको लागि पनि उहाँले चाहिँ एउटा प्रावधान राखिदिनु भएको छ। हामी वी सुड बी ग्रेटफुल, उहाँहरू धेरै डक्टर्सहरू यहाँ चाहिँ भएर चाहिँ हामीले चाहिँ हामीलाई चाहिँ उहाँले धेरै सहयोग गर्नुभएको छ। इट्स आवर फोर्चुनेट टु हेभ देम अन बोर्ड एज अ कोअर्डिनेटिङ टिम। हजुर,
0: र यो कम्पिटिसनमा भाग लिनको लागि अघि नै हाम्रो रमेश सरले भन्नुभएको छ 3K, 5K र 10Kमा भाग लिनको लागि उहाँहरूले रजिस्ट्रेसन पहिले नै गर्नुपर्छ कि अहिले आउँदा पनि हुन्छ
2: हजुर रजिस्ट्रेसन हाम्रो अन द फिल्ड पनि छ यो इट्स लाइक मोर अफ अ फ्यामिली फ्रेन्डली कम्युनिटी वक एन्ड रन रादर देन कम्पिटिसन सो यहाँ चाहिँ फास्ट रन गर्नेको लागि नेक्स्ट इभेन्टको लागि 100K, 200K, 300K ट्र्याकमा राखौँला यो पालि रक्त गरेर एउटा हाँसी खुसी गर्दै एउटा आफ्नो वेलबिङलाई मध्यनजर राखेर चाहिँ रन गर्ने हो उहाँहरू एनी टाइम आउन सक्नुहुन्छ हाम्रो रन स्टार्ट भइसकेर पनि उहाँलाई लेट भयो म त ढिलो भयो भन्नुहुन्छ भने त्यो रनमा ठिकै छ उहाँहरूले हाम्रो रुटमा हिँड्नु नसके तापनि उहाँहरूले चाहिँ हाम्रो ट्र्याकमा एक दुईवटा ल्याप गर्न सक्नुहुन्छ हाम्रो ट्रेडिसनल कल्चरल तपाईँको यहाँ स्टेसन्सहरू हुन्छ त्यहाँ गएर उहाँले सिक्नु र जान्नु र पार्टिसिपेसन गर्नु सक्नुहुन्छ अन द टप अफ द्याट हाम्रो ए स्टार मोर्गेजेस उहाँको पनि यहाँ स्टल छ उहाँबाट धेरै इन्फर्मेसनहरू लिनु सक्नुहुन्छ मोर्गेज इन्सुरेन्स अभियसली एभ्रीवन नोज ए स्टारले कति राम्रो सर्भिसेस दिन्छ भनेर अन्य हाम्रो यहाँनिर स्पोन्सर्सहरू र पार्टिसिपेसन्सहरू हुनुहुन्छ हाम्रो होमस्टेहरू हुनुहुन्छ यति होम्स हुनुहुन्छ वाटर स्टेट हुनुहुन्छ डक्टर्स नेपाली डक्टर्स एसोसिएसन्सको छ यायुखा आसपोर्टको छ किरात राई याक्सुङ चुम्लुङ किरात याक्सुङ चुम्लुङ आसपोर्टको छ
0: हजुरहरू सबैलाई एकदमै धेरै धेरै धन्यवाद र आजको यो कार्यक्रम एकदमै सफलतापूर्वक सम्पन्न रहोस् हामी नेक्स्ट इयर भेटौँला हजुर थ्याङ्क यू सो मच अहिलेको लागि हस् थ्याङ्क यू भेरी मच यहाँहरू दुवैजनालाई हजुर हवस् त आदरणीय श्रोता उहाँहरू सँगसँगै म पनि आजको यस कार्यक्रमबाट छुट्टिन्छु तपाईँहरूको बाँकी पल सुमधुर रहोस् हामी अन्य कार्यक्रममा भेट्नेछौ नमस्ते बाबाई
3: उदयपुरको उदयपुरगढी गाउँपालिकामा आज बिहान 70 स्कुल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ 30 बढी घाइते भएका छन् 70 सुनसरीतिर आउँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको बस मदन भण्डारी राजमार्गमा पर्ने उदयपुरगढी गाउँपालिका जोगी टोल सड़कबाट 12 मिटर तल खसेको प्रहरीले जनाएको छ दुर्घटनामा एकजना मृत्यु भएको छ महोत्तरी बर्दिवास नगरपालिकाका 55 विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ उहाँको उपचारका क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको हो दुर्घटनामा 2 गम्भीर घाइते भएका छन् उनीहरूलाई उदयपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ दुर्घटनामा घाइते भएका अरू 28 उपचार भने उदयपुर जिल्ला अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ अस्पतालका अनुसार अधिकांश घाइते महोत्तरी र सिराहाका हुन् बेलायती लेबर नेता एन्डी बर्मन र वेस्ट ट्रिटिङका समर्थकले प्रधानमन्त्री सर केयर स्टारमरलाई नेतृत्वबारे विचार गर्दै यो सप्ताहन्त बिताउन अनुरोध गरेका छन् बर्नहमले मेकरफेल्डको चुनाव जितेपछि भावी नेतृत्वका लागि स्टारमरमाथि दबाव बढेको छ तर उहाँले नेतृत्व प्रतिस्पर्धामा उत्रने अडान लिनुभएको छ एक महिना अघि प्रधानमन्त्रीको समर्थनमा लेखिएको पत्रमा हस्ताक्षर गरेका लेबर सांसद पिटर स्वालुले अहिले एन्डी बर्नहमलाई साथ दिनुभएको छ रक्षा क्षेत्रमा केयर स्टारमरको निर्णयले आफूलाई परिवर्तनका लागि बाटो खोलेको उहाँको भनाइ छ
4: It is now the right time for the Prime Minister to resign and hand over to someone else. I really take very seriously the need for the government to keep the country safe, invest in defence. Frankly, our inability to agree a defence investment plan in a timely fashion was, you know, for me the last straw.
3: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा 4,200 भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् राष्ट्रपति केन्द्रीय सचिवालयका 4,200 भन्दा बढी प्रतिनिधि हुने देखिएको हो प्रारम्भिक तथ्याङ्कमा 3,800 प्रतिनिधि देखिएको संगठन विभाग सचिव शंकर श्रेष्ठले बताउनु भएको छ त्यसमा 25 देशका प्रवास सम्पर्क विभागबाट 200 हाराहारी प्रतिनिधि थप हुने उहाँको भनाइ छ सभापतिले मनोनयन गर्ने संख्या 200 छ यसका अतिरिक्त समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट अरू केही थप हुन सक्ने श्रेष्ठको भनाइ छ आज रासोपाको केन्द्रीय समिति बैठक सभापतिले विधान मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्म अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार कोशीबाट 520 जना प्रतिनिधि छन्। त्यस्तै मधेसबाट 630, बागमतीबाट 790, लुम्बिनीबाट 490, गण्डकीबाट 470, कर्णालीबाट 360 र सुदूरपश्चिम प्रदेशबाट 550 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने तय भएको श्रेष्ठले जानकारी दिनुभएको छ। मनसुन भित्रिएसँगै मौसम विभागले मुलुकका ठाउँ ठाउँमा बाढीको सतर्कता जारी गरेको छ। आज कोशी, बागमती र गण्डकीका ससाना खोला नदीमा बाढीको सम्भावना देखिएको भन्दै विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सूचना दिएको हो। सुनसरी, मोरङ र आसपासका जिल्लामा ससाना नदी र खोलामा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म कोशी, बागमती र गण्डकीका ससाना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै नदी किनारका क्षेत्रमा बसोबास गर्ने र आवत जावत गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले समुदायसँगको सम्बन्ध बढाउन पब्लिक रिलेसन कार्यक्रम गरेको छ। ताप्लेजुङबाट कृष्ण फरम्बोको रिपोर्ट।
5: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फंक्सनको आयोजना गरियो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ, तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
6: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नका लागि सहजीकरण पनि हुन्छ, त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
5: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ।
3: सरकारले महिलालाई लक्षित गर्दै 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी गरेको छ। 100 दिनको कार्यसूची अनुसार महिलाका लागि निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी भएको कार्ययोजना अनुसार सरकार भनेको 100 दिनभित्र पहिलो चरणमा कम्तीमा 25 बस चलाउने यातायात मन्त्रालयले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: It's like a breath of fresh air.
8: Gorkha Connection, connecting Gorkhas around the world.
9: Gorkha Connection, let's be FBS.
10: 4, 3, 2, 1.

0: BFBS Gorkha Radio.
1: यरेले प्राथमिक उपचार सिकेका छौ
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेरविचार गर्नु
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.
4: BFBS, the forces station. Back some music.

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. उदयपुरको उदयपुर गढी गाउँपालिकामा आज बिहान महोत्तरीको स्कूल बस दुर्घटना हुँदा एकजना शिक्षकको ज्यान गएको छ। 30 जना भन्दा बढी घाइते भएका छन्। शैक्षिक भ्रमणका लागि महोत्तरीबाट सुनसरीतिर जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस आज बिहान मदन भण्डारी लोकमार्गको उदयपुर गढी जोगी टोलमा सड़कबाट 12 मिटर तल खसेको हो। दुर्घटनामा घाइते भएका महोत्तरी बर्दिवासका शिक्षक विमलेश दत्तको उपचारका क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई उदयपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ। 28 जना घाइते उदयपुर जिल्ला अस्पतालमै भइरहेको छ। 28 जना घाइतेको उपचार उदयपुर जिल्ला अस्पतालमै भइरहेको छ। बसमा अभिभावक, शिक्षक र विद्यार्थी थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा 4,200 भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। प्रवास सम्पर्क विभागबाट 200 हाराहारीसँगै रासोपा केन्द्रीय सचिवालयका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी हुने देखिएको संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिनुभएको छ। सभापतिले 200 जना मनोनयन गर्ने तय भएको छ। समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट समेत केही थप हुन सक्ने श्रेष्ठको भनाइ छ। आज केन्द्रीय समितिको बैठकमा सभापतिले मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम मामावली तयार हुने पनि उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशीबाट 520, मधेसबाट 630, बागमतीबाट 790, लुम्बिनीबाट 490, गण्डकीबाट 470, त्यस्तै कर्णालीबाट 360 र सुदूरपश्चिम प्रदेशबाट 550 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्। रासोपाको महाधिवेशन भोलि भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन भएर उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्र हुनेछ। ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारीमाथि गोली चलाएको छ। गोली चलाएर 3 जना कारोबारीलाई नियन्त्रणमा लिएको लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी सुभाष बोहराले जानकारी दिनुभएको छ। प्रहरीको गोली लागेर पर्साको पटेरवा सुगौली चारका किशोर प्रसाद ओझैया घाइते भएको प्रहरीले जनाएको छ। ओझैयाको दाहिने खुट्टामा गोली लागेको छ। उनीहरूलाई नियन्त्रणमा लिन बालकुमारी पुलमुनि 2 राउण्ड गोली चलाइएको ब्यूरोले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा अनुमति बिना ड्रोन नउडाउन आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै जाउलाखेलमा हुने भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साँझ 5 देखि 7 बजेसम्म मानवरहित हवाई उपकरण ड्रोन नउडाउन रोक लगाइएको जनाएको छ। कार्यालयले स्वीकृति बिना यो समयमा ड्रोन उडाएको पाइए कार्यवाही गरिने चेतावनी दिएको छ। उपत्यकाको सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्तर्गत आज भोटो जात्रा मनाइँदैछ। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले करिब 2 अर्ब बराबरको अनुदान सहयोग दिने भएको छ।
1: सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026 देखि 2031 सम्म सञ्चालन हुने 6 वर्ष परियोजनाका लागि 1,20,00,000 अमेरिकी डलर अर्थात 1,81,00,000 रूपियाँ बराबरको रकम उपलब्ध गराउनेछ। यो आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हुनका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। आयोजनाले जलवायु मैत्री कृषि प्रविधि, सुदृढ धानको बिउ प्रणाली, सुधारिएको बाली कटानी पछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तार मार्फत धानको उत्पादकत्व वृद्धि गरेर नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ। परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका प्रादेशिक मन्त्रालयहरूसँगको साझेदारीमा काम गर्नेछ भने यसमा नेपाल कृषि अनुसन्धान परिषद र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थानको प्राविधिक सहयोग रहनेछ। परियोजनाले जलवायु अनुकूलित धानको बिउ प्रणाली बलियो बनाउन र नेपालको परिवर्तनशील जलवायु अवस्था अनुसार धानका सुधारिएका जातहरूको प्रसार तीव्रता दिन विशेष जोड दिने बताइएको छ।
0: बेलायती लेबर नेता एन्डी बर्मन र वेस स्ट्रेटिङका समर्थकहरूले प्रधानमन्त्री सर कियर स्टार्मरलाई नेतृत्वबारे विचार गर्दै यो सप्ताहान्त बिताउन अनुरोध गरेका छन्। बवन होमले मेकरफिल्डको उपचुनाव जितेपछि भावी नेतृत्वका लागि स्टार्मरमाथि दबाव बढेको छ तर उहाँले नेतृत्व प्रतिस्पर्धामा उत्रने अडान लिनुभएको छ। एक महिना अघि प्रधानमन्त्रीको समर्थनमा लेखिएको पत्रमा हस्ताक्षर गरेका लेबर सांसद पिटर स्वालोले अहिले एनजी बर्नहामलाई साथ दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: BFBS Gorkha Radio.
2: BFBS,
0: the forces station.
3: Back to the music.

0: पक्रेको छ। शङ्खमूल बालकुमारी सड़कबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुभाष चन्द्र बोहराले जानकारी दिनुभएको छ। उनीहरूले प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। पक्राउ परेकाहरूबाट केही मात्रामा लागू औषध समेत बरामद गरिएको एसएसपी बोहराले जानकारी दिनुभएको छ। लागू औषध कारोबार भइरहेको सूचनाको आधारमा ब्यूरोको टोली त्यहाँ पुगेको थियो। घटनाको विस्तृत विवरण आउनु बाँकी छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गर्दा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजाबारे उठेका प्रश्नको फेसबुक मार्फत स्पष्टीकरण दिँदै उहाँले नतिजा प्रकाशनमा विगतमा अपनाइँदै आएका कुनै पनि प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो, तर यो वर्ष समपरीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। यो वर्ष उत्तर पुस्तिका परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षणको कामलाई प्रभावकारी बनाउन विगतभन्दा बढ़ी जनशक्ति परिचालन गरिएको मन्त्री पोखरेलले बताउनुभयो। साथै गएको वर्षको पूरक परीक्षादेखि नै परीक्षा दस्तुर वृद्धि लागू भइसकेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। गएको वैशाख 14 शुरू भएको कक्षा 12 परीक्षाको नतिजा हिजो सार्वजनिक भएको थियो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। चालू आर्थिक वर्ष 2082/83 11 महिनामा 7 लाख बढी पर्यटक मुस्ताङ पुगेका छन्।
1: म्याग्दीको सिमानामा पर्ने मुस्ताङको खासाको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रिने नाकामा पर्ने खासामा प्रहरीले सवारी साधन मार्फत भित्रिने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 1,51,160 सवारी साधन मार्फत 4,60,924 स्वदेशी र 2,44,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,339 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिए मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक भएको प्रहरी निरीक्षक बस्यालले बताउनु भएको छ। गत आर्थिक वर्षमा 7,05,779 जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए।
0: गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उजुरी तथा सुझाव संकलनका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले मन्त्रालयको कार्य सम्पादनलाई प्रभावकारी पारदर्शी र चुस्त बनाउन मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार गुनासो उजुरी तथा सुझावका लागि टोल फ्री नम्बरमा कल गर्न सकिनेछ। सरकारले महिलालाई लक्षित गर्दै 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी गरेको छ। 100 दिनको कार्यसूची अनुसार महिलाका लागि निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी गरिएको हो। कार्ययोजना अनुसार सरकार बनेको 100 दिनभित्र पहिलो चरणमा कम्तीमा 25 बस चलाउने यातायात मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 ब्लू बस चलाउने योजना छ। उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी 18 बस चलाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ। बेलायती लेबर नेता एन्जी बर्मन र बेस स्ट्रेटिङका समर्थकहरूले प्रधानमन्त्री सर केयर स्टार्मरलाई नेतृत्वबारे विचार गर्दै यो सप्ताहन्त बिताउन अनुरोध गरेका छन्। पोबनहमले मेकरफिल्डको उपचुनाव जितेपछि भावी नेतृत्वका लागि स्टार्मरमाथि दबाव बढ़ेको छ, तर उहाँले नेतृत्व प्रतिस्पर्धामा उत्रने अडान लिनुभएको छ। 1 महिना अघि प्रधानमन्त्रीको समर्थनमा लेखिएको पत्रमा हस्ताक्षर गरेका लेबर सांसद पिटर स्वालोले अहिले एन्डी पोबनहमलाई साथ दिनुभएको छ। रक्षा क्षेत्रमा केयर स्टार्मरको निर्णयले आफूलाई परिवर्तनका लागि बाटो खोलेको उहाँको
2: It is now the right time for the Prime Minister to resign and hand over to someone else. I really take very seriously the need for the government to keep the country safe, invest in defence. Frankly, our inability to agree a defence investment plan in a timely fashion was, you know, for me, the last straw.

0: वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका प्राविधिक पदमा गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ। सार्वजनिक सूचना ननिकालिकनै खुल्ला प्रतिस्पर्धा बिना नियुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी परेको हो। अस्थायी नियुक्तिको दुरूपयोग गरेर राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा भर्ना गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी हाल्नु भएको हो। उजुरीमा केही वर्ष यताका सबै नियुक्ति प्रक्रिया, आवेदन आह्वान र स्वीकृत दरबन्दी सम्बन्धी कागजातको निष्पक्ष छानबिनको पनि माग गरिएको छ। साथै निर्णय प्रक्रियामा संलग्न र अस्पताल प्रशासनका अधिकारीमाथि कार्यवाही सहित गैर कानूनी अनैतिक तरिकाले नियुक्त चिकित्सकलाई तत्काल हटाएर निष्पक्ष प्रतिस्पर्धाबाट भर्ना गर्न माग गरिएको छ। जेएनजी विद्रोहका बेला मकवानपुरको बिम्फेदी कारागारबाट भागेका डाँका चोरी मुद्दाका तीनजना अभियुक्त धादिङको आदम भाटबाट 580,000 नगद सहित पक्राउ परेका छन्। डाँका चोरी मुद्दाका प्रतिवादी मकवानपुर कैलाश दुईका रुद्र मुक्तान, धादिङ रोराङ एकका अशोक तामाङ र उमेश तामाङलाई प्रहरीले धादिङको आदमघाटबाट 580,000 नगद सहित पक्राउ गरेको हो। यही असार 4 गते दिउँसो मकवानपुर कैलाश दुई वैकुण्ठका बुद्धराम मुक्तानको घरबाट 6,00,000 रूपियाँ नगद चोरी भएपछि प्रहरीले खोजी गरेको थियो। खोजीका क्रममा प्रहरीले हिजो आदमघाट बजारको किरान चोकबाट आउँदै गरेका दुईवटा मोटरसाइकल चेक जाँच गर्दा तीनैजनालाई नगद सहित पक्राउ गरेको हो। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फंक्सन आयोजना गरेको छ। कृष्ण फुरुमको रिपोर्ट।
1: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फंक्सनको आयोजना गरियो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ, तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
2: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नको लागि सहजीकरण पनि हुन्छ, त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
1: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र कुमार गुरुङले बताउनुभयो।
3: पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा कस्ता किसिमका चाहिँ कामहरू गर्दोरहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
1: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मदत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
2: हाम्रो पेन्सनरलाई भिजिट गर्न जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो चिनजान अब कुराकानी भइरहेछ भने यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
1: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरहरूलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नुपर्ने बाध्यता छ। विभिन्न कार्यका लागि अचानक आउने समस्याको समाधान गर्न तथा समुदायबाट सहजीकरणको सेवा प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण साबित भएको छ।
0: बेलायतले 300 माइल टाढासम्म प्रहार गर्न मिल्ने लामो दूरीको नयाँ हतियार परीक्षण गरेको छ। ती हतियार केही महिनाभित्र युक्रेन पठाउन सकिने रक्षा मन्त्रालयले जनाएको छ। नवनियुक्त सशस्त्र फौज मन्त्री लुइस स्यान्डर जोन्सले यो परीक्षणपछि प्रधानमन्त्रीले रक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको प्रश्न हुने प्रतिक्रिया दिनुभएको छ। लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप 2026 बाहिरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: ललितपुरको जाउले खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्र प्रमुखको उपस्थितिमा गोठी संस्थानका पदाधिकारीले आज बेलुका भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा सकिएको छ। मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू आउनु भएको थियो। मणिमाणिक्य जडित फोटो अवलोकन गर्न बेलुकीसम्म जाउलाखेलमा सर्वसाधारणको बाक्लो भीड़ लागेको छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा राखी पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारीपाटी हुँदै जाउलाखेलसम्म परिक्रमा गराइएको थियो। रथ जाउलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन छ। जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुङमाथि लगिनेछ भने मीननाथलाई रथमै राखेर पाटनको टंगाल टोल स्थित मन्दिरमा लगिनेछ। यस अवसरमा उपत्यकाभरबाट आएकाहरूले जाउलाखेलमा भोज खाने प्रचलन छ। तर जाउलाखेल चिडियाखानामा रहेका केही जनावरमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। यसैकारण यसपालि भोज खेल मैदानमा मात्रै खानुपर्ने अवस्था छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आउँदो मंगिर 26 देखि 28 गतेसम्म हुने भएको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ। बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। बैठकमा केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली र पार्टीको निर्वाचन निर्देशिका पनि पारित भएको छ। निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न हुनेछ। असोज 15 देखि 24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्रै महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्यवस्था पार्टीले गरेको छ। अभिभावक विहीन बाल बालिकाका लागि बागलुङको तमान खोला गाउँपालिकाले बाल गृह सञ्चालनमा ल्याएको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको तमान खोला गाउँपालिकाले पालिका भित्रका अनाथ असहाय बाल बालिकाको अभिभावकत्व लिएको छ। गाउँपालिकाले बाल गृह सञ्चालन गरेर त्यस्ता बाल बालिकाको पालन पोषण र शिक्षा दीक्षाको व्यवस्था मिलाएको हो। 2069 सालदेखि नै बाल गृह सञ्चालनमा ल्याएको बाल गृह सञ्चालक समितिका अध्यक्ष एवं तमान खोला गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष झग बहादुर बुढाले बताउनु भयो।
2: जोगलाल बुढा गाउँपालिका अध्यक्ष 74 सालमा निर्वाचित भइसकेपछि आफ्नो सेवा सुविधा तमान खोला विकास कोष भनेर चाहिँ जम्मा गरिराख्नु भएको थियो। त्यसबाट हामीले यो चलाउन सकिन्छ भनेर 2079 साल असारको 13 गतेबाट यो सञ्चालन भएको हो। घर मासिक भाडामा लिएर सञ्चालन गरेका छौँ। पढ्न लेख्न कापी कलमदेखि लिएर खाने बस्ने लट्टा कपडा जुत्ता चप्पलदेखि सबै चाहिँ जिम्मा हामीले लिएर राखेका छौँ र यो बालबालिका धनगौ ज्योति माविमा अध्ययन गरिराख्नु भएको छ।
1: गाउँपालिकाको वार्षिक बजेट र विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा बाल गृह सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
2: म लगायत अध्यक्ष लगायत केही जनप्रतिनिधिले पनि हाम्रो सेवा सुविधा त्यहाँ चाहिँ जम्मा गर्छौँ र गाउँपालिकाले वार्षिक 10 लाख रुपियाँ विनियोजन गर्ने गरेको छ। त्यतिले पुग्दैन, सबै चाहिँ गर्दा मासिक 1.5 लाख जति चाहिँ खर्च आउने गरेको छ। व्यक्तिगत रूपमा सहयोग गर्नुभएको छ संघ संस्थाहरूले, लायन्स क्लब, रोटरी क्लबहरूले चाहिँ ठुल्ठुलो सहयोग गर्नुभएको छ। त्यसरी चाहिँ हामीले चलाइराखेका
1: बाल गृहमा बसेका बाल बालिकालाई स्थानीय विद्यालयमा मात्र नभई एसई उत्तीर्ण गरेपछि कक्षा 12 सम्म विद्यार्थीको क्षमताको आधारमा रोजीको विषय पढाउने गरेको छ। अहिले उक्त बाल गृहमा 16 जना बाल बालिका आश्रित रहेका छन्। बाल बालिकाको संवैधानिक अधिकार सुनिश्चित गर्न बाल गृह सञ्चालन गरेको गाउँपालिका अध्यक्ष जुगलाल बुढाले बताउनु भयो।
3: गाउँपालिका भित्रका सबै बाल बालिकाहरूको पढ्न पाउने शिक्षाको चाहिँ अधिकार, कोही चाहिँ त्यस्तो गरिब विपन्न र अभिभावकविहीन बच्चाहरू चाहिँ छन् भने तिनीहरूको खान बस्न र लाउनको चाहिँ ग्यारेन्टी गर्नुपर्छ भन्ने नेपालको संविधानमा लेखिएको चाहिँ छ। सोही अन्डर तमानखोला गाउँपालिकाले हाम्रो पनि त्यस्तो अवसरबाट कोही वञ्चित छन् भने तिनीहरूलाई हामीले चाहिँ गार्जेनसिपको रूपमा चाहिँ गाउँपालिकाले लिनुपर्छ भनेर हामीले यो सुरुवात चाहिँ गरेको तमानखोला बालगृह हो। सोही अन्तर्गत अहिले हामीले हाम्रो गाउँपालिकाभित्रका त्यस्ता प्रकृतिका बच्चाहरूलाई 12 कक्षासम्म चाहिँ अध्ययन गर्ने अवसर र उनीहरूको चाहिँ यहाँ खाना बस्नको चाहिँ व्यवस्था मिलाएर हामीले चाहिँ तमानखोला गाउँपालिकाको यो बालगृह सञ्चालन गरेको छौँ।
4: movie and more.

हामी सबैको आफ्नै BFBS गोर्खा रेडियोमा आज फेरि पनि तपाईँ हाम्रो आफ्नै नेपाली सिनेमा इन्डस्ट्रीको लेटेस्ट अपडेटहरू लिएर मुभी एन्ड मोर आइसकेको छ र साथमा मुभी एन्ड मोरलाई लिएर म संगीता श्रेष्ठ आइसकेको छु। सो आजको मेरो कलेक्सनले तपाईँहरूलाई पछिल्लो केही दिन यतादेखिको नेपाली सिनेमा इन्डस्ट्रीको अपडेट्सहरू दिनेछ। कार्यक्रमको सुरुवात हाम्रो भइसकेको छ, सुरुवातमा म गीत सुनाउँछु, गीतपछि मात्रै म तपाईँहरूलाई जानकारी गराउनेछु आजको हाम्रो कलेक्सनको बारेमा।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा कुरा गरौँ हामी अभिनेत्री वर्षा शिवाकोटीको बारेमा, जसलाई हामी पशुपति प्रसादको एउटा त्यो सानो भूमिका जसमा चाहिँ उनले बोल्नु पर्दैन थियो, उनको डायलग थिएन, तर विदाउट डायलग पनि जसरी उनलाई सम्झियो होइन, सबैजनाले मन परायो त्यो क्यारेक्टरमा। आई थिङ्क वर्षा शिवाकोटीको अहिलेसम्मको फिल्मी करियरमा सायदै कुनै अन्य यस्ता सिनेमाहरू होलान् जसलाई लिएर हामी कुरा गर्छौँ, तर पशुपति प्रसादको कुरा गर्ने हो भने कहिलेकाहीँ डायलग बोलेर मात्रै एक्टिङ गर्नुपर्छ भन्ने छैन, डायलग नबोलेर पनि एक्टिङ गर्न सकिन्छ, पर्फर्मेन्स गर्न सकिन्छ, र त्यो पनि यस्तो पर्फर्मेन्स जसलाई चाहिँ दर्शकहरूले वर्षौँ वर्षसम्म सम्झिनेछ भनेर हामी त्यो कुरा गर्न सक्छौँ जुन चाहिँ वर्षा शिवाकोटीको भागमा परेको थियो पशुपति प्रसादलाई लिएर। तर त्यसपछिका उनका सिनेमाहरू हेर्ने हो भने उनले अहिलेसम्म धेरै सिनेमाहरू दिइसके, तर जति अपेक्षा गरिन्छ होइन, वर्षा शिवाकोटीको नयाँ सिनेमा आउँदैछ अरे भनेर जुन कुरा गर्छौँ, त्यो सिनेमाहरू आउने र जाने चाहिँ हुन्छ, त्यो सिनेमाले त यस्तो विशेष छाप छोडेको भनेर चाहिँ त्यति धेरै थाहा छैन। यति बेला फेरि पनि कुरा गर्न मन लाग्यो मलाई एउटा अर्को सिनेमा जसलाई लेख्ने काम या भनौँ सिनेमाको लेखन र निर्देशन दुवै राजबहादुर सानेले गरेका हुन्। सिनेमाको नाम राखिएको छ गङ्गा रानी भनेर। नाम या टाइटल सुनेर बुझ्न सक्छौँ कि यो सिनेमा पक्कै पनि एउटा फिमेलको बारेमा हुनुपर्छ, किनकि गङ्गा भनिरहेको छ अनि रानी भनिएको छ, पक्कै पनि कनेक्सन त केही होला। र सिनेमामा वर्षा शिवाकोटी छिन् भनेपछि नो डाउट उनलाई लिड एक्ट्रेसको रूपमा नै कास्ट गरेको हुनुपर्छ यो सिनेमामा। फिल्मको एउटा पोस्टर सार्वजनिक भएको छ, जुन पोस्टरमा हामीले देख्न सक्छौँ एआईबाट तयार गरेको यो सिनेमाको यो पोस्टरमा हामी के देख्न सक्छौँ भने वर्षा शिवाकोटीलाई देख्न सक्छौँ पुरै रेड अटायरमा, साथमा एकजना नवकलाकार, र यो नवकलाकारको कुरा गर्ने हो भने रोशन केसीलाई कास्ट गरिएको छ यो सिनेमामा, उनको डेब्यु मुभी हो भन्नुपर्छ हामीले। र यो डेब्यु मुभी त्यति सजिलैसँग उनले पाएको पनि होइन, यो निर्माण टिमले गङ्गा रानीका लागि हामीलाई कलाकारहरू चाहिएको छ भनिसकेपछि अडिसन दिन पुगेका थिए रोशन केसी, र अडिसन पनि 1, 2, 5, 10, 15 बिचमा नभई लगभग 500 चाहिँ होइन यो अडिसनमा पार्टिसिपेट गरेका थिए, होइन आफ्नो आफ्नो अभिनय क्षमताहरू देखाएका थिए, त्यो मध्येमा चाहिँ सेलेक्सनमा परेका रोशन केसी हुन् जसलाई चाहिँ वर्षा शिवाकोटीको साथमा कास्ट गरिएको छ यो सिनेमा गङ्गा रानीमा। यो सिनेमाको कथा के होला त भनेर कुरा गर्दाखेरि सरस्वती भन्नुपर्दाखेरि यो लभ स्टोरी जोनरमा बनाएको सिनेमा हो, जसमा चाहिँ त्यो हामीले वर्षौँदेखि प्र्याक्टिस गर्दै आएको, वर्षौँदेखि हामीले देख्दै आएको एउटा धनी केटी अनि त्यसपछि एउटा चाहिँ उनी जतिको क्यापेबल नभएको ब्याकग्राउन्ड होइन फाइनेन्सियली युवक भनौँ या जो उसको प्रेममा पर्छन् र उनको स्ट्रगल। अझ यो सिनेमाको कुरा गर्ने हो भने चाहिँ यो सिनेमामा चाहिँ यो एक्टरलाई चाहिँ एउटा म्युजिक इन्डस्ट्रीको लागि म्युजिकमा चाहिँ केही गर्न चाहने त्यो किसिमको एउटा युवक र एउटा धनारे युवतीको बिचको प्रेम कथालाई चाहिँ देखाउन खोजिएको छ। टाइटल गङ्गा रानी भनेर राखिएको छ, केही त कनेक्सन होला, त्यो चाहिँ भोलिको दिनमा सिनेमा आइसकेपछि हामीलाई थाहा हुन्छ। तर यति बेला भने चाहिँ जुन यो सिनेमाको पोस्टर यो देख्दाखेरि चाहिँ वर्षा शिवाकोटीको एउटा अर्को नयाँ सिनेमा चाहिँ आउँदैछ भनेर चाहिँ कन्फर्म भएको छ, तर सिनेमाले छाप कस्तो छोड्ने हो आगामी दिनमा त्यो चाहिँ हेर्न बाँकी नै छ।

यो वर्षको एकदमै हिट सिनेमा अहिलेसम्मको लागि भनेर चिनिएको सिनेमा लाली बजार हो, त्यसमा डाउट नै छैन। हामीले धेरैचोटि यो बारेमा कुरा पनि गरिसक्यौँ, होइन, राम्रो कमाई गरेको सिनेमा मध्येको एक भनौँ या यो वर्षको लागि चाहिँ नि यो सिनेमा लाली बजारले चाहिँ असाध्यै राम्रो व्यापार गरेको भनेर लिएको छ, होइन। करिब करिब 9 करोड पनि क्रस गरिसकेको छ यो सिनेमाको कमाई भनेपछि त सिनेमाले राम्रो गरेको। यो फिल्म आउनुभन्दा अगाडि जुन कन्ट्रोभर्सिज भयो त्यसले अझ धेरै सिनेमालाई हाइप क्रिएट गर्न हेल्प गर्यो, अझ धेरै सिनेमालाई चाहिँ तपाईँहरूमा अझ पुग्नलाई हेल्प गर्यो भन्दा पनि फरक पर्दैन। सिनेमाको एउटा गीत होइन जुन चाहिँ मै राम्री छु गीतको मलाई यति बेला कुरा गर्नु मन लाग्यो, हुन त योभन्दा अगाडि चाहिँ मायालुलाई भन्ने गीत पनि एकदमै राम्रो चलेको थियो सिनेमाको, तर यो गीत मै राम्री छु भन्ने जुन एउटा गीत छ नि, यो गीत चाहिँ यो गीतको भिडियो सार्वजनिक गरियो युट्युबमा, तर इन्कम्प्लिट। सिनेमा रिलिज हुनुभन्दा अगाडि चाहिँ यो गीत बाहिर आयो, गीत चल्यो पनि धेरैले, यसमाथि रिल्स बनाए, टिकटक बनाए, धेरै बनाए, तर सिनेमाको यो गीत चाहिँ कम्प्लिट भर्जनमा चाहिँ राखिएको थिएन युट्युबमा। सिनेमा रिलिज भयो, राम्रो कमाइ गर्यो, हिट भयो, सबै कुरा भइसकेपछि अहिले आएर चाहिँ बल्ल पुरै अंश चाहिँ सिनेमाको बल्ल चाहिँ राखियो यो भिडियोको। सिनेमाभित्र चाहिँ यो फिल्मको जुन भिडियो बनाइएको थियो सिनेमाको लागि, त्यसमा चाहिँ फिल्म हेर्नेहरूले चाहिँ फिल्ममा चाहिँ यो भिडियो कम्प्लिट देख्न त पाए, तर बाहिर युट्युबमा चाहिँ सार्वजनिक गर्दा यो सिनेमाको यो भिडियोलाई कम्प्लिट भिडियो सार्वजनिक गरिएको थिएन। तर यति बेला भने फिल्म हिट भइसकेपछि यो गीत मै राम्रै छु त नि मेरो के को दोष भन्ने जुन गीत छ नि, यो गीत चाहिँ कम्प्लिट भर्जन चाहिँ राखिएको छ। सो कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने पब्लिसिटी टुल्सको रूपमा पनि युज गरिन्छ, कहिलेकाहीँ ट्रिक्स हुन्छ, धेरै कुराहरू हुन्छ, तर लाली बजारको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले जुन कमाइ गर्यो त्यसले आफैमा पनि एउटा रेकर्ड चाहिँ राखेको छ यो वर्षको लागि, अहिलेसम्मको लागि। सो यो गीतको मैले कुरा गरेँ योभन्दा अगाडि, तपाईँहरूलाई यो सुनाउँदा नि पुरा सुनाउनु पाएको थिइनँ, तर आज चाहिँ यो गीतमा तपाईँहरूलाई पुरा सुनाउँदैछु हाम्रो मुभी एन्ड मोरमा।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रीटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio। Gorkha Radio। Movie and more।
2: हामीले यसै पनि माग्ने बुढा भन्ने बित्तिकै हाम्रो माइन्डमा आउँछ होइन, एउटा हँसिलो अनुहार होइन, जसलाई सबैजनाले माया गर्नुभयो होइन, सबैजनाले धेरै धेरै धेरै माया गर्नुभयो केदार घिमिरेलाई, जसले माग्ने बुढाको यो क्यारेक्टर निभाउनु भएको थियो एउटा सिरिजको लागि, जसलाई चाहिँ एउटा उहाँको आइडेन्टिटी नै बन्न समय लागेन। उहाँले गर्नुभएको सिनेमाहरूको कुरा गर्नुपर्दा हामी छक्का पन्जाको कुरा गरौँ, छ माया छपकेको कुरा गरौँ, हामी कुरा गरौँ राम कहानीको होइन, छक्का पन्जाको होइन, छक्का पन्जाको हरेक सिरिजको, छ एकांशको, जुनसुकैको कुरा गऱ्यो भने पनि उहाँको अभिनय र उहाँको जुन डिमान्ड, उहाँलाई चाहिँ दर्शकहरूले बारम्बार हेर्न चाहने जुन उहाँप्रतिको त्यो चाम थियो, त्यो थियो र अहिले पनि त्यत्तिकै छ। तर फरक के भन्दाखेरि, अहिले यति बेला कुरा गर्दाखेरि केदार घिमिरे माग्ने बुढालाई लिएर कुरा गर्ने क्रममा चाहिँ इनफ्याक्ट उहाँले त माग्ने राजा भनेर पनि एउटा सिनेमा, उहाँको पछिल्लोपल्ट रिलिज भएको सिनेमा माग्ने राजा पनि थियो, जसमा चाहिँ आई थिङ्क यही माग्ने बुढालाई चाहिँ यो नाम दिएको थियो। सोचेको जस्तो सिनेमा त त्यो हुन सकेन, तर दर्शकहरूको उहाँप्रतिको माया चाहिँ त्यसमा चाहिँ केही पनि कमी आएको छैन। तर नेपाली कलाकारहरूको मोह भनेको चाहिँ होइन, सिनेमा या अभिनय बाहेकको उहाँहरूको मोह यसो हेर्ने हो भने चाहिँ वर्षौँ अगाडिदेखिको प्र्याक्टिस हेर्ने हो भने चाहिँ केही समय नेपालमा बिताइसक्नु भएपछि अमेरिकामा गएर उतै भासिने या अमेरिकामा गएर उतै सेटल हुने परिवारलाई लिएर त्यो किसिमको प्र्याक्टिस चाहिँ एकदम धेरै देखियो। अहिले यसो 20-25-30-35 वर्षदेखिको नै हेर्ने हो भने पनि त्यो प्र्याक्टिस चाहिँ धेरै देखियो। यति बेला केदार घिमिरे माग्ने बुढालाई लिएर पनि यही कुरा चलिरहेको छ कि यति लामो समयदेखि, भनौँ न लगभग 6-7 महिना भइसक्यो केदार घिमिरे चाहिँ अमेरिकामा बसोबास गर्दै आइरहेको पछिल्लो समयदेखि। यो बिचमा उनले अन्य कुनै सिनेमाहरूमा काम पनि गरेका छैनन्। र छक्का पन्जाकै सिरिज या दीपक राजगिरी र दीपाश्री निर्मलाको टिमको कुरा गर्ने हो भने उहाँहरूको टिममा चाहिँ प्राय जसो कहिले पनि केदार घिमिरे मिस हुँदैन हत्तपत्त। तर अहिले यति बेला जुन सिनेमाको छायाङ्कन भइरहेको छ होइन, छमाया छपकैको सिरिजको, यसमा पनि उनलाई कास्ट गर्ने कुरा थियो। केही समय उनलाई पर्खियो पनि टिमले, तर उनको आउनलाई चाहिँ ढिलो हुने या उनको आउने त्यो किसिमको छाटकाट नदेखिएपछि चाहिँ यो सिनेमामा पनि उनको त्यो क्यारेक्टरलाई चाहिँ रिप्लेस गरियो। सो यो हुँदै गर्दाखेरि एउटा कार्यक्रमको सिलसिलामा होइन, एउटा जुन गौँथली भन्ने सिनेमाको चाहिँ जुन प्रेस रिलिज हुँदै गर्दाखेरि चाहिँ उनको श्रीमती सीतादेवी तिमल सेनालाई, जो आफै पनि कलाकार हुनु, उनलाई सोधियो कि किन यति लामो समयदेखि केदार सर उतै हुनुहुन्छ, अब नआउने हो कि के हो भन्दाखेरि उहाँले के बताउनु भयो भने, मेरो छोरी अमेरिकामै छिन्, सो उनको रेखदेखको लागि चाहिँ उहाँ अहिले उता हुनुहुन्छ, यता चाहिँ म र छोरा छु, उहाँ चाहिँ उता हुनुहुन्छ, र यो परिवारभित्रको आपसी सल्लाह हो भन्ने किसिमको कुरा गर्नुभएको छ। र हुन पनि हो, लास्ट टाइम हामीले केदार घिमिरेलाई जेरी अन टपमा चाहिँ देख्यौँ, र जेरी अन टप पछि चाहिँ लगत्तै अमेरिका जानुभएका केदार घिमिरेलाई हामीले त्यसपछि नयाँ सिनेमामा अनुबन्ध भए, यो हुँदैछ त्यो हुँदैछ भनेर सिनेमासँग सम्बन्धित कुराहरूमा चाहिँ उनको बारेमा न्युज हामीले चाहिँ सुन्नु पाएको छैन। सो मैले अघि भने, नेपाली सिनेमाका कलाकारहरू जसलाई दर्शकहरूले असाध्यै माया गर्नुहुन्छ होइन, आफ्ना विभिन्न कारणहरूले गर्दाखेरि, आफ्ना व्यक्तिगत कारण होइन, व्यवसायिक कारणहरूको लागि चाहिँ यसरी विदेशीदाखेरि चाहिँ साह्रै चित्त दुखाउनुहुन्छ दर्शकहरूले। तर हुनसक्छ केदार घिमिरेको केसमा यो नै यही कुरा नै हो होइन, उहाँ अब उतै सेटल हुने भन्ने कुरा नै फ्याक्ट हो भन्ने कुरा अहिले हामीले डिसिजन गरिहाल्न मिल्दैन। सो आई थिङ्क हामीले केही समय वेट गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ, उहाँकोबाट अफिसियली कुनै पनि फिडब्याक आइसकेको छैन। सो हामीले के गर्न सक्छौँ भने वेट एन्ड वच गर्न सक्छौँ। यो जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा, किनकि हामी हाम्रो कार्यक्रममा नेपाली सिनेमा, सिनेमासँग सम्बन्धित कलाकारहरूको बारेमा जानकारी तपाईँलाई दिने गर्दछौँ। सो यति बेला म तपाईँलाई अब म गीत सुनाउँछु, र यो गीतपछि हामी फेरि पनि मुभी एन्ड मोरको अन्य विषयमा कुराकानी अफकोर्स गर्ने नै छौँ।

वर्ल्डकै सबैभन्दा प्रतिष्ठित मानिएको कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड जुन एउटा क्याटेगोरी थियो त्यो क्याटेगोरी अन्तर्गत जुरी प्राइज जुरी अवार्ड जित्न नेपाली सिनेमा हो एलिफेन्ट इन द फग. यो कुरा भन्दै गर्दा यो कुरा सुन्दै गर्दा होइन यो न्युजहरू यस्तो बारेमा जानकारी लिँदै गर्दा हामीलाई कति प्राउड फिल हुन्छ. हामी नेपाली हौ र नेपाली भाषामा बनेको नेपालीहरूले बनाएको सिनेमाले विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसरी अवार्ड लिन्छ भनेर अनुमान धेरैको थियो. तर जब रियालिटीमा यो चिजहरू टर्न भयो हामी सबैले एउटा सेलिब्रेट गर्ने समय पनि आयो. सायद त्यसैले होला यति बेला नेपालमा एलिफेन्ट्स इन द फगको टिमलाई चाहिँ चारैतिर सम्मान गरिने अनि उनीहरूलाई एप्रिसिएट गर्ने कामहरू भइरहेको छ. यो बिचमै लास्ट विक नेपाल फिल्म डेभलपमेन्ट बोर्डले पनि यो टिमलाई सम्मानित गर्दै 2,50,000 रुपियाँ पनि फिल्मका निर्देशक निर्मातालाई प्रदान गरेको छ र साथै फिल्मका सबै कलाकारहरूलाई चाहिँ नि खादा माला लगाएर सम्मान पनि गरियो. र एउटा कुरा यसो सोच्दाखेरि नि कुनै पनि एउटा सिनेमाले यो किसिमको रेकर्ड राख्यो अनि नेपालको गार्जियन अर्गनाइजेसन सिनेमाको लागि फिल्म डेभलपमेन्ट बोर्डले चाहिँ होइन यसरी बोलाएर सम्मान गरिनु त्यो आफैमा एकदमै खुसीको कुरा हो. त्यसमा भनेर साध्यै छैन. अझ यो इभेन्टको कुरा गर्ने हो भने त यो सम्मान कार्यक्रममा चलचित्र विकास बोर्ड मात्र नभई नेपाल पर्यटन बोर्डले पनि चाहिँ सामूहिक रूपमा आयोजना गरेको थियो कार्यक्रम.

पर्नेछ है नेपाली भाषाको सिनेमा लिएर भन्ने पनि धेरैले तर्खर गर्नेछ, धेरैले प्रयास गर्नेछ जस्तो पनि देखिन्छ। र यो मात्रै होइन, सायद यसबाट इन्सपायर भएर पनि होला अब हाम्रो देशमा चाहिँ भनौँ न नेपाली सिनेमा इन्डस्ट्रीमा चाहिँ फिल्म यसरी बनाउने टिमहरूलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्ने पर्छ र अबदेखिको आर्थिक वर्षमा करिब 3.5 करोड रुपियाँ चाहिँ बजेट विनियोजन पनि गराइने जानकारी पनि दिएको छ यसै कार्यक्रममा। सो द्याट आउने दिनमा चाहिँ कसैले एकदमै राम्रो विषयमा सिनेमा बनाउन खोजिरहेको छ, फाइनेन्सियल इस्युले गर्दाखेरि कम्प्लिट हुन सकिरहेको छैन भने त्यस्तो केसमा चाहिँ त्यस्तो सिनेमालाई पनि मोटिभेट गर्ने, हेल्प गर्ने, सपोर्ट गर्ने भन्ने कुराहरू पनि चलेको छ। पक्कै पनि यो सिनेमा एलिफेन्ट्स इन द फगलाई जसले लेख्नुभयो, जसले निर्देशन गर्नुभयो अविनाश विक्रम शाह, उहाँको यति बेला चारैतिर कुराहरू भइरहेको छ, उहाँले यसरी पहिलो पाइला चाल्नुभयो, इन्टरनेसनल फेस्टिभलहरूमा नेपाली सिनेमाको सुरुवात भयो अवार्ड लिने भनौँ न, र हामी आशा गरौँ आगामी दिनमा नयाँ नयाँ जेनेरेसन, नयाँ नयाँ टिमले यो अवार्ड यसै गरी नेपालमा भित्राउनेछ। त्यसको लागि गभर्मेन्टले, टिमले, सबैले चाहिँ होइन नेपाली सिनेमालाई इन्करेज चाहिँ गर्नैपर्ने हुन्छ। हाम्रो तर्फबाट धेरै धेरै धेरै बधाई यो टिमलाई, एलिफेन्ट इन द फगको टिम अनि विशेष गरी अविनाश विक्रम शाहलाई।

0: ऐस गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोरखा रेडियो।

नेपाली सिनेमा इन्डस्ट्रीका लागि सिनेमाहरू जस्तै अग्नि परीक्षाको कुरा गर्ने हो, कान्छा, मोटु, ठुली, भैरी, हेलो जिन्दगी, श्रीको कुरा गर्ने हो भने यी सबै जति पनि मैले नामले यी सबै सिनेमाहरूसँग जोडेका कनेक्टेड एकजना व्यक्ति हुन् जसलाई हामी एभरेस्ट सूर्य बोहराको रूपमा चिन्दछौँ। एभरेस्ट सूर्य बोहराद्वारा लेखिएको अनि निर्देशन गरिएको तयार गरेको एउटा सिनेमा अब चाँडै तपाईँहरू माझ आउने तयारी छ। चाँडै भन्नाले असोजमा दसैँ तिहारको आसपास प्रायः सबै सिनेमाहरू जम्मा हुन्छ नि त रिलिज हुनको लागि होइन। सो यसै गरी असोजको 16 गते रिलिज हुन लागेको छ उनको नयाँ सिनेमा जसलाई नाम दिएको छ चमेलीको पोई भनेर। यो सिनेमाको नाम आफैमा पनि एउटा इन्ट्रेस्टिङ छ, के होला होइन, हतपत्त सिनेमाको नाम यस्तो हुँदैन र चमेलीको पोई भनेर नाम दिएको छ। र त्योभन्दा यो सिनेमाको एउटा पोस्टर सार्वजनिक भयो, जुन पोस्टरमा हामीले के देख्छौँ भने नेपालमा अति नै राम्रो कलाकार भनेर चिनिएका मुकुन्द भुषाल अनि सुरक्षा पन्त दुवैको चाहिँ जोडी यो सिनेमामा। र यो जोडीको सिनेमाको पोस्टरमा चाहिँ के देखेको छ भने मुकुन्द भुषाल जो चाहिँ भुइँमा लडेको जस्तो देखिन्छ र उसले हेल्प माग्नको लागि हात अगाडि बढाइरहेको जस्तो देखिन्छ भने पछाडिबाट चाहिँ सुरक्षा पन्तले उनको दुवै खुट्टा तान्दै गरेको देखिन्छ। यसो हेर्दाखेरि आफैमा पनि एकदमै कलरफुल अनि एकदमै रमाइलो मोमेन्टहरू, पक्कै पनि हाँस्ने हँसाउने यस्तै यस्तै विषयहरू होला यो सिनेमाको भन्ने जस्तो देखिन्छ। अहिलेसम्म एउटा पोस्टर सार्वजनिक भएको छ तर यो पोस्टर देख्दाखेरि चाहिँ त्यो हामी अनुमान गर्न सक्छौँ। पक्कै पनि रमाइलो सिनेमाहरूलाई रमाइलोसँग पनि हामी हेर्न सक्छौँ, रमाउन सक्छौँ सिनेमा हेरेर। सायद त्यसैले पनि यो सिनेमालाई चाहिँ तपाईँहरू माझ लिएर आउने तयारी गरेको हुनुपर्छ टिमले। तर इनफ्याक्ट यो सिनेमालाई योभन्दा अगाडि चाहिँ चैतको 13 गते प्रदर्शन गरिने भनेर कुराहरू चलेको थियो, सार्वजनिक पनि गरिएको थियो। तर लास्ट इयरकै चैतमा रिलिज हुने भनिएको सिनेमा अहिले आएर यो वर्षको अब असोजको 16 गतेबाट सार्वजनिक हुने भएको छ, तपाईँहरूमा जाउने भएको छ। सिनेमाको टिमलाई हेर्ने हो भने एक सहायक कलाकारहरू सुरक्षा पन्त, मुकुन्द भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा होइन, यस्ता यस्ता कलाकारहरूको ग्यादरिङ रहेको, कास्टिङ रहेको सिनेमाले पक्कै पनि एउटा केही छाप चाहिँ छोड्छ होला। पोस्टरले नै त्यो उत्साह सबैमा ल्याएको छ कि हामी सिनेमा हेर्न जानुपर्छ, यो हलमा एकदमै रमाइलो होला जस्तो देखेको छ, हेर्न जानुपर्छ है भनेर जुन देखिएको छ त्यसले गर्दा पनि हुनुपर्छ यो सिनेमा चाहिँ इन्ट्रेस्टिङ चाहिँ हुन्छ। अनि अर्को रमाइलो कुरा चाहिँ के भन्दाखेरि यो सिनेमालाई पब्लिसिटी गर्ने, प्रमोसन गर्ने क्रममा चाहिँ के भनेको छ भने पत्नी पीडित पतिको कथा भनेको छ क्या। नर्मली हामीले के सुन्छौँ भने पतिद्वारा पीडित पत्नी अलिकति यो भाइलेन्समा पर्यो, यो भयो, त्यो भयो, जस पतिद्वारा चाहिँ नि पीडित बनाइएको पत्नीको कथा भन्छौँ। तर यो कथा चाहिँ फरक, यो कथाको टाइटलमा हामीले के बुझ्न सक्छौँ भने पत्नीद्वारा पीडित एक पतिको कथा भनिएको छ। सो आई होप यो सिनेमालाई धेरैले रिलेट पनि गर्नुहुन्छ होला, मन पराउनुहुन्छ होला। र असोजको 16 गते सिनेमा रिलिज भइसकेपछि फिल्मको बारेमा डिटेल इन्फर्मेसन म तपाईँलाई त्यति बेला पनि दिनेछु। अहिले नभने यो सिनेमाको बारेमा मैले तपाईँलाई इन्फर्म गरेँ, आगामी दिनमा यो सिनेमाको नयाँ अपडेटसँगै म तपाईँलाई सेयर पनि गर्दै जानेछु। अहिले नभने हामी असोजको 16 गते तयार हौँ पत्नीद्वारा होइन प्रताडित या पत्नीद्वारा पीडित पतिको कथा चमेलीको पोई हेर्नको लागि। अहिलेलाई पनि हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई, म भने तपाईँलाई गीत सुनाउँछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेका गतिविधिहरूको कलेक्सन हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने मुभी एन्ड मोर आज पनि तपाईँहरू माझ आइसकेको थियो. आयो, मैले तपाईँलाई जानकारीहरू दिँदै गएँ, भन्दै गएँ के के नयाँ कुराहरू भयो भनेर. तर अहिले यति बेला पनि हामी यो मोडमा छौँ कि अब मैले तपाईँहरूसँग बिदा माग्नुपर्ने समय भएको छ कार्यक्रमबाट, किनकि टाइम सकिन लागेको छ. सो जाँदा जाँदै पनि तपाईँहरूको समय चाहिँ शुभ रहोस् भन्नुको लागि म एउटा रमाइलो गीतमा तपाईँलाई सुनाउँछु. यो गीत सुन्नुहोस्, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस्. बिएफबिएस गोर्खा रेडियो. नमस्ते.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा 4,200 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएका छन् प्रवास सम्पर्क विभागबाट 200 हाराहारीसँगै रासोपा केन्द्रीय सचिवालयका 4,200 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने देखिएको संगठन विभाग सचिव शंकर श्रेष्ठले जानकारी दिनुभएको छ सभापतिले 200 जना मनोनयन गर्ने तय भएको छ समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट समेत केही थप हुन सक्ने श्रेष्ठको भनाइ छ आज केन्द्रीय समिति बैठकमा सभापतिले मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्म अन्तिम नामावली तयार हुने पनि उहाँले जानकारी दिनुभएको छ उहाँका अनुसार कोशीबाट 520 मधेसबाट 630 बागमतीबाट 790 लुम्बिनीबाट 490 गण्डकीबाट 470 कर्णालीबाट 360 र सुदूरपश्चिम प्रदेशबाट 550 जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् रासोपाको महाधिवेशन भोलि भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन भएर उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्र हुनेछ सत्तारूढ़ रासोपाले महाधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि विदेशबाट पनि भोट हाल्न मिल्ने व्यवस्था गरेको छ चुनावका लागि विद्युतीय मतदान मार्फत विदेशबाट पनि भोट हाल्न पाउने व्यवस्था मिलाइएको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको हो विदेशबाट आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ विदेशका 170 जना प्रतिनिधिमध्ये भरतपुर आउन नसक्नेले एप मार्फत मतदान गर्नेछन् मतदाताले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्ने केसीको भनाइ छ पहिलो चरणमा 1 जना सभापति र 900 जना सदस्यका लागि मतदान हुनेछ पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान छ केसीका अनुसार निर्वाचित भएका सदस्यबाट दोस्रो चरणमा उपसभापति महामन्त्री र सहमहामन्त्रीका लागि मतदान हुनेछ आउँदो सोमबार दिउँसो मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको मतदान गर्ने रासोपाको तयारी छ असार 8 गते रातिसम्ममा पहिलो चरणको चुनाव सकिएपछि दोस्रो चरणको मतदान असार 9 गते गरिने केसीले जानकारी दिनुभयो महाधिवेशनमा करिब 3,000 प्रतिनिधि सहभागी हुने पनि केसीले बताउनुभयो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका प्राविधिक पदमा गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ सार्वजनिक सूचना ननिकालिकनै खुल्ला प्रतिस्पर्धा बिना नियुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी परेको हो अस्थायी नियुक्तिको दुरूपयोग गरेर राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा भर्ना गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी हाल्नु भएको हो उजुरीमा केही वर्ष यताका सबै नियुक्ति प्रक्रिया आवेदन आह्वान र स्वीकृत दरबन्दी सम्बन्धी कागजातको निष्पक्ष छानबिनको पनि माग गरिएको छ साथै निर्णय प्रक्रियामा संलग्न र अस्पताल प्रशासनका अधिकारीमाथि कार्यवाही सहित गैर कानूनी अनैतिक तरिकाले नियुक्त चिकित्सकलाई तत्काल हटाएर निष्पक्ष प्रतिस्पर्धाबाट भर्ना गर्न माग गरिएको छ ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएको विषय लुकाएको आरोपमा त्यहाँका प्रमुख सत्यनारायण शाहमाथि छानबिन थालिएको छ संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख शाह छानबिनमा तानिनु भएको हो कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाइएको छ मनसुन भित्रिएसँगै मौसम विभागले मुलुकका ठाउँ ठाउँमा बाढ़ीको सतर्कता जारी गरेको छ आज कोशी बागमती र गण्डकीका ससाना खोला नदीमा बाढ़ीको सम्भावना देखिएको भन्दै विभागको बाढ़ी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सूचना दिएको हो सुनसरी मोरङ र आसपासका जिल्लामा ससाना नदी र खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम देखिएको महाशाखाले जनाएको छ आउँदा 3 दिनसम्म कोशी बागमती र गण्डकीका ससाना नदीमा पानीको भाव आकस्मिक रूपमा बढ़न सक्ने भन्दै विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ इलाममा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाले बाढ़ी पहिरो र सड़क अवरूद्ध हुने जोखिम बढ़ेको भन्दै प्रशासनले इलाममा बेलुका 8 देखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको हो अब क्षमताभन्दा बढ़ी सामान बोक्ने साधन नियन्त्रण गरिने र दैनिक उपभोग्य सामग्री बोक्ने साधनले सड़कको क्षमता हेरेर मात्रै चलाउनु पर्ने जिल्ला प्रशासनको सूचनामा भनिएको छ यसैबीच हामीले मौसमविद सरोज पुडा सैनीसँग कुरा गरेका छौँ मुलुकका विभिन्न स्थानमा बाढ़ीको सतर्कता जारी गरिएको छ इलाममा आज रातभर गाड़ी चलाउन रोक लगाइएको छ के अहिले नै आत्तिहाल्नु पर्ने अवस्था आएको हो अवस्था के छ
4: विशेष गरेर हिजो असार 5 गते हामीले चाहिँ यो विशेष गरेर पूर्वका केही
2: भूभागहरूमा चाहिँ मनसुनको प्रवाह रहन्छ भनेर चाहिँ विशेष बुलेटिन जारी गरिसकेको अवस्था छ। अहिलेलाई चाहिँ मनसुन पूर्वबाट आगमन भएको छ हिजोबाट, जसकारणले गर्दाखेरि पछिल्लो 24 घण्टामा पनि पूर्वका धेरै जसो मौसम मापन केन्द्रहरूले चाहिँ मध्यम वर्षा र विशेष गरेर तराई केन्द्रित भएर यो मोरङ र सुनसरीमा चाहिँ थोरै स्थानहरूमा भारी वर्षा पनि मापन भएको देखिन्छ। यद्यपि हजुरले इलामको कुरा गर्दै गर्दाखेरि इलाममा चाहिँ पछिल्लो 24 घण्टामा त्यहाँको धेरै जसो मापन केन्द्रहरूले चाहिँ हल्कादेखि मध्यम वर्षा चाहिँ मापन गरेको देखिन्छ। यद्यपि गएका केही दिनदेखि चाहिँ इलाममा वर्षा भइरहेको पनि छ र त्यहाँ भारी वर्षा पनि भएको थियो। योभन्दा केही दिन चाहिँ पूर्व केन्द्रित भएर पहाड र यो हिमाली भूभागहरूमा चाहिँ वर्षा भइरहेको पनि छ।
3: बाढीको कुरा गर्दा कहाँ कहाँ सतर्कता अपनाउनु पर्ने देखिन्छ?
2: भारी वर्षा र धेरै भारी वर्षा चाहिँ हामीले यो जुन जुन ठाउँहरूमा आगामी 3 दिनको मौसम पूर्वानुमानमा जारी गर्छौँ ती क्षेत्रहरूमा चाहिँ अलि सतर्कता अप्नाउनु पर्ने हुन्छ। आकस्मिक बाढीहरू अनि ल्यान्डस्लाइडहरू हुन सक्ने सम्भावना पनि हुन्छ। आज राति र भोलिको लागि चाहिँ यो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। ती क्षेत्रहरूमा केही सम्भावना हुन्छ, विशेष गरेर गण्डकी भन्दा पनि पूर्व केन्द्रित भएर मनसुनको भएको प्रभाव चाहिँ त्यही ठाउँमा हुने भएर ती ठाउँहरूमा चाहिँ केही रूपमा सम्भावना देखिन्छ।
3: कस्तो खालको मनसुन हो अहिलेको चाहिँ?
2: केही रूपमा यो अलि बिस्तारै स्लो मुभिङ छ, जस कारणले गर्दाखेरि यो समग्र देशभर नै राम्रोसँग मनसुनी भएको कारणले वर्षा हुनलाई चाहिँ अझै केही दिन चाहिँ लाग्ने अनुमान चाहिँ हाम्रो रहेको छ। केही रूपमा चाहिँ अलि स्लो मुभिङ छ भनौँ न।
3: यसपालिको मनसुनमा चाहिँ कस्तो प्रकृतिको वर्षा हुने आकलन छ यहाँको?
2: विभागले ऋतुगत आकलन चाहिँ जारी गरिसकेको अवस्था छ, जसमा चाहिँ देशका धेरै जस्तो स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ।
3: जेएनजी विद्रोहका बेला मकवानपुरको भीमफेदी कारागारबाट भागेका डाँका चोरी मुद्दाका 3 अभियुक्त धादिङको आदमघाटबाट 580,000 नगद सहित पक्राउ परेका छन्। डाँका चोरी मुद्दाका प्रतिवादी मकवानपुर कैलाश 2 रुद्र मुक्तान, धादिङ रोराङ 1 अशोक तामाङ र उमेश तामाङलाई प्रहरीले धादिङको आदमघाटबाट 580,000 नगद सहित पक्राउ गरेको हो। यही असार 4 दिउँसो मकवानपुर कैलाश 2 वैकुण्ठका बुद्धराम मुक्तानको घरबाट 6,00,000 रुपियाँ नगद चोरी भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो। रातो मच्छिनाथको रथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ। वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू आउनु भएको थियो। मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए। बेलायती लेबर नेता एन्डी बर्मन र वेस स्ट्रेटिङका समर्थकहरूले प्रधानमन्त्री सर कियर स्टार्मरलाई नेतृत्वबारे विचार गर्दै यो सप्ताहन्त बिताउन अनुरोध गरेका छन्। पवनहमले मेकरफिल्डको चुनाव जितेपछि भावी नेतृत्वका लागि स्टार्मरमाथि दबाव बढेको छ, तर उहाँले नेतृत्व प्रतिस्पर्धामा उत्रने अडान लिनुभएको छ। 1 अघि प्रधानमन्त्रीको समर्थनमा लेखिएको पत्रमा हस्ताक्षर गरेका लेबर सांसद पिटर स्वालोले अहिले एन्डी बर्नहमलाई साथ दिनुभएको छ। रक्षा क्षेत्रमा कियर स्टार्मरको निर्णयले आफूलाई परिवर्तनका लागि बाटो खोलेको उहाँको भनाइ छ।
4: It is now the right time for the Prime Minister to resign and hand over to someone else. I really take very seriously the need for the government to keep the country safe, invest in defence. Frankly, our inability to agree a defence investment plan in a timely fashion was, you know, for me the last straw.
3: बेलायतले 300 माइल टाढासम्म प्रहार गर्न मिल्ने लामो दूरीको नयाँ हतियार परीक्षण गरेको छ। त्यो हतियार केही महिनाभित्र युक्रेन पठाउन सकिने रक्षा मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
5: खाली पेटमा लिची खाँदै नखान विज्ञको सुझाव। लिचीमा पाइने हाइपोग्लाइसिन ए र एमसीपीजी नामका विषाक्त तत्त्वले फ्याटी एसिडको अक्सिडेसनमा बाधा पुर्याएर रगतमा चिनीको मात्रा अचानक घटाउने र मस्तिष्कमा असर पार्ने चेतावनी। म्याग्दी अन्नपूर्ण 5 सिखको मूलपानीमा 1 घर 1 धारा। गोर्खा वेलफेयर ट्रस्टको करिब 21,00,000 सहयोग र करिब 5,00,000 श्रमदान सहितको खाने पानी आयोजनाबाट सिख मूलपानी टोलका 35 परिवारलाई पानीको सुविधा। तेह्रथुमको फेदाब गाउँपालिकामा आदिवासी याकथुङ मुन्धुम सभ्यता इतिहास तथा भाषा सम्बन्धी चुम्लुङ भेला चुम्लुङमा फेदाब क्षेत्रका लिम्बु समुदायका प्रतिनिधि सहभागी
3: र विश्वकप फुटबल अन्तर्गत आज राति
6: BFBS, Gorkha Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घण्टाको बसाइमा, लगभग एक घण्टाको बसाइमा बस्नेछौ। साथमा गीत संगीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्री नेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्री नेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बीएफबीएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि, साँच्ची नै हामीले पाएको हो र यो, होइन हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो तपाईँको संस्थाको, भर्खर भर्खर सुरुवात थियो भनौँ होइन। मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू तपाईँ पहिला आजको नारीमा आउनु भएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए,
0: ए
1: हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर, श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्री नेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: छोरी, 9 वर्ष लाग्छ।
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको एज थियो।
0: हजुर,
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ, थिएटर गरेँ, मोडलिङ गरेँ होइन, त्यो 10 इयर्स टाइम भरपूर सदुपयोग भएको थियो, अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथेँ। त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन, तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने, काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो। र मैले बीएफबीएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरे खरेल सरलाई मैले बिर्सिनुहुन्न, उहाँले एकछिन आउन त यहाँ भन्छ थियो, विनोद सरलाई भेटाइस्यो, हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ। थ्याङ्क यू सो मच। र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम, ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ। हाम्रो विनोद खड्गा सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ, सिए हुनुहुन्छ होइन, उहाँलाई पनि धन्यवाद।
0: जे होस् पिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू, अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ। र अब भनौँ न, तपाईँको त अब काम सबैलाई थाहा छ, विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन, के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू। अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू?
1: हाम्रो 96 जना परिवार हुनुहुन्छ अहिले।
0: लास्ट इयर मैले सोद्धा 90 जना भन्दै हुनुहुन्थ्यो होइन, 6 जना बढिसकेछ। बच्चाहरू कतिजना, ठुलाहरू कतिजना छन्?
1: आमाहरू 60 जना हुनुहुन्छ, बच्चाहरू 17 जना अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ।
0: हजुर हजुर। बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन?
1: हजुर।
0: कोही त तपाईँले बाटोमा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है?
1: हजुर,
0: त्यो कथा अलिकति सुनौँ।
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ। कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारी से त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला, बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ। अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन। र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने है, म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अभ्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो, त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको।
0: हजुर, त्यही त अब बिचराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन, अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना, र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई। र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मन लाग्यो, अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ, रेस्क्यु गर्नु भएको छ, त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न, कस्तो थियो?
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि, हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बाँध्नु भएको छ वरिपरि एकदमै फोरै फोरको थुप्रोमा होइन, अनि रोइराख्नु भएको, किन रुनु भएको भने त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको, अनि हामीले रेस्क्यु गऱ्यौँ, रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले, अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जान लाग्यो कि के गर्न लायो भन्ठान्नु भएछ, अनि हामीले त्यो गाडीमा राख्यौँ भने गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसे नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने, उहाँलाई लिएर आयो भने उहाँलाई त्यो खाना खाने आइडियै छैन कि, अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो, प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल, गयौँ हामी प्रसूति गृह, गयौँ प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि, एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि, बच्चा पाउनै न उहाँलाई मन नलागेको, अनि हामीले चाहिँ दुईटा नर्सले दुईटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन, त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन, मैले कुनै सपना देखिरहेको छु जस्तो के, त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने, अनि फेरि त्यहाँ त्यो खालको बेवारी चाहिँ भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ, तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई लुस्दिने, अब म त पछाडि छु मलाई लुस्ने होइन, एक त उहाँलाई पीडा भएको छ, बच्चा पाउनु भनेको चाहन्छु नै कुरा पीडा होइन त्यो होइन, यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन्, अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेको छ तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि हो त्यसरी होल्ड गरिदिने के, नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु, मेरो पकेटमा ब्लेड छ झिक म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा, हामीले कैयौं आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु कि भनेर मैले तपाईँलाई कल गरेको भन्नुहुन्छ होइन, त्यस्तो विडम्बना। र यता चाहिँ उहाँलाई कोख पनि नभरियोस् र काख पनि नभरियोस् भन्ने एउटा आमा, दुईटा आमाको मिश्रित त्यो अनुहार देखेको छु होइन, त्यो एकदमै पीडा लाग्छ मलाई।
0: हामीलाई सुन्दै कस्तो लाग्छ होइन, तपाईँले त प्रत्यक्ष देख्नु भएको छ, स्याहार्नु भएको छ, माया गर्नु भएको छ उनीहरूलाई, मनोरोगीहरूलाई भनौँ होइन। अब अहिले भर्खरै तपाईँले भन्नुभयो, कतिले मलाई फोन गर्छ काख अलिकति भर्न पाइन्छ कि होइन, मेरो काख रित्तिएको छ, मेरो काख खाली छ, कसरी हुन्छ भनेर जुन चाहिँ तपाईँलाई फोनहरू आउँछ, के छ लिगल्ली तपाईँको लिगल उसमा होइन गएर चाहिँ दिनु भएको छ बच्चाहरू?
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन, कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएछ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु, तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ। त्यस्तो छ, सबैजना आउन चाहिँ आउनुहुन्छ, हामीले आइएम सरी भन्ने चाहिँ आइएम सरी नै हुन्छ कि हजुरलाई होइन, किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरि मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ। अनि म चाहिँ यशोदा आमा हो, उहाँको होस् नआइन्जेल, उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन, त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ।
0: हजुर हजुर, अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो, किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन, हुन्छ नि फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि, तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा, र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई, त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन, र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङको भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइरहेको छ क्या यो एउटा कुरा चाहिँ।
0: अब आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन, मेन्टल्ली इमोसनल्ली होइन, तपाईँ आफैले आफूले यशोदा माको रूपमा राखिसकेपछि, आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है?
1: एकदमै म दिनै सक्दिनँ मैले, त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला, मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ, अर्को कानुनको दायराभित्र पर्दैन।
0: हजुर हजुर,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो, यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ, हजुर, पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन, रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ। कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ? कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थे होला?
1: अब यो धर्मतिर गएर सम्झिँदा, पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थियौँ होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन बाट जन्मेको थिएँ होला कि, अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि, अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्याउ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि, म कसैले इच्छा खाना खुवाउनुभयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गुण नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ नि, पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ, उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु नि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 जना साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिलेकाहीँ झर्को लाग्दैन?
1: अब त प्लेजर हुने टाइम आएछ, त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन, जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नु भएको थियो, अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नुभएको हुँदैछ, भनेपछि अब त झन् सुखको दिन आयो कि।
0: त्यही त, अब होइन मैले सोध्नु खोजेको छ, अब यति यङ एजमा हुनुहुन्छ होइन, अब लाउ लाउ खाउ खाउ बेला नै छ तपाईँको, यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन, त्यो हेर्दाखेरि चाहिँ कहिलेकाहीँ यसो हाम्रो श्रीनाहा पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा।
1: मलाई कहिले झर्को लागेन, बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि, मैले धेरै माया गरेँ, नो हिट फर चाइल्डमा हुर्काएँ होइन, म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ, अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने, त्यो एउटा चाहिँ बच्चाको पार्ट, 17 जना बच्चाको पार्ट होइन, उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो, जसरी मैले आमालाई घुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ, र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला, मलाई झर्को लाग्दैन। हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसकेको हुँदो रहेछ होइन, त्यो देखेर मलाई चाहिँ लाग्दैन। अनि अर्को आयो आमाहरूको आमा, म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि। अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला, नेपाली स्नेही काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ, कहिले झगडा हुँदैन कि, त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ।
0: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको, तपाईँको जन्म हामीले देख्दाखेरि
1: हजुर
0: होइन, त्यसले गर्दा अब झर्को लाग्दैन पनि। एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन, साइकोलोजिस्ट हुनुहुँदो रहेछ, कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है।
1: मैले ब्याचलर सिद्धाएँ, अब मास्टर्स गर्न
0: लाग्नु भएको छ। जे होस् तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नु हुँदैछ यो फिल्डमा त एउटा साइकोलोजी पढेर आएको मान्छे, बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो, ती मनोरोगी महिलाहरूको पुरुषहरूको, पुरुषहरू पनि छन् नि होइन, उहाँहरूको साइकोलोजी बुझ्न पर्यो, उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ, किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन, त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ।

0: श्रोता र हाम्रो श्री नेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ, उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा, भनौँ होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानो विधाहरूमा काम गरिरहेको थिएँ, अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि।

0: कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न. अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको यस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ. यसो यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो होइन. अनि फेरि मेरो फ्यामिली चाहिँ मैले होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली होइन स्नेह काखलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि. अनि त्यही भएर एकदम थ्याङ्कफुल छु सबैप्रति.
1: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है.
0: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई होइन. मम्मीले डक्टर इन्जिनियर बनाइसक्नु भयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन. त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई.
1: आमा छोरी दुवैजना भनौँ समाज सेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ होइन. उहाँले पनि अनाथ आश्रम खोलेर चलाउनु भएको थियो अरे होइन. मैले त हुन त भेटेको छु.
0: अहिलेसम्म छ,
1: अहिलेसम्म छ
0: मम्मीको. अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै होस्, भर्खर 9 महिनाको छ. अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नु भयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि. अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्को मान्छ है मान्छेले भन्ने हुन्छ नि त.
1: हजुर,
0: तर त्यो मम्मीमा छैन कि. एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरह जस्तो लाग्छ कि.
1: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी होइन. जे होस् श्रोता, र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ. उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ. कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
0: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ. एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल. उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो.
1: हजुर हजुर, त्यही त है. अब सबैले गर्न सकिँदैन नै, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू. त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो श्रोताहरू, आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो. र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेही काखको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? अब आफूले काम गरेको त लगाउनै हुन्छ होइन, कसरी चल्दैछ त
0: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेछ अहिलेसम्म चाहिँ. त्यही भएर हामी गाँसभन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो भोलि कसरी खुवाइदिनु भयो. अहिले नै खसीको मासु र भात मजाले खान्छन् होइन, भरि गुन्द्रुक पनि हुनसक्छ क्या. हो यो स्थिति. अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल होइन अनि लक्ष्मीप्रसाद देवकोटा भए क्या हो जस्तो पनि फिल भएको क्या. किनभने लक्ष्मीप्रसाद देवकोटा नि घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के. वर्ल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो. प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा, मेरो दुईवटा बच्चा कोनी बर्थडे थियो त्यो दिनमा, उहाँले चाहिँ खसकै मासु खुवाउनु भएको थियो कि. तर भोलिपल्ट फेरि गुन्द्रुक त्यस्तो दिनहरू छ. अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफबिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ हामी ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि, त्यो बनेको थियो, त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले. अनि कसरी गर्ने त
1: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
0: हामीलाई परार भन्नुभएको. अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ. अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति, मम्मी पनि सेवातिर लाग्छ होइन, दाईहरूले आफ्नै गरेर खानु भएको छ, बुवाले आफै कमाएर गर्छ, हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ. अनि मैले चाहिँ अंश देउन, म त्यो अंशमा चाहिँ मेरो छोरा छोरी लर राख्छु भनेर मैले मागिरहेको छु. अनि पोजिटिभ एन्सर आइरहेको छ. अब हेरौँ, त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न,
1: पक्का हो. अनि जग्गा चाहिँ कहाँनिर छ?
0: मेरो लुबुमा छ।
1: ए हजुर,
0: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ।
1: ए हजुर हजुर, भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन, त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ। विश्वभरि छरिएर बस्नुभएका श्रोता

0: ले सुन्दै हुनुहुन्छ श्रोताहरू, आफ्नो छोराछोरीको लागि भनौँ, आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार, आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ आफ्नो मम्मीसँग, आफ्नो बाबासँग भनौँ, हजुरबाको अंश जति पनि छ, अलिकति अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि होइन, त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ। अनि रुटिन कस्तो छ तपाईँहरूको भनौँ, स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
1: बच्चाहरू सबै जानुहुन्छ, अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दा छ।
0: हजुर हजुर।
1: अनि सानो बच्चालाई 9 बजे, अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो, अनि उसलाई चाहिँ स्कलरसिप छ, अनि त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नु पर्छ, अनि अर्को 9:30 बजे चाहिँ होइन, बिहान त हामी एकदमै बिजी नै हुन्छौँ, बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ, अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन, कसले के गरेको छैन, कसैले कलर मिलाएको छैन होइन, बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता, नास्ता पछि हात खुट्टा धुने, अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्न लाग्यो, अनि 2-3 वटा छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है, भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ, यसो धुप बाल्छन्, अनि त्यसपछि चाहिँ खाजा खान्छन्, अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु, एकछिन पढ्छन्, अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन्, अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहेको हुन्छ, अनि उनीहरू योगा गर्छन्, अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि, अनि फेरि आफ्नो खाना खाने, औषधि खाने, दिउँसोको क्लास गर्ने, अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने, त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ।
0: हजुर, अनि स्कुलहरूमा चाहिँ के छ, सबैले पढाइदिँदै होला स्कुल, स्कुलले
1: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जना जतिको चाहिँ स्कलरसिप पाएका छौँ, अरू बच्चाको पाउन बाँकी छ।
0: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
1: हजुर आफैले,
0: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ, तपाईँले एउटा एउटा बच्चा पढाइदिने ट्राई गर्नु भएको छैन?
1: फर्स्टमा चाहिँ पढ्नुभयो बच्चाहरू लगभग 9-10 जना जस्तो पढ्नुभयो होला।
0: ए हजुर हजुर, जे तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है, एकदमै व्यस्त। अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
1: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो, अहिले घट्दा घट्दा 8 जनामा पुग्नु भएको छ, किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भइसक्नु भयो कि, अनि त्यो भएको भएर सरसफाई यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ, 2-4 जनाले त ब्याग बनाउने, 11 जनाको ग्रुप बनाए, उसले ब्याग बनाउँछ, कहिले के बनाउँछ, स्वेटर बनाउँछ होइन, अनि आमा यसको प्रचार गर्दैन अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो।
0: ठिकै हो नि त, अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन, ट्रेनिङ गर्न जानै पर्दैन, घरमै बसेर सब सिकेर होइन, अनि भनौँ न बुकेहरू बनायो भने, कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ, त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन, तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ, ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन, भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है, हुनुहुन्छ, सबैलाई हेर्नु पर्यो, सबैको मिलाउनु पर्यो होइन, कहिलेकाहीँ अब स्टाफ त चाहियो नि, कहिले काहीँ अग्रेसिभ हुन सक्छ, त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको?
1: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ, अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि, अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ, 2-3 जना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ, अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल हामी सबै त्यहाँ हुनुभएको होइन, हाम्रो सचिवजी हुनुहुन्छ, म छु, सबै यो साइकोलोजीकै स्टुडेन्ट भएको भएर चाहिँ हामीलाई सजिलो भएको छ कि, त्यहीँभित्रै एउटा काउन्सिलर भएको भएर चाहिँ सजिलो भएको छ, अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ। अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 जनालाई पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ।
0: ए भनेपछि त होइन सेवा गर्नेहरू पनि सबैजना
1: सेवै गर्न
0: थालिसकेको रहेछ होइन, भनिन्छ नि प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है, होला पनि सायद, तपाईँलाई हेर्छु म है, जहिले तहिले उज्यालो अनुहार, त्यस्तो लगभग 100 जना भनौँ, 95-96 जनाको परिवार, त्यसमाथि पनि मनोरोगीहरू, उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ, सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि
1: यस्तो रहेछ कि रिफ्लेक्सन हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे कि
0: हजुर हजुर
1: त्यो रिफ्लेक्सन होला त्यो प्रेमको रिफ्लेक्सन मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन कि केही न केही हुन्छ किनकि म एक्लै त कहाँ हो र त्यो नेपाल आमाको होइन सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ केही न केही त हुन्छ हजुरलाई फोन गरे पनि नुन एक प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्छिन्छ भने त्यो पिर लिने होइन कि आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरह हुन्छु कि
0: त्यही त तपाईँको अनुहारमै झल्किन्छ भनौँ उज्यालो अनुहार होइन अब यस्तो नि त यो पनि त हो नि जसले पठायो यो कामको लागि
1: उनी त छन्
0: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त
1: हुनुहुन्छ नि
0: माथि जसले हामीलाई सञ्चालन गर्छ होइन उसैले पठायो होइन त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन भरोसा त उसैको छ त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरी भन्ने चाहिँ भएन भनौँ होइन जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
0: अनि अरू के छ तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो अनि यता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन
1: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
0: हजुर
1: त्यो भएकैबाट चाहिँ मैले त्यो बढी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
0: त्यही
1: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले
0: ए हजुर यो कामको लागि पठाउने त छँदैछ होइन
1: उहाँले नै हो सब रच्नु भएको
0: हो मिलाउने हाम्रो हातमा केही छैन हाम्रो हातमा केही छैन होइन कहिले काहीँ याद गर्नु भएको छ यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा कहिले काहीँ नसोचेको कुरा हुन्छ कहिले काहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ त्यो दिनको त्यो भनौ न भाग उसको लागि लेखिएको एउटा भनाएछ नि दाने दाने पर लिखाए खाने वालेका नाम भनेर होइन त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा हामी पनि त बाटोमा देख्छौँ कति देख्छौँ मै देख्छु तर त्यो भावना आउँदैन यसो हेऱ्यो होइन बिचारा भने सक्यो त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो
1: हजुर साथ दिनलाई चाहिँ हजुर आएछ फेरि हजुर होइसिन्न थियो भने होइन विनोद सर मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेह काकमा आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि मैले फोन गर्न सक्छु यहीँ फोन गर्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोका आएछन् भन्छ भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु। आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन।
0: अच्छा एउटा कुरा, तपाईँले यति मिठो बोल्नुभयो बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थिनँ होला भन्नुभयो होइन, यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो, तर अरू बेला किन आउनुहुन्न?
1: होइन अब यो
0: इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ त्यही माथि होइन, अरू बेला किन आउनुहुन्न यो मेरो गुनासो।
1: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झे मैले पोडकास्ट यहीँ चलाएको यहीँ तल यसको दुई घर उतापट्टि होइन, म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन, अनि म मलाई पनि थाहा छ नि त कहिले काहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ म चाहिँ बिजी भएर आउँछु अनि यतिकै ल है म जान्छु ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिलेकाहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काकमा। अनि हजुरहरूको बस्दा पनि सेम हो, त्यो भएको भएर बोलाउन बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले।
0: है त है जे होस् श्रोताहरू व्यस्तता उहाँको छ होइन, र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो, तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता। र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेही काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि, र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ, सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है।
1: हामीले प्योरली व्यवहारिसी ल्याएछौँ अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि बेवारिसी हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ।
0: हजुर
1: फ्यामिली भेटियो
0: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
1: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि। 24 आवर भित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए भने 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि कटिसक्नु भयो।
0: हजुर श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले, तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो एउटा, जे होस् केही होला होइन, त्यसले पनि केही होला केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन। र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेही काखमा चाहिँ आउनुहोला प्लिज, मेरो यो तपाईँहरू सबैलाई आग्रह। हाम्रो श्रीनेह पोखरेललाई चाहिँ भेट्नुहोला यसो, उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला। र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्रीनेह बहिनी होइन, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्यमानी, किनभने म मौका खोजिरह हुन्छु हजुरलाई भेट्नलाई, र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाको आशीर्वादले पाएको हो यो, र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काकमा एकचोटि आइसेला हजुरलाई त्यहाँ हामीले पाऊँ, र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टा मात्र थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ यसो हातेमालो गरिदिनु होला, र थ्याङ्क यू सो मच नारी यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू, र बिएफबिएसलाई त सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ, थ्याङ्क यू।
0: हजुर श्रीनेह बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो यहाँसम्म आउनुभयो व्यस्त हुँदा हुँदै पनि होइन, जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा र अल द बेस्ट पनि. हजुर श्रोता र हाम्रो श्री नेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुजन बालालाई पनि आज्ञा दिनुहोस्. नमस्ते. बाई.

0: चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएको विषय लुकाएको आरोपमा त्यहाँका प्रमुख सत्यनारायण शाहमाथि छानबिन शुरू भएको छ। संक्रमणबारे राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख शाह छानबिनमा तानिनु भएको हो। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा शाहलाई चिडियाखाना प्रमुखको पदबाट हटाइएको छ। कोषले चिडियाखानामा बर्ड फ्लू फैलनुको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति बनाएको छ। तेह्रथुमको फेदापमा आदिवासी याकथुङ मुन्धुम सभ्यता फेदाप इतिहास र भाषाबारे आधारभूत चुम्लुङ भेला सम्पन्न भएको छ। बबिता राईको रिपोर्ट।
1: त्यस्तो लुङ्बुङ गाड्नेहरू 10-10 वटा भनेर छुट्याएको छ। अब 10 वटामा कोही 6 तातिरको पनि कोही 5 तातिर 10 लिम्बुङ भनेर 10 लुङ्बुङ गाड्नेहरू धेरै धेरै थरहरू त्यसरी राखेका छ। त्यसरी लुङ्बुङ गाड्नेलाई लिम्बु भनेको त सेनहरूले नै उनीहरूको स्यामहरूमै पनि देखियो र बिस्तारै रणबहादुर शाहले आनाको आधारमा राजस्व उठाउन थाले चाहिँ अनि लिम्बुलाई लिम्बुवान भनेको जस्तो बुझिन्छ होइन। यसमा आफ्नै तर्कहरू छन्।
2: तेह्रथुमको फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद फेदापको व्यवस्थापनमा 2 दिने चुम्लुङ भेलामा सहजीकरण गर्नुहुँदै अनुसन्धाता तथा मुन्धुम अध्येता लालीगुनास नगरपालिकाका मेयर अर्जुन माबुहाङ। चुम्लुङमा फेदाप क्षेत्रका लिम्बु समुदायका विभिन्न थरगत संस्थाका प्रतिनिधि तथा आदिवासी जन्य संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
3: अध्ययनको लागि त एकदमै बाटोहरू चाहिँ आज देखाइदिनु भयो, त्यो भित्र डिपली चाहिँ हामी प्रवेश गर्न सकेनौँ। तर अब फेदापको हिस्ट्री कहाँबाट आएको, यहीँका राइटरहरूले अथवा लिम्बू समुदायले लेखे कि गैर लिम्बूले लेखे कि त्योभन्दा बाहिरकोले लेखे र अहिले हामी खोज्दैछौँ भन्ने कुरामा चाहिँ जस बाटोहरू चाहिँ देखाइदिनु भएको छ, कहाँसम्म गएर चाहिँ खोज्न सकिन्छ।
2: भेलामा सिकेका कुराहरू बताउँदै सहभागी याकथुङ लिम्बू जातिको मुन्धुमको महत्व साथै इतिहास र भाषा विकासबारे भेलामा जानकारी गराइएको चुम्लुङका प्रमुख सहजकर्ता अनुसन्धाता एवं मुन्धुम अध्येता डिबी आङबुङले बताउनुभयो।
4: गर्दाखेरि यहाँ सहभागी हुनेहरूले सबै त पहिला म को हुँ भन्ने कुरा राम्ररी एउटा बुझिनेछ र मेरो मुन्धुम दर्शन सभ्यता संस्कृतिले निर्देशित गरेअनुसार म एउटा मान्छे भएर म एउटा याक्थुङ भएर म एउटा फेदापे भएर के गर्नुपर्छ भन्ने किसिमको चाहिँ केही दार्शनिक र केही सैद्धान्तिक र केही वैचारिक आधारहरू प्रदान गर्दछ। यस्तो यति कुरा ज्ञान पाएर त्यसले जे काम गरे पनि, राजनीति गरे पनि, समाजसेवा गरे पनि अथवा कुनै पत्रकारिता जस्तो पेसा गरे पनि उसको आफ्नै किसिमको एउटा दृष्टिकोण एउटा भ्यू निर्माण गर्छ। हो त्यसकोलाई चाहिँ आधारभूत रूपमा बेसिक कुराहरू चाहिँ प्रशिक्षण गर्ने अथवा सहजीकरण गर्ने काम भएको हो यसमा।
2: याकथुङ लिम्बु जातिको बाहुल्यता रहेको फेदापको इतिहास भाषा संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको फेदाप गाउँपालिका उपाध्यक्ष सुनिता पाहिमले बताउनुभयो।
5: फेदापको चाहिँ आफ्नो छुट्टै एउटा उसको इतिहास चाहिँ भाषामा यो लिम्बुहरूको चाहिँ भाषा भनौँ यसको संस्कार भनेको कुरा चाहिँ यहीँबाट उत्पादन भएको हो भन्ने खालको एउटा मौलिक चाहिँ यहीँ पाइन्छ भन्ने खालको एउटा मान्यता छ। यही विषयमा चाहिँ विशेष गरेर छलफल गरौँ अध्ययन गरौँ भन्ने नै छ, त्यसै विषयमा हाम्रो छलफल भइरहेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा 4,200 भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। प्रभाव सम्पर्क विभागबाट 200 हाराहारीसँगै राजसभा केन्द्रीय सचिवालयका 4,200 भन्दा बढी प्रतिनिधि सहभागी हुने देखिएको संगठन विभागका सचिव शंकर श्रेष्ठले जानकारी दिनुभएको हो। सभापतिले 200 जना मनोनयन गर्ने तय भएको छ। समूहगत रूपमा पार्टी प्रवेश गर्नेबाट समेत केही थप हुन सक्ने श्रेष्ठको भनाइ छ। आज केन्द्रीय समिति बैठकमा सभापतिले मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उहाँले जानकारी दिनुभएको छ। बेलायतले 300 माइल टाढासम्म प्रहार गर्न मिल्ने लामो दूरीको नयाँ हतियार परीक्षण गरेको छ। ती हतियार केही महिनाभित्र युक्रेन पठाउन सकिने रक्षा मन्त्रालयले जनाएको छ। नवनियुक्त सशस्त्र फौज मन्त्री लुइस स्यान्डर जोन्सले यो परीक्षणपछि प्रधानमन्त्रीले रक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको प्रश्न हुने प्रतिक्रिया दिनुभएको छ।
6: Very crucial is also how we spend that, so it's making sure that we're picking the right capabilities.
0: विश्वकप फुटबल अन्तर्गत आज राति स्विडेनले निदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समयअनुसार राति 10:15 शुरू हुनेछ। यस्तै अर्को खेलमा जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल आज राति 14:45 हुनेछ। यसअघि समय अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पल्ट सहभागी भएको क्युरा साउलाई 7 विकेटले हराएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार।

BFB Scorecard Radio कार्यक्रम घर संसारमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट र कार्यक्रम घर संसारमा हामी घर सम्बन्धी विभिन्न जानकारी राख्ने गर्दछु अब घरको वातावरणलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ तिनवटा क्षेत्रमा जस्तै हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन शारीरिक जीवन हेल्थी रहन एकदमै महत्त्वपूर्ण हुन्छ र यसैमा रिलेटेड टपिक्सहरू आज म राख्ने नै छु र विशेष गरी घरको वातावरण राम्रो बनाउन यो एयर प्युरिफायरको पनि अहिले एकदमै प्रचलनहरू रहेको छ होइन विशेष गरी अब डस्टहरू हुन्छ घरमा र त्यस्तो डस्टले पनि एकदमै एयर पोल्युसन हुन्छ घरमा त्यसै कारणले एयर प्युरिफायरहरू किन्ने अहिले यो समय चाहिँ एकदमै मानिसहरूले गरिरहेको छ होइन र एयर प्युरिफायर किन अघि चाहिँ अवश्य जान्नुपर्ने पाँचवटा महत्त्वपूर्ण कुरा पनि हुन्छ जसबारेमा अवश्य पनि म जानकारी राख्दै नै गर्नेछु सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा हामी यो मिठो गीतको साथ मैलेको लागि अगाडि बढाउँ

BFBS गोरखा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम खर संसारमा हुनुहुन्छ म सेनेको साथमा. र अहिले हामी एयर प्युरिफायर किनकि अवश्य जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुराको बारेमा गर्नेछौँ. एयर प्युरिफायर एक पटकको खरिद मात्र होइन, त्यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ. बदलो यो अहिलेको समयमा चाहिँ सहरीकरण र प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्याले अहिले हाम्रो वरपरको वातावरण निकै अस्वस्थ हुन थालेको छ. विशेष गरी सहरी क्षेत्रमा अहिले सास फेर्ने हावा पनि खरा हुने गर्छ. हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ, तर साँच्चै यो सफा हुन्छ त? यसैमा चाहिँ यो बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अब प्रदूषित भइरहेको छ. यस्तो अवस्थामा धेरै मानिसहरू आफू र आफ्नो परिवारको स्वास्थ्य जोगाउन एयर प्युरिफायर किन्न थालेका छन्. तर एयर प्युरिफायर किन्नु अघि केही महत्त्वपूर्ण कुराहरू जान्नु जरुरी छ. सही जानकारी बिना गलत वा महँगो उत्पाद किन्नमा हामी बाध्य भइरहेका हुन्छौँ. एयर प्युरिफायर किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ, जस्तै फिल्टर कस्तो छ, कोठाको साइज अनुसार मसिन कस्तो लिने र कुन फिचर्सहरू आवश्यक हुन्छ. सही उत्पादन छान्दा पैसा र स्वास्थ्य दुवै बचाउन मद्दत हुँदछ. र पहिलो रहेको छ हाई एफिसियन्सी भएको चाहिँ पर्टिकुलर एयर यो चाहिँ फिल्टर महत्त्वपूर्ण छ. AHEPA यो फिल्टर जस्ता यस्तो प्रविधि हो जसले हावामा रहेका 0.6 माइक्रोन्ससम्मका धुलो, पराकण, ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरू प्रभावकारी रूपमा सफा गर्छ. एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिले हेर्नुपर्छ त्यसमा असली AHEPA फिल्टर छ कि छैन भनेर. बजारमा धेरै उत्पादनले AHPA टाइप मात्र लेखेर ग्राहकहरूलाई भ्रमित गर्छ, जुन असली AHPA जतिको चाहिँ प्रभावकारी हुँदैन. यदि घरमा एलर्जीबाट पीडित कोही सदस्य छ वा साना बच्चाहरू छन् भने AHPA यो फिल्टर भएको चाहिँ प्युरिफायर सबैभन्दा बढी फाइदाजनक हुन्छ, जसले स्वास्थ्य सुधारमा ठुलो भूमिका खेल्छ. र यसैले गर्दाखेरि चाहिँ यो खालको फिल्टर भएको एयर प्युरिफायर नै किन्नु राम्रो हुँदछ. र त्यसपश्चात हामीले कोठाको साइज अनुसार छान्नुपर्छ. यो बारेमा जानकारी राख्नेछु अनिलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS ゴルカラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं।
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी गोर्खा रेडियो सुनिरहनु भएको छ र कार्यक्रम घर संसारमा अहिले केही समय हामी छौँ र म चर्चा गरिरहेको छ तपाईँको समीक्षामा भने अहिले हामीले यो एयर प्युरिफायर किन्नु अघि अवश्य जानुपर्ने पाँच महत्त्वपूर्ण कुराहरू बारेमा रहेको छ र दोस्रोमा भनिरहेको छ कोठाको साइज अनुसार छान्ने. हरेक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ जसलाई CADR यानि कि क्लिन एयर डेलिभरी रेट भनिन्छ. यस मसिनले कति छिटो हावा सफा गर्न सक्छ भन्ने देखाउँछ. यदि कोठा ठुलो छ र सानो प्युरिफायर किन्यो भने त्यसले राम्रोसँग काम गर्दैन. त्यसैले सधैँ आफ्नो कोठाको यो स्वाकार अनुसार चाहिँ तपाईँले फिट अनुसार मोडल छान्नुपर्छ. कुन प्युरिफायर कतिसम्मको कोठामा उपयुक्त हुन्छ भनेर उत्पादनमै उल्लेख गरिएको हुन्छ. यो कुरालाई व्यवस्था गरियो भने पैसा खर्च हुन्छ तर हावा सफा हुँदैन. र यसै गरी तेस्रो रहेको छ आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ. यो बारेमा पनि जानकारी रहने नै छ श्रोता. अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFB Gorkha Radio Sunday Nunsa, Gadi Kram Korsan Sarma, Sound Rabbani, Air Purifier, Kino Gadi, Hamili, Janubani, Pass Motopuna, Kurabari Jan Gadaki Rekusu, and at this room, Rekosa, hours repeatedly coupled Mapani, Tandino Persum, Tiripodok Hami, Air Purifier, Kino the Kinso, Tarabasi is co hours, while Bijil go, Billy Satosa, Verati Sudna, Nadini hours, Paiko, while Mongo Bijuli, Copot Gurney Salmon, Tiri, Fidasana Kudena, Kinoagi, Machine Co. Decimal level hours ko matra kati cha hernu parcha sathi isma energy saving features chha ki chaina bhanne jaanch garnu parcha ahile bazar ma dherai model haru upalabdha chan jun kam bijuli ma chalchan ra ekdam shanta huncha yesle nidra ma badha napuraune ra bijuli ko paisa bachat hune jasta faida mildacha ra chautho ma raheko cha features bujhna awashyak kura ma matra dhyan dine yo bare ma jankari rahne cha aile lai lagau yo mitho git sunne kram tarfa
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डीएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डीएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो बीएफबी

पीएफपीएसको घर रेडियो सुनिरहनु भएको छ श्रोता. कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय म सेनीको साथमा, र यो समय हामी चर्चा गरिरहेका छौँ एयर प्युरिफायर किन अगाडि जान्नुपर्ने पाँच महत्वपूर्ण कुरा. चौथोमा फिचर्स बुझ्न आवश्यक कुरामा मात्र ध्यान दिने. आजका स्मार्ट एयर प्युरिफायरमा वाइफाई कनेक्टिभिटी, मोबाइल एपबाट कन्ट्रोल, अटो मोड, नाइट मोड जस्ता धेरै फिचर्सहरू हुन्छन्. तर सबै फिचर्स सबैलाई आवश्यक पर्दैनन्. बजेट सीमित छ भने आधारभूत तर महत्त्वपूर्ण फिचर जस्तै एचएपीए फिल्टर र फिल्टर चेन्ज, इन्डिकेटर, अटो स्पिड कन्ट्रोलमा लाई चाहिँ प्राथमिकता दिनुपर्छ. स्मार्ट फिचर्स राम्रा छन् तर अनिवार्य होइनन्. त्यसैले आफूलाई नचाहिने कुरामा बढी खर्च गर्नु हुँदैन. मुख्य कुरा हावा सफा हुनुपर्छ. बढी फिचर्स पछि हेर्दा हुन्छ. र पाँचोमा फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ. यो बारेमा जानकारी रहनेछ. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी गोर्खा रेडियो सुन्नुहुन्छ. कार्यक्रमलाई हामी छौँ श्रोता घर संसारमा र चर्चा गरिरहेको छु एयर प्युरिफायर किन्न अगाडि जानुपर्ने पाँच महत्त्वपूर्ण कुरा र पाँचौँ यानि कि अन्त रहेको छ फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ. एयर प्युरिफायर एकपटकको खरिद मात्र होइन, यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ. फिल्टर कति महिनासम्म चल्छ र नयाँ फिल्टरको मूल्य कति पर्छ भन्ने कुरा किन्नु अगाडि यकिन गर्नुपर्छ. धेरै सस्ता प्युरिफायरको फिल्टर चाँडै बिग्रन्छन् र नयाँ किन महँगो पर्छ, जसले फुल कुलमा चाहिँ यो खर्च बढाउँछ. साथै फिल्टर सजिलै बजारमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने पनि हेर्नुपर्छ. ब्रो एयर यो प्युरिफायर यही हो जसले कम मर्मत लागतमा लामो समयसम्म चाहिँ काम गर्दछ. र अवश्य पनि श्रोता कार्यक्रम घर संसारमा म जानकारी राखिसकेको छु तपाईँको माझमा एयर प्युरिफायर हामीले किन्न अगाडि र जान्नुपर्ने यी पाँचवटा महत्त्वपूर्ण कुरा अवश्य फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. यस्तै जानकारीमूलक कुरा म अर्को हप्ता पनि लिनेछु भन्दै म सिनिया पनि आजको लागि बिदा लिनेछु र मिठो गीत एन्जोय गर्नुहोला. नमस्ते, बाई.

AM, FM, online apps तथा स्मार्ट स्पीकर हरुमा सुनना सकने यो BFBS गोरखा रेडियो हो।

0: मनसुन भित्रिएसँगै मौसम विभागले मुलुकका ठाउँ ठाउँमा बाढीको सतर्कता जारी गरेको छ। आज कोशी बागमती र गण्डकीका ससाना खोला नदीमा बाढीको सम्भावना देखिएको भन्दै विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सूचना दिएको हो। सुनसरी, मोरङ र आसपासका जिल्लामा ससाना नदी र खोलामा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको महाशाखाले जनाएको छ। आउँदा तीन दिनसम्म कोशी बागमती र गण्डकीका ससाना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। इलाममा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाले बाढी पहिरो र सड़क अवरूद्ध हुने जोखिम बढ़ेको भन्दै प्रशासनले इलाममा बेलुका 8 देखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको हो। अब क्षमताभन्दा बढ़ी सामान बोक्ने साधन नियन्त्रण गरिने र दैनिक उपभोग्य सामग्री बोक्ने साधनले सड़कको क्षमता हेरेर मात्रै चलाउनु पर्ने जिल्ला प्रशासनको सूचनामा भनिएको छ। बिरामी बोकेका एम्बुलेन्स र अति आवश्यक काममा यात्रा गर्नुपर्ने अवस्थामा स्थानीय प्रहरीसँग समन्वय गर्दा पनि गर्न पनि प्रशासनले अनुरोध गरेको छ। प्रशासनले मेची राजमार्ग र इलाम बेलासे लगायतका ग्रामीण सड़कमा यात्रा गर्दा विशेष ध्यान दिन र पूर्व सतर्कता अपनाउन अनुरोध गरेको हो। यसैबीच हामीले मौसमविद सरोज पुडा सैनीसँग कुरा गरेका छौँ। मुलुकका विभिन्न स्थानमा बाढीको सतर्कता जारी गरिएको छ। इलाममा आज रातभर गाडी चलाउन रोक लगाइएको छ। के अहिले नै आत्तिहाल्नु पर्ने अवस्था आएको हो? अवस्था के छ?
1: विशेष गरेर हिजो असार 5 गते हामीले चाहिँ यो विशेष गरेर पूर्वका केही भूभागहरूमा चाहिँ मनसुनको पूर्वा रहन्छ भनेर चाहिँ विशेष बुलेटिन जारी गरिसकेको अवस्था छ। अहिलेलाई चाहिँ मनसुन पूर्वबाट आगमन भएको छ हिजोबाट, जस कारणले गर्दाखेरि पछिल्लो 24 घण्टामा पनि पूर्वका धेरै जसो मौसम मापन केन्द्रहरूले चाहिँ मध्यम वर्षा र विशेष गरेर तराई केन्द्रित भएर यो मोरङ र सुनसरीमा चाहिँ थोरै स्थानहरूमा भारी वर्षा पनि मापन भएको देखिन्छ। यद्यपि हजुरले इलामको कुरा गर्दै गर्दाखेरि इलाममा चाहिँ पछिल्लो 24 घण्टामा त्यहाँको धेरै जसो मापन केन्द्रहरूले चाहिँ हल्कादेखि मध्यम वर्षा चाहिँ मापन गरेको देखिन्छ। यद्यपि गएका केही दिनदेखि चाहिँ इलाममा वर्षा भइरहेको पनि छ र त्यहाँ भारी वर्षा पनि भएको थियो। योभन्दा केही दिन चाहिँ पूर्व केन्द्रित भएर पहाड र यो हिमाली भूभागहरूमा चाहिँ वर्षा भइरहेको पनि छ।
0: बाढीको कुरा गर्दा कहाँ कहाँ सतर्कता अपनाउनु पर्ने देखिन्छ?
1: भारी वर्षा र धेरै भारी वर्षा चाहिँ हामीले यो जुन जुन ठाउँ
2: अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा
1: गर्छौँ ती क्षेत्रहरूमा चाहिँ अलि सतर्कता अपनाउनु पर्ने हुन्छ। आकस्मिक बाढीहरू अनि ल्यान्डस्लाइडहरू हुन सक्ने सम्भावना पनि हुन्छ। आज राति र भोलिको लागि चाहिँ यो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। ती क्षेत्रहरूमा केही सम्भावना हुन्छ, विशेष गरेर गण्डकी भन्दा पनि पूर्व केन्द्रित भएर मनसुनको भएको प्रभाव चाहिँ त्यही ठाउँमा हुने भएर ती ठाउँहरूमा चाहिँ केही रूपमा सम्भावना देखिन्छ।
0: कस्तो खालको मनसुन हो अहिलेको चाहिँ?
1: केही रूपमा यो अलि बिस्तारै स्लो मुभिङ छ, जस कारणले गर्दाखेरि यो समग्र देशभर नै राम्रोसँग मनसुनी भएको कारणले वर्षा हुनलाई चाहिँ अझै केही दिन चाहिँ लाग्ने अनुमान चाहिँ हाम्रो रहेको छ। केही रूपमा चाहिँ अलि स्लो मुभिङ छ भनौँ न।
0: यसपालिको मनसुनमा चाहिँ कस्तो प्रकृतिको वर्षा हुने आकलन छ यहाँको?
1: विभागले ऋतुगत आकलन चाहिँ जारी गरिसकेको अवस्था छ, जसमा चाहिँ देशका धेरै जस्तो स्थानहरूमा सदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। ठाउँ अनुसार फरक फरक हुन्छ होइन, सदरभन्दा कम हुँदै गर्दाखेरि चाहिँ अब कुनै पनि ठाउँमा मनसुन ऋतु भरी चाहिँ 1500 मिलिमिटर पानी पर्छ भने त्यो ठाउँमा चाहिँ यो वर्ष चाहिँ 1500 मिलिमिटर भन्दा कम वर्षा हुने सम्भावना छ भनेर चाहिँ हामीले भनेको हौ।
0: कास्कीको पृथ्वी चोक पोखरा बस पार्कमा रहेको बास्तोला कम्प्लेक्समा महानगरपालिकाले डोजर चलाएको छ। आज महानगरले कम्प्लेक्स भित्रका सबै टहरा हटाएको हो। त्यहाँ रहेका 320 टहरा पूर्ण रूपमा हटाइएको पोखरा वडा नम्बर 9 का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभएको छ। कम्प्लेक्सका संचालक र त्यहाँ व्यवसाय गर्ने व्यवसायीसँग पोखराका मेयर धनराज आचार्यले छलफल गर्नुभएको थियो। त्यसपछि सहमतिमा टहराहरू हटाइएको महानगरले जनाएको छ। विश्वकप फुटबल अन्तर्गत आज राति स्वीडेनले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार आज राति 11:15 बजे शुरू हुनेछ। यस्तै अर्को खेलमा जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल आज राति 12:45 बजे हुनेछ। यसअघि समूह ई अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पल्ट सहभागी भएको क्युरा साउलाई 7-1 हराएको थियो। यस्तै भोलि बिहान 5:00 बजे खेलेर क्युरा साउ बीच खेल हुनेछ। अहिलेसम्म त खबरै थिएन।
3: यो बीएफबीएस कुलकर्ण रेडियो। हो।

0: परदेशको सन्देश कार्यक्रममालाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का. सम्पूर्ण श्रोताहरू जो नेपालमा हुनुहुन्छ विदेशमा विभिन्न तरिकाले हामीलाई सुन्नुहुन्छ यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ.
1: साथमा छु म निशा गुरुङ र यहाँहरू सबै सबैलाई हार्दिक स्वागत गर्छु. कार्यक्रम परदेशीको सन्देशको पर्खाइमा हुनुहुन्छ यहाँहरू सबै सबैलाई नमस्कार पनि छ.
0: परदेशीको सन्देश कार्यक्रम यो महिना यो समय त झरी पर्ने झम झम झम अनि छम छम नाच्ने दिन होइन त बहिनी?
1: हजुर हो दाजु.
0: के भयो त अहिले त रुखा सुक्खा पो देख्छु त म त.
1: टन्टला पुर घाम लागेको छ है. एक दुई महिना अगाडि नै धेरै वर्षा भइसकेको छ त्यसै कारणले गर्दाखेरि पनि सायद वर्षा हुन सकेको छैन दाजु. र असाढ पन्ध्र पनि आउन लाग्यो, धान दिवस पनि आउन लाग्यो.
0: छुपुमा छुपु भन्ने बेला म
1: हो नि हजुर. यति
0: बेला दिदीबहिनीहरूले गीत गाउँछन्
1: हजुर असाढे गीतको साथसाथै होइन दाजु. धान रोप्ने, धानको बिउ काट्नेदेखि लिएर ओहो धेरै काम पो हुन्छ त यति बेला त.
0: ओके तर अहिले त केही न केही सुरुवात त कहीँ कहीँ भएको छ. तर पानी नपर्दाखेरि वर्षा यसपालि ढिलो हुँदाखेरि गाह्रो गाह्रो पर्ला जस्तो देखिन्छ बहिनी. यसले चाहिँ इकोनोमी हाम्रो जिडिपी होइन सबैमा असर गर्छ. फेरि माथि हेरेर आकाशमा हेरेर फेरि प्रार्थना गर्ने दिन आयो. कुनै कुनै ठाउँमा नि बहिनी नेपालमा मात्रै होइन भ्याउदाको बिहा गरिदिने चलन छ कि पानी परेन भने. यो चाहिँ नेपालमा कुनै कुनै ठाउँमा छ तर अस्ट्रेलियामा पनि यही यस्तो चलन रहेछ है बहिनी.
1: ओके
0: अचम्म अचम्मको चलन छ कि किनभने कहिले त अब अलि रेडीमा नभन भन्न मिल्दैन. अनेक अनेकको क्रियाकलाप पनि हुन्छ कि बहिनी संसारमा अचम्म अचम्मको भनौँ न एउटा विश्वास छ, मान्यता छ, आफआफ्नो आस्था छ. त्यसले गर्दाखेरि हे भगवान् पानी परोस् भनेर हामी नेपालीले मात्रै होइन संसारका व्यक्तिले गर्दा रहेछन् किनभने पानी हाम्रो जीवन हो
1: होइन
0: अनि यसलाई बचाउने हाम्रो कर्तव्य पनि हो. र आज प्रश्न पानीसँगै राखौँ कि जस्तो लाग्दैछ बहिनी. आज प्रश्न राख्ने दिन हो नि होइन.
1: ओके
0: मुहान अनि सरसफाई ढुङ्गे धारा आदि सम्बन्धी तपाईँ पनि प्रश्न सोचिराख्नुहोस्. हामी पनि त्यही भएर त्यही बारेमा प्रश्न राख्नु पर्ला है त.
1: हुन्छ दाजु. यो पानीको कुरा गर्नुपर्दा दाजु मलाई अलिकति एउटा सम्झना आयो है. मेरो मम्मीले चाहिँ जहिले पनि भन्ने गर्नुहुन्थ्यो हामी सानो हुँदाखेरि होइन, अहिले पनि भन्नुहुन्छ जसले पानी जोगाउँछ नि उसले चाहिँ पैसा पनि जोगाउँछ भनेर भन्नुहुन्थ्यो क्या.
0: साँच्चै हो
1: हजुर.
0: किनभने जोगाउनु भन्ने नै एउटा यस्तो शब्द हो बहिनी.
1: हजुर
0: त्यसले परे बेलामा काम गर्छ कि बहिनी. पैसा जोगाउनु, अन्न जोगाउनु, सरसामान जोगाउनु, इज्जत जोगाउनु, हरेक जोगाउनु भने नै पोजिटिभ कुरा हो नि, सकारात्मक कुरा हो कि बहिनी होइन. पानी त झन् नहुँदै नभई नहुने यो चाहिँ हाम्रो जीवनको लागि वस्तु हो. त्यस कारणले पानी छ जीवन छ होइन त. तपाईँको मम्मीलाई थ्याङ्क यू भेरी मच भन्नुहोस् है. ओके यतै हुनुहुन्छ अहिले?
1: हजुर मम्मी अहिले यतै हुनुहुन्छ. धेरै कुराहरू मम्मीले भनिराख्नुहुन्छ, अहिले पनि भनिराख्नुहुन्छ होइन. सानो बेलाको कुराहरू पनि भनिराख्नुहुन्छ, त्यो मलाई याद आउँछ जहिले पनि. र अहिले पनि हामीले के गर्छौँ भने दाजु प्र्याक्टिकल पनि हामी होइन, जब धारा खोल्छौँ यो भाँडा माझ्दाखेरि होइन लुगा धुँदाखेरि फेरि धारा खोल्छौँ फेरि धारा बन्द गर्छौँ गर्दै गर्छौँ कि. कोही मान्छे हुन्छ नि धारा खोलेर यत्तिकै हुन्छ नि है गइरहेको हुन्छ पानी, त्यसरी चाहिँ वेस्ट गरेर आउँछ. तर मलाई चाहिँ त्यो गर्न मन लाग्दैन होइन एकदमै, किनभने हामीले नै बचायो भने अरूलाई पनि पुग्छ नि त होइन.
0: किनभने यो हाम्रो निम्ति मात्र होइन अरूको निम्ति पनि हो. हामीले बचायो भने अरूले प्रयोग गर्न पाउँछन् भन्ने अवधारणा त्यो धारणा राखे पनि राम्रो होला. तपाईँले भनेमा चाहिँ एउटा चाहिँ मलाई पनि थप्न मन लाग्यो बहिनी. हाम्रो वेस्टेजको कुरा गर्दाखेरि धेरै वेस्टेज हेर्दाखेरि केही पनि होइन तर वेस्टेज त वेस्टेज हो. घरभरिको मान्छेले गरे पनि ठुलो यो चाहिँ भनौँ न अब आँसै पनि हो भन्नु पर्यो. त्यो चाहिँ के भने ब्रस गर्दा के बहिनी है तिन चार मिनट चार पाँच मिनट त ब्रस गरिन्छ
1: नि.
0: त्यतिखेर धारा खोल्नेलाई चाहिँ हामीले चाहिँ त्यो चाहिँ ठुलो ठुलो ठुलो ठुलो ठुलो चाहिँ नराम्रो मानी के
1: बहिनी.
0: त्यो अब हात मुख धुँदाखेरि त ठिकै होला तर त ब्रस के बहिनी होइन.
1: धुँदाखेरि
0: त्यतिर हामीले ध्यान दिनु पर्ला. मेलम चिलेले मात्रै पुग्दैन, कोसी नै ल्याउनु पर्छ बहिनी होइन.
1: गाउँ घरतिर जाँदाखेरि तपाईँलाई याद गर्नु भएको छैन होइन, घुम्नु जाँदाखेरि जस्तो धारा हुन्छ नि होइन त्यो निरन्तर रूपमा आइरहेको छ होइन मूलबाट. अनि कस्तो माया लाग्ने कि अब काठमाडौँमा त पानी किन्नुपर्छ है, अब यतिकै बगेर गएको
0: हामीलाई त्यो देख. त्यो चाहिँ रोकेर पनि रोकिन्न, त्यसको चाहिँ अब त्यो हाम्रो बियोन्ड आवर कन्ट्रोल होइन. तर जहाँ धारा छ वी डोन्ट निड इट, डोन्ट वेस्ट इट होइन. एक थोपा पनि यसलाई चाहिँ भनौँ न नाश गर्न अथवा नष्ट गर्न दिनु भएन भन्ने नोटमा अब हाम्रा श्रोताहरूलाई आह्वान गरौँ, पत्र लेख्नुहोस्, कसरी गर्न सक्छौँ हामी उहाँलाई?
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता: कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 50-95, काठमाडौँ नेपाल. फेसबुक छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. सम्पर्क नम्बर छन् 54-28-055-54-33-364 र 54-33-930.
0: हाम्रो सबै श्रोता नेपाली भाषीहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, श्रोताको रूपमा हुनुहुन्छ, प्रस्तुताको रूपमा हुनुहुन्छ, आउनुहोस् भन्न चाहन्छु. किनभने यो जरुरी किन छ भने नि बहिनी, हामी आखिर त एउटै मूलका हो नि, होइन त? आफ्नो धर्म, आफ्नो तौर तरिका फरक होला, त्यसकारण त हामी नेपाली नि, होइन? अब 125 चाहिँ भाषा भाषी छौँ हामी, त्यसले गर्दाखेरि हामी जोडिनु पर्छ भन्ने भनाइ हो. त्यही सन्दर्भमा एउटा कुरा गरिहालौँ है त. केही दिन अगाडि, झन्डै एक हप्ता अगाडि, भारतको देहरादुनबाट एकजना रेडियो प्रस्तुता आउनु भएको थियो. उहाँको नाम हो मधु गुरुङ. इन्डियन आर्मी भारतीय सेनाका एक यस्ता उच्च अधिकृतको श्रीमती हुनुहुन्छ जो चाहिँ 3-स्टार जनरल, फर्स्ट पहिलो नेपाली जसले 3 यो पदबाट विभूषित हुनुभयो अथवा चाहिँ उहाँले पद ग्रहण गर्नुभयो र लामो समयपछि उहाँ सेवाबाट निवृत्त हुनुभयो. लेफ्टिनेन्ट जेनरल, 3-स्टार जनरल शक्ति गुरुङ, होइन? उहाँ एकदमै डेकोरेटेड अफिसर. अनि उहाँको श्रीमती मधु गुरुङले चाहिँ देहरादुनमा नेपाली भाषामा उहाँले चाहिँ रेडियो सञ्चालन गर्नुहुँदो रहेछ. रेडियोको नाम छ बहिनी घाम छाया. यति राम्रो राम्रो कार्यक्रम रहेछ. उहाँले कसरी सुरु गर्नुभयो भनेर कुरा गर्नुभयो र बिएबिएसमा आउनुभयो, हाम्रो सेटअप हेर्नुभयो, उहाँको कार्यक्रमको बारेमा कुराकानी गर्नुभयो. त्यसले गर्दाखेरि मधुजीसँग छोटो कुराकानी गरेको छु. उहाँसँगको कुराकानी अर्को हप्तातिर राख्नु है त. त्यसले गर्दाखेरि तपाईँहरूले पनि कतै अमेरिका, जापान, ब्रुनाईदेखि लिएर अन्य ठाउँमा भनौँ न, जहाँ जहाँ रेडियो सञ्चालन गर्नुभएको छ भने हामीसँग पनि लिङ्क हौ, ताकि हामीले चाहिँ मिलेर काम गरौँ, तपाईँकाबाट हामीले कुरा सिकौँ, हामीले गरेका कुराहरूलाई खुट्याइदिनु होला, गल्ती यहाँ छ भने भनिदिनु होला, होइन? ताकि हामीले चाहिँ सुधार गर्न सकौँ. यति भन्दै मधुजीको सम्झना आयो. उहाँ एकदम सिनियर हुनुहुन्छ, एकदमै मानेको जर्नलिस्ट, किताबहरू लेख्नुभएका यस्तो. मधुजीको नेपाली राम्रो छ, स्विट नेपाली बोल्नुहुन्छ, सुनु सुनु लाग्ने अङ्ग्रेजी फर्राटेदार, होइन? हिन्दी अब कुरै भएन. यस्तोसँग हामीले मैले उठबस गर्न मौका पाएँ. आगामी दिनमा उहाँको कुराकानी राखौँ है त.
1: अवश्य.
0: यति भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ त.
1: हजुर हजुर, पहिलो श्रोतालाई हामी स्थान दिन्छौँ. फोक्सटन केन्ट दाजुकै छिमेकी पढ्नु भएको छ, छवि थापा दाजु, उहाँ आउनु भएको छ.
0: ओके, उहाँको पत्रमा कहाँ कहाँ मिना थापा श्रेष्ठको नाम त हुनै पर्छ, होइन त?
1: अवश्य पनि छ.
0: बिजनमा कार्यरत हुनुहुन्छ, उहाँको बहिनीलाई सम्झना गर्नुभएको छ होला भन्दै अब लागौँ उहाँको पत्रतर्फ. लेख्नुहुन्छ: आदरणीय परदेशीको सन्देश कार्यक्रमका संचालक दाई विनोदमा दर्शन नमस्ते, साथै 5 वटाको गोर्खे सलाम छ. सञ्चालिकाहरू दिदी सुजन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2 हात जोडी 10 औँलाको हार्दिक नमस्कार छ. कुशल छु र कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी.
1: हजुर, धन्यवाद छ छवि दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ. अझ विशेष गरी मगर भाषामा त झोरले भन्नुपर्छ दाजु.
0: हो, झोरले गोर्खे सलाम त छँदैछ, होइन? दर्शन नमस्ते सबैले भन्छौँ हामी. उहाँले आफ्नो परिचय दिनुभएको छ. भन्नुपर्दा छवि थापा हुँ, नेपालको गुल्मी जिल्ला हम्सेरा पम्पुकुमा बस्ने उहाँको चाहिँ ठेगाना हो, पुरानो, होइन बहिनी? हाल कर्मभूमि बेलायत फोक्सटन केन्द्र बस्दै आइरहेको छु. अनि सम्झनातर्फ लाग्नु पर्दा, स्वदेश र विदेशको विभिन्न ठाउँमा छरेर रहनुभएका मेरा सम्पूर्ण परिवारजनहरू, आफन्तजनमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ र जीवन साथी गीता लगायत सबै परिवारजनमा मुट्टु फरेको न्यानो न्यानो माया अनि धेरै आशीर्वाद छ भनेर भन्नुभएको छ.
1: हजुर बाउजू अहिले साथमै हुनुहुन्छ रेडियो मार्फत. उहाँले यो शीतल माया भनौँ, अहिले त एकदम गर्मी छ युकेमा पनि, होइन, पठाउनु भएको छ. कस्तो राम्रो. हजुर.
0: ओके, र यो रेडियोमा चाहिँ परदेश सन्देश म सुन्ने गर्दाखेरि के बहिनी, युकेतिर सुन्दै गर्दाखेरि किशोर साहबले मुटुको कुनाभित्र भन्नुहुन्थ्यो नि, होइन? निकै पपुलर थियो नि त्यो कुरा, होइन? माया अनेक अनेक प्रकारको माया नि, होइन? मुटुको सतहबाट होइन, भित्र भित्री माया मन भित्रको माया मुटुको कुनाबाट कुन चाहिँ कुना हो त्यो दाहिने हुन्छ कि देब्रे हुन्छ होइन त्यो सम्झना आयो मलाई. अनि अन्य सम्झनामा भन्नुपर्दा बेलायतमै रहनुहुने दाईहरू धनवीर पुन भक्त राई यमदास मोलिचा राजेन्द्र बान्देवा राई प्रेमतोज गुरुङ र राजेन्द्र लिम्बू नम्बरी कृष्ण चामलिङ मदन लिम्बू जसले संसारको धेरै जुनसुकै देशमा गए पनि बिहे बिच गोर्खहरू सुनेर बस्नुहुन्छ भन्नु भन्नुभएको छ बहिनी.
1: मदन दाई कहाँ हुनुहुन्छ होला है यति बेला.
0: हामीलाई पनि कुरा गर्नु मन लाग्यो. अनि उहाँको कामको सिलसिलामा विभिन्न देशहरूमा उहाँ भ्रमण गरिराख्नुहुन्छ. सायद एकजनाले जहाँ गए पनि आफ्नो भनौँ न भिजिटको चाहिँ यो भिडियो अपलोड गर्नुहुन्छ उहाँ नै हो कि आई डोन्ट नो होइन. यसो उहाँको बारेमा जानकारी दिनुहोस् टेलिफोन नम्बर दिनुहोस् ताकि वी क्यान ट्र्याक हिम डाउन. उहाँलाई पनि यसो जहाँ भए पनि हामीले कुरा गर्न सक्छौँ नि त होइन. अनि भन्नुहुन्छ नेपालमै रहनुहुने मित्रहरूमा चाहिँ अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ फेरि पनि नाम आयो उहाँको अमर निर्दोषी सुषमा सुस्केरा दर्पण देविका राई सरस्वती राई जो धनकुटावासी होइन त
1: हो नि हजुर. सरस्वती जी त झापा
0: झापा साँच्ची
1: झापा कता हराउनु भएको छ अहिले.
0: चुनिना राई विनिता सुनवार काली कमला वनेन र उहाँहरूका सम्पूर्ण परिवार लगायत मलाई चिन्नुहुने र मलाई नचिन्ने सम्पूर्ण श्रोताहरूलाई मिठो मिठो सम्झना छ भनेर भन्नुभएको छ बहिनी.
1: हजुर दाजु अब सबैजनाले सम्झनु भएको छ होइन. जस अन्तर्गत सरस्वती राई दिदी हुनुहुन्छ उहाँ चाहिँ झापा निवासी हुनुहुन्छ. सरस्वती दिदी तपाईँले हामीलाई माया किन मार्नु भयो यो प्रश्न राख्न चाहन्छु म चाहिँ.
0: ओके गीत पनि छ नि माया नमार माया नमार भन्ने होइन त्यो गीतको सम्झना आयो मलाई होइन. उहाँलाई त्यो गीत त सुनाइदिनु पर्ला है. अनि सबैमा मिठो मिठो सम्झना भन्नुभएको छ. अन्तमा विशेष छ रेडियो नेपाल बिएबिएस गोर्खा रेडियो काठमाडौँ ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारप्रति पनि हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु. फेरि फेरि आउने बाचा गर्दै आजलाई बिदा लिएँ भनेर उहाँले बिदा लिनु भएको छ बहिनी.
1: छ बिदाईले कुनै पनि गीत रोज्नु भएको छैन दाजु. आज हामीले नयाँ गीत राखिदिएका छौँ है. एक हप्ता जति भयो यो गीत बजारमा आएको भन्नुपर्छ. नवराज थापा र मेलिना राईले गाउनु भएको छ. कौडा गीत नै हो यो.
0: हाम्रो भनौँ न अब आधुनिक गीत गाउने कलाकारहरूले जब लोकगीत गाउनुहुन्छ होइन घोडा आदि आदि होइन मार्केट खुब लिएको छ क्या बहिनी होइन. सबैले मन पराउनु भएको छ. केही वर्ष अगाडि हाम्रो एकदम भाइरल भएको गीत थियो नि हाम्रो आचार्य ब्रदरको त्यसमा धेरै नाच्नु पनि भयो नि
1: एकदमै.
0: यस्तै प्रकारले अरूले पनि गाउने कोसिस गर्नु भएको छ. सबैलाई मन पराउनु भएका हाम्रा श्रोताहरूको प्रतिक्रियाले अरू नेपाली नेपालीत्व झल्किने गीतहरू बनोस् हाम्रो शुभकामना यही छ भन्दै अब कौडा गीत फर लागौँ है त.

0: बडो मजाको कौडा गीत सुन्दा हुँदैछ यहाँले नवराज थापा मेलिना राई आदि आदिले गाउनु भएको कौडा गीत आज तपाईँले हाम्रो श्रोताले राखिदिनु भयो उहाँ चाहिँ खुसी हुनुहुन्छ होला
1: हामीले पनि एकदमै हजुर हामीले अन्य कार्यक्रम पनि सुनिसकेका छौँ दाजु विशेष गरी यस कार्यक्रममा राख्नुको औचित्य के भन्यो भन्दाखेरि नेपालका कुना कन्दरासम्म सुनिन्छ होइन
0: ओके सही कुरा सही कुरा र अघि हामीले हाम्रो भनौँ न अब मौलिक यस्तो भनौँ न गीतहरूको प्रवर्धन पनि गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ होइन
1: र
0: जो चाहिँ हाम्रा मोडर्न सिङ्गर्सहरूले पनि गरिरहनु भएको छ र मैले यसो हेरेँ कि यो गीत बजाउँदै गर्दाखेरि घोडाको उत्पत्ति यसको ओरिजिन होइन संस्कृति के हो रहेछ भनेर हेर्दाखेरि यस्तो लेखिएको छ कौरा जसलाई कौडा पनि भनिन्छ अथवा चुड्का पनि भनिन्छ अरे बहिनी होइन नेपालको पश्चिमी पहाडी क्षेत्रको एक लोक साङ्गीतिक प्रस्तुति हो यो विशेष गरी गुरुङ मगर दुरा दराई र कुमाल समुदायमा लोकप्रिय छ कौडा रोधी संस्कृति प्रणालीबाट विकसित भएको मानिन्छ अरे के बहिनी ओके अलिकति अझै पनि भनिदिइहालौँ कौडा नेपालको पश्चिमी क्षेत्रमा उत्पत्ति भएको एक परम्परागत नृत्य शैली हो जहाँ गुरुङ मगर दुरा दराई कुमाल समुदायको बसोबास रहेको पाइन्छ यस नृत्यमा सामान्यत परम्परागत सङ्गीतको साथमा लयात्मक चाल र हावभाव प्रस्तुत गरिन्छ यो प्राय चाडपर्व सांस्कृतिक उत्सव तथा विशेष अवसरहरूमा समुदायको सांस्कृतिक सम्पदा पहिचान र परम्परालाई प्रदर्शन गर्न प्रस्तुत गर्ने गरिन्छ भनिएको छ होइन बयान गरिएको रहेछ र यसमा कति थपथाप पनि होला यस्तो कुराहरू अझै भनौँ न अब पढेर बुझेर हामीले सिक्छौँ सिकाउँछौँ र जान्नेहरूले अझै लेख्दै त कति राम्रो हुन्थ्यो होइन
1: धेरै राम्रो हुन्थ्यो हजुर दाजु यो स्टेप भन्नुभयो नि दाजु डान्सको है हजुरले भन्नुभयो नि व्याख्या गर्नुभयो कति राम्रो स्टेप हुन्छ है हेर्दाखेरि पनि ओहो हामीले पनि त्यस्तो गर्न पाए त यसरी नाच्न पाए त भन्ने हुन्छ
0: सिम्पल हुन्छ तर गर्न चाहिँ भाँति पुर्याउनु पर्छ नि होइन
1: एकदमै
0: हाम्रा पल्टने साथीहरू जो छुट्टीमा आउनुहुन्छ गीत सङ्गीतमा एकदमै भनौँ न अब चासो राख्नुहुन्छ उहाँले चाहिँ यस्ता यस्ता भिडियो बनाएको देख्छु के बहिनी
1: होइन
0: अनि यो चाहिँ उहाँहरूलाई गर्नको लागि अझै प्रेरित गरौँ होइन
1: ताकि
0: तपाईँले बनाएका गीतहरू भिडियोमा हेर्न पाऊँ रेडियोमा सुनाउन पाऊँ इन्करेजमेन्ट त दिनै पर्यो नि होइन बहिनी ओके यो कडा गीतको बारेमा केही जानकारी र तपाईँहरूलाई पनि केही लाग्छ होइन यसमा यो कुरा चाहिँ ठिक छ बेठिक छ अथवा थपथाप गर्नुपर्छ संशोधन गर्नुपर्छ भन्ने लाग्यो भने प्लिज लेख्नु होला है त भन्दै अगाडि बढौँ बहिनी
1: हजुर अगाडि बढ्नुपर्छ र छवि थापा दाजुलाई कौडा नै विशेष राखेको कारण चाहिँ के भन्दाखेरि विशेष गरी हाम्रो मगर दाजुभाइ दिदीबहिनीहरूले कौडा गीत सुन्नुहुन्छ अनि नाच्नुहुन्छ दाजु
0: राखिदिएको
1: थिएँ ल छवि दाईलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दोस्रो पत्र हाम्रा स्वदेशी श्रोताको पत्र परेको छ दाजु मेरो हातमा है पञ्चा खजुम पारघरी हुनुहुन्छ उहाँ भने सुनिल निर्दोषी पारघरीजीको बहिनी हुनुहुन्छ दाङखुवा धनकुटा निवासी हुनुहुन्छ भन्नुहुन्छ आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालक दाई विनोद र सञ्चालिका दिदीहरू निशा मिना र सुसन बालामा नमस्कार अनि सेवारो भनेर भन्नुभएको छ
0: यहाँलाई सेवारो नमस्कार छोरले दर्शन नमस्ते होइन गोरे सलाम पनि तर एकजनाले धोका दिनुभएको छ नि हामीलाई सुजनजी हराउनु भएको छ कहाँ जानुभयो
1: सुसन दिदी त अहिले हामीले पनि देखभेट गर्न अलिक गाह्रै हुन्छ व्यस्त हुनुहुन्छ है दाजु
0: हजुर
1: बेला मौकामा आउनुहुन्छ हामीलाई उहाँलाई अवश्य पनि कार्यक्रममा पनि राख्ने सेवाहरू आदङबे आदङमे पनि भनिन्छ कि दाजु यो हाम्रो लिम्बू भाषामा चाहिँ केटा मान्छेलाई आदङबे केटीलाई आदङमे पनि भनेर भन्दो रहेछ है
0: मेमा फरक रहेछ
1: हजुर म अलिकति गलत भयो भने मलाई चाहिँ सुधार्नु होला श्रोता लेख्नु भएको छ सर्वप्रथम त मेरो परिचय भन्नुपर्दा म पञ्चा खजुम ठेगाना छथर जुरपाती गाउँपालिका दुई साबिक ताङखुवा धनकुटा हो दाई दिदीहरू मलाई यो कार्यक्रम धेरै नै मनपर्छ समय साथ दिएसम्म नियमित रूपमा सुनेर साथ दिने गर्छु पनि भन्नु भएको
0: Please keep on doing this. गरेको गरे है त
1: अनि पत्र पनि लेख्दै गर्नु होला दाई दिदीहरू आशा छ पहिलो पत्र जस्तै यो मेरो पत्रले पनि स्थान पाउनेछ खासै त्यस्तो सुनाउन लायकका खबरहरू त केही पनि छैनन् तर हाम्रो धनकुटातिर निकै गर्मी बढेको छ भनेर भन्नुभएको
0: छ गर्मी मध्ये पानी नै परेको छैन भनेर सुन्छु हाम्रो रिपोर्टर हुनुहुन्छ गोपाल बरालीजी
1: हजुर
0: उहाँले त्यहाँको ताल तलैया पोखरीहरूको कुरा गर्नुहुन्छ मौसमको कुरा गर्नुहुन्छ होइन अनि उब्जनी वनस्पतिको कुरा गर्नुहुन्छ तर पानी पानी परेको छैन विनोद सर भन्दै हुनुहुन्थ्यो, दुःख लागिरहेको छ भने
1: हजुर गोपालजी अस्ति तिनजुरी पनि पुग्नु भएको होइन दाजु?
0: हो नि, तर अहिले चाहिँ गुराँसको सिजन अफ भइसक्यो, तिनजुरीको एकदम मजाको कति 30-40 थरीका गुराँसको बयान गर्नुभयो होइन, तर यो चाहिँ पूर्वी नेपालमा त यो त प्रख्यातै हो धेरै ठाउँमा बहिनी।
1: पक्कै पनि हजुर, बरु हजुरहरूको खबर के कस्तो छ यसो जानकारी गराउनु होला।
0: तपाईँ सुरु गरेर अलिकति छोट गरी भनिदिनुहोस् न यहाँ खबर।
1: हजुर हाम्रो हाल खबर एकदमै राम्रो छ, पर्फेक्टली भन्नुपर्छ बहिनी, र अहिले चाहिँ काठमाडौँमा पनि 28 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियस टेम्परेचर पुगेको छ होइन दाजु? बाहिर हिँड्दाखेरि अलिकति गर्मी छ, तर भित्र चाहिँ हामी एसी र फ्यानमा बस्ने अवस्था भइसकेको छ।
0: भर्खर म बाहिरबाट आएँ, धुलो उडेको छ कि बहिनी, यो असार महिनामा धुलो उड्ने भन्ने कहीँ हुन्छ?
1: हजुर दाजु,
0: धुलो उड्दाखेरि बडो गाह्रो परिरहेको छ।
1: हजुर पानी परेको छैन, पानी पर्यो भने धुलो अलि मार्ने थियो होइन दाजु? अब धेरै कुरा नगरी मेरो सम्झना सन्देशतर्फ लाग्न चाहन्छु भन्नुभएको छ। सर्वप्रथम त तपाईँहरू लगायत बिएफएस गोर्खा रेडियो नेपाल अनि परिवारमा सम्झना छ अनि माया पनि छ। अरू सम्झनामा मेरो आदरणीय दाई सुनिल निर्दोषी पारघरी जो अहिले कोरियामा हुनुहुन्छ उहाँलाई नमस्कार अनि मेरो धेरै माया छ। जुनी राई, याक्थुङसा सरिना, बिमला राई, निरु मगर, दिदी सजनिया लिम्बू, विनिता सुनुवार, हिमाली राई, चण्डिका सुब्बा, सन्दीप राई, पार्वती लिम्बुनी पारू, टङ्क याम्फू राई भोजपुरे, अविरल तारा लगायत मेरो नाम र आवाजसँग चिर परिचित सम्पूर्ण श्रोता मित्रहरूमा सम्झना छ। अवस्त आजलाई बिदा चाहन्छु, फेरि अर्को पत्रमा भेटौँला। पञ्चा खजुम पारघरी ताङ्खुवा धनकुटा भनेर भन्नुभएको
0: छ। पत्रलाई धन्यवाद छ, उहाँले पनि गीतको अनुरोध गर्नुभएको रहेछ। हामीले राखिदिएको गीत मन पराएर हो कि क्या हो?
1: होइन हजुर, आज हामीले नयाँ नयाँ गीतहरू नै राख्ने गरेका छौँ दाजु, सायद हाम्रो पञ्चाजीलाई पनि नयाँ गीत सुन्न मन परे जस्तो लाग्छ।
0: उहाँलाई चाहिँ कुन चाहिँ गीत राखिदिनु भयो?
1: पञ्चाजी गोरी गोरी हुनुहुन्छ जस्तो लाग्छ, गोरी मोरी भन्ने गीत राखिदिएका छौँ।
0: गोरी त ठिक छ, त्यसपछि अलि नमिल्ला नि फेरि
1: मायाले भनेको होइन दाजु। मेलिना राई र प्रज्वल कार्कीले गाउनु भएको छ।
0: हस यो गीत सुन्नुहोस् है।

0: SBS Gorkha Radio.
1: हजुर प्रदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू यहाँहरूले सञ्चार विनोदहरूको साथमा छु केही समयको ब्रेक त हामीले लियौँ भने अब दोस्रो चरण सुरु भयो यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ
2: हजुर हजुर साथमा छु मनिषा गुरुङ यहाँहरू सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छु योभन्दा अगाडि निकै मिठो गीत सुन्यौँ हामीले मेलिना राई र प्रज्वल कार्कीको गोरी मोरीले भन्दै हुनुहुन्थ्यो आशा गर्छौँ उहाँहरूलाई पनि मन पर्यो होला
1: दाजु होला मेलिनाजी त हाम्रो ब्रिगेड अफ गोर्खासको पल्टनको सदस्य पनि हुनुहुन्छ होइन ओके उहाँको श्रीमानको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ तर पनि उहाँ चाहिँ क्युजिआरआरको हुनुहुन्छ जस्तो लाग्छ मलाई इफ आइम नट रङ हाम्रो पल्टन केही सदस्य हो मैले उहाँसँग एकदम कुराकानी गर्दा आउँछु नि विनोद सर भन्दै हुनुहुन्थ्यो होइन बडो मिठो स्वर छ उहाँको
2: हामी
1: वेयर सो प्राउड अफ यु होइन हाम्रो सदस्य हो भन्दाखेरि बहिनी होइन आफूसँग जोड्न पाउँदा खुसी लाग्दो रहेछ क्या बहिनी कता कता होइन एनिवे अब अगाडि बढौँ आजको यो बसाइमा फेरि आउन मन गर्नेहरूको लागि छोटकरीमा ठेगाना दिनुहोस् त बहिनी
2: छोटकरीमा ठेगाना भन्नुपर्दा कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल इमेल आइडी भने बिएफबिएस गोर्खा एट द रेट बिएफबिएस डट कम फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखेको निलो लोगो भएको फेसबुक सम्पर्क नम्बर छन् 5408055 5437364 र 5433930
1: ठेगाना पाउनु भयो भने अब हामी आजको अर्को पत्रलाई स्थान दिनुभन्दा पहिला आजकै प्रश्न राख्ने भने तपाईँले
2: हजुर आज त प्रश्न राख्नुपर्छ दाजु नत्र श्रोता रिसाउनुहुन्छ दुई हप्ता भयो
1: दुई हप्ता भइसक्यो
2: हजुर
1: ओके अघि नै हामीले अलिकति त कुरा गरेका छौँ होइन कि यो बेलामा वर्षाको अलि खरेडी छ अभाव त छ तर कुरा चाहिँ के भने नि हामीले पानी होस् पर्याप्त होस् थोरै होस् धेरै होस् मतलब छैन होइन यसलाई बचाउनु पर्छ अनि पानीको मुहानको सरसफाई गर्नुपर्छ होइन मुख्य गरेर चाहिँ सरसफाईको लागि हामीले चाहिँ भनौँ न मन्दिरको सहरको रूपमा चिनेको काठमाडौँ हो होइन यसका पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूको धेरै भएको ठाउँमा सरसफाई गर्ने एउटा दिन हुन्छ क्या बहिनी विशेष दिन छुट्याइएको छ क्या काठमाडौँमा त्यो चाहिँ कहिले हो भनेर अनि त्यो दिनलाई विशेष के भनिन्छ विशेष गरी पाटी पौवा पोखरी इनार ढुङ्गे धारा कुवाहरू वा चाहिँ पानीको मुहानलाई सरसफाई गर्ने एउटा विशेष दिन छुट्याइएको हुन्छ क्या बहिनी
2: होइन
1: त्यो दिनलाई के भनिन्छ होइन र यो कहिले पर्दछ भनेर हामीले श्रोतालाई सोध्न भयो मन लाग्यो त बहिनी
2: आजको
1: कहिले पर्छ नाम पनि भन्नु पर्यो नि त होइन किनभने हाम्रो संस्कृति चालचरणलाई त बिर्सिनु भएन नि आजको प्रश्न यही है त ओके त्यसले गर्दाखेरि आदरणीय श्रोताहरू आजको प्रश्न छ पानीको मुहानको सरसफाई विशेष भनौँ पाटी पौवा अनि पोखरी इनार ढुङ्गे धारा कुवाहरूलाई सफाई गर्ने दिन चाहिँ कहिले हो र यसलाई के भनिन्छ भन्ने आजको प्रश्न हो विशेष गरी काठमाडौँ भ्यालीमा एउटा विशेष चलन छ र विशेष दिन छुट्याइएको छ यही नै आजको प्रश्न है त भन्दै अब हामी अगाडि बढौँ
2: हजुर दाजु अब अगाडि बढ्नुपर्छ अगाडि बढ्ने क्रममा राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजु आउनु भएको छ दाजु फिल्थम लन्डनबाट हामीलाई सम्झनु भएको छ
1: तपाईँले पढ्ने कि मैले पढ्ने
2: राजेन्द्र दाजुको पत्र त दाजुको हातमा छ जस्तो लाग्छ मलाई
1: कता पऱ्यो त खोज्नु पर्यो है मैले भेटेँ भन्नुहुन्छ उहाँ बेलायतबाट फेल्थम भन्ने ठाउँ छ एकताल पुगेको छु कि बहिनी त्यहाँ एउटा कार्यक्रम थियो होइन एकदमै फेल्थममा चाहिँ भव्य एउटा चाहिँ पार्टी एरिया रहेछ त्यो स्कुल जस्तो लाग्छ मलाई त्यहाँ चाहिँ हाम्रो गोर्खालीहरूले बेला बेलामा ठुल्ठुलो अर्गनाइज गर्नुहुन्छ होइन ठुला ठुला अहिले अहिले चाहिँ गर्मी बेलामा समरमा विभिन्न कार्यक्रम भइरहन्छ आउन जान पनि सजिलो पार्किङको पनि पर्याप्त ठाउँ लन्डन नजिक छ बाहिर पनि छ गर्दाखेरि त्यति सबैलाई चाहिँ मिल्दो रहेछ फेल्थम नजिक बस्नुहुने राजेन्द्रजीले अर्को पत्रमा लेख्नु होला त्यो ठाउँको बारेमा बयान गर्नु होला है त भन्दै अब पत्रतर्फ लागौँ बिएफबिएस गोर्खा रेडियो नेपाल विभागका प्रमुख सदे दाजु विनोद र निशा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु मैले पठाएका सन्देशहरूलाई यहाँहरूले जहिले पनि प्रसारण गरिदिनु भएको छ त्यसको लागि भनेर भन्नुभएको छ नमस्कारको साथमा
2: हजुर नमस्कार छ दाजु र कार्यक्रममा स्वागत छ हाम्रो राजेन्द्र बान्तवा राई दाजुले योभन्दा अगाडि के लेख्नु भएको थियो भने दाजु यो अन्तिम साकेला पर्वको जुन कार्यक्रम छ, गत शनिबार नै उहाँले मनाउनु भएको रहेछ है। अब भने आउँदा दिनहरूमा अरू अरू नै उहाँहरूको कार्यक्रम हुन्छ, तर साकेला कार्यक्रम भने सकिसक्यो भनेर भन्नुभएको थियो।
1: ओके, कार्यक्रम सकियो तापनि सेलिब्रेसन त कहाँ सकिन्छ त, होइन? एनिवे सेलिब्रेट गर्दै गर्नुहोला परिवारजन सबै साथीभाइहरूमा। अन्त उहाँको अर्को पनि सेलुटेसन छ, नमस्कार छ, उहाँ भन्नुहुन्छ फेरि पनि सेवा हो अनि दर्शन नमस्ते, मैले मान्नै पर्ने अति आदरणीय मानिसजन अनि मेरा आफन्तजन सबै सबैमा परदेशको सन्देश कार्यक्रम सुन्नुहुने नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरूलाई म राजेन्द्र बान तफा पोखरी कान्छाको तर्फबाट र परिवारको तर्फबाट ग्रीष्मकालीन समर अभिवादन रे बहिनी।
2: भनेपछि युकेमा पनि एकदमै टन्टलापुर घाम नै लागिरहेको जस्तो लाग्छ दाजु। गर्मी मौसम छ र गर्मीमा शीतल शीतल अभिवादन गर्नुभएको छ, दाजुलाई पनि शीतल अभिवादन नेपालबाट। र उहाँले के पनि भन्नुभएको थियो भने यो जुन साकेला जुन कार्यक्रमहरूमा होइन अब नाच्ने मात्र त होइन, खानपान पनि हुन्छ। खानपान गरेर अब ब्याङ्क ब्यालेन्स चाहिँ अलिकति कम हुँदैछ तर भुँडी चाहिँ बढ्दैछ भन्नुभएको थियो।
1: त्यो पनि कहीँ न कहीँ डिपोजिट हुनै पर्यो नि, होइन बहिनी? त्यो डिपोजिट भएकोलाई त उपाय चाहिँ के छ भने एक्सर्साइज मात्रै हो, अरू केही छैन बहिनी। हुन त विभिन्न तरिका छ, डाइटिङ भन्छन् के भन्छन्, तर पसिना बगाउनुहोस् जति खाए पनि केही हुँदैन, होइन? त्यही चाहिँ मान्नु पर्यो। आजकल त बहिनी त्यो हुन्छ नि चेयर टाई चियो के भन्छ नि बहिनी, त्यो पनि चलेको छ। कति कति नयाँ नयाँ चिज आउँछ, कोही रनिङ भन्छन्, कोही के भन्छन्, जिम भन्छन्, होइन? तर ताई के भन्छ चेयर ताइची पनि एकदम चलेको रहेछ। एनिवे अगाडि बढौँ, अब लागौँ सम्झनातर्फ भनेर सम्झना।

0: सबै सबैमा सम्झना सेवा ढोक भनेर भन्नुहुन्छ भने सधैँ मैले सम्झने नामहरू माछै शर्मिला राई, सुशीला बान्तबा, दर्पण देवीका रोदुङ, निला राई, अनिला बान्तबा, सरिता राई, सङ्गीता भायुङ राई, सुनिता पुन, गौतम बान्तबा, छवि थापा, धनवीर पुन, प्रेमदोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुणनदी खत्री, सुब्निमा राई, रमिला बान्तबा, विनिता सुनवार, कृति योन्जन, शिशम बान्तबा, मानबहादुर लिम्बू, ओममणि सापकोटा, अमर निर्दोष जी, राजाराम रायमाजी र काली बहादुर तामाङजीलाई पनि भनेर उहाँले सम्झना गर्नु भएको रहेछ बहिनी।
1: हजुर, काली बहादुर तामाङ दाजु चाहिँ पहिला अफगानिस्तान हुन्थ्यो दाजु,
0: हो मलाई पनि सम्झना आयो।
1: हजुर, त्यहाँबाट चाहिँ उहाँहरू चाहिँ डाइरेक्ट ब्रिटिस एम्बेसीमा काम गर्नु भएको भएर उहाँहरू चाहिँ युके पुग्नु भएको थियो।
0: हजुर,
1: केही वर्ष युकेमा पनि काम गर्नुभयो उहाँले, अहिले पनि नेपालमा आउनु भएको छ। रिटायर्ड लाइफ उहाँले अहिले नेपालमा बिताइराख्नु भएको छ है। र उहाँले अहिले भर्खरै नयाँ घर पनि बनाउँदै हुनुहुन्छ।
0: अस्ति पोखराको हाम्रो नयाँ घर बनाउने दाईको सके कि सकेन, कति तल्लै भन्नुभएको थियो नि, एक त्यो माथिल्लो तल्ला बसेर मा गएर चाहिँ पोखराको दृश्य अवलोकन गर्न पाइन्छ कि होइन, यो चाहिँ भ्युइङ टावरै भयो होइन,
1: लाइटिङ्सहरू होइन दाजु। हाम्रो आशिष दाई जुन काली बहादुर तामाङ दाई, उहाँको अर्को नाम आशिष पनि
0: हो,
1: तामाङको नामले पनि चिन्छौँ। उहाँले चाहिँ यतातिर कता भन्दाखेरि नारायणथान भन्दा उतैपट्टि उहाँले घर बनाउन लागेको छु बहिनी भन्दै हुनुहुन्थ्यो, सायद सुरु भइसकेको छ। र उहाँको चाहिँ अलिकति यो ढाडको समस्या आएको रहेछ दाजु, किनभने यो काम गर्दाखेरि अब कति 12 घन्टा उभिएर काम गर्नुपर्ने पहिला पहिला होइन, त्यसले गर्दाखेरि चाहिँ मेरो ढाडको समस्या आएको छ, नसा च्यापेको छ बहिनी भन्दै हुनुहुन्थ्यो।
0: यही हो बहिनी, विभिन्न कामले गर्दा विभिन्न दुःख त हुन्छ होइन, तर पनि आफ्नो देशमा आउनुभएको छ। यहाँ चाहिँ फेरि राम्रो चाहिँ के छ भने केही प्रब्लम पऱ्यो भने छिटोभन्दा छिटो डाक्टरलाई हेर्न पाइन्छ, देखाउन पाइन्छ होइन, अनि ट्रिटमेन्ट चाहिँ टाइममा हुन्छ कि बहिनी।
1: अनि
0: कहिले कहिले बेलायततिर चाहिँ के हुन्छ भने एनएचएस भन्छ होइन, नेसनल हेल्थ सर्भिसमा चाहिँ पालो कुर्नु पर्दाखेरि त्यो दुःख तकलिफ चाहिँ भ्याउनै भनौँ न त्यसलाई पालो पर्खिँदा पर्खिँदा हुन्छ, गर्दाखेरि यहाँ चाहिँ छिटो भन्दा छिटो सही डाक्टर पाउनुभयो भने तपाईँको दुःख तकलिफ चाहिँ निको हुन्छ। हाम्रो शुभकामना यही छ भाइ।
1: पहिला प्यारा कम्पनीमा उहाँ काम गर्नुहुन्थ्यो नि दाजु, त्यो बेला चाहिँ स्काई डाइभिङहरू गर्नुहुन्थ्यो, हो त्यो बेलाको पनि उहाँले सुनाउनु भएको थियो, त्यो बेला पनि मेरो अलिकति समस्या त्यहाँबाट नि भएको भन्नुभएको थियो।
0: अनि मुख्य कुरा के हुन्छ भने नि, अब त्यो प्यारासुट गर्ने जम्प गर्नेहरूको लागि त्यो नीको प्रब्लम, एङ्कलको प्रब्लम होइन, कहिले कहिले त्यो ल्यान्डिङ गर्दाखेरि राम्रोसँग नहुँदाखेरि त्यस्तो आउँछ होइन, धेरै साथीहरूको त्यस्तो पछि देखियो। तपाईँहरू त्यही हो, इन्स्ट्रक्टरले भनेको अनुसार त गर्नु त पर्छ, तर कहिले कहिले चाहिँ के मिल्दैन होइन, हावाहुरी आउँछ, एउटा ठाउँमा ल्यान्डिङ जोनमा ल्यान्ड नगर अर्को ठाउँमा पुगिन्छ, गर्दाखेरि यो रिस्क त छ, तर सबै कुरा चाहिँ पल्टनले चाहिँ क्यालकुलेट गरे हुन्छ कि बहिनी, तर उहाँलाई त्यस्तो रहेछ। अब उही हो, छिटोभन्दा छिटो निको भएको सुन्न पाऊँ, त्यति मात्रै हो होइन बहिनी। उहाँले गीत माग्नु भएको चाहिँ छैन त,
1: उहाँले गीत रोज्नु भएको छैन दाजु यसपालि चाहिँ, किन भन्दा योभन्दा अगाडि साकेला गीतहरू एकदमै रोज्नु भएको थियो, अब साकेला पनि सकियो भन्ने ठानेर होला उहाँले गीत रोज्नु भएको
0: छैन।
1: त्यसैले आज हामीले अब यो गर्मी मौसममा बतासको जरुरी हुन्छ होइन, जस्तो गाउँमा हुनुहुन्छ भने तपाईँ अब गाउँको अनुभव त थाहा छैन दाजुलाई, तर मेरो अनुभवको कुरा गर्नुपर्दा जब हामी उकालो लाग्थ्यो दाजु, चौतारी ठाउँ ठाउँमा चौतारी हुन्छ होइन, अब हाम्रो बाजेहरूले पहिल्यैदेखि चौतारीहरू बनाइराख्नु भएको छ, सो हामी चाहिँ उकालो चढ्ने बेलामा यसो भारी बिसाउन अथवा थकाइ मार्नको लागि चौतारीमा बस्थ्यौँ कि, अनि कहिलेकाहीँ त हावा नै नचल्ने है, दिउँसो टन्टालापुर घाममा त हावा नै नचल्ने, अनि हामीले के गर्थ्यौँ उपाय चाहिँ, हामीलाई चाहिँ मम्मीहरूले के सिकाउनु हुन्थ्यो भन्दाखेरि त्यो जुन सुसेली हाल्यो भने चाहिँ बतास चल्छ भन्नुहुन्थ्यो कि है, अब हावा चलेकै छैन, टन्टालापुर घाम छ, कहीँबाट पनि हावा आएको छैन, एकदमै तातो घाम होइन, अनि हामीले के गर्छ ल सुसेली मार हावा चल्छ भन्नुहुन्थ्यो मम्मीहरूले, अनि हामीले सुसेली मार्थ्यौँ कि दाजु, हो आउँछ, अनि सुसेली मारेपछि त्यो हावा चल्छ कि त्यहाँ, त्यो हजुरले प्र्याक्टिकल पनि गर्नु होला होइन, कहिले काहीँ हजुर हाइकिङ जानुभयो भने हजुरले त्यहाँ चाहिँ हावा चलेन भने चाहिँ सुसेली मार्नु होला,
0: यहाँ त फेरि मार्यो भने सुसेली पर्यो त कसलाई बोलाएको
1: अर्कै
0: लाग्छ बहिनी, विचार गर्नु पर्यो है, फेरि कहाँको कहाँ लेनेको देने पढ्यो भने गाह्रो पर्छ होइन, फेरि एउटा भनौँ न राम्रै केटी अगाडि गरेको सुसेली हाल्यो भने मलाई नै हाल्यो भनेर चाहिँ दोष आरोपण होला, गर्दाखेरि नलागौँ, तर हामीले चाहिँ चङ्गा उडाउँदाखेरि काठमाडौँमा हावा आएन भने बच्चा

0: चाहिँ हामीले चाहिँ के गर्थ्यौँ, मलाई यसो विचार्दाखेरि त्यो चङ्गालाई यसो टक्कमा राखेर फुफु गर्थ्यौँ कि के नै गर्थ्यौँ कि हामी, त्यो सम्झना आयो बहिनी.
1: हजुर,
0: जे होस् हावा आउनको लागि ल्याउनको लागि अनेक उपाय त रहेछ.
1: तर आज हामीले बतासै सर सर भन्ने गीत सुनाउँछौँ दाजु.
0: ल, त्यो हावा कुरा त मलाई सल्लेरी डाँडा भन्ने चाहिँ याद आयो के बहिनी. सल्लेरी डाँडामा त्यो सल्लै सल्ला भएको डाँडामा त त्यो त्यो हावा आउँदाखेरि कस्तो मिठो आवाज पनि आउँछ नि होइन, त्यो सुसाएको जस्तो होइन, त्यो त्यो सम्झना आयो के बहिनी. हुन त्यसले पनि त हावा चलाउँछ होला नि होइन. एनिवे यो गीततर्फ जाउँ.
1: हजुर,
0: ओके, त्यसतर्फ लागौँ.

0: हजुर, यो गीत सुन्नुभयो, हाम्रो मित्रलाई पनि मन पर्यो होला होइन, भन्दै अब अगाडि बढौँ। र अब पालो कसको छ बहिनी?
1: हजुर, अब भने हामी अन्ततिर आइसकेका छौँ दाजु। अन्तिम पत्र मेरो हातमा परेको छ, राजाराम राय माझी, थाहा नगरपालिका वडा नम्बर 3 शिखरकोट पालुङ मकवानपुर भनेर लेख्नु भएको छ दाजु।
0: ओके, दामन टिस्टुङको कुरा हामीले अस्ति नै गऱ्यौँ, आज त उहाँले के लेख्नु भएको छ सुन्न पो मन लाग्यो त मलाई।
1: हजुर, नमस्कार निशाजी अनि विनोद शर्मा, मेरो नाम राजाराम राय माझी हो, म थाहा नगरपालिका वडा नम्बर 3 शिखरपुरमा बस्छु भनेर भन्नु भएको छ है।
0: मकवानपुर बासी होइन त?
1: हजुर दाजु,
0: गत हप्ता म मकवानपुरसम्म त पुगेँ बहिनी, तर उहाँको ठाउँमा त पुग्न पाइन होइन, अलिकति यहाँबाट ड्राइभ गर्न मन लाग्यो क्या बहिनी होइन। जाँदाखेरि सिस्नेरी भन्ने ठाउँ पुगेँ, अनि त्यहाँ पुग्दाखेरि त त्यहाँका बासिन्दाहरूले चिया खाने क्रममा, होइन धेरै पर छैन यहाँबाट तपाईँ इन्द्र सरोवर जानुहोस् न भनेर भन्नुभयो, तर मलाई समय मिलेन होइन, जाँदा आउँदा एक दुई घन्टा लागिहाल्थ्यो, तर धेरै 8-9 किलोमिटर रहेछ। तर त्यहाँ चाहिँ रमाइलो चाहिँ के छ भने, एउटा चाहिँ नेचुरल स्विमिङ पुल भन्ने कुरा छ भने, त्यो चाहिँ निकै भाइरल भएर छ क्या नजिक, अनि त्यहाँ जाने प्लान त थियो, तर फेरि पानी पर्यो बहिनी होइन, एकछिन पानी पर्यो, ल नेक्स्ट टाइम भनेर हामी आयौँ। तर जे होस्, मकवानपुरको उहाँको इलाकासम्म त पुगे बहिनी,
1: शीतल पनि छ होला
0: एकदम। रमाइलो चाहिँ के छ भने, यति धेरै यो शनिबार आइतबारको विदाले गर्दाखेरि यति धेरै मानिसहरू चाहिँ मोटरसाइकल गाडीमा गएको मैले पाएँ, र अहिले गर्मी मौसममा चाहिँ भारतीय टुरिस्टहरू नि बहिनी, पर्यटकहरू यति आएका छन् भने साध्य छैन, अनि उनीहरूलाई त्यो उखर माउलो गर्मी छ नि भारतमा होइन, यो डाँडा काँडामा हिँड्दाखेरि हुस्सु पनि देखिने, बादल सरेर आउने, पानी पर्ने, चिसो भन्दाखेरि उनीहरू स्वर्गै भन्ठान्दा रहेछन् के बहिनी होइन, यो गर्मीमा गर्दाखेरि हाम्रो देशको वास्तविकता त अरूलाई सोध्नुपर्छ क्या बहिनी, हामीले त देखिरहेको भोगिरहेको केही नै जस्तो लाग्दैन। तर अनि मैले सोधेँ उनीहरूलाई, तपाईँहरू धेरै आउनु भएको छ भन्दाखेरि, यो स्वर्गमा हामी ओभनबाट भुङ्रोबाट चाहिँ यो उसमा आइपुगेका छौँ, स्वर्गमा आएका छौँ भन्नुभयो कि मलाई एकजनाले। त्यसले गर्दाखेरि लेट्स इन्जोय वाट वी ह्याभ गट होइन, हाम्रो देशमा जे छ त्यसलाई इन्जोय गर्नु पर्यो बहिनी, मुख्य कुरा त्यही हो।
1: हजुर, उहाँले के भन्नुभएको छ भने, तपाईँले सबैजनालाई मेरो नमस्कार छ अनि मिठो सम्झना पनि छ भन्नुभएको छ।
0: थ्याङ्क यू।
1: यहाँ हामी सबैजना आरामै छौँ, तर गर्मी बढ्दैछ, त्यहाँ त धेरै गर्मी नै होला, सजग र सचेत रहनु होला है पनि भन्नुभएको छ।
0: थ्याङ्क यू, थ्याङ्क यू। इन्द्र सरोवर आए पनि उहाँलाई टक्क फोन गर्नु पर्ला बहिनी है त,
1: भने उहाँको नम्बर पनि हामी दिन्छौँ दाजु। म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी हुँ, सम्झनु पर्दा मेरी जीवन साथी किशु राय माझी, त्यसै गरी लवली छोरा राम राजा राय माझी, अनि स्याङ्जाका नरेन्द्र रिम्बाल, काठमाडौँको अरुण नदी खत्री, अनि सुमी लिम्बु, राजेन्द्र वान्तवा राई, मुना मुखिया, दक्षिण कालीको सुखराम लामा, थाहा नगरपालिका वडा नम्बर 7 सूर्य लामा, चितवनको राम बहादुर खड्का, नवलपुरको ओम मणि सापकोटा, मुरारी कोइराला र चन्द्र बहादुर बुम्जनको मिठो सम्झना गर्दै यो गीत सुनाउन चाहन्छु। हवस् त, फेरि भेट्ने बाचा गर्दै बिदा हुन्छु, नमस्कार भन्नुभएको छ राजाराम राय माझीले थाहा नगरपालिका 3 शिखरकोट पालुङ मकवानपुरबाट।
0: कति राम्रो ठाउँबाट लेख्नुभयो, म पनि गएको कुरा गरेँ मैले पनि होइन, र अरू कुराहरू पछि गर्दै गरौँला। तपाईँले सबैलाई सम्झना गर्नुभएको छ, उहाँले सुन्नुभयो होला भन्ने आशा गर्दै, अब उहाँलाई पनि गीत सुनाउने बेला भयो कि के हो?
1: हजुर दाजु, उहाँलाई पनि गीत सुनाउने बेला भयो र हाम्रो बिदा पनि लिने बेला भयो। हामी प्रश्न पुनः राख्ने गर्छौँ अन्तमा होइन दाजु, पानीको मुहान, त्यस्तै गरी पाठी पौवा पोखरी कुवा होइन, ढुङ्गे धारा सफा गर्ने विशेष दिन छ, सो त्यो दिन कहिले पर्छ,
0: उसको नाम के हो? मैले कुनै छनक दिएको छैन, छनक अहिलेलाई नदिऊ होइन, र विशेष गरी यस यो दिन चाहिँ काठमाडौँमा छुट्याइएको छ, भ्यालीमा छुट्याइएको छ भनेर त्यतिसम्म चाहिँ भनौँ होइन। अब हाम्रो श्रोताले खोजिहाल्नुहुन्छ, यसको महत्त्व पनि बुझ्नुहुन्छ होला, यो हाम्रो चलनलाई बचाउनु पर्छ क्या बहिनी, किनभने संसारमा जहाँ गए पनि पानीको आवश्यकता पर्छ, गर्दाखेरि मुहानलाई सरसफाई गर्नु पर्यो होइन, अनि पौवाहरू, पाठी पौवाहरू, कुवाहरू, पोखरीहरू, इनार, ढुङ्गे धाराहरूलाई बचाउने हाम्रो कर्तव्य पनि हुन आउँछ भन्दै, अब हामी म चाहिँ बिदा लिन्छु बहिनी, तपाईँ के बिस्तारै आउने?
1: हजुर दाजु, अन्तमा भने अब असार महिना लागिसकेको छ, त्यसैले हामी असारी भाका सुनाउँदै हामी पनि लाग्नु पर्ला अब खेततिर कि कसो दाजु?
0: ल त, यही गीत हो उहाँलाई पनि हाम्रो श्रोतालाई पनि,
1: हजुर उहाँलाई पनि हामी राखिदिन्छौँ, र सबै श्रोताको निम्ति गीत सुनाउँदै बिदा पनि माग्छौँ दाजु,
0: एउटा अनुरोध गरौँ
1: हजुर।
0: पक्का काठमाडौँको भाकाको चाहिँ गजब हुन्छ क्या बहिनी, होइन काँठे भाका भनिन्छ क्या बहिनी, होइन गजब हुन्छ। पहिला पहिला त हाम्रो नेपाल आर्मीका पुलिसका दाजुभाइहरूले छाता ओढेर होइन कालो चस्मा लगाएर एकदम सात दिन सात रातसम्म गाउँथे भनेर भनिन्थ्यो, अनि दिदी बहिनीहरू पनि सात दिनै अथवा कम्पिटिसन हुन्थ्यो अरे होइन, अनि जसले जित्यो उहाँले जे भने त्यही मान्नुपर्छ भन्ने पनि बनाइदियो कि बहिनी, होइन त्यस्तो प्रकारको गीत राखिदिनु भए उहाँलाई हामी धन्य भन्छौँ है त। हस्त आदि श्रोताहरू, यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन, ह्याप्पी असार सबैलाई।
2: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के
3: यसपालि त, छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल, के हो के हो ए साइली ए माइली छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: राष्ट्रीय स्वतंत्र पार्टी को केन्द्रीय समिति बैठक ले पार्टी को संशोधित विधान पारित गरेको छ। विधान अनुसार रासोपा को केन्द्रीय समिति में 151 र 7 प्रदेश सभापति सहित 158 सदस्य रहने व्यवस्था गरिएको छ। नया व्यवस्था अनुसार केन्द्रीय सदस्य मध्य 100 जना निर्वाचनबाट चुनिनेछन् भने सभापतिलाई 50 जना मनोनित गर्ने अधिकार दिएको छ। संशोधित हुनु अघि 22 जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने अधिकार थियो। केन्द्रीय समितिमा 7 प्रदेशका सभापति पदेन सदस्य हुनेछन्। भोलिबाट रासोपाको पहिलो महाधिवेशन शुरू हुँदैछ। रातो मछिन रातको रथ जात्राको अन्तिम दिन आज ललितपुरको जावला खेलमा भोटो जात्रा मनाइएको छ। वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथको रथ जावला खेल पुर्याइएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालिन शाह लगायत उच्च पदस्थ व्यक्तिहरू आउनु भएको थियो। मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावला खेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो भने गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गर्नुभएको थियो। भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखेर बाजागाजा सहित बुङमती लगिएको छ। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेशन फंक्शनको आयोजना गरेको छ। कृष्ण फुरुङबोको रिपोर्ट।
4: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फंक्शनको आयोजना गरियो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ। तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
5: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नको लागि सहजीकरण पनि हुन्छ। त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
4: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र कुमार गुरुङले बताउनुभयो।
6: पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा के कस्ता किसिमका चाहिँ कामहरू गर्दो रहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
4: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मदत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
5: हाम्रो पेन्सनरलाई भिजिट गर्न जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो चिनजान अब कुराकानी भइरहेछ भने यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
4: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरहरूलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नुपर्ने बाध्यता छ। विभिन्न कार्यका लागि अचानक आउने समस्याको समाधान गर्न तथा समुदायबाट सहजीकरणको सेवा प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण साबित भएको छ।
3: नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेसँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय पृष्ठाडामा आयोजित एक कार्यक्रममा उहाँले बाहिर आएका हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो। नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त क्रान्तिकारी गणतन्त्र पक्षी दल लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नु रहेको बताउनुभयो। उहाँले राष्ट्रहित जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो

आँखो की गुस्ताखिया माफ हो। नमस्ते, आजको संगीत सागरको पर्खाईमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र मिठा मिठा हिन्दी गीतहरू छन् आजको संगीत सागरमा। श्रोताहरू प्रत्येक साता यसै समय आजको दिनमा आउने कार्यक्रम संगीत सागरमा। हजुर श्रोताहरू, पहिलो गीत सुनिहाल्नु भयो तपाईँले, आँखो की गुस्ताखिया माफ हो, हम दिल दे चुके सनमबाट रहेको थियो यो गीत, कविता कृष्णमूर्ति र कुमार सानुको आवाजमा। र श्रोताहरू, यस्तै मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ आजको संगीत सागरले। आजको संगीत सागरको छालहरूमा हामी रमाऊ, होइन त, आजको संगीत सागरको लहरहरूमा रमाऊ, केही बेर भलाकुसारी गरौं, होइन त श्रोताहरू। र आउनुहोस् आजको संगीत सागरलाई अघि बढौं। चलचित्र जुलीको गीत मैले लिएकी छु आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा। प्लिज एन्जोय द सङ्ग।

हजुर श्रोताहरू, चलचित्र जुलीको गीत सुन्नुभयो भर्खरै तपाईँहरूले। अब हामी अर्को गीत तर्फ लागौ। आजको संगीत सागरको यी लहरहरूमा बलिउडका चलचित्रका गीतहरू हामी सुन्दैछौँ, एन्जोय गर्दैछौँ, होइन? र अब अर्को गीत तर्फ लाग्नु पर्दाखेरि यहाँ मैले कुमार सानुलाई फेरि निम्त्याए र उहाँको साथमा अहिले भने साधना सरगम आउनु भएको छ। जब कोही बात बिगड जाए, जब कोही मुश्किल पर जाए, तुम देना साथ मेरा ओ हमनवा। हजुर श्रोताहरू, अब यो गीत तपाईँको निम्ति मेरो तर्फबाट, संगीत सागरको तर्फबाट।

0: Express Gorkha Radio. Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो छोटो विश्राम पश्चात त्यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र स्वागतको साथ साथमा गीत संगीत त छँदैछ श्रोताहरू। संगीत सागर हो, गीत संगीतमै रमाउनु पर्छ होइन त। आजको संगीत सागरले मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ र अर्को गीत छ श्रोताहरू, शीशा हो या दिल हो आखिर टुट जाता है। हजुर, पक्कै पनि श्रोताहरू, दिल हो या शीशा हो टुट्ना त होइन त। र लता मङ्गेशकरले गाउनु भएको छ यो गीत चलचित्र अर्पणबाट।

বিশ্বাস গোর্খা রেডিও। यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्दै मैले यहाँ एउटा गीत राख्न लागे। लता मंगेशकर र किशोर कुमारको आवाजमा रहेको छ, चलचित्र रकी को गीत हो यो, क्या यही प्यार है। हजुर श्रोता, यो मिठो सुमधुर गीत, गीत संगीतमा प्यारकै कुरा हुन्छ, मायाकै कुरा हुन्छ, होइन त श्रोताहरू? मिलनका बिछोडका कुराहरू हुन्छन् र अबको प्रस्तुतिमा प्यारको कुरा छ श्रोताहरू। क्या यही प्यार है भनेर एकाअर्कामा लता मंगेशकर र किशोर कुमार, चलचित्र रकीबाट।

चलचित्र रकीको मिठो सुमधुर प्यारको मिठा मिठा कुराहरू पश्चात अब यहाँ कुमार सानु भन्नुहुन्छ, कुछ ना कहो कुछ भी ना कहो। हजुर, 1942 अ लभ स्टोरीको यो गीत रहेको छ अबको प्रस्तुतिमा तपाईँको निम्ति मेरो तर्फबाट, संगीत सागरको तर्फबाट।

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।

हजुर श्रोताहरू, मिठा मिठा गीत संगीत भनौ हिन्दी गीतहरूमा रमाउँदा रमाउँदै आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र फेरि अर्को साता मिठा मिठा गीत संगीतको साथमा म आउने नै छु। आजलाई भने छुटौ, नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत चुनावी कार्यतालिका सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका तय गरेको हो। महाधिवेशन प्रतिनिधिका नामावली प्रकाशनदेखि मत परिणाम घोषणासम्म कार्यतालिकामा समेटिएको छ। पर्सी 8 गते दिउँसो 2 देखि अपरान्न 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिने कार्यतालिका छ। प्रक्रिया पूरा गरी सोही दिन राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने विभागका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। असार 9 गते बिहान 8:30 देखि 2:03 बजेसम्म मतदान गरिने कार्यतालिका छ। मतदान सम्पन्न भएको 2 घण्टापछि मत परिणाम घोषणा गरिने कार्यतालिका सार्वजनिक भएको छ। भोलिदेखि 9 गते मंगलबारसम्म चितवनको भरतपुरमा रासुपाको महाधिवेशन हुँदैछ। महाधिवेशनमा 4,000 भन्दा बड़ी प्रतिनिधि सहभागी हुँदैछन्। एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेशन फंक्सनको आयोजना गरेको छ। कृष्ण फुरुम्बोको रिपोर्ट।
4: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेशन फंक्सनको आयोजना गरियो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ। तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
5: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नको लागि सहजीकरण पनि हुन्छ। त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
4: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र कुमार गुरुङले बताउनुभयो।
6: पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा के कस्ता किसिमका चाहिँ कामहरू गर्दो रहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
4: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मदत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
5: हाम्रो पेन्सनरलाई भिजिट गर्न जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो चिन्जान अब कुराकानी भइरहेछ भने यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
4: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरहरूलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नुपर्ने बाध्यता छ। विभिन्न कार्यका लागि अचानक आउने समस्याको समाधान गर्न तथा समुदायबाट सहजीकरणको सेवा प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण साबित भएको छ।
3: अभिभावक विहीन बाल बालिकाका लागि बागलुङको तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएको छ। बागलुङबाट संगम घरती मकरको रिपोर्ट।
7: बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्रका अनाथ र असहाय बाल बालिकाको अभिभावकत्व लिएको छ। गाउँपालिकाले बालगृह सञ्चालन गरेर त्यस्ता बाल बालिकाको पालन पोषण र शिक्षा दीक्षाको व्यवस्था मिलाएको हो। 2069 सालदेखि नै बालगृह सञ्चालनमा ल्याएको बालगृह सञ्चालक समितिका अध्यक्ष एवं तमानखोला गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष झग बहादुर बुढाले बताउनु भयो।
8: जोगलाल बुढा गाउँपालिका अध्यक्ष 74 सालमा निर्वाचित भइसकेपछि आफ्नो सेवा सुविधा तमान खोला विकास कोष भनेर चाहिँ जम्मा गरिराख्नु भएको थियो। त्यसबाट हामीले यो चलाउन सकिन्छ भनेर 2079 साल असारको 13 गतेबाट यो सञ्चालन भएको हो। घर मासिक भाडामा लिएर सञ्चालन गरेका छौँ। पठ्न लेख्ने कापी कलमदेखि लिएर खाने बस्ने लट्टा कपडा जुत्ता चप्पलदेखि सबै चाहिँ जिम्मा हामीले लिएर राखेका छौँ र यो बालबालिका धनगौ ज्योति माविमा अध्ययन गरिराख्नु भएको छ।
7: गाउँपालिकाको वार्षिक बजेट र विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा बालगृह सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
8: म लगायत अध्यक्ष लगायत केही जनप्रतिनिधिले पनि हाम्रो सेवा सुविधा त्यहाँ चाहिँ जम्मा गर्छ र गाउँपालिकाले वार्षिक 10 लाख रुपियाँ विनियोजन गर्ने गरेको छ।

हामी सबैले जीवनमा कुनै न कुनै गन्तव्य खोजिरहेका हुन्छौँ, तर कहिलेकाहीँ खुसी गन्तव्यमा होइन त्यहाँ पुग्ने यात्रामा लुकेको हुन्छ भने होइन। हामीलाई कतै जानु छ तर त्यो बाटोको जुन यात्रा छ त्यो यात्रा एकदमै सुखद भयो भने गन्तव्य पुगेको पत्तो पनि हुँदैन। हामीलाई गन्तव्यमा पुग्नु छ भन्ने मात्रै हुन्छ तर त्यो यात्राको सुखद सुखद अनुभूतिले हामीलाई यति खुसी दिन्छ कि के भनौँ। खुसी गन्तव्यमा होइन, त्यो खुसी हामीले यात्रा गर्ने जुन हाम्रो दूरी छ नि त्यो यात्रामा लुकेको हुन्छ। त्यो यात्रा कस्तो भयो भन्ने कुराले महत्त्व राख्दछ। सायद त्यसैले होला जीवनले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेको हुन्छ। हामीले सिक्न चाहे पनि नचाहे पनि जीवनले केही न केही सिकाइरहेको हुन्छ। हरेक दिन पर्फेक्ट, हरेक दिन सफल नहुन सक्छ, तर हरेक दिनमा एउटा सुन्दर सुन्दर, एउटा राम्रो राम्रो, एउटा कुनै यस्तो क्षण अवश्य हुन्छ जसलाई हामीले अनुभूति गर्न सक्छौँ र भन्छौँ वाह आज यस्तो भयो। नराम्रो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, तर त्यो दिन हामीले एउटा अनुभव बटुल्यौँ। आजको दिनमा तपाईँले केही अनुभव पक्कै पनि बटुल्नुहुनेछ अथवा बटुलिसक्नु भएको छ। आजको दिनले के स्वाद चखायो, आजको दिनले कस्तो अनुभूति गरायो, यो सबै कुरा आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो दिनलाई निहाल्नुहोस्। अनि केही छन् रोचक कुराहरू भने यसो डायरीमा टिप्न पनि सक्नुहुन्छ। यो हुन्छ तपाईँको आफ्नो मनको डायरी। मनका आवाज हो यो रेडियो स्टेसन BFBS गोर्खा रेडियो। अनि तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँलाई थुप्रै थुप्रै माया अनि न्यानो अभिवादनका साथ हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु मनको आवाजमा। अनि हजुर, तपाईँको हालखबर के छ? खुसी हुनुहुन्छ होला, सुखी हुनुहुन्छ होला, आनन्दमा हुनुहुन्छ होला। चाहे जस्तो सुकै परिस्थिति होस्, हामी जीवित छौँ यही सबैभन्दा ठुलो कुरा हो। त्यसै कारणले खुसी हुनुहोस्। र यो गीत तपाईँको नाममा समर्पित गर्दै आउनुहोस् मनको आवाजलाई अगाडि बढाउँ।

वातावरणले अनि परिस्थितिले मानिसको मनलाई बदलिदिन्छ, मानिसको सोचलाई बदलिदिन्छ। यो किन भने भन्दाखेरि एकछिनपछि बताउँछु म, होइन, एउटा स्टोरी छ, एक युवकको कथा छ। र किन त्यस्तो भयो भन्दाखेरि चाहिँ सहमति र असहमतिको कुरा आउँछ कि, जब कुनै कुरालाई तपाईँले मान्नुभयो, मैले मानिनँ भने त्यहाँ हाम्रो सहमति भएन अनि हामीलाई एकअर्काप्रति रिस पनि उठ्छ र एकअर्काको व्यवहारले दुखी पनि बनाउँछ। हामी कसैसँग असहमत हुन्छौँ अथवा सहमति जनाएनौँ भने त्यो कुरा हामीलाई चाहिँ चित्त बुझेन नि, कसैले केही भन्यो हामीलाई त्यो कुरा मन परेन अनि हामीले सहमति जनाएनौँ, असहमति जनाउन साथै के हुन्छ भन्दा मनमुटाव हुन सुरु गर्छ, त्यो चिज चित्त बुझ्दैन अनि हतार हतार हामीले त्यो भएन यो यस्तो त्यो त्यस्तो भन्न थालिहाल्छौँ। त्यो गलत छ भनेर पनि साबित गर्न हतार नहौरे, किन भन्दाखेरि उसले भनेको कुरा केही उसमा आधार छ होला त उसले भन्यो नि। हामीलाई चित्त बुझेन भन्दैमा हामीले त्यसको खण्डन गरिहाल्नुपर्ने, हामीले त्यसलाई मन परेन भनिहाल्नुपर्ने, उसको कुरा बुझ्दै नबुझिकन आन्सर गर्न हामीलाई हतार हुन्छ। हो, त्यही कुराले गर्दा मनमुटाव हुन्छ। पहिला हामीले त्यो कुरालाई सुन्नु पर्यो, सुनेर बुझ्ने प्रयास गर्नु पर्यो, किनकि जब हामीले सुन्दै सुन्दैनौँ, बुझ्ने प्रयासै गर्दैनौँ भने त्यहाँ विवाद त जन्मिन्छ जन्मिन्छ। फरक विचार भएर विवाद आउने होइन अरे कि, तपाईँको विचार एउटा होला, मेरो विचार एउटा होला, आफ्नो विचार आफूसँग सधैँ छ, यसमा बहस गर्नुपर्ने कुरै छैन। तर जब एक अर्काको कुरा सुन्दैनौँ, बुझ्ने प्रयास गर्दैनौँ, त्यति बेला चाहिँ बहस निस्किन्छ अरे। कुरै नसुनिकन होइन कि होइन, होइन कि होइन भन्न थाल्यौँ भने त झगडा त भइहाल्यो, अल तिम्रो कुरा तिमी नै राख भनेर अनि त्यो व्यक्ति ठुस्केर अन्त हिँडिदिन्छ। अनि कसरी मनाउने भन्दा, कुनै कुरा हामीलाई चित्त बुझेन कसैले भनेको कुरा भने हतार गरेर उसको कुरालाई खण्डन नगरौँ, किन भने त यो व्यक्तिले भनेर उसको कुरा सुनौँ, बुझौँ अनि मात्रै कुरालाई अगाडि बढाउँ। त्यसपछि त कुरालाई अगाडि बढाउनु पर्ने आवश्यकतै पर्दैन, किन भन्दाखेरि उसको विचार बुझिसकेपछि त यी उसले यो विषयका लागि यो कुरा भनेको रहेछ भन्ने त्यही स्पष्ट भइहाल्यो नि, होइन र? आज पनि मनको आवाजमा तपाईँलाई भनिहाले एक युवकको कुरा सुनाउँछु, एउटा सानो प्रसङ्ग छ, केही व्यवहारिक ज्ञानहरू छन् अनि राम्रा राम्रा गीत सङ्गीत छन्। सबै कुरा तपाईँका लागि बस्किनेछु आजको मनको आवाजमा, साथै बस्नुहोला।

हाम्रो घरमा केटाकेटी होलान्, केटाकेटीहरू छन् भन्न साथै उनीहरूले कहिले चकलेटको अपेक्षा गर्छन्, कहिले के चिज डिमान्ड गर्छन्, कहिले खेलौना, कहिले यो चाहियो, कहिले त्यो चाहियो। उनीहरूको त्यो माग छ नि, उनीहरूको डिमान्ड डेली बढ्दै जान्छ। इमोसनल ब्ल्याकमेलहरू हुने रे के बच्चाहरू। यति माया गरेर यति इनोसेन्ट भएर मागिदिन्छन् कि कलेजै निस्किने जस्तो गरेर उनीहरूले भनेपछि त त्यो नै भन्ने हिम्मतै हुँदैन हामीलाई, अनि हामीले दिन्छौँ। अब बच्चाहरूको कुरा एउटा भयो, ठुलो मान्छेहरूको कुरा एउटा भयो। उनीहरूले माग्छन्, माग्दाखेरि आवश्यकता के हो त्यो हामीले दिन्छौँ, अनि नचाहिने कुरा छ भने हामीले फकाइ फुलाइ के गर हुन्छ पछि ल्याइदिन्छु अथवा यो गर त्यसपछि दिन्छु आदि इत्यादि त्यो हामीले जानेका छौँ। तर यहाँ मैले भन्न खोजेको ठुलो कुरा चाहिँ के हो भन्दाखेरि, कहिलेकाहीँ उनीहरूलाई चाहिने भन्दा ठुलो उपहार हामीले दिन सक्छौँ। त्यो के भन्दाखेरि चाहिँ, त्यसको लागि पैसा खर्च गर्नु पर्दैन, त्यसको लागि कहीँ गएर बजारमा पसल गएर खोज्नु पनि पर्दैन, ठुलो ठुलो मलमा गएर किन्न पनि जानु पर्दैन। त्यो हो तपाईँ हामीले आफ्नो बच्चाहरूलाई दिने एकदम क्वालिटीको समय। दिनको 10 मिनट किन नहोस्, 15 मिनट किन नहोस्, आधै घन्टा किन नहोस्, त्यो समय चाहिँ छुट्याएर यो आधा घन्टा समय चाहिँ मेरो बच्चाको लागि, म उनीहरूसँग खुलेर बोल्छु, म उनीहरूसँग खुलेर खेल्छु, म उनीहरूलाई खुलेर पढाउँछु, म उनीहरूसँग खुलेर घुम्न जान्छु, म आज मर्निङ वाक जान्छु मेरो बच्चा बच्चीलाई लिएर, अथवा म इभिनिङ वाक जान्छु बच्चा बच्चीलाई लिएर, म मन्दिर जान्छु बच्चा बच्चीलाई लिएर, धेरै कुरा उनीहरूसँग गफ गर्दै उनीहरूकै साथी भएर उनीहरू सँगसँगै यो के हो त्यो के हो भन्दै खेल्दै मस्ती गर्दै उनीहरूको लागि यो क्वालिटीको टाइम दिन्छु भन्नुभयो भने त्यो जस्तो ठुलो उपहार अरू केही हुनै सक्दैन बच्चाहरूको लागि। उनीहरूलाई यति राम्रो समय तपाईँले दिनुभयो, उनीहरूले त्यो तपाईँसँग बिताएको साथलाई, तपाईँसँग बसेर गरेको कुरालाई उनीहरूले कहिले बिर्सिँदैनन्। उनीहरूले पाएको सम्पत्ति, उनीहरूले आर्जन गरेको धन, उनीहरूको दिमागमा तपाईँको याद जीवनभरिका लागि उनीहरूको मानसपटलमा स्टोर भएर बस्छ। यही हो तपाईँले दिने सबैभन्दा बहुमूल्य उपहार। अहिलेको आजको व्यस्त समयमा हामी सबैजना व्यस्त छौँ, त्यसमाथि यति धेरै ग्याजेटहरू छन्, यति धेरै टेक्नोलोजीका उपायहरू छन्, त्यसमा तपाईँ पनि भुल्नुहुन्छ, बच्चाहरू पनि भुल्छन्। तर त्यही बिचबाट आफूलाई निकालेर यो समय आफ्नो बच्चाहरूलाई दिने हो भने तपाईँ आफै छक्क पर्नुहुन्छ। तपाईँले त्यति समय दिँदाखेरि त्यो बच्चामा आएको सकारात्मक सोच परिवर्तन अनि तपाईँमा आएको एउटा अर्को नयाँ ऊर्जा धेरै धेरै फरक पर्छ। यसले मैले भनेको कुरा मान्नुहुन्न भने गरेर हेर्नुहोस्, आफ्नो बच्चाहरूलाई टाइम दिएर हेर्नुहोस् अनि यस्तै क्रियाकलाप गरेर हेर्नुहोस् न। टाइम दिने भन्दैमा आफू चाहिँ मोबाइलमा व्यस्त अनि फोनमा व्यस्त को कोसँग कुरा गर्नलाई, अनि बच्चालाई मैले सँगै बसेको छु भनेर त हुँदैन, उनीहरूसँगै इङ्गेज हुनु पर्यो। अनि हेर्नुहोस् चमत्कार कस्तो हुन्छ। यो गीत चाहिँ तपाईँको लागि र तपाईँको बच्चाको लागि है।

0: Plus Gorka Radio. Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio.
4: BFBS Gorkha Radio ma Man ko aawaz.

मानिसले छ नि नाम भन्दा पनि आफ्नो चाहिँ नाम बढी सुन्न मन पराउँछ अरे के. अध्ययनले के देखाएको छ भन्दाखेरि चाहिँ कुरा गर्दा गर्दै उसको नाम लिएर बोलाउँदा कामको अनि उसको अलिकति प्रशंसा गरेर कसैले उसको नाम लिइदियो भने ऊ दङ्ग पर्छ अरे, भित्रैबाट प्रफुल्लित भएर आउँछ अरे होइन. अनि जसले उसको प्रशंसा गर्छ, जसले उसको नाम लिएर कुरा गर्छ, त्यो व्यक्ति चाहिँ उसको नजिकैको हो भन्ने भान हुन्छ अरे उसलाई. त्यही भएर तपाईँले कसैलाई आफ्नो बनाउनु छ भने त्यो व्यक्तिको प्रशंसा गर्नुहोस्, त्यो व्यक्तिको नाम लिएर कुरा गर्नुभयो भने त्यो व्यक्तिलाई चाहिँ तपाईँले आफ्नो बनाउन सक्नुहुँदो रहेछ. मनका आवाजलाई तपाईँले सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा. तपाईँको छेउमा मान्दिरा छु र अघि मैले एउटा कुरा भन्छु भनेको थिएँ नि होइन. एकजना युवकलाई म चिन्छु होइन, उनी पढाइमा एकदम अब्बल छन् तर उनमा धेरै क्षमता छ के. धेरै जसो बाजाहरू बजाउन आउँछ, उनले कहिले पनि सिकेका छैनन् तर धेरै बाजाहरू आफै बजाउँछन्. जस्तो बाँसुरी बजाउँछन्, बाँसुरीबाट राम्रो राम्रो धुनहरू गीतहरू बजाउँछन्. उनले पियानो किबोर्ड पनि बजाउँछन् अनि उनले राम्रो पेन्टिङ पनि गर्छन्, सानातिना घरका कामहरू पनि गर्छन्. अब बत्ती बिग्रियो अथवा कुनै प्लम्बिङको काम भयो त्यो पनि आफै जानेर गर्छन्. त्यसको साथसाथै मिठो खानेकुरा पनि पकाउँछन्. अर्को कुरा चाहिँ उनले गिटार पनि बजाउँछन्, भायोलिन पनि बजाउँछन् अनि फाटफुट गाउँछन् पनि. यो सबै उनमा भएको आफैभित्र भएको क्षमता हो, उनले आजसम्म कतै सिकेका पनि छैनन्. अनि एक दिन चाहिँ के भयो भने एउटा कार्यक्रममा हामी सँगै गएका थियौँ अनि त्यो कार्यक्रममा चाहिँ जब व्यक्तिहरूले गीत गाए, व्यक्तिहरूले डान्स गरे, व्यक्तिहरूले आफ्नो कला देखाए नि, त्यहाँबाट फर्केर आएपछि चाहिँ उनले अब चाहिँ म्युजिक सिक्नु पर्यो जस्तो लाग्यो भनेर भने. पहिला त्योभन्दा अगाडि हामीले कैयौँचोटि म्युजिक सिक्नु तपाईँको क्षमता राम्रो छ भन्दाखेरि उनले कहिले पनि मानेनन्, कति भन्दा पनि मानेनन्. तर जब त्यो पर्फर्मेन्स, त्यो प्रोग्राम हामीले हेरेर फर्क्यौँ, उनी आफै इन्ट्रेस्टेड भए अनि त्यसपछि अहिले उनी म्युजिकको क्लास गरिरहेका छन्. भन्दा कुन चिजले कसलाई कति बेला कहाँ छुन्छ त्यसपछि व्यक्तिले त्यो चिजलाई ग्रहण गर्छन्. अरूले भनेर होइन कि, भित्री मनले आफूले आफैलाई सम्झाएपछि जब आफू कन्भिन्स हुन्छ नि व्यक्ति, त्यति बेला चाहिँ त्यो कार्य गर्न व्यक्ति इच्छुक हुन्छ र त्यसमा मन लगाएपछि त्यो कार्य उनीहरूले सफल पनि गर्ने गर्दछन्. अर्काले भनेर होइन कि, जब स्वयंले आफैसँग प्रतिज्ञा गर्छ व्यक्तिले, त्यति बेला चाहिँ काम सफल हुन्छ. यदि तपाईँको पनि मनमा कुनै यस्तो इच्छाहरू छ जुन गर्न तपाईँको भित्री मनले म गर्छु, गर्न पाए हुन्थ्यो भन्ने त्यस्ता छन् केही इच्छा भने चाहिँ तपाईँले जसरी भए पनि खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै त्यो इच्छालाई तपाईँले पुरा गर्न सक्नुहुन्छ. केही छन् कि सोचिहाल्नुहोस् न.

यदि एउटा रुखलाई एउटा बिरुवालाई हामीले दिनदिनै उखल्दै हेऱ्यौँ कहिले यसमा फल लाग्छ कहिले यसमा फुल लाग्छ भनेर हामीले दिनदिनै निकाल्दै हेऱ्यौँ भने त त्यो कहिले त्यसले जरा समाउने माटोमा कहिले बढ्ने कहिले फुल्ने कहिले फल्ने त्यसै त्यो सुकेर मरेर जान्छ। त्यसैले सफलताको नतिजा पनि आजको भोलि खोज्ने होइन कि धैर्य गर्नुपर्छ। धैर्यतालाई हराउन दिनु भएन, आफ्नो हिम्मत र हौसलालाई हराउन दिनु भएन, विश्वास कायम राख्नु पर्यो। प्रयासको फुल प्रयासको फल अवश्य नै ऋतु आएपछि समय आएपछि फल्छ र त्यसको स्वाद हामीले चाख्न पाउँछौँ। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। मैले आज एउटा के सुने भन्दाखेरि सुनाउनु चाहिँ कसैले सामाजिक सञ्जालमै सुनाउनु भएको कुरा हो होइन, तर अति नै मन पर्यो कि हाम्रो दैनिक जीवनमा यो काम लाग्छ। त्यसै कारणले मैले त्यहाँ सुनेको कुरा तपाईँले सुन्नु भएको पनि हुनसक्छ, नसुनेको पनि हुनसक्छ, तपाईँलाई थाहा भएको पनि हुनसक्छ, नभएको पनि हुनसक्छ। थाहा भएको भए पनि फेरि सुनेर केही बिगार गरेन, सम्झना गरायो। त्यहाँ के भनिएको थियो भने खाने टेबलमा छ नि, खाना खाने ठाउँमा जब हामी खाना खान्छौँ त्यति बेला चाहिँ हाम्रो अगाडि पानी पनि राखिएको हुन्छ, खाना पनि राखिएको हुन्छ होइन। त्यति बेला चाहिँ हामी परिवारको सदस्यहरूसँग बोल्छौँ, के कुराहरू हुन्छ नि त। सकभर खाना खाँदाखेरि नबोल्नु रे, यदि बोल्नु छ भने सकारात्मक कुरा मात्रै बोल्नु रे, किन भन्दा त्यहाँ पानी हुन्छ त्यहाँ खाना हुन्छ अनि हामीले खाइरहेका हुन्छौँ। हाम्रो मनमा विचार जस्तो आउँछ, हामीले जे कुराकानी गर्छौँ, हामीले कसैको कुरा काटिरहेछौँ कि हामीले कसैको बारेमा टिका टिप्पणी गरिरहेका छौँ कि, त्यो सबै त्यो खाना र पानीले सुनिरहेको हुन्छ अरे। अनि त्यही चिज हामीभित्र जान्छ, हाम्रो मनमा पनि त्यही कुरा, बोलीमा पनि त्यही कुरा, अनि त्यो खानेकुराले पनि सुनेको त्यही कुरा। र त्यसले चाहिँ जस्तो बोलेका छौँ, जस्तो विचार गरेका छौँ, जस्तो कुराहरू व्यक्त गरिरहेका छौँ, जे विषयमा कुरा गरिरहेछौँ नि, त्यस्तै असर त्यस्तै प्रतिक्रिया त्यस्तै हाम्रो जीवनमा हुन्छ अरे। भन्दाखेरि कति ठुलो कुरा रहेछ हेर्नुहोस् त। यो हरेक गाँसमा धन्यवाद भनेर खाँदा राम्रो भयो, अनि कुरा गर्दा पनि सकारात्मक कुरा गर्दा राम्रो भयो, प्रगतिका कुरा गर्दा राम्रो भयो, कसैको पनि आलोचना नगर्दा राम्रो हुँदो रहेछ। खाने बेलामा यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्ने रहेछ अनि एकदमै चपाई चपाई खानु रे। यो कुरा सुनेपछि त मलाई कस्तो भयो कि ओहो, कति सानसानो कुरा, कति जानेकै कुरा, तर हामी कहाँ भुलिरहेका रहेछौँ कि के कुरा गर्दै खान्छौँ, ए जे मुखमा आए त्यही बोलिरहेका हुन्छौँ, कति नराम्रो व्यवहारका साथ हामीले खाना खाइरहेका रहेछौँ जस्तो लाग्यो। र मलाई जसरी आत्मग्लानी भयो, हो खाँदाखेरि चाहिँ यी कुरा विचार गर्नुपर्ने रहेछ भन्ने कुरा मलाई जब लाग्यो नि मेरो मनभित्र, त्यही भएर मैले तपाईँलाई सुनाएको। यदि त्यस्तो भइहालेको खण्डमा चाहिँ यो कुरालाई सम्झिनु होला, गाँठो बाँधेर राख्नुहोस् है, यो कुरा एकदम राम्रो छ। र यस्तै राम्रो गीत म तपाईँको लागि राख्छु।

ले चाहिँ त्यो ढोका भित्र पसेर त्यहाँ टिकी राख्नलाई, त्यहाँ सफलता प्राप्त गर्नको लागि मदत गर्दछ। त्यसैले पनि कहिले हाम्रो क्षमता पुरानो हुँदैन, कहिले हाम्रो कम्युनिकेसन गर्ने क्षमता पुरानो हुँदैन, टाइम म्यानेजमेन्ट गर्ने क्षमता पुरानो हुँदैन, प्रब्लम समस्याहरूलाई समाधान गर्ने क्षमता हाम्रो पुरानो हुँदैन, अनि हामीमा भएको सकारात्मक ऊर्जा छ नि त्यो कहिले पनि पुरानो हुँदैन। यी चिजहरूलाई आफूसँग राखेर अगाडि बढ्ने हो भने यी चिजहरूले हामीलाई पछाडि होइन अगाडि अवश्य लैजान्छन्।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सपना, समय, मित्रता, आत्मविश्वास, परिवार आदि इत्यादि हाम्रो जीवनको अभिन्न अङ्ग हो। हाम्रो सम्बन्धमा यी चिजहरू आइरहन्छन् र व्यवहारमा यी चिजहरूले महत्त्व पनि राख्छ। तपाईँ यति बेला मनको आवाज सुन्दै हुनुहुन्छ। यो मनबाट नै तपाईँलाई पुनः स्वागत गर्दछु। मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको नजिकै मनतिरा छु र हामीले धेरै कुराहरू गर्छौँ होइन, सकारात्मक ऊर्जा हाम्रो जीवनमा आओस् भनेर सानसाना कुराहरू सुनाउँछु, कथाहरू सुनाउँछु, केही रोचक जानकारी पनि दिने गरेको छु जसले हाम्रो जीवनलाई उज्यालो बनाओस्, जसले हाम्रो जीवनमा प्रेरणा भरोस्। जीवनमा कहिलेकाहीँ हामी आफूले गरेको प्रगति देख्दैनौँ कि, हामीलाई अझै पर पुग्नु छ, हामीले अझै केही गर्नु छ भनेर हामी सोचिरहन्छौँ, चिन्ता गर्छौँ, अरूलाई हेर्छौँ, उसको यस्तो भयो, उसले यस्तो गर्यो, मेरो चाहिँ केही भएन, मैले पनि गर्नुपर्ने, आजको यो वर्ष बित्यो, त्यो वर्ष बित्यो, केही प्रगति भएन भनेर हामीले चिन्ता पनि गर्छौँ। त्यस्तो होइन, हिजोभन्दा आज, अस्तिभन्दा हिजो, गएको हप्ताभन्दा आज, गएको महिनाभन्दा आज, गएको वर्षभन्दा आज हामीले केही न केही गरेरै अगाडि बढेका छौँ। हामीले आफ्नो त्यो यात्रालाई पुरा गरेर अगाडि बढेका छौँ। उपलब्धि खासै हात नलाग्ला, तर त्यो समय जुन भोगेर हामी आयौँ नि, त्यो अनुभूतिको, त्यो पोको अनुभूतिको जुन हामी भित्रको अनुभव छ नि, त्यसलाई कसले चुर्न सक्छ र? त्यो अनुभूति एक वर्षको यात्रा तय गर्दाखेरि पाउनु भएको अनुभूति, त्यो अनुभूतिलाई त कसैले चुर्न सक्दैन। त्यो एक दिनमा हुने कुरा पनि होइन। तपाईँसँग त्यो अनुभवको भण्डार छ, त्यसैले तपाईँ हामीले सिकेका कुराहरू चाहिँ, हाम्रो अनुभव, हामीले भोगेका कुराहरू चाहिँ, यसले हामीलाई अझ बलियो बनाउँछ। त्यसै कारणले कम्पेयर होइन, आफूमा आत्मविश्वास जगाउनु चाहिँ हाम्रो जीवनमा एक एक पाइलामा हामीले कमाएको सफलता हो, हामीले कमाएको अनुभूति हो, हामीले कमाएको त्यो हाम्रो अमूल्य सम्पत्ति हो। सानो पाइला किन नहोला, त्यो अगाडि बढेको पाइला नै प्रगतिको पाइला हो। यसलाई कहिले पनि मैले केही गरिनँ, मेरो केही भएन भनेर नेगेटिभ अथवा नराम्रा कुराहरू नसोच्नु होला।

अब एकछिन भान्सातिर लागौँ। मलाई चिया खान चाहिँ अब मन लाग्छ भनौँ न, होइन चियाको पारखी त म पहिला थिइनँ, तर मेरो एकजना साथीले अफिसमा मलाई चिया खान सिकाए कि। म खान्न थिएँ, खान्न भन्थेँ, तर उनले के भन्थे भने केही हुन्न के, 3 बजीतिरको चिया कस्तो मिठो हुन्छ भनेर उनीहरूले त्यो चियाको तलतल उनीहरूलाई लाग्ने, अनि मलाई छोड्दै छोड्दैनथे, म पनि जान्थेँ त्यो चिया खानको लागि, अनि थोरै थोरै खान्थेँ के, खान्छे खाने अनि थोरै खान्थेँ। अनि मैले के गर्थेँ भने एउटा कपै किनेर लगेको थिएँ, त्यो टकिला खाने जस्तो कप के, सानो कप, जम्मा 1 डाडो हाल्यो भने पनि भरिने कप के। तपाईँले अब यसरी बुझ्न सक्नुहुन्छ, जम्मा ठिकै खालको कप, एउटा सानो सानो ठिकै खालको एक कप चिया चाहिँ त्यो कपमा हाल्यो भने 4 कप बन्थ्यो के। मैले दिनमा 4 कप खाए पनि 1-1 कप बन्थ्यो, अनि त्यसरी मैले चिया खान थालेँ, अनि त्यो चियाको स्वाद मलाई मुखमा झुन्निन थालेँ। हेर्नुहोस् है, मलाई बानी लागेपछि अनि मैले त्यही कप घरमा पनि किनेर लिएर आएँ। चिया खान मन लाग्छ मलाई 3 बजेको समयमा दुधको चिया। त्यो चियाको सिलसिलामा मलाई एउटा चियाको पनि कुरा गरिहालौँ कि जस्तो लाग्यो, होइन। अनि त्यो अफिस छोडेपछि मलाई त्यो चिया खान यति मन लाग्यो, अब म पकाउँछु चिया, त्यस्तो खालको स्वाद आउँदै आउँदैन, यस्तो मिठो चिया हुन्थ्यो। अब त्यो चिया पकाउँदा त्यो चिया पकाउने मान्छेले दिएको चिया यति मिठो स्वाद बसेको, होइन, जिब्रोमा, आफूले चिया पकायो मरे हुँदैन, कहिले के पुग्दैन, कहिले के खल्लो, कहिले के दिक्कै लाग्यो। अनि गर्दा गर्दा हेर्नुहोस् है, 1 वर्ष लाग्यो चिया पकाउन आएन भन्दाखेरि चाहिँ लाज हुन्छ। अब चिया पकाउन त आएको हो, तर त्यो स्वादवाला चिया पकाउन नआएको, होइन। अनि गर्दा गर्दा अहिले मैले जाने कि त्यस्तै चिया पाक्छ अहिले मेरो भान्सामा, अनि म अहिले निश्चिन्त हुन्छु कि मलाई चिया पकाउन आउँछ भनेर। पहिला त ओहो बेजतै हुन्थ्यो नि, मान्छे आएर चिया पकाउँदाखेरि जहिले नमिठो चिया, लाजको मर्दो हुन्थ्यो मलाई। अनि अहिले चाहिँ कमसेकम ठिकै ठिकैको चिया पकाउन सक्छु मैले।

तपाईँलाई थाहा छ, अब हामी एक्सर्साइज गर्छौँ आफ्नो मसल्सहरूलाई चाहिँ एकदमै बलियो होस् भनेर, बलियो बनाउँछौँ, खानेकुरा खान्छौँ, दौडिन्छौँ, जे जस्तो गरे पनि शरीर मेरो बुढो नहोस्, राम्रो होस्, यो शरीर बलियो होस्, मेरा मांसपेशीहरू बलियो होन् भन्ने हामी सोध्छौँ नि, होइन? र यसैका लागि कति कसरत पनि गर्छौँ। तर तपाईँलाई थाहा छ एउटा कुरा, हाम्रो शरीरको सबैभन्दा बलियो मांसपेशीहरू मध्ये, मसल्सहरू मध्ये एउटा जिब्रो पनि हो रे। यो जुन स्वादे जिब्रो छ नि, यो जिब्रो पनि एकदम बलियो मांसपेशी हो रे। यो जिब्रो बलियो हो भने यो जिब्रोले बोल्ने शब्दहरू महाबलिय हुन्। राम्रा शब्द बोलौँ, जस्तो जिब्रोको मसल्स बलियो छ, यो जिब्रोबाट निस्केका शब्दहरू पनि त्यत्तिकै बलियो, त्यसको भ्यालु, त्यसको मूल्य हुने गरी हामीले शब्दको छनौट गरेर शब्दहरूलाई बोलौँ। यही तथ्यका साथमा आजको मनको आवाजबाट मन्दिरा बिदा माग्दछु। अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोसिलेहरू अवश्य ल्याउँला। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत चुनावी कार्यतालिका सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका तय गरेको हो। महाधिवेशन प्रतिनिधिका नामावली प्रकाशनदेखि मत परिणाम घोषणासम्म कार्यतालिकामा समेटिएको छ। भोलि 8 गते दिउँसो 2 देखि अपरान्न 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिने कार्यतालिका छ। प्रक्रिया पूरा गरी सोही दिन राति 11 बजे उम्मेद्वारका अन्तिम नामावली प्रकाशन गरिने विभागका प्रमुख पुवन केसीले जानकारी दिनुभयो। असार 9 गते बिहान 8:30 देखि दिउँसो 3 बजेसम्म मतदान गरिनेछ। मतदान सम्पन्न भएको 2 घण्टापछि मत परिणाम घोषणा गरिने बताइएको छ। भोलिदेखि 9 गते मंगलबारसम्म चितवनको भरतपुरमा रासोपाको महाधिवेशन हुँदैछ। महाधिवेशनमा 4,000 भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। तेह्रथुमको फेदापमा आदिवासी याङथुङ मुन्दुम सभ्यता फेदाप इतिहास र भाषाबारे आधारभूत चुम्लुङ भेला सम्पन्न भएको छ। बबिता राईको रिपोर्ट।
4: त्यस्तो लुङलुङ गाड्नेहरू 10-10 वटा भनेर छुट्याएको छ। अब 10 वटामा कोही 6 तातिर पनि कोही 5 तातिर 10 लिम्बुन भनेर 10 लुङलुङ गाड्नेहरू धेरै धेरै थरहरू त्यसरी राखेका छ। त्यसरी लुङलुङ गाड्नेलाई लिम्बु भनेको त सेनहरूले नै उनीहरूको स्यामहरूमै पनि देखियो र बिस्तारै रणबहादुर शाहले आनाको आधारमा राजस्व उठाउन थालेपछि अनि लिम्बुलाई लिम्बुवान भनेको जस्तो बुझिन्छ होइन। यसमा आफ्नै तर्कहरू छन्।
5: तेह्रथुमको फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद फेदापको व्यवस्थापनमा 2 दिने चुम्लुङ भेलामा सहजीकरण गर्नुहुँदै अनुसन्धाता तथा मुन्धुम अध्येता लालीगुनास नगरपालिकाका मेयर अर्जुन माबुहाङ। चुम्लुङमा फेदाप क्षेत्रका लिम्बु समुदायका विभिन्न थरगत संस्थाका प्रतिनिधि तथा आदिवासी जन्य संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
6: अध्ययनको लागि त एकदमै बाटोहरू चाहिँ आज देखाइदिनु भयो। त्यो भित्र डिपली चाहिँ हामी प्रवेश गर्न सकेनौँ। तर अब फेदापको हिस्ट्री कहाँबाट आएको, यहीँका राइटरहरूले अथवा लिम्बू समुदायले लेखे कि गैर लिम्बूले लेखे कि त्योभन्दा बाहिरकोले लेखे र अहिले हामी खोज्दैछौँ भन्ने कुरामा चाहिँ जस बाटोहरू चाहिँ देखाइदिनु भएको छ। कहाँसम्म गएर चाहिँ खोज्न सकिन्छ
5: भेलामा सिकेका कुराहरू बताउँदै सहभागी याक्थुङ लिम्बू जातिको मुन्धुमको महत्व साथै इतिहास र भाषा विकासबारे भेलामा जानकारी गराइएको चुम्लुङका प्रमुख सहजकर्ता अनुसन्धाता एवं मुन्धुम अध्येता डिबी आङबुङले बताउनुभयो।
7: गर्दाखेरि यहाँ सहभागी हुनेहरूले सबै त पहिला म को हुँ भन्ने कुरा राम्ररी एउटा बुझिनेछ र मेरो मुन्धुम दर्शन सभ्यता संस्कृतिले निर्देशित गरे अनुसार म एउटा मान्छे भएर म एउटा याक्थुङ भएर म एउटा फेदापे भएर के गर्नुपर्छ भन्ने किसिमको चाहिँ केही दार्शनिक र केही सैद्धान्तिक र केही वैचारिक आधारहरू प्रदान गर्दछ। यस्तो यति कुरा ज्ञान पाएर त्यसले जे काम गरे पनि, राजनीति गरे पनि, समाजसेवा गरे पनि, अथवा कुनै पत्रकारिता जस्तो पेसा गरे पनि उसको आफ्नै किसिमको एउटा दृष्टिकोण एउटा भ्यू निर्माण गर्छ। हो त्यसकोलाई चाहिँ आधारभूत रूपमा बेसिक कुराहरू चाहिँ प्रशिक्षण गर्ने अथवा सहजीकरण गर्ने काम भएको हो यसमा।
5: याक्थुङ लिम्बू जातिको बाहुल्यता रहेको फेदापको इतिहास भाषा संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको फेदाप गाउँपालिका उपाध्यक्ष सुनिता पाहिमले बताउनुभयो।
8: फेदापको चाहिँ आफ्नो छुट्टै एउटा उसको इतिहास चाहिँ भाषामा यो लिम्बूहरूको चाहिँ भाषा भनौँ यसको संस्कार भनेको कुरा चाहिँ यहीँबाट उत्पादन भएको हो भन्ने खालको एउटा मौलिक चाहिँ यहीँ पाइन्छ भन्ने खालको एउटा मान्यता छ। यही विषयमा चाहिँ विशेष गरेर छलफल गरौँ अध्ययन गरौँ भन्ने नै छ। त्यसै विषयमा हाम्रो छलफल भइरहेछ।
3: वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका प्राविधिक पदमा गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ।
9: सार्वजनिक सूचना ननिकालिकनै खुल्ला प्रतिस्पर्धा बिना नियुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी परेको हो। अस्थायी नियुक्तिको दुरूपयोग गरेर राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा भर्ना गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी हाल्नु भएको हो। उजुरीमा केही वर्ष यताका सबै नियुक्ति प्रक्रिया, आवेदन आह्वान र स्वीकृत दरबन्दी सम्बन्धी कागजातको निष्पक्ष छानबिनको पनि माग गरिएको छ। साथै निर्णय प्रक्रियामा संलग्न र अस्पताल प्रशासनका अधिकारीमाथि कार्यवाही सहित गैर कानूनी अनैतिक तरिकाले नियुक्त चिकित्सकलाई तत्काल हटाएर निष्पक्ष प्रतिस्पर्धाबाट भर्ना गर्न माग गरिएको छ।
3: कास्कीको पृथ्वी चौक पोखरा बस पार्कमा रहेको वास्तुला कम्प्लेक्समा महानगरपालिकाले डोजर चलाएको छ। महानगरले कम्प्लेक्स भित्रका सबै टहरा हटाएको हो। त्यहाँ रहेका 320 टहरा पूर्ण रूपमा हटाएको पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभएको छ। कम्प्लेक्सका संचालक र त्यहाँ
2: BS Gorkha Radio.

तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत संगीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो सुकमित गुरुङको आवाजमा रहेको दीपक थापाको शब्द र संगीतमा रहेको निकै लोकप्रिय गीत हो सदाबहार। सुकमित गुरुङको आवाजमा रहेको यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

हेलो वेरी गुड आफ्टरनून एन्ड नमस्ते सम्पूर्ण श्रोता यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम चिल्ड्रन्स क्लबमा म प्रियंका प्रसाई तपाईँको माझ उपस्थित भइसकेकी छु र अबको ठिक एक घण्टासम्म तपाईँकै साथमा रहनेछु कार्यक्रम चिल्ड्रन्स क्लब तपाईँले हरेक शनिबार सुन्न सक्नुहुन्छ 4 बजेदेखि 5 बजेसम्म र यस कार्यक्रममा हामी बालबालिकाको सर्वाङ्गीण विकासका विषयलाई लिएर तपाईँहरू माझ विभिन्न इन्फर्मेसन टिप्सहरू सेयर गर्ने गर्छौँ आज भने एउटा इन्ट्रेस्टिङ कुरा लिएर आएकी छु श्रोता हेर्नुहोस् है हामी जन्मिन्छौँ जन्मिसकिसकेपछि जीवनचक्र अनुसार हाम्रो जीवन अगाडि बढ्दै जान्छ तर वान थिङ यदि कुनै पनि व्यक्तिमा यो गुण छ भने चाहिँ उसले जीवनको जुनसुकै उमेरमा रहँदाखेरि पनि आफूले आफूलाई अपडेट र परिवेशसँग भनौँ न जुन अहिलेको परिवेश छ त्यो परिवेश अनुसार चाहिँ आफूलाई परिवर्तन गर्न सक्छ त्यसमा ढाल्न सक्छ र धेरै कुराहरू त्यो सिचुएसनमा त्यो समयमा पनि त्यसमा भिजेर चाहिँ अगाडि बढ्न सक्छ त्यसको लागि व्यक्ति के हुनुपर्छ त भन्दाखेरि निरन्तर रूपमा केही सिक्ने इच्छा भएको व्यक्ति हुनुपर्छ कन्टिन्युस लर्नर्स हुन जरुरी छ एकदमै आवश्यक छ है त्यसै कारणले गर्दाखेरि आजको कार्यक्रममा कसरी चाहिँ हामीले कुनै पनि बालबालिकालाई चाहिँ कन्टिन्युस लर्नर बनाउन सक्छौँ भन्ने विषय तपाईँलाई सेयर गर्नेछु किनभने यो पानी चाहिँ तपाईँले ठुलो अथवा भनौँ न उमेर भइसकिसकिसकेपछि भन्दा पनि सानै बेलादेखि यो बानी तपाईँले उनीहरूमा राख्न सक्नुभयो भने तपाईँलाई पनि राम्रो अब उनीहरू लाई त कति राम्रो राम्रो होइन त्यसै कारणले त लर्नर माइन्डसेट भनेको पछि पनि हुनसक्छ तर सानै बेलादेखि त्यो एउटा क्युरियस त्यो एउटा सिकौँ भन्ने एउटा इच्छा भएको व्यक्ति चाहिँ तपाईँले बनाउन जरुरी छ सो आज के कस्ता खालका चिजहरू अथवा के कस्ता खालका कुराहरूमा हामीले ध्यान दियो भने चाहिँ वी क्यान बिल्ड द्याट हेबिट्स भन्ने कुरा चाहिँ म तपाईँलाई सेयर गर्नेछु सो कार्यक्रम सुन्दै गर्नुहोला

वेल श्रोता कार्यक्रममा आज हामीले कसरी चाहिँ बालबालिकालाई कन्टिन्युस लर्नर बनाउन सकिन्छ भन्ने कुरा शेयर गर्दैछौँ. सो यही क्रममा यस सुरुमा त उनीहरूको माइन्ड सेटलाई चाहिँ एकदमै डेभलप लर्निङ माइन्ड सेट डेभलप गर्न जरुरी छ क्या. भनेको म सिक्छु, मलाई चाहिँ सिक्न मनपर्छ, म चाहिँ यो कुरा त्यो कुरा अथवा मेरो लिमिटेसनमा भएका कुराभन्दा बाहेक कुरा पनि म सिक्छु भन्ने खालको एउटा सोच चाहिँ हुनुपर्छ. त्यसको लागि उनीहरूलाई क्युरियस बनाउने, उनीहरू सँगसँगै तपाईँ पनि है यो के रहेछ कस्तो रहेछ भन्ने खालको कुराहरू गर्नुभयो भने, क्वेसन्सहरू सोध्न थाल्नुभयो भने त्यसले तपाईँलाई धेरै फाइदा हुन्छ. त्यसै गरी कुनै पनि मिस्टेक भयो, ल सिक्ने क्रममा केही मिस्टेकहरू भयो होइन, हो त्यो मिस्टेकबाट चाहिँ रादर देन लाइक के भन्छ फेल भयो भनेर पछताउने भन्दा तपाईँले चाहिँ त्यो मिस्टेकबाट उनीहरूलाई गाली गर्ने अथवा उनीहरूलाई भएन भनेर त्यो डिमोटिभेट गर्नुभन्दा त्यसबाट चाहिँ फिडब्याक दिने अथवा उनीहरूलाई चाहिँ यो काम यसरी पनि गर्न सकिन्छ इट्स ओके भन्ने तरिकाले चाहिँ अगाडि बढाउनु भने उनीहरूको त्यस पछाडि बल्ल ए मैले कन्टिन्युस रूपमा सिक्दै गएँ भने त समथिङ विल ह्यापन भन्ने खालको एउटा अजम्पसन आउन थाल्छ. एन्ड द्याट अजम्पसन पछि ह्याबिट पनि हुन्छ. अनि अलवेज नयाँ नयाँ अझै धेरै सिकौँ अझै धेरै सिकौँ यस पछाडि के सिकौँ भन्ने खालको पनि हुन जरुरी छ. इभन लाइक फेमिलियर सब्जेक्ट त भइहाल्यो होइन, नन फेमिलियर कुराहरूमा पनि उनीहरूलाई सिक्ने एउटा मौका दिनुहोस्. अब सिक्दै जाँदाखेरि उनीहरूलाई त्यो इन्ट्रेस्ट भएन र त्यो कुराबाट क्विट गर्न खोज्यो भने टोटली फाइन होइन. अब कुनै सबै कुरामा सबैले सिकेर सबै गर्न सकिन्छ भन्ने पनि हुँदैन नि त, तर एक्सप्लोर गर्न त उनीहरूलाई दिनु पर्यो नि त है. सो इट्स भेरी नेसेसरी, उनीहरूको लर्नर माइन्ड सेट डेभलप गर्न चाहिँ धेरै नेसेसरी छ. अर्को भनेको चाहिँ गोल, लर्नर माइन्ड सेट मात्र भएर भएन गोल पनि होइन. जस्तै ल सिक्ने यो पनि सिकाएको छ त्यो पनि सिकाएको छ अर्को पनि सिकेको छ जे पनि सिकाएको छ हो राइट, ल ठिक छ सिक्नेसम्म त ठिक छ, तर विदाउट एनी गोल तपाईँले सिकिरहनु भएको छ. आज फुटबल सिकाएको छ, भोलि बास्केटबल सिकाएको छ, पर्सि स्विमिङ सिकाएको छ, अथवा भनौँ न अर्को दिन केही अर्को सिकाएको छ, तर त्यसमा गोल नै छैन भने एट द एन्ड त्यो बालबालिकाले चाहिँ सिकेको कुराको रिजल्ट के हेर्ने त होइन, के अचिभ भयो भनेर हेर्ने. सो स्पेसिफिक कुरा चाहिँ तपाईँले बनाउनै पर्छ ओर लाइक एउटा गोल सेट चाहिँ गर्न जरुरी छ. किनभने गोल भइसकेपछि ए ल मैले यति गरेर मैले यो कुरा चाहिँ पाएँ भन्ने त हुन्छ नि त. जस्तै फर इक्जाम्पल रिडिङ, ल रिडिङ तपाईँले बुक्सहरू रिडिङ गर्ने एउटा भनौँ कन्टिन्युस लर्निङ तरिकाले लिइरहनु भएको छ भने इट्स टोटली फाइन, तर 12 बुक चाहिँ म एक वर्षमा पढ्छु है भन्ने खालको हुनसक्छ. अथवा मेरो यो सिकाएको कुरा चाहिँ मैले सिकिसकेपछि आई क्यान अचिभ दिस, त्यही भएर यसलाई चाहिँ सिकौँ भन्ने तरिकाले त्यो के हो फाइनल रिजल्ट पनि तपाईँले एउटा गोलको रूपमा राख्न सक्नुहुन्छ. अर्को भनेको म यो कोर्स चाहिँ अब सिक्न त सिक्ने एक वर्षसम्म स्विमिङ सिकिरहने ओर लाइक तपाईँ ट्रेनर्स पर्फेक्टली अब एउटा स्विमर नै बन्ने हो भने द्याट्स अ डिफ्रेन्ट थिङ होइन. न तपाईँ देयर आर अदर थिङ्स टु लर्न, सो वान मन्थभित्रमा म सिकिसक्छु अथवा यो स्किल चाहिँ म यति टाइमभित्रमा सिकिसक्छु यो कारणको लागि सिक्छु भन्ने खालको पनि एउटा सेट चाहिँ तपाईँले गर्न जरुरी छ.

0: कार्यक्रममा आज हामीले बालबालिकालाई कसरी कन्टीन्युअस लर्नर बनाउन सकिन्छ भन्ने कुरा शेयर गर्दैछौँ श्रोता. एउटा रुटिन क्रिएट गर्न पनि जरुरी छ है. जस्तै एक दिनमा एकदम धेरै सिक्ने बिहानदेखि बेलुकासम्म अनि अर्को दिन चाहिँ पुरा सुतेर बस्ने यस्तो खालको रुटिन नबनाइदिनुहोस्. एक दिनमा कम्तीमा पनि 15-30 मिनट जस्तो मात्र सिक्ने खालको डेली रुटिन बनाइदिनु भयो भने पनि त्यसले उनीहरूलाई एउटा कन्सिस्टेन्ट रूपमा रहनको लागि मद्दत गर्छ. सो क्रिएट अ लर्निङ रुटिन के स्केड्युल टाइम स्केड्युल गर्न सक्नुहुन्छ अथवा क्यालेन्डर कहिलेकाहीँ बालबालिकाहरूको स्कुल एकदमै लागिरहँदाखेरि उनीहरूलाई सिकाउन पाइँदैन त्यो कन्टेक्स्टमा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट. तपाईँले कसरी हुन्छ चाहिँ नयाँ नयाँ चिज सिकाउनको लागि एउटा जस्तै दसैँ बिदा हुनसक्छ स्कुलको लास्ट फाइनल टर्म बिदा हुनसक्छ विन्टर भेकेसन हुन्छ होइन हो यस्ता खालका ब्रेकहरूमा पनि तपाईँले सिकाउन सक्नुहुन्छ. त्यो क्यालेन्डर तपाईँले लर्निङ क्यालेन्डर अथवा लर्निङ रुटिन एउटा बनाइदिन सक्नुहुन्छ. सो अनि सानो सानो चिजहरू चाहिँ तपाईँले चाँडै सकिने खालको चिजहरू छ भने चाहिँ एउटा टाइम पिरियड सेट गर्न सक्नुहुन्छ. यसरी पनि तपाईँले आफ्नो बालबालिकालाई चाहिँ कन्टिन्युस लर्नर बनाउन सक्नुहुन्छ. अनि इट्स भेरी नेसेसरी डिफ्रेन्ट सोर्सबाट पनि सिक्ने. अहिले एकतिरबाट मात्रै हामी फोकस भएर भन्दा पनि तपाईँले टिचर्सबाट पनि सिक्न सक्नुभयो, बुक्सबाट, आर्टिकल्सबाट, होइन पोडकास्टबाट, कोर्स भयो, मेन्टर्स भयो अथवा कलिग्सहरूसँग सिक्न सक्यो अथवा कतिपय अवस्थामा ह्यान्ड्स अन प्रोजेक्टहरू पनि सिक्न सकिन्छ क्या. सो एउटै सोर्सबाट भन्दा पनि मल्टिपल सोर्सबाट सिक्ने बानी गरियो भने चाहिँ त्यो एउटा रिसर्च गर्ने बानी पनि हुन्छ एन्ड विच इज डेफिनेटली गर्न क्रिएट अ गुड लर्निङ इन्भाइरोमेन्ट एन्ड लर्निङ नेचर नर्चर गर्न पनि एकदमै सजिलो हुन्छ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु.
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: BFBS गोर्खा रेडियो.

एउटा कुरा श्रोता कस्तो हुन्छ भन्दाखेरि तपाईँ हामीले सिकेको कुरा कहाँ अप्लाई गर्ने हो अघि पनि मैले अलिकति कुरा गरेको थिएँ गोल सिक्यौँ त सिक्यौँ तर के को लागि सिक्यौँ भन्ने कुरा पनि अलिकति विचार गर्नुपर्छ कहाँ अप्लाई गर्ने फर इक्जाम्पल तपाईँले बास्केटबल सिक्नुभयो अब बास्केटबल प्लेयरै बन्ने हो भने पनि द्याट्स फाइन होइन भने फिजिकल एक्टिभिटिजको लागि चाहिँ मैले बास्केटबल सिकेको ठिक छ भन्दा त्यसलाई अप्लाई गर्ने ठाउँ त भयो नि त होइन रियल प्रब्लम सल्भ रियल लाइफको प्रब्लम्सहरू त्यो सिकेको कुराले सेल्फ सल्भ गर्छ कि गर्दैन नत्र सिके सिक्यो त्यो अनावश्यक रूपमा त्यो सिकाइखेर मात्रै जान्छ भने तपाईँलाई डिमोटिभेट हुन थाल्छ अनि बालबालिकालाई पनि ए सिके सिके युजै भएन भन्ने खालको हुन थाल्छ र उनीहरूलाई नयाँ कुरा सिक्नको लागि इन्ट्रेस्ट पनि हुँदैन आफ्टर अल दिस इज नो युज भन्ने हुन्छ अनि जे पनि कुरा सिकिन्छ त्यसको समरी गर्ने अथवा नोट्स गर्ने बानी पनि गर्न सक्नुपर्छ र बिल्ड समथिङ के त्यो सिकेको कुराबाट चाहिँ आउटकम चाहिँ केही न केही आओस् जसले गर्दाखेरि तपाईँलाई पनि ए ल सिकेको कुरा यहाँ युज भइरहेछ भन्ने फिल हुन्छ र साथसाथै बालबालिकालाई पनि दे विल लाइक फिल लाइक ए ल आई लर्न दिस त्यही भएर मैले यो गर्न सकेँ भनेर उनीहरूलाई अर्को नयाँ कुरा सिक्नको लागि चाहिँ प्रोत्साहन पनि हुन्छ सो इट्स भेरी इम्पोर्टेन्ट कुनै कुरा सिक्नु लर्न गर्नु मात्रै ठुलो कुरा होइन त्यसलाई अप्लाई गर्न पनि जरुरी छ

Well, कार्यक्रम Children's Club मा आज हामीले बालबालिकालाई कसरी चाहिँ हामीले कन्टीन्युअस लर्नर बनाउन सक्छौं भन्ने कुरा गर्दै छौं। एउटा कुरा हामीले सिकेका कुराहरूलाई चाहिँ रिफ्लेक्ट गर्न पनि जरुरी छ है श्रोता। जस्तै यो हप्ता मैले के सिके त हैन, र यो हप्ता सिकेको कुराले मलाई के काम लाग्यो, अथवा यो कुरा मैले सिकेको तर अझै पनि मैले किन बुझिरहेको छैन हैन। सो यो सिकिसकेपछि अब मैले अर्को कुरा के सिक्न जरुरी छ हो, यस्ता खालका कुराले चाहिँ आफूले आफूलाई सेल्फ एनालाइसिस गर्नमा मदत गर्छ। सुरुमै बालबालिकाले यो गर्छन् भन्ने त छैन, तर सुरुमा आफू बसेर उनीहरूलाई साथ दिने र पछि बिस्तारै उनीहरूले आफै यसमा ह्याबिचुअल भइसकेपछि आफूले गरेको कामलाई आफै रिफ्लेक्ट गर्ने, एनालाइज गर्ने, ठिक छ छैन भनेर विचार गर्ने त्यो केपेबिलिटी चाहिँ उनीहरूमा डेभलप गर्न एकदमै जरुरी छ। सो तपाईँले एनालाइसिसको पोइन्ट अफ भ्यूबाट पनि बालबालिकालाई ट्रेन गराउन सक्नुहुन्छ। र अर्को भनेको चाहिँ पर्सनल नलेज सिस्टमलाई बिल्डअप गर्न पनि जरुरी छ। जस्तो कि आइडियाजहरू अब कुनै ठाउँमा बोल्ने बेलामा आफूले सिकेका कुराबाट एकदमै इम्पोर्टेन्ट लागेको कुरा के छ त्यसलाई नोट्सको रूपमा लेख्ने, कन्सेप्ट नोट्सहरू लेख्ने, अब पिरियोडिकल तरिकाले चाहिँ रिभ्यूहरू पनि गर्ने किनभने बिर्सिन्छ हो त्यो कुराहरू। तपाईँले टाइम एन्ड अगेन रिपिट गर्दै गर्दै जानुभयो भने चाहिँ डेफिनेटली त्यो कुरा लङ टर्मसम्म तपाईँले एउटा पर्सनल नलेजकै रूपमा पनि त्यो तपाईँको मेमोरीमा सफ्ट कन्सियस माइन्डमा चाहिँ स्टोर हुन्छ क्या। एन्ड दिस इज अल्सो भेरी इम्पोर्टेन्ट किन भन्दाखेरि चाहिँ कतिपय अवस्थामा हेभ यु नोटिस हामीले एबिसिडी ओर लाइक क ख ग त बच्चा बेलादेखि नै पढेको हो नि त सबैजनाले होइन, तर अहिले एबिसिडी भनौँ त अथवा क ख ग भनौँ त भन्दाखेरि कतिजनालाई आउँदैन क्या, बिर्सिनुहुन्छ क्या। वाइ इज दिस ह्यापनिङ भन्दाखेरि यस वान अफ द मेजर रिजन इज त्यो हामीले त्यो त्यसलाई एउटा त रिफ्लेक्ट गरेका छैनौँ भनेको सानो कुरामा सानो सिम्पल कुरा हामीले पढेको कुरा त बिर्सिन्छौँ भनिसकेपछि त्यो अलिकति एडभान्स रूपमा हामीले केही कुरा सिकिरहेका छौँ भने त त्यो बिर्सिनु स्वाभाविक हो। सो त्यसको लागि चाहिँ तपाईँले के आइडियाजहरू के हो त्यसलाई समराइज गर्ने, कन्सेप्ट नोट्स बनाउने बानी पनि गर्न अत्यन्तै जरुरी हुन्छ।

एउटा भनाइ छ नि कागको हुलमा बकुला अथवा बकुलाको हुलमा काग होइन मिल्ने मिल्ने ग्रुपमा अथवा मिल्ने मिल्ने होलमा बस्न जरुरी छ क्या यदि यदि तपाईँको बालबालिकालाई चाहिँ कन्टिन्युस लर्नर बनाउने तपाईँको इच्छा छ अथवा उनीहरूमा त्यो एउटा नेचर चाहिँ इन्बिल्ड गर्न जरुरी छ जस्तो लाग्छ भने उनीहरूलाई हुल अनुसारको ठाउँमा पुर्याउनु पर्यो अर्थात् लर्नर्सहरूकै ठाउँमा पुर्याउनु पर्यो क्या सराउन्ड यो किड्स विथ लर्नर्स होइन कम्युनिटिज हुनसक्छ ग्रुप डिस्कसन्सहरू हुनसक्छ त्यस्तै खालको प्रोफेसनल नेटवर्क्सहरू भयो होइन पिपल जो त्यस्ता खालको पिपल जोसँग तपाईँले आइडियाजहरू सेयर गर्न सक्नुहुन्छ जो च्यालेन्ज एकअर्कासँग च्यालेन्ज गरेर अगाडि बढ्न सकिन्छ त्यस्ता खालका व्यक्तिहरूसँग तपाईँले आफ्नो बालबालिकाको सङ्गत भनौँ न गराउनुभयो भने सङ्गतले धेरै फरक पार्छ भनिन्छ नि त्यो गराउनुभयो भने चाहिँ देन यु क्यान आस्क लाइक भनौँ न तपाईँको बच्चाले के सिकिरहेको छ भन्ने कुरा चाहिँ तपाईँले सोध्न सक्नुहुन्छ अब एकदमै खेली मात्र रहने अरू लाइक खेल्नेमा पनि लर्न हुनसक्छ तर एकदम टाइम पास गर्ने तरिकाको ग्रुपमा लगेर हालिदिनु भने उनीहरूको कुराकानी उनीहरूको गफदेखि लिएर सबै त्यस्तै हुन्छ र तपाईँको छोरा या छोरी पनि त्यसैमा इन्क्लाइन्ड हुन्छ क्या सो लर्नर्सहरू बनाउन छ यदि छोरा या छोरीलाई बालबालिकालाई भने लर्नर्सकै ग्रुपहरूमा त्यस्ता खालका ग्रुपहरूमा चाहिँ इङ्गेज गराउन जरुरी हुन्छ र एडप्टेबल पनि हुनुपर्छ है समयसँगै परिवर्तनशील पनि बनाउन सक्नुपर्छ एउटै कुरामा लागिरहने इन्डस्ट्रिज टेक्नोलोजी नलेज सबै कुरा चेन्ज हुन्छ अब त ग्लोबलाइज वर्ल्ड झन् इट्स चेन्जिङ सो क्विकली हामी आफैले फिल गरिरहेका छौँ सो नयाँ नयाँ कुरासँग चाहिँ अपडेट हुने नयाँ नयाँ बिलिफसँग अपडेट हुने न्यु एभिडेन्सहरूसँग अपडेट हुने यस्तो खालको नेचर पनि इट्स भेरी भेरी नेसेसरी सो एडप्टेबल्स समयअनुसार चाहिँ अब कोही हुन्छ नि एडजस्टै गर्न नसक्ने त्यस्तो हुँदाखेरि पनि गाह्रो हुन्छ सो ठाउँ अनुसार एडजस्ट र एडप्ट गर्न पनि सक्ने खालको

0: रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: अधिवेशन आजबाट शुरू हुँदैछ। चितवनमा आजदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको रासोपा प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस सौरमा हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालिन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनामा समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्य केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा 3918 प्रतिनिधि सहभागी हुनेछन्। बाराको कलैया उपमहानगरपालिका 6 वर्षा टोलमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय दिपेन्द्र शाहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीन बहादुर खले जानकारी दिनुभयो। नेत्र विक्रम सोन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका 12 प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीको जिम्मेवार पदबाट सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्र वैचारिक विचलन आएको, नेतृत्वले स्वेच्छाचारी ढंगले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको भन्दै पार्टी परित्याग गरेका हुन्। राजीनामा दिने नेताहरूले जारी गरेको विज्ञप्तिमा 1.5 दशक लामो क्रान्तिकारी यात्राका बावजूद अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ। नेतृत्वले एकीकृत जनक्रान्तिको कार्यदिशामाथि समीक्षा गर्न नचाहेको र फरक मत राख्ने नेताहरूलाई निषेध गरेको उनीहरूको आरोप छ। विशेष गरी केन्द्रीय सचिवालय सदस्य उमा भुजेल सिलुलाई जिम्मेवारी मुक्त गरिएको र पीबीएम चन्द्रबहादुर खड्का असललाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति उनीहरूले कड़ा आपत्ति जनाएका छन्। अब खबर फटाफट।
1: खाली पेटमा लिची खाँदै नखान विज्ञको सुझाव। लिचीमा पाइने हाइपोग्लाइसिन ए र एमसीपीजी नामका विषाक्त तत्त्वले फ्याटी एसिडको अक्सिडेसनमा बाधा पुर्याएर रगतमा चिनीको मात्रा अचानक घटाउने र मस्तिष्कमा असर पार्ने चेतावनी। म्याग्दी अन्नपूर्ण 5 सिखको मूल पानीमा एक घर एक धारा। गोर्खा वेलफेयर ट्रस्टको करिब 21 लाख सहयोग र करिब 5 लाखको श्रमदान सहितको खाने पानी आयोजनाबाट सिख मूल पानी टोलका 35 परिवारलाई पानीको सुविधा। 13 थुमको फेदाब गाउँपालिकामा आदिवासी याकथुङ मुन्धुम सभ्यता इतिहास तथा भाषा सम्बन्धी चुम्लुङ भेला। चुम्लुङमा फेदाब क्षेत्रका लिम्बू समुदायका प्रतिनिधि सहभागी। मुस्ताङको थासाङ गाउँपालिकामा चक्रपथ निर्माण 38 करोड 88 लाखमा चक्रपथ बनेपछि कालीगण्डकी पारिका 4 वडाका स्थानीयलाई सहज। नवलपुरको गैंडाकोट नगरपालिकाले 1 विद्यालय 1 करेसवारी कार्यक्रम गर्ने आउँदो आर्थिक वर्षदेखि पालिकाभित्रका विद्यालयलाई वातावरणीय अनुकूलन सौन्दर्यकरण मार्फत हरित विद्यालय बनाइने। गण्डकी प्रदेशमा गएको साउन यता 1,41,000 बढी चालक ट्राफिक कार्यवाहीमा 12,70,00,000 जति जरिवाना वसुल। बढी यात्रु चढाउने 18,800 गाडीमाथि कार्यवाही गर्दा 1,64,00,000 उठ्यो। र नवलपुरको विनय त्रिवेणी गाउँपालिका उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धन गर्दै उखु र बेसार खेतीका लागि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत 1,50,00,000 लगानी।
0: विश्वकप फुटबल 2026 सम्म एफको खेलमा शनिबार नेदरल्याण्डसले स्वीडेनलाई 5-1 अन्तरले पराजित गरेको छ। ब्रायन ब्रोबी र कोडी गापको 2-2 प्रेरित नेदरल्याण्डसले यो उपाधिको दावेदारी पनि प्रस्तुत गरेको छ। पहिलो खेलमा जापानसँग 2-2 बराबरीमा रोकिएको नेदरल्याण्डस स्वीडेनलाई पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा ट्युनिसियालाई 5-1 पराजित गरेको स्वीडेनले नकआउट चरणमा पुग्ने अर्को खेलमा जापान विरूद्ध आफू अनुकूल नतिजा निकाल्नुपर्नेछ। नेदरल्याण्डसले अब ट्युनिसियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ। सन् 1958 विश्वकपको फाइनलमा ब्राजिलसँग 5-2 पराजय भोगे यता स्वीडेनले विश्वकपमा सबैभन्दा ठूलो हार बेहोरेको हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको साङ्गीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो एउटा बिल्कुलै नयाँ श्रृङ्खलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, देशको महिमा बोलेको गीतबाट। र आज भने व्यवसायको उठानमा गीतकार आनन्द अधिकारीको गीत रचना, आशिष अविरलको सङ्गीत अनि नरेन्द्र प्यासीको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु मेरो देश शीर्षकको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा।

मेरो देश अर्थात श्रोताहरू देश भूगोलले सानै भए पनि अधिकार र सार्वभौमताले विशाल भनिने देशभन्दा कम चाहिँ पक्कै हुँदैन। त्यसैमाथि श्रोताहरू यो हाम्रो देश नेपाल त आफैमा सिङ्गो संसारको छानो हो, विश्वको अग्लो शिर सगरमाथामा उठेको देश। त्यसैले कोही कसैले यो देशलाई सानो भन्न सक्दैन कि मार्छ सक्दै सक्दैन। त्यसैमाथि चन्द्र र सूर्य अङ्कित एउटै झण्डा मुन्तिर स्वाभिमानी नेपाली शिर ठाडो भएर उठेको छ। नेपालीपन यथार्थमै ठुलो भएर पनि नेपाली सबैलाई नेपाल प्यारो लाग्दछ। नदी र नाला उर्लेर बग्दा त्यो नागवेली जल लहर हाँसेर पनि भन्न मन लाग्दछ नेपालीलाई कम छैन मेरो देश भन्ने। त्यसैमाथि श्रोता, वीरहरूको बस्ती हो नेपाल अनि स्वर्गकै सृष्टि हो नेपाल। कुनै अर्थमा कुनै कुनाबाट पनि कुनै हदमा कमी छैन। भूगोलको विविधताले बाँधेको यो पावन भूमिमा भीरपाखा गाउँदा, तराई खुल्दा अनि चाँदीजै हिमाल हाँसिदिँदा यहाँ अपनत्वको प्रीत फुल्दछ। भाषा संस्कृति आफैमा राम्रो देश कहाँ कम छ र अनि नेपाली शान र सभ्यता विश्वमा कुनै अर्थमा कमी नभएपछि यो देश आफैमा विशाल भएको एउटा सग्लो देश बोलेको गीत राखेँ मैले नरेन्द्र प्यासीको स्वरमा। आनन्द अधिकारीको गीत रचना अनि आशिष अविरलको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको लहर, गीतको भाव अनि स्वरको लय यो साङ्गीतिक त्रिवेणीमा अब भने फेरि पनि अर्को एउटा सुमधुर गीत राखिहाल्छु गायिका समीक्षा अधिकारीको स्वरमा।

तिम्रो मायाको भीख म माग्ने छैन, आदरणीय सुधारु तन मन अनि सबै सबै खुसी दिएर कसैको निम्ति बाँच्दै गर्दा पनि उसैको मन जित्न नसकेर उल्टो उसैको खुसीको तगारो आफै बने जस्तै लाग्न थाल्दा त्यो बाटोमा फेरि आएर मायाको भीख नमागेर आफै पर बन्न समेत राजी भएको एउटा प्रेमिल दुखेछु। मन रुएको त्यो पीडा हृदय टुक्रिएर हाँस्न नसक्दा पनि उल्टो उसैको नाम लिएर बाँच्न चाहने प्रेमी मनको भाव बोलेको प्रस्तुत गीत थियो समीक्षा अधिकारीको स्वरमा। बलकुमार गौतमको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोता, मन मनसँगै मेल खाएन भने त्यो मनलाई बल गरेर आफैतिर मोड भन्नु पनि कहाँ सकिन्छ र।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
1: BFBS Gorkha Radio हजुर आदरणीय श्रोताहरू यो बेबेस गोर्खा रेडियो हो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्गमा सुन्दै हुन्छ जहाँ म गीतका भावहरू राखिरहेको छु सङ्गीतका झन्कारहरू राखिरहेको छु अनि स्वरको लय पनि यहाँहरू माझमा राखिरहेको छु र समग्रमा भन्नुपर्दा यो हो साङ्गीतिक त्रिवेणी कार्यक्रम सङ्गीत गङ्गा र भर्खरै मैले यहाँहरू माझमा विपिन किरणको गीत रचना महेश खड्काको सङ्गीत अनि स्वरूपराज आचार्यको स्वरमा एउटा सुमधुर गीत राखे जुन गीतले श्रोताहरू एउटा नाताभित्र तगारो आइदिँदा त्यो मायाको नाता टाढा टाढा हुँदै गर्दा पनि जबरजस्तै त्यो मनलाई मडेर समाजसँग विद्रोह गर्न नचाहने प्रेमी मनको भाव बोलेको थियो आफ्नो मनको मान्छेको खुसीमा आफै तगारो नबन्ने तर पनि माया गर्न भने चाहिँ बिछट्टै नछाड्ने प्रेमिल मनको भाव थियो वास्तवमा आदरणीय श्रोताहरू कहिलेकाहीँ परिस्थिति यस्तो आइदिन्छ नि आफ्नो दिलको विरुद्ध आफै सडकमा उत्रिनु पर्दछ एकैछिन गायिका सुजाता वर्मालाई सोध्ने हो कि

कोही नआउ सडकमा म आफ्नै दिलको विरुद्ध लडेको मान्छे। आदरणीय श्रोताहरू, आफ्नै दिलसँग भर गरेर बस्दा एकाएक आफैलाई बर्बाद पारिदिएपछि, आफैले माया गरेको आफ्नै जिन्दगीमा आगो लगाएपछि त्यही दिललाई छातीबाट फ्याँक्नलाई आफैसँग विद्रोह गरेर सडकमा उत्रिएकी एक प्रेमिल मनको पीडा, छातीभित्रका सबै सबै घाउ सहेर बाँच्न सहन तयार भए पनि दिलसँग भने चाहिँ सबै सम्बन्ध नाता तोडेर बाँच्न चाहने उद्देश्यले आफ्नै दिलको विरुद्धमा सडकमा उत्रिएकी एउटी प्रेमी जो भन्ने गर्छ त्यसलाई छेक्न र रोक्न भने कोही नआइदियोस्, एउटा आग्रह र विद्रोह बोलेको गीत थियो। गीतकार बिबी थापाको गीत रचना, नातिगाजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जब यस्तरी मायामा विद्रोहको कुरा पोखिन थाल्दछ नि, तब बुझे हुन्छ त्यहाँ निष्ठुरीले छाडेर गइहाली भन्ने।

निष्ठुरीले छाडेर गइहाली, हेर्दा हेर्दै अर्कैकी भइहाली, एक्लो पारेर आदरणीय श्रोताहरू मनको छेउमा बसेर मायाको साउती मार्दै गर्ने त्यही प्रिय मान्छे अलि निठुरी भएर त्यही मनको छेउबाट सुटुक्कै निस्केर अर्कै मनमा बसाइ सरिसकेपछि दर दरी रुवाएर जाने तिनै निष्ठुरी प्रतिको एउटा गुनासो, त्यही विश्वासले छातीभित्र दन्दनी आगो बलेर जाँदा पोलेको मनको चित्कार, यद्यपि श्रोताहरू यस्तो पीडामा समेत तिनै जाली त्रितालीको आकृति आँखाभरि आउँदाको गीत थियो। कालीप्रसाद रिजालको गीत रचना, आलोक श्रीको सङ्गीत अनि एम बरालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यसरी आँसु लुकाई विदाई गर्नु यथार्थमा साँच्चै गाह्रो नै भइदिन्छ। एकैछिन यहाँ गीतकार करिश्मा घामलाई सोध्न मन लाग्यो, के हो त वास्तविकता भनेर।

0: KFVS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 306-770-7691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति संगीतमय बसाई कार्यक्रम संगीत गंगाको सांगीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण बेला, र यो हो प्रस्तुति कार्यक्रम संगीत गंगा, जहाँ म संगीतका जानकारहरू राखिरहेको छु, स्वरका लय अनि गीतका भावहरू राखिरहेको छु। समग्रमा भन्नुपर्दा श्रोताहरू, यो सांगीतिक त्रिवेणी हो कार्यक्रम संगीत गंगा, र भर्खरै मैले यहाँहरू माझमा नारी हस्ताक्षर गीतकार करिश्मा घमले लेख्नुभएको एउटा गीत राखे। मेलिन राईको स्वरमा संगीत रहेको थियो, राजेश थापा मगरको, जुन गीतले श्रोताहरू मुटुलाई बेसरी गाँठो पारेर कसैको फर्की आउने बाचालाई विश्वास गरेर विदा गर्दाको क्षण छुट्टिनेको पीडा बोलेको थियो, र यसरी बाचा गरेर पर हुँदै गर्दा भेट चाहिँ कहिले हुने होला भनी त्यही बिछोडको पीडाले आगोसरी मन पल्दै गर्दाको एउटा बिम्ब टिपेको थियो। अझ भनौँ श्रोताहरू, काखैको प्रिय मान्छेसँग पर हुँदाको छटपटी बोलेको थियो। सायद श्रोताहरू हो यस्तै परिवेश बीच हुनुपर्छ यहाँ गायक रोशन गुरुङ, र नै त भन्दैछन् मलाई छोडी नजाऊ पाप तिमीलाई लाग्ला भनेर। रोशन गुरुङले कसलाई के भन्दै हुनुहुन्छ गीतैबाट प्रश्न पारिहालौँ।

हजुर आदर्शहरू मखमली मायाको साथ बाटो केही पर जाँदै गरेकी उनै प्रिय मान्छेलाई छोड्दाको पापले बिरानो त्यो ठाउँमा माया सम्झेर रुनु पर्ला नि भन्दै तिनै प्रिय मान्छेलाई रोक्न आफ्नो ढुकढुकीमा समेत उनै प्रिय मान्छे भएको भाव पोख्दै थिए यहाँ गणेश गुरुङको सङ्गीतमा गायक रोशन गुरुङ। वास्तवमा आदरणीय श्रोताहरू, यस्तो परिस्थिति कहिले साथमा हुँदा भइदिन्छ त अनि कहिले फेरि टाढा हुँदा पनि यस्तै परिस्थिति सिर्जना भइदिन्छ। हुन त श्रोताहरू, मान्छेको जीवन हो सधैँभरि आफ्नै बसमा त कहाँ हुन्छ र आफूले चाहे जस्तो आफूले खोजे जस्तो सरल रेखामा जिन्दगीको यात्रा कहाँ हिँडिदिन्छ र कहिले आँसुले पछ्यौरी यसै कारणले भिजेको हुन्छ ज्यान पर भइदिँदा मन ओर हुँदा। अनि फेरि श्रोताहरू, कहिले सपनाको ठुलो चाङ बोकेर जिन्दगीका मखमली खुसीहरू खोज्दै बिरानो ठाउँमा पुग्दा त्यो सपना त्यो चाहना त्यो कल्पना ठिक उल्टो भइदियो भने त्यति बेला जीवनका बाटाहरू एकाएक अँध्यारो भइदिन्छ। खुनको आँसु पिएर जिन्दगीका अप्ठ्यारा सपनाहरू साँच्नुपर्ने एउटा अमिलो बाध्यता सिर्जना भइदिन्छ। ठुलो पहाडले खोजेको खुसीलाई थिचिदिए जस्तै लागिदिन्छ र त्यो यात्रा एकाएक विलय हुन पुग्दा मन यति धेरै भक्कानिन्छ, यति धेरै चिमोटिन्छ, यति धेरै रुन्छ नि सायद त्यसको परिकल्पना कसैले पनि गरेको हुँदैन। र यहाँ ठिक यस्तै परिस्थिति यस्तै अप्ठ्यारोपन सिर्जना भइदिँदा मन कति धेरै आत्तिन्छ, मन कति धेरै रुन्छ, मन कति धेरै चिमोटिन्छ भन्ने एउटा सग्लो गीति भाव गीतकार लीलाराज कामबाङले उतार्नु भएको छ आफ्ना शब्दहरूमा, जसमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, भने सङ्गीत यसमा रहेको छ सङ्गीतकार हुनुहुन्छ शङ्कर थापा इस्माल। आदरणीय श्रोताहरू, कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा हो यस्तै यस्तै भावको गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। पुछारमा गीतकार लीलाराज कामबाङ, गायिका शान्तिश्री परियार अनि सङ्गीतकार शङ्कर थापा इस्माललाई छाड्दै म पनि बिदा हुन चाहन्छु। अर्को हप्ता फेरि पनि तपाईँ हाम्रो भेट भइहाल्नेछ कार्यक्रम सङ्गीत गङ्गाको सङ्गीतमय बसाइमा। तबसम्मको लागि ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। चितवनमा आजदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस सौरमा हुने रासोपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल, व्यवस्थापन, आवास, यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्य केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा 3918 प्रतिनिधि सहभागी हुनेछन्। पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको छ। तत्कालीन माओवादी जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेका महराले स्वास्थ्यका कारण सक्रिय हुन नसकेकोले 48 वर्षदेखिको राजनीतिक जीवनबाट विदा लिएको उल्लेख गर्नुभएको हो। महराले नियमित उपचार, थेरापी र औषधि सेवन गर्नुपर्ने भएकाले युवालाई अघि सार्न पनि विदा लिनु परेको बताउनु भएको छ। पार्टीमा कुनै पनि असन्तुष्टि, गुनासो वा वैचारिक विचलन कारण नभई केवल स्वास्थ्य अवस्थाले सक्रिय राजनीतिबाट विदा लिएको महराले प्रष्ट पार्नुभएको छ। महरा 2048 सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित हुनुभएको थियो। 2062-63 सालको जनआन्दोलनपछि अन्तरिम विधायकदेखि 2064 सालमा रोल्पाबाट, 2070 साल र 2074 सालमा दाङबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। महरा गृह, अर्थ, परराष्ट्र, संचार सहित 7 पटक मन्त्री हुनुभएको थियो। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका प्राविधिक पदमा गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ।
4: सार्वजनिक सूचना ननिकालिकनै खुल्ला प्रतिस्पर्धा बिना नियुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी परेको हो। अस्थायी नियुक्तिको दुरूपयोग गरेर राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा भर्ना गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी हाल्नु भएको हो। उजुरीमा केही वर्ष यताका सबै नियुक्ति प्रक्रिया, आवेदन आह्वान र स्वीकृत दरबन्दी सम्बन्धी कागजातको निष्पक्ष छानबिनको पनि माग गरिएको छ। साथै निर्णय प्रक्रियामा संलग्न र अस्पताल प्रशासनका अधिकारीमाथि कार्यवाही सहित गैर कानूनी अनैतिक तरिकाले नियुक्त चिकित्सकलाई तत्काल हटाएर निष्पक्ष प्रतिस्पर्धाबाट भर्ना गर्न माग गरिएको छ।
3: अभिभावकविहीन बाल बालिकाका लागि बागलुङको तमान खुला गाउँपालिकाले बाल गृह सञ्चालनमा ल्याएको छ। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
5: बागलुङको तमान खुला गाउँपालिकाले पालिका भित्रका अनाथ र असहाय बाल बालिकाको अभिभावकत्व लिएको छ। गाउँपालिकाले बाल गृह सञ्चालन गरेर त्यस्ता बाल बालिकाको पालन पोषण र शिक्षा दीक्षाको व्यवस्था मिलाएको हो। 2069 सालदेखि नै बाल गृह सञ्चालनमा ल्याएको बाल गृह सञ्चालक समितिका अध्यक्ष एवं तमान खोला गाउँपालिका वडा नम्बर 3 अध्यक्ष झग बहादुर बुढाले बताउनु भयो।
6: जोगलाल बुढा गाउँपालिका अध्यक्ष 74 सालमा निर्वाचित भइसकेपछि आफ्नो सेवा सुविधा तमान खोला विकास कोष भनेर चाहिँ जम्मा गरिराख्नु भएको थियो। त्यसबाट हामीले यो चलाउन सकिन्छ भनेर 2079 साल असारको 13 गतेबाट यो सञ्चालन भएको हो। घर मासिक भाडामा लिएर सञ्चालन गरेका छौँ। पढ्न लेख्न कापी कलमदेखि लिएर खाने बस्ने लट्टा कपडा जुत्ता चप्पलदेखि सबै चाहिँ जिम्मा हामीले लिएर राखेका छौँ र यो बालबालिका धनगौ ज्योति माविमा अध्ययन गरिराख्नु भएको छ।
5: गाउँपालिकाको वार्षिक बजेट र विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा बाल गृह सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
6: म लगायत अध्यक्ष लगायत केही जनप्रतिनिधिले पनि हाम्रो सेवा सुविधा त्यहाँ चाहिँ जम्मा गर्छौँ र गाउँपालिकाले वार्षिक 10 लाख रुपियाँ विनियोजन गर्ने गरेको छ। त्यतिले पुग्दैन, सबै चाहिँ गर्दा मासिक 1.5 लाख जति चाहिँ खर्च आउने गरेको छ। व्यक्तिगत रूपमा सहयोग गर्नुभएको छ सङ्घ संस्थाहरूले, लायन्स क्लब, रोटरी क्लबहरूले चाहिँ ठुल्ठुलो सहयोग गर्नुभएको छ। त्यसरी चाहिँ हामीले चलाइराखेका
5: बाल गृहमा बसेका बाल बालिकालाई स्थानीय विद्यालयमा मात्र नभई एसई उत्तीर्ण गरेपछि कक्षा 12 विद्यार्थीको क्षमताको आधारमा रोजीको विषय पढाउने गरेको छ। अहिले उक्त बालगृहमा 16 बाल बालिका आश्रित रहेका छन्। बाल बालिकाको संवैधानिक अधिकार सुनिश्चित गर्न बाल गृह सञ्चालन गरेको गाउँपालिका अध्यक्ष जुगलाल बुढाले बताउनु भयो।
2: गाउँपालिका भित्रका सबै बाल बालिकाहरूको पढ्न पाउने शिक्षाको चाहिँ अधिकार, कोही चाहिँ त्यस्तो गरी विपन्न र अभिभावकविहीन बच्चाहरू चाहिँ छन् भने तिनीहरूको खान बस्न र लाउनको चाहिँ ग्यारेन्टी गर्नुपर्छ भन्ने नेपालको संविधानमा लेखिएको चाहिँ छ। सोही अन्डर तमानखोला गाउँपालिकाले
3: समका खबर। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजबाट शुरू हुँदैछ। चितवनमा आजदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस सौरमा हुने रासोपाको महाधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल, व्यवस्थापन, आवास, यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ। पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकमा बोल्दै सभापति लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउने बताउनु भएको हो। सभापति लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न अनुरोध गर्दै त्यसबाट नै रासोपा थप उचाइमा पुग्ने स्पष्ट पार्नुभयो। बाराको कलैया उपमहानगरपालिका छ पर्साटोलमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 6 वर्षीय सृजना कुमारी मण्डल र सोही ठाउँकी 5 वर्षीय अञ्जली कुमारी मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय दिपेन्द्र शाहको हाँसपालले पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीन बहादुर खले जानकारी दिनुभयो। वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टरका प्राविधिक पदमा गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ।
1: सार्वजनिक सूचना ननिकालिकनै खुल्ला प्रतिस्पर्धा बिना नियुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी परेको हो। अस्थायी नियुक्तिको दुरूपयोग गरेर राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा भर्ना गरिएको भन्दै डाक्टर अमित झाले अख्तियारमा उजुरी हाल्नु भएको हो। उजुरीमा केही वर्ष यताका सबै नियुक्ति प्रक्रिया, आवेदन आह्वान र स्वीकृत दरबन्दी सम्बन्धी कागजातको निष्पक्ष छानबिनको पनि माग गरिएको छ। साथै निर्णय प्रक्रियामा संलग्न र अस्पताल प्रशासनका अधिकारीमाथि कार्यवाही सहित गैर कानूनी अनैतिक तरिकाले नियुक्त चिकित्सकलाई तत्काल हटाएर निष्पक्ष प्रतिस्पर्धाबाट भर्ना गर्न माग गरिएको छ।
0: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले करिब 2 अर्ब बराबरको अनुदान सहयोग दिने भएको छ।
2: सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026 2031 सञ्चालन हुने 6 वर्षे परियोजनाका लागि 1.2 करोड अमेरिकी डलर अर्थात 1.81 अर्ब रुपियाँ बराबरको रकम उपलब्ध गराउनेछ। यो आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हुनका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। आयोजनाले जलवायु मैत्री कृषि प्रविधि, सुदृढ धानको बिउ प्रणाली, सुधारिएको बाली कटानी पछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तार मार्फत धानको उत्पादकत्व वृद्धि गरेर नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ। परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका प्रादेशिक मन्त्रालयहरूसँगको साझेदारीमा काम गर्नेछ भने यसमा नेपाल कृषि अनुसन्धान परिषद र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थानको प्राविधिक सहयोग रहनेछ। परियोजनाले जलवायु अनुकूलित धानको बिउ प्रणाली बलियो बनाउन र नेपालको परिवर्तनशील जलवायु अवस्था अनुसार धानका सुधारिएका जातहरूको प्रसार तीव्रता दिन विशेष जोड़ दिने बताइएको छ।
0: विश्वकपको समूह चरणको दोस्रो खेलमा नेदरल्याण्डसले शानदार जीत निकालेको छ। स्वीडेन विरूद्धको खेलमा नेदरल्याण्डस 5-1 विजय भएको हो। नेदरल्याण्डसका लागि ब्रायन बोब्बी र कोडी गापोले समान 2 गोल गरे। ब्रायन बोब्बीले खेलको पहिलो हाफको 5 र 16 मिनटमा गोल गर्नुभएको थियो। यस्तै दोस्रो हाफको 47 र 54 मिनटमा कोडीले गोल गर्नुभएको थियो। खेलको 88 मिनटमा सिन्सियो समर भिलले गोल गरेसँगै नतिजा 5-1 हुन पुग्यो। नेदरल्याण्डसले यसअघि जापानसँगको खेल 2-2 बराबरीमा गरेको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजबाट शुरू हुँदैछ। चितवनमा आजदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस सौरमा हुने राजसभाको महाधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ। पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकमा बोल्दै सभापति लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउने बताउनु भएको हो। सभापति लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न अनुरोध गर्दै त्यसबाट नै रासोपा थप उचाइमा पुग्ने स्पष्ट पार्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्दा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजाबारे उठेका प्रश्नहरूको फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा विगतमा अप्नाइदिए आएका कुनै पनि प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो, तर यो वर्ष समपरीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। यो वर्ष उत्तर पुस्तिका परीक्षण प्रक्रिया समयमै शुरू गरिएकोले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षणको कामलाई प्रभावकारी बनाउन विगतभन्दा बढ़ी जनशक्ति परिचालन गरिएको मन्त्री पोखरेलको भनाइ छ। साथै गएको वर्षको पूरक परीक्षादेखि नै परीक्षा दस्तुर वृद्धि लागू भइसकेको पनि उहाँले स्पष्ट पार्नुभएको छ। गत वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 परीक्षाको नतिजा अस्ति सार्वजनिक भएको थियो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। एरिया वेलफेयर सेन्टर तापलेजुङले पब्लिक रिलेसन फंक्सनको आयोजना गरेको छ। कृष्ण फुरुङबोको रिपोर्ट।
1: एरिया वेलफेयर सेन्टर तापलेजुङले पब्लिक रिलेसन फंक्सनको आयोजना गर्यो। कुनै कार्यक्रमहरू बजेट सम्पन्न गर्नका लागि मात्र औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ। तर एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक पनि बनेको छ। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, पेन्सनरहरूको समेत सहभागिता रहेको थियो। फंक्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने एरिया वेलफेयर सेन्टर तापलेजुङका एरिया वेलफेयर अफिसियर इन्द्रदेव राईको विश्वास छ।
2: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नको लागि सहजीकरण पनि हुन्छ, त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ।
1: एरिया वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र कुमार गुरुङले बताउनुभयो।
3: पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा के कस्ता किसिमका चाहिँ कामहरू गर्दोरहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
1: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मदत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
2: हाम्रो पेन्सनरलाई भिजिट गर्न जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो चिनजान अब कुराकानी भइरहेछ भने यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
1: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरहरूलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नु पर्ने बाध्यता छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजबाट शुरू हुँदैछ। चितवनमा आजदेखि हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। भरतपुरको गेस्ट हाउस चौरमा हुने रासोपाको महाधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम छ। प्रवक्ता झाका अनुसार जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ। भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचना समेत संशोधन गरेको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु पर्ने बताउनु भएको छ। पहिलो महाधिवेशन अघि केन्द्रीय समितिको अन्तिम बैठकमा बोल्दै सभापति लामिछानेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कुण्ठित गर्न खोजिए त्यसले दुर्घटना निम्त्याउने बताउनु भएको हो। सभापति लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न अनुरोध गर्दै त्यसबाट नै रासोपा थप उचाइमा पुग्ने स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारले 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दावी गर्नुभयो। सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन नागरिकले गर्ने उहाँको भनाइ छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा 7 लाख बढी पर्यटक मुस्ताङ पुगेका छन्।
1: म्याग्दीको सिमानामा पर्ने मुस्ताङको खासाको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म 7,05,754 स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। यो संख्या गत आर्थिक वर्षको 12 महिनाको बराबर हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रिने नाकामा पर्ने खासामा प्रहरीले सवारी साधन भित्रिने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 151,160 सवारी साधन मार्फत 460,924 स्वदेशी र 244,830 विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढ़ी गत जेठमा 27,488 सवारी साधन मार्फत 90,339 विदेशी र 40,838 स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्या मध्ये करिब 80% भारतीय पर्यटक भएको प्रहरी निरीक्षक बस्यालले बताउनु भएको छ। गत आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए।
0: विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आइभरी कोस्टलाई पराजित गर्दै जर्मनी विजय भएको छ। क्यानाडामा भएको खेलमा आइभरी कोस्टलाई जर्मनीले 2-1 पराजित गरेको हो। पहिलो हाफमा जर्मनी विरूद्ध आइभरी कोस्टले अग्रता लिएको थियो। जर्मनीले यसअघि समूह चरणको पहिलो खेलमा क्युरासाओलाई 7-1 पराजित गरेको थियो, जेसँगै 6 अंक जोड्दै जर्मनी तालिकाको शीर्ष स्थानमा पुगेको हो। यसअघिको खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 पराजित गरेको थियो। विश्वकप फुटबल 2026 को समूह एफ को खेलमा शनिबार नेदरल्याण्डसले स्वीडेनलाई 5-1 अन्तरले पराजित गरेको छ। पहिलो खेलमा जापानसँग 2-2 बराबरीमा रोकिएको नेदरल्याण्ड स्वीडेनलाई पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा ट्युनिसियालाई 5-1 पराजित गरेको स्वीडेनले नकआउट चरणमा पुग्न अर्को खेलमा जापान विरूद्ध आफू अनुकूल नतिजा निकाल्नुपर्नेछ। नेदरल्याण्डसले अब